मात्र कम, जसमा मरमसलाको मात्रा कम हुन्छ, जसमा अनावश्यक चिल्लो पदार्थ कम हुन्छ, शरीरलाई प्रत्यक्ष हानि पुर्याउने किसिमका अतिरिक्त तत्त्वहरूको आधिक्य जुन भोजनमा हुन्छ, ती भोजनहरू हाम्रा निमित्त अप्राकृतिक हुन्छन्, असात्विक हुन्छन्। त्यस्ता किसिमका भोजनका माध्यमले हामीभित्र त्यस्तै किसिमको विचार उत्पन्न हुन्छ। आज हामी जता गए पनि मान्छे अत्यधिक पिरो, अमिलो, चिल्लो, नुनिलो त्यस्तो भोजनमा अभ्यस्त भएको देख्दछौँ। जसले धेरै नुन खान्छ, स्वाभाविक रूपमा उसको रक्त प्रवाह तीव्र भएर जान्छ। शरीरमा जब रक्त प्रवाह तीव्र हुन्छ, शरीरका अङ्गहरू पनि अत्यन्त तीव्र गतिमा सक्रिय हुन थाल्दछन्। समाजमा विभिन्न किसिमको घटनाहरू घट्छन्, व्यक्तिगत जीवनमा पनि अप्ठ्याराहरू आयो भने त्यतिखेर त्यस्ता मानिसहरू सम्हालिन सक्दैनन्, शान्त बन्न सक्दैनन्। जसले अप्राकृतिक अभक्ष्य भोजन गरेको छ, मरमसला, चिल्लो, पिरो आदि इत्यादिले युक्त भोजन गर्ने गरेको छ, त्यो व्यक्तिको शरीरका कोषहरू पनि अत्यन्त तीव्र हुन्छन्, बेचैन हुन्छन्, प्रिय सोच्छन्, र जीवनमा आउने सामान्य घटनाहरूमा पनि ती उत्तेजित हुन्छन्, र तिनै उत्तेजनाका कारण हामी मृत्युको अवस्थामा पुग्ने स्थिति समेत सृजना हुन्छ। त्यसो भएका हुनाले सात्विक भोजनमा जोड दिइएको छ। तपाईँले सात्विक भोजन गर्नुभयो भनेदेखि, प्राकृतिक भोजन गर्नुभयो भनेदेखि तपाईँका कोषहरू पनि सात्विक हुन थाल्छन्, प्राकृतिक हुन थाल्छन्, अनि जीवनमा घट्ने सबै घटनाहरूलाई तपाईँले स्वाभाविक रूपमा, प्राकृतिक रूपमा स्वीकार गर्न थाल्नुहुन्छ। तपाईँको विचार तपाईँको भोजन हो, प्रिय सोच्छन्। खप्तड स्वामीले पनि यो विचारलाई व्यक्त गर्नुभएको छ। हाम्रो भोजन जस्तो हुन्छ, हामीले त्यस्तै किसिमको विचार बनाउँछौँ। हाम्रो विचार जस्तो हुन्छ, त्यस्तै किसिमको हाम्रो व्यवहार हुन्छ। हाम्रो व्यवहार जस्तो हुन्छ, त्यस्तै किसिमको संसारमा हाम्रो कीर्ति फैलिन्छ। त्यसैले आचार्यहरूले के भनेका छन् त भन्दा, भोजन अत्यन्त शुद्ध हुनुपर्छ, पवित्र हुनुपर्छ, बासी सडगलेको हुनु हुँदैन, अत्यधिक चिल्लो, पिरो, अमिलो, मरमसला आदि इत्यादिले युक्त हुनु हुँदैन। र हामीले जुन भोजन ग्रहण गर्छौँ त्यो परमात्माप्रति समर्पित गरिएको हुनुपर्दछ। जसले त्यो भोजनको निर्माण गरेको छ, जसले त्यो भोजन जन्माएको छ, पैदा गरेको छ र हामीलाई उपलब्ध गराएको छ, त्यो स्रष्टाप्रति पनि हामीले सबैभन्दा पहिला भोजनलाई समर्पण गर्न जरुरी छ। हामीले बुझ्नुपर्ने कुरा के हो त भन्दा, प्रिय सोच्छन्, हामीले जे खान्छौँ पवित्र खान्छौँ, हामी जे खानुपर्छ हामीले त्यो पवित्र खानुपर्छ, किनभने हामीभित्र पवित्रताको भाव उदय हुनुपर्दछ, किनभने मनुष्य भनेको पवित्र प्राणी, ऊभित्रको पवित्रता जति धेरै वृद्धि भयो समाज पनि त्यति नै पवित्र हुन्छ र जगत त्यति नै पवित्र हुन्छ। त्यसैले व्यक्तिले पवित्र विचार गर्नुपर्छ, पवित्र विचारका निमित्त पवित्र भोजन गर्नुपर्छ। भोजन पवित्र कसरी हुन्छ? पहिलो कुरा, सात्विक भोजनमा जोड दिनु पर्यो। अनावश्यक किसिमका अतिरिक्त मरमसला आदि द्रव्य प्रयोग गर्नु भएन, त्यस्ता किसिमका पदार्थहरू प्रयोग गर्नु भएन भोजन, पहिलो कुरा। दोस्रो कुरा, परमात्मालाई हामीले समर्पित गरिसकेपछि खाना खानुभन्दा अगाडि, भोजन ग्रहण गर्नुभन्दा अगाडि हामीले हरेक घरमा स्थापना गरेका भगवान्का अगाडि, परमेश्वरका अगाडि भोजनलाई लैजाउँ र उहाँलाई समर्पण गरौँ। तपाईँले बनाइदिनु भएको, तपाईँका कारणले यो भोजन यति दिव्य बनेको छ, हे भगवान् स्वीकार गर्नुहोस्। सबैभन्दा पहिला तपाईँले स्वीकार गरिसकेपछि यो भोजन पवित्र हुन्छ अनि म ग्रहण गर्नेछु, यस्तो सङ्कल्पका साथ हामीले जे खान्छौँ, चाहे पानी पिउँ वा भोजन गरौँ, हल्का भोजन, नास्ता अथवा जेसुकै गरौँ, त्यो सबैभन्दा पहिला पवित्रतम परमात्मालाई समर्पित गरेर खाने बानीको विकास गरौँ। यसबाट के हुन्छ त भन्दा, भोजन पनि पवित्र हुन्छ, निर्मल हुन्छ, अनि हामीले एउटा प्रसाद ग्रहण गरेको अनुभूति गर्छौँ। प्रसाद आफैमा निर्मल चिज हो,
प्रसाद आफैमा अत्यन्त महत्त्वपूर्ण र जीवनदायिनी चिज हो। त्यसैले हाम्रा हरेक पटकका भोजनहरू प्रसाद बनिँदैदेखि हामी साँच्चै नै शक्तिशाली बन्दछौँ, परमात्मामय बन्दछौँ। मनोवैज्ञानिक रूपमा पनि भित्रैदेखि हामी शुद्ध र पवित्र बन्न थाल्दछौँ। भगवान्को मन्दिरमा गएर हामीले जुन प्रसाद ग्रहण गर्छौँ, त्यो प्रसाद खाइसकेपछि हामीलाई अज्ञात रूपमा भित्रैदेखि सन्तोषको अनुभूति हुन्छ, आज मैले पवित्र प्रसाद ग्रहण गरेको छु। हामीले हरेक पटक गर्ने भोजनहरू त्यस्तै प्रसाद बने भनेदेखि र प्रसादको रूपमा हामीले स्वीकार गर्ने भनेको विकास गर्यो भने हरेक भोजनहरूले हामीलाई आत्मविश्वास प्रदान गर्छन्, आत्मसन्तुष्टि प्रदान गर्छन् र हामी पवित्र भएका छौँ भन्ने किसिमको बोध हामी अन्तस्करणदेखि नै गर्न थाल्दछौँ प्रिय सचिन। यसले हामीलाई वास्तविक रूपमा परमात्मामय बनाउँछ, पवित्र बनाउँछ, योग्य बनाउँछ। यस प्रकार भोजनको अत्यन्त ठुलो विज्ञान छ, यसका बारेमा जति चर्चा गरे पनि कमै हुन्छ। आगामी श्रृङ्खलाहरूमा फेरि हामी यसबारेको चर्चालाई निरन्तरता दिनेछौँ। जे होस् प्रिय सचिन, सात्विक भोजन ग्रहण गरौँ र हरेक पटकको भोजन त्यसका निर्माता परमात्माप्रति, त्यो प्राकृतिक शक्तिप्रति, त्यो शाश्वत ब्रह्माण्डीय विश्व ऊर्जाप्रति समर्पित गरेर ग्रहण गरौँ, किनभने त्यसपछि त्यो भोजन पवित्र हुन्छ र हाम्रो जीवन नै पवित्र हुन्छ। हरेक व्यक्तिले यसरी प्रसाद ग्रहण गर्ने हो भनेदेखि अनावश्यक कुराहरू आफै छुटेर जान्छ। भगवान्लाई नचढाइकन मैले केही पनि खान्न भन्ने सङ्कल्प हामीले गर्न सक्यो भने हाम्रो जीवनमा अनावश्यक वस्तुहरू त्यसै छुट्छन्, किनभने हामीले रक्सी त भगवान्लाई चढाउन सक्दैनौँ। अनावश्यक चिजहरू जो प्रिय छैनन्, अप्रिय छन्, अशुद्ध, ती त भगवान्लाई चढाउन सक्दैनौँ। अनि बिस्तारै बिस्तारै ती छुट्दै छुट्दै छुट्दै छुट्दै जान्छ अनि हामी पवित्र बन्न थाल्छौँ। जीवनमा यदि पवित्रता ल्याउने हो भने ईश्वरको अस्तित्वलाई नस्वीकारी कुनै पनि काम अगाडि बढ्न सक्दैन प्रिय सचिन, किनभने ईश्वरले सर्वाधिक पवित्र छ। यदि तपाईँ ईश्वरको अस्तित्वलाई स्वीकार्नुहुन्न, यदि तपाईँ स्वयंलाई पनि बनाउने कोही छ भन्ने कुरामा विश्वास गर्नुहुन्न भने तपाईँको जीवनमा तपाईँले अरू कसैलाई पनि विश्वास गर्न सक्नुहुन्न। विश्वासको अभाव सदैव परिरहन्छ प्रिय सचिन। त्यसैले सबै कुराहरूलाई हामीले सन्तुलित बनाउने हो भने ईश्वरको अस्तित्वलाई स्वीकार्नुको अर्को कुनै विकल्प छैन। हाम्रा सबै चिजहरू जे हाम्रा प्राप्ति हुन् ती सबै परमात्माका प्राप्ति हुन्, परमात्माले हामीलाई प्रदान गरेको हुन्। त्यसैले सबै उसलाई समर्पित गरेर हामीले प्रयोग गऱ्यौँ भने हामी साँच्चै नै धन्य हुन्छौँ र त्यो परमात्माप्रति हाम्रो अन्तस्करणबाट गरिएको ठुलो कृतज्ञता हुनेछ। हवस् त, आजका निमित्त जीवन गङ्गा यति नै। बिदा पाऊँ। नमस्ते।

0: आजको कविता आजको कविता
1: आजको कविता
2: आजको कविता।
3: नमस्कार, मेरो नाम भुवन हरि सिग्देल। म अहिले पाटनको सानेपामा बस्छु र मेरो जन्म थानकोटको दहचोक क्षेत्र हो। कविता सुनाउँछु, शीर्षक छ शान्तिको मार्ग। यो उष्ट्रागिणी छन्दमा लेखिएको छ।

उत्तरी सिर्जना स्वर्ण तल गाउँछ, पूर्वको लालीमा निद ब्युझाउँछ, रातको जुनमा दीप्ति सन्देश छ, घामले तापको अर्थ सम्झाउँछ।

0: 99.4 Radio Thahasanchar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज। समय

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल जेठ 6 गते बुधबार, नेपाल सम्बत 1146, मे 20 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: एकै दिनमा सुनवाईको काम सकाएर प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको पदभार। सार्वजनिक प्रश्नको टालटुले जवाब, सहकर्मीको असन्तुष्टि र बारसँगको सहकार्य चुनौतीपूर्ण।
0: 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी, यसै दिने बेलासम्म 6 लाखले छोड्छन् पढाइ।
1: पुनर्गठनको मुद्दा धकेलेर वाम एकताको विकल्पमा एमाले, छुट्टै कार्यालय खोलेपछि कांग्रेस फेरि विभाजनको संकटमा।
0: ट्रम्प पछि बेजिङ पुगे रुसी राष्ट्रपति पुटिन, भ्रमणले मस्को र बेजिङको सम्बन्ध मजबुत रहेको सन्देश दिने आकलन।
1: र आइपिएल क्रिकेटमा राजस्थानद्वारा लखनऊ 7 विकेटले पराजित।

0: ढुकढुक होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। हिजो साँझ राष्ट्रपति भवन शीतल निवासबाट शपथ ग्रहण गरेर बाहिरिँदै गर्नुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अनुहारमा जिम्मेवारी बोधको भाव झल्किन्थ्यो। आफ्नै सहकर्मीको असन्तुष्टि र बार एसोसिएसनको असहमति बीच मुलुकको 33 प्रधान न्यायाधीशको जिम्मेवारीले उहाँका काँध गरुङ नै थिए। साथै चुनौतीलाई चिर्दै आफूलाई अब्बल प्रमाणित गर्ने अग्नि परीक्षाका लागि सर्वोच्चतिर पाइला अघि बढ़िरहेका थिए। सर्वोच्च अदालतमा पदभार ग्रहण गरे लगत्तै संचारकर्मी माझ नवनियुक्त प्रधान न्यायाधीश शर्माले भन्नुभयो, मेरो पहिलो र सर्वोच्च प्राथमिकता भनेकै स्वतन्त्र न्यायपालिकालाई पूर्ण रूपमा अक्षुण राख्नु हो। मुलुकको 33 प्रधान न्यायाधीश बन्नुभएका डाक्टर शर्मालाई विरासत प्राप्त भएको छ। उहाँको झण्डै 6 वर्षको कार्यकाल रहनेछ। गत वैशाख 24 गते प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद बैठकले डाक्टर शर्मालाई प्रधान न्यायाधीश सिफारिस गरेको थियो। हिजो भएको संसदीय सुनवाईका क्रममा डाक्टर शर्माले दर्जनौं प्रश्नको सामना गर्नु पर्यो। संसदीय सुनवाई समितिमा उहाँ विरूद्ध 16 उजुरी परेका थिए, तर उहाँले सांसदका प्रश्नको कूटनैतिक ढंगले जवाब दिनुभयो। अदालतमा गुटबन्द नभएको, बार कानून व्यवसायी र बेन्च न्यायाधीश बीच कुनै पनि द्वन्द नभएको उहाँको दावी थियो। संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दावी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता प्रेम सिलवाल लगायतले रिट दायर गरेका थिए, जुन रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीट गरिदिएको थियो। वैशाख 28 गते दरपीट विरूद्ध अर्को निवेदन परेको थियो। त्यसमा सुनवाई गर्दै कायम मुकायम प्रधान न्यायाधीश मल्लले दरपीट विरूद्धको निवेदन सोमबार 1 बजेभित्र दर्ता गर्न र मंगलबार पेशी चढाउन आदेश दिनुभएको थियो। यही विषयमा सोधिएको प्रश्नको जवाबमा शर्माले रिट दर्तामा आफ्नो संलग्नता नहुने प्रस्ट्याउनु भएको छ। नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रश्न गर्नुभयो, तपाईँभन्दा वरिष्ठ 3 जना न्यायाधीश भन्दा तपाईँमा के विशेष किसिमको फरक विशेषता छ? जवाबमा डाक्टर शर्माले भन्नुभयो, हाम्रो संविधानले स्पष्ट रूपमा प्रधान न्यायाधीश पदलाई बढुवाको रूपमा नभई नियुक्तिको रूपमा लिएको छ। यसमा वरिष्ठता मात्र एकमात्र बलियो आधार हुन सक्छ भन्ने लाग्दैन। संवैधानिक परिषद जस्तो उच्च निकायले निर्णय प्रक्रिया पूरा गरी सिफारिस गरिसकेको विषयमा मैले थप बोलिरहनुपर्छ भन्ने लागेको छैन। सुनवाईका क्रममा सांसदले पीएचडी थेसिसमा बौद्धिक चोरी भएको हो भन्नेसम्म प्रश्न गरेका थिए। डाक्टर शर्माले आफू विरूद्धका उजुरीहरू पूर्णत निराधार र मनगणन्ते भएको उल्लेख गर्दै आफूलाई बदनाम गर्न लगाइएको प्रस्ट्याउनु भयो। परम्परा भङ्ग गर्दै सिफारिस भएर सर्वसम्मत रूपमा अनुमोदन हुनुभएका डाक्टर शर्मा सामु दुर्लभ अवसर छन्, त्यस्तै चुनौती पनि उस्तै छन्। वरिष्ठ अधिवक्ता श्री हरि अर्याल अप्रत्याशित रूपमा प्रधान न्यायाधीश बनेकाले डाक्टर शर्माले धेरै चुनौतीको सामना गर्नुपर्ने बताउनुहुन्छ। उहाँभन्दा सिनियर न्यायाधीश जो उहाँसँग प्रसन्न हुन सकेका छैनन्, नेपाल बार एसोसिएसन पनि उहाँको नियुक्तिप्रति सन्तुष्ट छैन। वरिष्ठ अधिवक्ता अर्याल भन्नुहुन्छ, उहाँको नियुक्ति अस्वाभाविक रूपमा भएको छ। अस्वाभाविक नियुक्तिलाई स्वाभाविक बनाउन उहाँले कस्ता प्रयास गर्नुहुन्छ? सहकर्मीसँग कस्तो सम्बन्ध राख्नुहुन्छ? बार बेन्च बीचको सम्बन्ध कसरी अघि बढाउनुहुन्छ? कति स्वतन्त्र र निर्भीक रहेर कार्यक्षमता प्रस्तुत गर्नुहुन्छ? यी कुराले चुनौतीको सामना गर्ने कुरा तय गर्नेछन्। वरिष्ठ अधिवक्ता अर्यालका अनुसार चौथो वरियता क्रममा रहनुभएका कारण डाक्टर शर्मालाई प्रधान न्यायाधीश हुन्छु भन्ने सोच थिएन र परिस्थितिवश प्रधान न्यायाधीश हुन पुग्नु भएको हो। पूर्व प्रधान न्यायाधीश रामकुमार प्रसाद शाहका अनुसार डाक्टर शर्मालाई विकृतिविहीन न्यायपालिका बनाउने पर्याप्त अवसर छ। पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्रले डाक्टर शर्माको पृष्ठभूमिका साथै स्वदेश र विदेशमा उच्च शिक्षा हासिल गरेको अनुभव भएकाले दुर्लभ अवसरका रूपमा उपयोग हुनेमा आफू आशावादी रहेको बताउनुभयो। प्रधान न्यायाधीश शर्माले संचारकर्मीमाझ सम्बोधन गर्दै न्यायपालिका नेपालको संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको एक प्रमुख स्तम्भ भएको बताउनु भएको थियो। शर्मालाई आकस्मिक सर्वोच्च जिम्मेवारी, अन्नपूर्ण पोस्टमा समाचार छ।
4: विद्यार्थी संकटले कक्षा रितिन थालेपछि हजारौं सामुदायिक विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाभ्ने योजना बनाउँदैछ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढी विद्यालय पहाडी र हिमाली जिल्लामा छन्। पहाडी जिल्लाको जनसंख्या सहरी तथा तराईका जिल्लामा बसाई सरेका कारण त्यस क्षेत्रमा विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको छ। अन्य 5,000 विद्यालय सहरी तथा तराई क्षेत्रका छन्। समिति बैठकमा सापकोटाले सामुदायिक विद्यालयलाई दरिलो बनाउन अभिभावक र विद्यार्थीको प्रत्यक्ष साथ चाहिने बताउनुभयो। शिक्षा मन्त्री सस्मित पोखरेलले सिधै विद्यालय मर्जर भन्दा उचित विकल्पमा कम विद्यार्थी भएका विद्यालयहरू व्यवस्थित गर्ने बताउनुभयो। शिक्षा मन्त्रालयको आँकडा अनुसार सरकारले सामुदायिक विद्यालयमा पढ्ने एक विद्यार्थीमाथि वार्षिक 30,000 खर्च गर्दै आएको छ। किताब कापी खाजादेखि शिक्षकलाई दिएको तलबलाई भाग गर्दा त्यति खर्च हुने गरेको शिक्षा मन्त्रालयका प्रवक्ता सापकोटाले बताउनुभयो। सापकोटाका अनुसार निजी विद्यालयले भने प्रति विद्यार्थी औसत 80,000 खर्च गर्छन्। हाल नेपालमा 27,020 सामुदायिक विद्यालय छन्। ती विद्यालयमा झन्डै 50,00,000 बालबालिका अध्ययनरत छन्। हाल सरकारले विद्यालय तहमा कार्यरत शिक्षक कर्मचारी गरी 2,32,105 तलब खुवाएको छ। यसबाहेक निजी स्रोतबाट 30,000 भन्दा बढी शिक्षक र कर्मचारी रहेका छन्। सामुदायिक विद्यालयमा विद्यार्थी संकट, 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी गाप्ने योजनामा मन्त्रालय, शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
3: 2073 सालमा कक्षा एकमा भर्ना भएका बालबालिका गत चैतमा सञ्चालित कक्षा 10 एसई परीक्षामा सहभागी भए। त्यति बेला कक्षा एकमा 10,53,824 जना विद्यार्थी भर्ना भएका थिए, तर एसईमा सहभागी हुनेको संख्या 4,30,667 सीमित देखियो। यसले भर्ना भएका 6,23,157 बालबालिकाले बीचैमा कक्षा छोडेको वा अनुत्तीर्ण भएर कक्षा दोहोऱ्याएको देखाएको छ। कक्षा एकमा भर्ना भएका मध्ये 40.86% मात्र कक्षा 10 पढाइ पूरा गरेका छन्। एसई परीक्षामा सहभागी मध्ये 1,46,500 विद्यार्थी अनुत्तीर्ण हुँदै कक्षा एकमा भर्ना हुन अयोग्य भए। उनीहरूका लागि असार 1 पूरक परीक्षा सञ्चालन गरिँदैछ। कक्षा 8 अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ, तर शिक्षा मन्त्रालयको तथ्याङ्कले कक्षा एकमा भर्ना भएका मध्ये 59% कक्षा 8 पूरा नगरेको देखाउँछ। 2073 कक्षा एकमा भर्ना भएका मध्ये 2080 6,21,848 विद्यार्थी मात्र कक्षा 8 भर्ना भएको देखिएको छ। शिक्षा तथा मानव स्रोत केन्द्रको रिपोर्ट अनुसार केन्द्रका महानिर्देशक अर्ण प्रसाद नेउपानेले अनुत्तीर्ण भएर कक्षा दोहोऱ्याउने र बीचैमा कक्षा छोड्ने प्रवृत्तिले कक्षा एकमा भर्ना भएका सबै विद्यार्थी कक्षा 10 पुग्न नसकेको बताउनुहुन्छ। 2073 5,30,176 जना र 5,00,000 छात्रा र 5,23,648 छात्र गरी 10,53,000 कक्षा एकमा भर्ना भएका थिए। फ्ल्यास रिपोर्ट अनुसार त्यति बेला शैक्षिक सत्रको अन्त्यमा कक्षामा रहेका विद्यार्थीको संख्या 9,27,923 जना थियो, अर्थात् 1,25,831 जना विद्यार्थीले कक्षा एक पूरा नगरी विद्यालय छाडेका थिए। तीमध्ये कतिपय विद्यार्थी 2074 पुनः भर्ना भएको केन्द्रले जनाएको छ। विद्यार्थीले बीचमै कक्षा छाड्नुका कारणमा सिकाइ कमजोर हुनु, घरायसी काममा लाग्नुपर्ने बाध्यता, कहिले उमेरमा विवाह, आर्थिक समस्या, रोजगारीको बाध्यता, अभिभावकको असहयोगदेखि प्राप्त योग्यतामै सन्तुष्ट भएर कक्षा छाड्नेहरूको संख्या बढेको देखिएको छ। कता हराए 6,00,000 विद्यार्थी शीर्षकमा कान्तिपुरमा समाचार छ।
4: आफ्नो पक्षमा इतिहासकै कमजोर जनादेश आएपछि ठूला वाम शक्तिबीच पुनः एकताको आधार तयार गर्ने प्रयास शुरू भएको छ। नेकपाले सबै वाम शक्तिबीच एकताको लागि आह्वान गरिसकेको अवस्थामा एमाले पनि त्यसतर्फ औपचारिक निर्णय लिने तयारी थालेको छ। दुई दलका शीर्ष नेताले यस विषयमा अनौपचारिक संवाद समेत जारी राखेका छन्। पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण खुलाउने निर्णयपछि एमाले अध्यक्ष केपी ओलीले नेकपासँगको सम्भावित एकताको ढोका खोल्ने प्रस्ताव राख्ने तयारी गरेका छन्। सोमबारको केन्द्रीय सचिवालय बैठकमा ओलीले देश संकटपूर्ण अवस्थामा पुगेको भन्दै नेकपासँगको सम्भावित एकताको ढोका खोल्ने जनाउ दिनुभएको छ। पूर्व राष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा कमब्याकसँगै ओलीले नेकपासँगको सम्भावित एकताको लागि ढोका खोल्ने गरी सचिवालयको अर्को बैठकबाट निर्णय नै गराउने तयारी गरेको उच्च स्रोतले जनाएको छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पार्टी पुनर्गठनको लागि राजीनामा गराउन सक्रिय बनेपछि ओली रुष्ट छन् र उनले प्रक्रिया स्वरूप आफू अनुकूलका कदम चाल्न थालेका छन्। उपाध्यक्ष पौडेल र महासचिव पोखरेल पार्टी पुनर्गठनका पक्षमा खुलेपछि रुष्ट ओलीले चुनावी समीक्षा प्रतिवेदन पनि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा बनाउने गरी प्रस्ताव गर्नुभएको छ। साथै प्रदेशका संयोजक रहेको समितिले प्रतिवेदन बनाएपछि मात्र मसिनो गरी छलफल गर्ने गरी ओलीले अहिलेलाई पुनर्गठनको मुद्दा पछाडि धकेल्ने रणनीति लिनुभएको छ। सोमबार सचिवालय बैठकमा ओलीले चुनावी समीक्षा प्रतिवेदन तयारी र कार्य विभाजन सहितका 11 एजेन्डा राख्दा कसैले पनि विरोध गरेनन्। सोमबार बैठकमा समसामयिक परिस्थिति बारे ब्रिफिङ गर्दै ओलीले अहिले आफूले पद छाड्नुपर्ने कुनै कारण नरहेको भन्दै संस्थागत प्रक्रिया बाहिर गएर अराजक रूपले प्रस्तुत नहुन नेताहरूलाई सचेत समेत गराउनु भएको थियो। उपमहासचिव लेखराज भट्टले भने अब बस्ने सचिवालय बैठकमै एजेन्डा केन्द्रित छलफल हुने र धेरै विषय प्रष्ट हुने बताउनु भएको छ। विद्याको कमब्याकपछि ओली रणनीति पुनर्गठनको मुद्दा पछाडि धकेल्ने विकल्पमा वाम एकताको कोर्समा जाने शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
6: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
5: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
6: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौ नगराउ, दुर्घटनाबाट बाँचौ र बचाऊ।
5: व्यवसायिक किट विकास केन्द्र हरियर भवन

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासी परिवारलाई राहत स्वरूप सरकारले पुनर्स्थापना खर्च बापत एकमुष्ट 25,000 रुपियाँ र 3 महिनासम्म मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार मन्त्री परिषदको बैठकले काठमाडौँ उपत्यका नदी किनार क्षेत्रबाट विस्थापित परिवारलाई सदस्यीय संख्याका आधारमा राहत उपलब्ध गराउने निर्णय लिएको हो। निर्णय अनुसार 5 सदस्यीय परिवारलाई मासिक 15,000 रुपियाँ दिइनेछ भने 5 भन्दा बढी सदस्य भएका परिवारको लागि प्रति व्यक्ति थप 2,000 रुपियाँ उपलब्ध गराइनेछ। तर रकम दिनुपूर्व वास्तविक सुकुम्बासी हो होइन भन्ने बारे रुजु समेत गरिनेछ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हाल वास्तविक सुकुम्बासीको पहिचान गरिरहेको छ। तर सरकारले घोषणा गरेको राहत रकमले दैनिक गुजारा चलाउनै कठिन हुने पीड़ित परिवारको गुनासो छ। नदी किनारका बस्तीहरू हटाउँदा सरकारले पर्याप्त पूर्व तयारी नगरी डोजर चलाएको उनीहरूको आरोप छ। कतिपय परिवारका लत्ता कपडा आवश्यक सामग्री तथा बालबालिकाका किताब समेत भग्नावशेषमै पुरिएका थिए। काठमाडौँ महानगरपालिकाले 14 जना बालबालिकालाई निजी स्कूल मा पढ्नको लागि सहजीकरण गरेको छ। अन्य 60 भन्दा बढी बालबालिका पढ्नबाट वञ्चित भएका छन्। हाल पनेपा स्थित होल्डिङ सेन्टरमा 39 परिवारका 112 जना राखिएका छन्। केतिपुर स्थित राधा स्वामी आश्रममा 32 परिवारका 108 जना बसिरहेका छन्। अन्य 55 विभिन्न होटलमा आश्रित रहेका छन्। उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई राहतको घोषणा। एकमुष्ट 25,000 र 3 महिनासम्म मासिक 15,000 खर्च दिइने नयाँ पत्रिकामा समाचार छ।
3: पोखरा बसपाकमा रहेका भूमिहीन सुकुम्बासीलाई घरटहरा छाड्न भन्दै पोखरा महानगरपालिकाले निकालेको 35 दिने सार्वजनिक सूचनाको म्याद सकिने लागेको छ। महानगरले पोखरामा बनेका अनधिकृत घरटहरा हटाउन भन्दै वैशाख पहिलो साता 35 दिने सूचना निकालेको थियो। यो सूचनाको म्याद यही जेठ 8 गते सकिँदैछ। तर पोखरा बसपाकका भूमिहीन सुकुम्बासीले तत्काल वासस्थान नछोड्ने अडान लिएका छन्। भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार समिति बनाएर संघर्षका लागि तयार रहेका उनीहरू वैकल्पिक व्यवस्था नभएसम्म सो ठाउँ नछोड्ने अडानमा छन्। म्याद सकिएको भोलिपल्ट जेठ 9 गतेबाट डोजर चल्ने हो कि भनेर त्रासमा रहेका उनीहरूलाई कास्कीका पुराना राजनैतिक दलहरूले आठ भरोसा दिइरहेका छन्। पोखरा महानगरपालिकाले आयोजना गरेको सर्वदलीय छलफलमा समेत वैकल्पिक व्यवस्था नगरी भूमिहीन सुकुम्बासीलाई नहटाउन दबाव दिएका उनीहरूले स्थानीय सुकुम्बासीलाई आफै बस्ती नछाड्न भनिरहेका छन्। सरोकार समितिका सहसंयोजक तथा अखिल नेपाल सुकुम्बासी संघ कास्कीका अध्यक्ष रमेश बयलकोटीले आफूहरू थातथलो छोडेर नजाने बताउनुभयो। समितिका सचिव राजन कुमार गुरुङले पनि सूचनाकै आधारमा लुरुक्क परेर थातथलो नछोड्ने बताउनुभयो। समस्यामा पर्दा शिर लुकाएर भाग्ने होइन, शिर उठाएर प्रतिकार गर्ने हो। उहाँले भन्नुभयो, अहिले समस्या पर्दा ताला लगाएर हिँड्ने अनि समस्या हल भएपछि आउनेको घरमा हामी आफै ताला लगाउँछौं। नेकपा कास्कीका संयोजक विश्वप्रकाश लामिछाने पनि वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी हटाउन नहुनेमा जोड दिनुहुन्छ। पोखरा बसपाकका सुकुम्बासी बस्ती नछोड्ने अडान शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद कृष्ण कुमार कार्कीले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेपछि पार्टीले आन्तरिक छानबिन थालेको छ। पार्टीको अनुशासन समितिले कार्कीको विषयमा छानबिन थालेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भएको छ। यो विषयमा प्रहरीमा भने उजुरी परेको छैन। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जिल्ला प्रहरी कार्यालय मोरङ सहितका युनिटमा आफूले बुझेको भए पनि त्यस किसिमको कुनै उजुरी नआएको बताउनुभयो। गर्भवती बनाएपछि कार्कीले जिम्मेवारी नलिएको भन्दै एक महिना अगाडि नै पीड़ित 27 वर्षीय युवतीले साथीहरूसँग सहयोग मागेकी थिइन्। उनले आफू र बच्चाको जिम्मेवारी कार्कीले लिइदियोस् भन्ने चाहेको बताएकी थिइन्। कार्कीसँग हिँडेको भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। व्हाट्सएपमा भएको कुराकानीको विवरण समेत उनले पठाएकी छन्, जसमा आफ्नो सबै तस्विर नम्बर र सबै थोक डिलिट गर्न भनिएको छ। छत्र पार्टी चिकित्सालयमा गर्भ परीक्षण गराउँदा ती युवतीले पतिको नाम लेख्ने ठाउँमा कृष्ण कार्की उल्लेख गरेकी छन् भने ठेगाना ठमेल लेखेकी छन्। तर पत्रकारहरूले सोधेको प्रश्नमा कार्कीले आफूलाई त्यसबारे जानकारी नभएको बताएका छन्। सामाजिक सञ्जालमा भिडियो सहितका विवरण सार्वजनिक भएपछि प्रतिनिधि सभा बैठकमा समेत यो विषयले प्रवेश पाएको छ। मंगलबार संसद बैठकमा प्रमुख प्रतिपक्ष एमाले र नेकपाका तीन सांसदले सरकारको नेतृत्व गरिरहेको रासोपाका सांसद कार्कीको आचरणमाथि प्रश्न उठाएका थिए। कांग्रेस सांसद निनु कुमारी कर्णले एक विदेशी महिला सांसदबाट गर्भवती भएकी र अहिले न्याय खोजिरहेको भन्दै प्रश्न गर्नुभयो। सांसद कार्कीमाथि यसअघि जेएनजी आन्दोलनका क्रममा संसद भवन र सरकारी संरचनामा आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोप समेत लगाइएको थियो। उहाँले आन्दोलनमा सहभागी भएको तस्विर स्वीकार गरे पनि संसद भवन वा सिंह दरबारमा आगो लगाएको आरोप अस्वीकार गर्दै आउनु भएको छ। त्यसबेला उहाँले सामाजिक सञ्जालमा आन्दोलनको तस्विर सार्वजनिक गर्दै आफू संसद भवनभित्र पुगेको उल्लेख गर्नुभएको थियो। सांसद कार्कीमाथि संसदमा उठ्यो प्रश्न, आन्तरिक छानबिनमा रासोपा कान्तिपुरमा समाचार छ।
3: नेपालमा रेल सेवाको विकास र विस्तारका लागि एक वर्षमा एक अर्बभन्दा बढी रुपियाँ खर्च भएको छ। सुरक्षित सुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने, रेल सेवा सम्बन्धी अनुसन्धान र विकास गर्ने प्रयोजनका लागि उल्लेखित रकम खर्च भए पनि यसबाट प्राप्त उपलब्धिबारे महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। राज्यले रेल सेवा विकास गर्ने नाममा हरेक वर्ष अर्बौं रुपियाँ खर्च गर्ने गरेको छ। त्यही अनुसार बजेट छुट्याउने गरेको छ, तर त्यसबाट उपलब्धि भने छैन। रेलको नाममा राज्यले गर्ने खर्च बालुवामा पानी खन्याए सरह भएको छ। रेल विभाग तथा मातहतका निकायका लागि 2,18,63,00,000 बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये उक्त आर्थिक वर्षमा 1,04,68,00,000 रुपियाँ खर्च भएको छ। त्यसको अघिल्लो आर्थिक वर्षमा सो रकमभन्दा 3 गुणाभन्दा बढी खर्च भएको थियो। रेल सेवा सम्बन्धी अनुसन्धान गर्ने र रेल सेवा विस्तार गर्न सम्भाव्य ठाउँहरूको अध्ययन गर्ने नाममा 3,69,00,000 रुपियाँ खर्च भएको थियो। त्यति बेला पनि त्यो खर्चबाट उपलब्धि भने शून्य थियो। नेपालमा रेल ल्याउन एक वर्षमै 1,00,00,000 बढी खर्च, नागरिक दैनिकमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नु होला।
5: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1,500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपाल स्थित ब्याङ्कमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान वित्तीय चेतनाका लागि नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: परिवेशमा अब नेपाल परिवेशमा अब बाँकी समाचार। जिल्ला प्रहरी परिषद ललितपुरका प्रमुख होविन्द्र बोगटी छानबिनको दायरामा परेका छन्। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले बाहिर सार्वजनिक भएको विषयमा अनुसन्धान गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति बनाइएको बताउनुभयो। प्रहरी स्रोतका अनुसार ब्याङ्किङ कसुर, बीमा र शेयरको भित्री कारोबार सहित सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका दीपक भट्ट र सुलभ अग्रवाललाई हिरासतमै मोबाइल प्रयोग गर्न दिएको विषयमा बोगटी छानबिनमा तानिएका हुन्। हिरासतमा रहेका अग्रवालले बाहिर विभिन्न व्यक्तिसँग सम्पर्क गरेको प्रमाण भेटिए पछि एसएसपी बोगटीमाथि प्रश्न उठेको छ। व्यापारी घरनाका भट्ट र अग्रवाललाई एसएसपी बोगटीले प्रहरीको कोठामा सुताएको आरोप पनि लागेको छ। छानबिनमा तानिए ललितपुर प्रहरी प्रमुख अन्नपूर्ण पोस्टमा समाचार छ।
3: वीरगंज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयलाई लिएर करिब तीन महिनादेखि चल्दै आएको विवाद झन् चर्किएको छ। तत्कालीन सुशीला कार्के नेतृत्वको सरकारको मन्त्री परिषद बैठकले 2082 फागुन 12 गते सहसचिव रेशमलाल कणेललाई वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने निर्णय गरेको थियो। तर सरकारले महानगरको सहमति बेगर पठाएका कणेल अढाई महिनापछि मात्रै मन्त्रालयबाट रवाना लिएर आएको भन्दै मेयर राजेशमान सिंहले हाजिर गराउन नमानेपछि विवाद त झन् चर्किएको हो। अन्नपूर्ण पोस्टमा समाचार छ।
2: कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी धान बालीका लागि रासायनिक मलको आपूर्ति व्यवस्था सहज पार्न 40,000 टन मल ल्याउन लागेको जनाएको छ। धान बालीमा मल अभाव हुन नदिन भारतबाट G2G मार्फत पहिलो चरणमा 20,000 टन युरिया र 20,000 टन डीएपी मल ल्याउन लागि मन्त्रालयले बताएको छ। कृषि सामग्री कम्पनी लिमिटेडलाई 80,000 टन मल ल्याउनका लागि हालै मन्त्री परिषदले स्वीकृति दिए पनि पहिलो चरणमा 40,000 टन मात्र ल्याउन लागेको मन्त्रालयले जनाएको छ। 40,000 टन मल ल्याउन खरिद प्रक्रिया शुरू। गोर्खापत्रमा समाचार छ।
3: मुलुकमा 50% बालबालिका अझै पनि व्यवस्थित शौचालय र स्वच्छ पिउने पानीको पहुँच बाहिर रहेको पाइएको छ। सरकारले वर्षौंदेखि व्यवस्थित शौचालय र सुरक्षित पिउने पानी व्यवस्थापनको प्रयास गर्दै आए पनि औसतमा 50% बालबालिका यसबाट बाहिरै रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफको सहयोगमा प्रकाशित पछिल्लो सूचकले औँल्याएको हो। बालबालिकाको बहु सर्वेक्षण सूचक 2024-25 अनुसार नेपालका 100 बालबालिका मध्ये 40 जना मात्र सफा शौचालयको पहुँचमा छन्। यो हिसाबले 60 जना सफा तथा व्यवस्थित शौचालयको पहुँच बाहिर छन्। यस्तै गरी शुद्धो तथा सुरक्षित पिउने पानीको पहुँचमा 47 बालबालिका छन्। यो हिसाबले कुल संख्याको 50% मात्र भन्दा बढी बालबालिकामा सुरक्षित पिउने पानीको पहुँचमा छैनन्। 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर। नागरिक दैनिकमा समाचार छ।
2: गत एक सातादेखि अत्यधिक तातो हावा, लू चलेर 81 बढेको गर्मीका कारण बाँके सहित पश्चिम नेपालको तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ। नेपालगंज र आसपासका क्षेत्रमा केही दिन यता लू चल्नुका साथै तापक्रम निरन्तर बढ्दै गएपछि सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ। नेपालगंज उपमहानगरपालिका 11 का अध्यक्ष नन्दकिशोर कश्यपले गर्मीका कारण दिउँसोको समयमा सेवाग्राही पनि निकै कम आउन थालेको बताउनुभयो। नेपालगंज 11 का अटो रिक्सा चालक ननकु शेषले अत्यधिक तापका कारण बिहान र बेलुका बाहेक घरबाट अटो निकाल्न डर लाग्ने गरेको बताउँदै दिउँसै सड़कमा सवारी साधन समेत नभेटिने गरेको बताउनुभयो। मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आगामी केही दिनसम्म तातो लहर चल्ने चेतावनी दिएको छ। पत्र पत्रिकामा समाचार छ।
3: सुदूरपश्चिम प्रदेश सरकारले 10 महिनासम्म खर्च गरेको भन्दा दोब्बर बढी बजेट अझै खर्च गर्न बाँकी छ। चालु आर्थिक वर्ष 2082-83 को 2 महिना मात्रै बाँकी रहेको बेला प्रदेश सरकारले अझै 24,21,78,00,000 रुपियाँ बजेट खर्च गर्न बाँकी रहेको हो। कुल 33,45,51,00,000 रुपियाँ बजेट रहेकोमा वैशाख मसान्तसम्म 10 महिनामा प्रदेश सरकारले 9,33,73,00,000 रुपियाँ मात्रै बजेट खर्च गर्न सकेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार 10 महिनासम्म सरकारले पुँजीगत बजेट खर्च 4,17,73,00,000 रुपियाँ गरेको छ। 2 महिनामा 24 अर्ब भन्दा बढी बजेट खर्च गर्नुपर्ने शीर्षकमा गोर्खापत्रमा समाचार छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन 2 दिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुग्नुभएको छ। हिजो बेइजिङ पुग्नुभएका राष्ट्रपति पुटिन र चीनका राष्ट्रपति शी जिनपिङ बीच आज बिहान शिखर वार्ता हुने कार्यक्रम रहेको चिनिया समाचार समिति सिन्वाले जनाएको छ। रुसको राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार दुवै नेताले रुस चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढाउने र बद्लिदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिए लगत्तै राष्ट्रपति पुटिन बेजिङ पुगेपछि विश्व राजनीति फेरि चीन रुस धुरीतर्फ केन्द्रित भएको छ। युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका चीन सम्बन्ध र पश्चिम एसियाको तनावका बीच दुई शीर्ष नेताबीच हुन लागेको शिखर वार्तालाई विश्व शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ। यो भ्रमण विशेष अर्थमा महत्वपूर्ण मानिएको छ किनभने ट्रम्पले झण्डै एक दशकपछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा बेजिङ पुगेर अमेरिका चीन सम्बन्धलाई स्थिर बनाउने प्रयास गर्नुभएको थियो। विशेष गरी चिनिया बजार अहिले रूसी तेलको प्रमुख गन्तव्य बनेको छ भने पश्चिमी प्रतिबन्धका कारण मस्कोले आर्थिक सहाराका लागि बेजिङमाथि निर्भरता बढाएको छ।
3: र अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ। जितसँगै राजस्थानको प्लेअफ सम्भावना बलियो बनेको छ। जयपुरमा भएको खेलमा लखनऊले पहिले ब्याटिङ गर्दै 5 विकेटमा 220 रन बनाएको थियो। त्यसमा ओपनर मिचेल मार्सको 96 रनको योगदान रह्यो। जवाफमा राजस्थानले 19.1 ओभरमा 3 विकेट गुमाएर 225 रन बनाएको थियो। जितका लागि वैभव सूर्य वंशी नायक बने। उनले 38 बलमा 93 रन बनाए, 7 चौका र 10 छक्का प्रहार उनले गरेका हुन्। यस्तै ध्रुव जुरेलले 38 बलमा 53 रन बनाएर नट आउट रहे। यो जितपछि राजस्थान 14 अङ्कमा 4th स्थानमा उक्लियो भने लखनऊ 8 अङ्कमा 10औं स्थानमा छ। प्रतियोगितामा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुनेछ।
2: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: एकै दिनमा सुनवाईको काम सकाएर प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको पदभार। सार्वजनिक प्रश्नको टाटुले जवाब, सहकर्मीको असन्तुष्टि र बारसँगको सहकार्य चुनौतीपूर्ण।
2: 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी, एसई दिने बेलासम्म 6 लाखले छोड्छन् पढाइ।
3: पुनर्गठनको मुद्दा धकेलेर वाम एकताको विकल्पमा एमाले छुट्टै कार्यालय खोलेपछि कांग्रेस फेरि विभाजनको संकटमा।
2: ट्रम्पपछि बेजिङ पुगे रुसी राष्ट्रपति पुटिन, रणनीतिक साझेदारी र अन्तर्राष्ट्रिय मुद्दामा समन्वय बढाउने बारे छलफल हुने।
3: र आइपिएल क्रिकेटमा राजस्थानद्वारा लखनऊ 7 विकेटले पराजित।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रम

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ?
2: ओ अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खाछ।
1: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98-67-0-67-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुलिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: बाजे, के भयो? किन गालामा हात?
1: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
7: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
8: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318,
7: 98-095-14-652।
9: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

यस सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायत वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र

0: प्रदेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।

0: तपाईको मनको आवाज यो हो रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: राम्रो प्रदर्शन भइरहेको छ। कुशल भुर्तेल र आसिफ शेखको लय जम्दै गएको देखिन्छ। यही सिरिजमा कुशलले शतक प्रहार गरेका छन्। उनले अमेरिका विरुद्ध 120 रन प्रहार गरे, जुन उनको करियरकै सर्वाधिक रन हो। सन्दीप लामिछानेले त सबैभन्दा कम खेलमा 150 विकेट लिने खेलाडीको कीर्तिमानी बनाएका छन्। आफ्नो 73 ओडीआई खेल अन्तर्गत स्कटल्यान्ड विरुद्ध उनले कुल 3 विकेट लिएकोमा 2 विकेट लिँदै अस्ट्रेलियाका मिचेल स्टार्कको 77 खेलमा 150 विकेट लिएको कीर्तिमानी भङ्ग गरेका छन्। 42 खेलमा 100 विकेट लिने कीर्तिमानी पनि उनकै नाममा छ। पछिल्ला 7 खेलमा प्रत्येकमा विकेट लिएका उनले 16 विकेट लिन सफल भएका छन्। यही सिरिजको अमेरिका विरुद्धको खेलमा डेब्यू गरेका इशान पाण्डेले दोस्रो खेलमा स्कटल्यान्ड विरुद्ध 55 रन प्रहार गरे। गुलशन झाको आक्रमक ब्याटिङ, दिपेन्द्र सिंह एरी र कप्तान रोहित पौडेलले सम्हालेको प्रदर्शनमा यो सिरिजमा नेपाल अगाडि बढेको छ। किर्तिपुरमै वैशाख र जेठमा चलेका 2 सिरिजमा 1 खेल बाँकी छँदा नेपालले अघिल्ला 3 खेल र दोस्रोमा 2 खेल जितेको छ। अघिल्लो सिरिजमा ओपनिङ भन्दा पनि मध्यक्रमले टिकाएको थियो। विशेष गरी उपकप्तान दिपेन्द्र सिंह ऐरीको सबै खेलमा स्थिर प्रदर्शन भइरहेको छ। आज हामी आइसिसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत जारी श्रृङ्खलामा नेपालको प्रदर्शन, अघिल्लो श्रृङ्खलामा भन्दा कस्तो परिवर्तन यो श्रृङ्खलामा देखियो, नेपाली खेलाडीको भूमिका कस्तो रह्यो, यही सेरोफेरोमा केन्द्रित गरेर आज हामी कुराकानी गर्न लागिरहेका छौँ। कुराकानीको लागि हाम्रो स्टुडियोमा हुनुहुन्छ पूर्व अन्डर-19 राष्ट्रिय क्रिकेट खेलाडी सोमेश यादव। यादवजी, यहाँलाई स्वागत छ।
2: थ्याङ्क यू नवीन सर।
1: मैले पृष्ठभूमिमा धेरै कुरा बताएँ यहाँलाई। अब ओमान र युए सम्मिलित जुन श्रृङ्खला भन्दा अमेरिका र स्कटल्यान्ड सम्मिलित श्रृङ्खलामा नेपालको प्रदर्शन यहाँले कस्तो पाउनुभयो?
2: लास्ट सिरिज भन्दा यसमा चाहिँ यो इम्प्रुभमेन्ट देखिएको छ होइन। लास्ट तपाईँको उसमा ओमान र युएकोमा चाहिँ ओपनिङमा हामी प्रब्लम भइरहेको थियो, ओपनिङ पार्टनरसिपहरू भइरहेको थिएन होइन। यसमा चाहिँ ओपनिङले पनि लै समातेको छ, कुशल र आसिफको राम्रो भइरहेको छ, प्लस स्पिनरहरू पनि चाहिँ तपाईँको टचमा देखिन्छ। सन्दीपले त विकेट लिइरहेको थियो भने ललितले पनि आफ्नो लय समाते हिजोको म्याचमा होइन, 4 विकेट लिन पुग्यो भनौँ न। एक डेढ वर्षपछि ललितले कमब्याक गरेको राम्रो, नभए एकदमै विकेट विन भइरहेको थियो, प्रश्न उठिरहेको थियो उसमाथि। राम्रो गरिरहेको छन् अनि मिडल अर्डर पनि राम्रो भइरहेको छ, ओपनिङ पनि राम्रो भइरहेको छ। यो यसमा चाहिँ एकदमै राम्रो देखेको छ योपालि।
1: भनेको जस्तो युए र ओमानसँगको जुन सिरिजमा 3 म्याच नेपालले जित्यो, एउटा गेम ओमानसँग हारे तापनि, अमेरिका स्कटल्यान्ड सम्मिलितको श्रृङ्खला तुलना गर्दाखेरि चाहिँ कुनमा बढी स्तरीय खेल पस्किरहेको छ नेपालले?
2: स्तरीय खेल चाहिँ हेर्ने भने यसमै भइरहेको छ योपालि। जस्तो अब युएसएलाई पनि अस्ति युएसएसँग लास्ट म्याचमा हजुरको भनौँ न 1 विकेटको क्षति मात्रै 199 टार्गेट चेस गरेछ होइन, सेन्चुरी हाने हाम्रो कुशल भुर्तेलले, अनि नयाँ प्लेयर इशान पाण्डे पनि राम्रो गरिरहनु भएको छ। अनि अब स्कटल्यान्डसँगै अस्ति के अरे म्याच हेर्ने भने हिजोको म्याचमा पनि राम्ररी इजिली चेस भएको छ, कन्भिन्सिङ विन भइरहेको छ होइन। अनि तपाईँको अस्ति पनि ल तपाईँको स्कटल्यान्डसँग 2 रनले त हार्यो नि, अलमोस्ट जितेको म्याच हो, 2 रनले लास्ट नम्बरको चुक्न पुग्यौँ, त्यो कन्भिन्सिङ विन भइरहेको छ यसमा योपालि, राम्रो छ।
1: अब जारी श्रृङ्खलामा अमेरिकासँगको खेल बाँकी छ, अघिल्लो खेलमा त नेपालले सहजै जित्यो यही श्रृङ्खलामा होइन, सहजै 9 विकेटले हरायो, ओपनिङ पार्टनर एकदम चलेको थियो। अब कसरी खेल्नु पर्ला अब यही लय समात्नको लागि होइन? फेरि अलिकति इतिहास हेर्ने हो भने पछिल्लो म्याच 5 म्याचलाई एनालाइसिस गर्ने हो भने 4 म्याच चाहिँ नेपालले गुमाएको छ, मात्रै अस्तिको म्याच जितेको छ।
2: हजुर, युएसएसँग रेकर्ड त्यति राम्रो छैन विगतमा होइन, तर अब हेर्ने भने अस्ति चाहिँ कन्भिन्सिङ विन, पुरा एकदमै डोमिनेटिङ विन छ युएसएमाथि। र अब लास्ट म्याच युएसएसँगै छ हाम्रो, अब त्यसमा चाहिँ हामीले धेरै चेन्जेस गर्नु परेन, जुन प्लेइङ इलेभेन छ त्यसैमा कन्टिन्यू गर्ने, र हामीले अहिले चेज राम्रो भइरहेको छ होइन। र आई थिङ्क मोस्ट प्रोबेब्ली के अरे टस जित्यो भने हाम्रो क्याप्टनले बलिङै लिनुहुन्छ होला पहिला सुरु, र त्यही सिम्पल धेरै त्यो एक्स्ट्रा अर्डिनेरी गर्नुपर्छ भनेर त्यो सोच्नै पर्दैन क्या। तपाईँको जे चलिरहेको छ गो विथ द फ्लो होइन, ब्याट्सम्यानहरू राम्रो हुन्छ, स्पिनरहरू राम्रो विकेट निकाल्दै हुन्छ, सबैबाट राम्रो भइरहेको छ, त्यसलाई नै कन्टिन्यू गरेर युएसएसँग चाहिँ जित निकाल्नै पर्नेछ, किनभने अबको हामीले म्याचहरू चाहिँ एकदमै क्रुसियल छ क्या। त्यही भएर
1: जस्तो अब त्यसबाट जुन खालको नतिजा आउँछ यसले चाहिँ यहाँले भनिहाल्नु एकदम क्रुसियल छ म्याचहरू भनेर, यो नतिजाले नेपाललाई पार्ने प्रभाव कस्तो हुन्छ?
2: एकदमै अब हजुरले हेर्नुहुन्छ नि नेपालको चाहिँ जम्मा अब आई थिङ्क टोटल 9 म्याच बाँकी छ, र नेपालको अहिले हेर्ने भने पोइन्टसम्म 22 पोइन्ट मात्रै छ, 27 म्याचमा 22 पोइन्ट मात्रै छ, र नेपाललाई टप 4 पर्न कठिनै छ अहिले पनि। र अब आउने म्याचहरूमा चाहिँ भनौँ न फाइनल जस्तै म्याच हो क्या सबै नेपालको लागि, जित्नै पर्नेछ, अलिकति पनि मिस्टेक भयो हार्यो भने हामी टप फोरमा डाइरेक्ट त्यो क्वालिफायर खेल्नलाई हामीलाई गाह्रो हुनेछ, किन भन्दाखेरि एकदम रन रेट माइनसमा छ र पोइन्ट्स पनि कमै छ।
1: हजुर,
2: त्यही भएर
1: अब त्यसमा जस्तो अमेरिकालाई चाहिँ कस्तो प्रभाव पर्छ यो खेलको नतिजाले?
2: अमेरिकालाई हेर्ने हो भने अहिले चाहिँ टेबलमा सेकेन्ड नम्बरमै छ होइन, गेम पनि कम खेलेछ अमेरिकाले, पोइन्ट्स पनि राम्रो छ। अमेरिकालाई चाहिँ हारिहाल्दाखेरि त्यति फरक त नपर्ला, किनभने पोइन्ट्स राम्रो छ, गेम पनि कम खेलेछ, अझै म्याचहरू टर्ने बाँकी छ। नेपाललाई चाहिँ धेरै फरक पर्ने गर्छ कि यहाँ चाहिँ अमेरिकाभन्दा पनि,
1: भनेपछि यो खेल चाहिँ अमेरिकाको लागि भन्दा नेपालको लागि धेरै महत्त्वपूर्ण देखिन्छ।
2: एक्ज्याक्टली, त्यो अमेरिकाले त जित्न खोज्ने नै हुन्छ होइन, तर बाई चान्स गेम हो, हार जित हुन्छ। हारिहाल्यो केसमा त्यति चाहिँ उहाँलाई टेन्सन देख्दिनँ म, किन पोइन्ट्स राम्रो छ, म्याच चाहिँ स्कटल्यान्डको तुलनामा कमै खेल्नु भएको छ, स्कटल्यान्डले 31 म्याच खेलिसकेको छ, युएसएले कम म्याच खेलेको छ, उनीहरूभन्दा 4-5 म्याच कमै छ।
1: के मध्यक्रमले धानेको नेपाली ब्याटिङ अहिले ओपनिङतर्फ सर्या हो?
2: अनि यस्तो हो नि, क्रिकेटमा जहिले पनि ओपनिङ ओपनर ब्याट्सम्यानहरूको भूमिका एकदमै ठुलो हुन्छ क्या, किनभने ओपनरहरूले नै तपाईँको राम्रो स्टार्ट कम्ती नै पनि 50-60 रनको पनि पार्टनरसिप भयो भने त्यसपछि मिडल अर्डरमा आउने ब्याट्सम्यानहरूलाई धेरै सजिलो हुन्छ क्या, प्रेसरमा हुँदैनन्, आरामले आफ्नो गेम सिङ्गल डबल होइन लुज बललाई बााउन्ड्री हानेर खेल्न निकाल्न सकिन्छ। तर जहिले पनि ओपनर ब्याट्सम्यानहरू चाहिँ चाँडै विकेट घुमेको बेलामा मिडल अर्डर ब्याट्सम्यानहरू प्रेसरमा हुन्छ नि त, किन नयाँ बल हुन्छ, नयाँ बलमा मिडल अर्डर ब्याट्सम्यानहरू खेल्न अलिकति गाह्रो परिरहेको हुन्छ। त्यही भएर अब जस ओपनिङ कुशल र हजुरको आसिफको एकदमै राम्रो ओपनिङ पार्टनरसिप भइरहेको छ, जुन पहिला हुने गर्थ्यो बिचमा भइरहेको थिएन, बिचमा त्यही कारणले कुशल पनि ड्रप भयो, अहिले कमब्याक राम्रो गऱ्यो, उसले सेन्चुरी हानेछ, 28 रन पनि हिजो पार्टनरसिप राम्रै गऱ्यो, ओपनिङ पार्टनरसिप आसिफ पनि टचमा देखेको छ, त्यसले गर्दा चाहिँ मिडल अर्डरको त राम्रो भइ नै रहेको छ, ओपनिङको पनि राम्रो भयो, र मिडल अर्डरमा राम्रो कुरा खुसीको कुरा हाम्रो क्याप्टेनले पनि धेरै पछि रन हान्नुभयो, 74 रन हान्नुभयो, मिठो हान्नुभयो। इशान पाण्डे पनि डेब्यू गरिरहेको प्लेयरले होइन, प्रेसर चाहिँ उहाँलाई पनि आफ्नो ठाउँ बचाउनु पर्ने हुन्छ, बल्ल बल्ल चान्स पाएको उहाँले, उहाँले पनि दुइटा म्याच राम्रो गर्नुभएछ, र अहिले ओपनिङ पनि राम्रो, मिडल पनि राम्रो भइरहेको छ नेपालको लागि, गुड पोइन्ट त्यो हो क्या।
1: जस्तो यो हुनुको पछाडिको कारण जस्तो किर्तिपुर मैदान
2: हजुर
1: ले केही यसमा भूमिका खेलेको छ कि अथवा टिमको चाहिँ बिस्तारै ग्रो अप हुँदै गइरहेको छ?
2: यस्तो अब टिम त अब आफ्नो होम ग्राउन्ड भइ नै हाल्यो होइन, र लास्टको केही म्याचमा दर्शकहरू पनि अलिकति बेसी आउनु थाल्नुभएको छ, बिचमा त अस्तिको सिरिजमा त शून्य भनौँ न, यो त अचम्म, किन पहिला चाहिँ मान्छेहरू सिट नपाएर रुखमा बसेर हेर्ने मारामार गर्ने म्याच हेर्नलाई, अहिले चाहिँ योपालि चाहिँ एकदमै अचम्मको दृश्य देखेँ, मैले यस्तो देखेको थिइनँ नेपालको म्याचमा, पहिलोपल्ट होला एकदम खाली सिटहरू खाली देखेको होइन, होम ग्राउन्डको सपोर्ट भइ नै हाल्छ, र आफ्नो होम ग्राउन्ड पिचहरू सधैँ त्यहीँ प्र्याक्टिस गर्नु त्यहीँ खेल्ने हो होइन, र त्यसले गर्दाखेरि चाहिँ नेपालले चाहिँ प्लस टिम पर्फर्मेन्स पनि राम्रो भइरहेछ, इन्भाइरोमेन्ट राम्रो हुँदै गयो, पर्फर्मेन्स राम्रो हुँदै गयो, प्लस पिच पनि अहिले आएर हेर्नुहुन्छ भने स्पिन ट्र्याक स्पिनलाई फेभर गरिरहेको छ हाम्रो पिचले, र नेपालको स्ट्रेन्थ पोइन्ट भनेको स्पिन एट्याक हो क्या,
1: बलिङमा स्पिन बढी चल्नु कारण
2: स्पिन अभियसली, किनभने तपाईँको स्पिन ट्र्याकै हो, जतिखेर हेर्नु भने तपाईँ किर्तिपुरमा कति त्यो टर्न कति स्लो पिच नै हो नि त, अरू कन्ट्रीको पिचहरू हेर्दाखेरि चाहिँ
1: जस्तो यो बिचमा भनौँ न विभिन्न स्कोरहरू पनि बनेको छ होइन, जस्तो सन्दीप लामिछानेले एउटा वर्ल्ड रेकर्डै राख्नु भएको छ होइन, तपाईँको कम खेलेर 150 विकेट लिनुभएको छ उहाँले होइन, यो क्षण कस्तो हो होइन, अब नेपाली क्रिकेटका लागि उहाँको जुन खालको जुन यो रेकर्ड बनेको छ यसले कस्तो प्रेरणा दिन्छ?
2: एकदमै, फर्स्ट अफ अल सन्दीपको जति तारिफ गरे त्यति कम हुनेछ होइन, उहाँ जस्तो ट्यालेन्टेड प्लेयर नेपालले पाउनु एकदमै ठुलो कुरो हो क्या, हामी जस्तो हामी नेपाली कन्ट्रीलाई होइन, र यो एकदमै प्राउड मोमेन्ट हाम्रो कन्ट्रीको लागि पनि, हामी नेपाली फ्यानहरूको लागि पनि, हामी जो फर्मल क्रिकेटरहरू छौँ सबैको लागि प्राउड मोमेन्ट, किन भन्दाखेरि नेपालको प्लेयर चाहिँ फास्टेस्ट 250 ओडिआई गर्दाखेरि एकदमै प्राउड मोमेन्ट, यसले गर्दा हाम्रो नेपाललाई चाहिँ नट ओन्ली नेपालमा मात्रै वर्ल्डमा पनि चिनायो नि त, एक रहेछ त 150 विकेटले भन्दाखेरि नेपालको सन्दीप लामिछाने हाम्रो कन्ट्रीको नाम आइरहेछ, त्यो ठुलो कुरो के हुनसक्छ, प्लस सन्दीप लामिछाने भनेको त एउटा म्याजिसियन बलर, ऊ जस्तो लेग स्पिनर वर्ल्डमा कमै छन् हेर्ने हो भने, तपाईँको पुरै विश्वको लिग खेलेको प्लेयर, विनेस आइपिएल, बिग ब्यास, क्यारिबियन लिग होइन, बङ्गलादेश प्रिमियर लिग, पिएसएल सबै खेलेको ऊ जस्तो एक्सपिरियन्स प्लेयर र ग्लोबल स्टार हाम्रो नेपालमा हुनु एकदम ठुलो कुरो।
1: जस्तो अब यो दुइटा श्रृङ्खलाको कुरा गर्दाखेरि रन पनि राम्रो बनाएका छन् खेलाडीहरूले होइन, त्रिवेन्द्र सिंह हेरीको एउटै खालको स्थिरताको प्रदर्शन छ होइन, यो ओमान र युएई सम्मिलित सिरिजको कुरा गर्नुपर्दा उहाँले चाहिँ युएईसँग 75 फेरि अर्को युएईसँगको म्याचमा 100 हान्नुभयो होइन, त्यसपछि ओमानसँग पनि 60 रन हान्नुभयो पहिलो म्याचमा, र अर्को म्याचमा 33 रन हान्नुभयो, एउटै खालको स्थिरता छ, र अहिले पछिल्लो यो सिरिज यो स्कटल्यान्ड र अमेरिका सम्मिलित सिरिजमा चाहिँ अब भनौँ न ओपनिङले नै त्यो धानिरहेको हुनाले त्यति उहाँसँग आइपुगिरहेको प्रेसर आइपुगिरहेको छैन होइन त्यो त्यो हेर्दाखेरि अब विभिन्न खेलाडीहरूले राम्रो राम्रो प्रदर्शन गरिरहनु भएको छ कुशल भुर्तेल आसिफ शेख दिपेन्द्र सिंहरी आरिफ शेख होइन गुलशन झा के भन्नुहुन्छ
2: एक्ज्याक्टली तपाईँको क्रिकेटमा ब्याट्सम्यान भइसकेपछि कन्सिस्टेन्सी रन हान्न सक्नु एकदम ठुलो कुरो हो क्या कन्सिस्टेन्सी रन हानेपछि तिमीलाई एकदम फाइदा हुन्छ र ब्याट्सम्यान भइसकेपछि तपाईँको 10 म्याचमा चाहिँ 3 म्याचमा हान्ने 7 म्याचमा चाहिँ फ्लप हुने त्यसरी चाहिँ आफ्नो पनि पर्फर्मेन्स घट्यो टिमलाई पनि घाटा भयो नि त तर दिपेन्द्रको चाहिँ विगत केही वर्षदेखि पर्फर्मेन्स हेर्नु एकदम कन्सिस्टेन्ट पर्फर्मेन्स छ क्या उसको जुन हामी चाहिँ इन्टरनेसनल लेभलमा विराट कोहली जस्तो टाइपको प्लेयरहरू हेर्छौँ नि कन्सिस्टेन्ट पर्फर्मेन्स 8 म्याचमा 10 म्याचमा 7 म्याच चल्ने क्या 2-3 म्याच फ्लप हुनु पनि हुन्छ किनभने भगवान् त होइन मान्छे भगवान् त होइन नि त मान्छे नै हो त्यही भएर कन्सिस्टेन्सी पर्फर्मेन्स भइरहेको छ होइन र हाम्रो अरू प्लेयरबाट त्यो भइरहेको थिएन पर्फर्मेन्स हेर्नु अस्ति अस्ति तपाईँको ओपनरबाट आसिफ कुशल होइन रोहित पौडेलबाट कन्सिस्टेन्स पर्फर्मेन्स नआएर नेपाललाई अप्ठ्यारो परिरहेको थियो तर यो सिरिजमा चाहिँ हेर्ने भने कन्सिस्टेन्स पर्फर्मेन्स आइरहेछ ओपनरबाट पनि मिडल अर्डरबाट पनि त्यसले गर्दा चाहिँ नेपाल चाहिँ योपालि चाहिँ कति राम्रो देखिरहेको छ गेमहरू
1: जस्तो अब इन्डिभिजुअली कुरा गरौँ कुशल भुर्तेलको पछिल्लो म्याचको कुरा गरौँ आसिफ शेखको आरिफ शेखको होइन गुलशन झाको
2: हजुर हजुर अनि एकदमै तपाईँको इन्डिभिजुअल पर्फर्मेन्स कुरा गर्ने भने कुशलको चाहिँ एकदमै तपाईँको बिचरा प्रेसरमा थियो 3 म्याच भनौँ न बेन्चमा बसेपछि अर्जुन कुमारले उसलाई रिप्लेस गरेको थियो नि त ओपनिङमा उसको लागि एउटा ऊ पनि भएको थियो क्या ल एउटा हुन्छ नि अब बल्ल चान्स पाएपछि म देखाउँछु म गर्छु भनेर आफ्नो ठाउँ गुमेपछि एउटा हुन्छ नि त मन नपर्छ नि त चोट परेको थियो र उसले आफ्नो यस्तो फ्लुएन्सी ब्याटिङ गर्यो कुशल भनेको तपाईँको नेचुरल स्ट्रोक प्लेयर हो क्या उसँग एकदम स्टपै स्ट्रोकहरू चाहिँ क्रिकेटमा हुने पुल सट ड्राइभ कटहरू होइन हावामा पनि मजाले खेल्न सक्ने भुइँमा पनि मजाले खेल्न सक्ने एकदमै राम्रो आसिफले पनि त्यही गरिरहेको छ अनि तपाईँको गुलशनले पनि फर्स्ट म्याच भनौँ न जिताइसकेको अलिकति त्यो सानो इरले गर्दा 2 रनले हामी हार्न पुग्यौँ
1: 35 बल 61
2: एकदमै अनबिलिभेबल इनिङ खेल्या हो उसले नि म्याच लास्टसम्म लगेको थियो त्यही हो कहिलेकाहीँ अब सानोतिनो इरले गर्दा हार्यो म्याच होइन त्यसपछि आरिफ शेखको पनि राम्रो भइरहेको छ अस्तिको सिरिजमा हेर्नु आरिफले क्विक तपाईँको कम बलमा 1 ओभर 3 छक्का हानेर जस इन्डियन अर्डरमा उसले राम्रो स्टार्टहरू दिइरहेको छ हाम्रो नेपाललाई सबैको राम्रो भइरहेछ अहिले
1: अब त्यो भनिरहँदाखेरि जस्तो यो ओमानसँगको म्याच जुन वर्षाको कारण प्रभावित थियो त्यसमा 81 रनले नेपाल जितेको थियो त्यसमा जुन गुलशन झाको प्रदर्शन पनि राम्रो रह्यो ब्याटिङमा होइन बलिङमा 5 विकेट
2: एक्ज्याक्टली तपाईँको गुलशन चाहिँ मेन अब नेपालको अलराउन्डर हो नि त प्रायः उसले बलिङमा त्यति चान्स पनि पाइरहेको थिएन र विकेट पनि लिइरहेको थिएन जस तर त्यो दिन चाहिँ उसले चाहिँ म बलिङ पनि गर्न सक्छु ममा विकेट निकाल्ने एबिलिटी छ भनेर प्रुभ गरायो होइन 5 विकेट पनि लियो एकदम खुसी कुरा हो र किनभने गुलशनले पनि बलिङमा पनि कन्ट्रिब्युट गर्यो भने नेपालीको टिम ब्यालेन्स हुन जान्छ कि उसले ब्याटिङमा कन्ट्रिब्युट त गरिरहेको छ विकेट पनि निकाल्यो भने हामीलाई जस एउटा चाहिने एउटा अलराउन्डर हुन्छ नि प्लेयरलाई चाहिने अलराउन्डर टिमलाई चाहिने जस्तो इन्टरनेसनल क्रिकेट हामी ज्याक एलिसहरू हेर्थ्यौँ प्रपर अलराउन्डर एन्ड्रू फ्लिन्टपहरू उनीहरूले के गर्नु थियो ब्याटिङमा रन हान्ने बलिङ आएको विकेट पनि निकाल्ने त्यसले गर्दाखेरि टिमलाई चाहिने एउटा ब्यालेन्स त्यो चाहिँ ब्यालेन्समा एकदमै हेल्प गर्ने क्या त्यही भएर गुलशनले पनि जस बलिङमा राम्रो गर्नुभयो भने हामीलाई धेरै फाइदा हुनेछ
1: जस्तो डेब्यु गरेको दोस्रो खेलमै अर्धशतक इशान पाण्डेको
2: हजुर हजुर
1: होइन डेब्यु खेलमै पनि त्यो कुशल भुर्तेललाई एक किसिमको चाहिँ स्थिर रूपमा खेल्नको लागि एउटा सहयोगी भूमिका
2: हजुर अनि इशानको एकदमै जस हामीले इशान एकदमै हार्डवर्किङ प्लेयर हो क्या इशान चाहिँ तपाईँको 2016 अन्डर 19 वर्ल्ड कपमा उसले खेलेको थियो होइन आई थिङ्क उसले त्यतिखेर एउटा पनि चान्स पाएको थिएन तर त्यसपछि उसले जुन एकदमै हार्डवर्क गर्यो नि एकदमै हार्डवर्क क्या त्यसपछि 2019 उसले डेब्यु गर्यो T20 टिमबाट नेपालबाट है त्यो उसले चान्स अन्डर 19 विश्वकपमा चान्स नपाउनु र त्यसपछि 3 वर्षभित्रमा सिनियर टिममा पर्नु उसले यति मिहिनेत गर्यो र अहिले पनि गरिरहेको हुन्छ ऊ तपाईँको फ्री हुने बित्तिकै इन्डियामा गएर दिल्लीमा गएर इशान पाण्डे ट्रेनिङ गरेर हुन्छ आफ्नो पर्सनल ट्रेनिङ गर्न दिल्ली जाने कहिले बम्बई जाने एकदमै हार्डवर्किङ प्लेयर होइन मैले चिनिरहेको उसलाई कहिलेदेखि अनि त्यसपछि र पर्फर्मेन्सको कुरा गर्नु कन्सिस्टेन्ट पर्फर्मेन्स छ उसको एनपिएलदेखि नै तपाईँको अस्ति हाम्रो भएको एनपिएलमा पनि कन्सिस्टेन्ट पर्फर्मेन्स होइन र डोमेस्टिक क्रिकेटमा पनि पर्फर्मेन्स एकदमै रन हानिरहेको पिएम कपहरूमा यो जय ट्रफीहरूमा पनि रन हानिरहेको छ एकदमै उसले रन हानेको म्याच अहिले नहानेको म्याच एकदम कम छ र त्यो माथि उसले डेब्युमा पनि प्रेसर देखेन क्या उमाथि अस्ति पहिलो म्याचमा पनि मजाले ब्याटिङ गऱ्यो 20 रन होइन तपाईँको फिनिस गरेर आयो अनि हिजो पनि तपाईँको 50 हान्यो उसले रोहित पौडेलसँग सहयोगको पार्टनरसिप गरेछ हिजोको म्याचमा अनि आफ्नो दोस्रो म्याचमा अर्धशतक हानेर उसले देखाइदियो कि म पनि यहाँ अब आएको छु नेपाली टिममा म ठाउँ बनाउन आएको भनेर तपाईँको प्रेसर चाहिँ अब क्रिएट गरेको अरू प्लेयर भीम सागर जस्तो प्लेयर जुन बाहिर छन् उनीहरूलाई अप्ठ्यारो बनाइदिएको।
1: अब नेपालले जसरी कीर्तिपुरमा भएका खेलमा राम्रो नतिजा ल्याइरहेको छ होइन, बाह्र अङ्कबाट खेल्न सुरु गरेको, अहिले 22 अङ्क पुर्याएको छ पाँच खेल जित्दै। अब शीर्ष चारभित्र परेर वर्ल्ड कप क्वालिफायर खेल्न पाउने मौका र शीर्ष छमा बसेर एक दिवसीय मान्यता ढुक्कसँग जोगिन्छ भन्ने मान्यता जोगाउन चाहिँ के गर्नुपर्छ?
2: अब नेपालले गर्ने भनेको नो म्याच बाँकी छ, जित बाहेक अरू अप्सनै छैन त। अब हामीले हेरौँ न, टप फोरमा पर्न आई थिङ्क नो म्याचमा 8 म्याच जित्नुपर्छ होला टप फोरमा पर्न सम्भावना राख्नलाई, किनभने दुइटा म्याच पनि हाऱ्यो भने नेपाललाई चाहिँ अप्ठ्यारो छ क्या। सो एभ्री म्याच इज लाइक अ फाइनल होइन, अनि तपाईँको प्लस अब यहाँको कुरा आउँछ टप फोरभन्दा पनि ओडिया सेट जोगाउनु छ मेन, ओडिया सेट घुम्यो भने हामी नेपालतिर फेरि धेरै पछाडि पर्नेवाला छ। त्यही भएर चाहिँ यहाँ जसरी पनि अब प्लेयरहरूले रेस्पोन्सिबल लिएर सबजना आफ्नो रेस्पोन्सिबल भएर चाहिँ नेपाललाई कसरी जोगाउने, टप फोरमा पर्ने र ओडिया सेट जोगाउने उहाँहरूको हातमा छ, एकदमै राम्रो गर्नुपर्नेछ, प्रेसर छ गर्नु पनि पर्नेछ।
1: जस्तो यो दुइटा कुरा गर्दाखेरि टप फोरमा परेर वर्ल्ड कप क्वालिफायरमा सिधै पुग्नु
2: हजुर,
1: र अर्को चाहिँ टप सिक्समा परेर एक दिवसीय मान्यता जोगाउनु होइन, त्यसमा पनि अब वर्ल्ड कप क्वालिफायरमा टप फोरमा नपरे तापनि अर्को माध्यमबाट पनि क्वालिफायरमा फेरि छिर्ने मौका त मिल्छ नै
2: हो। हजुर मिल्छ,
1: टप सिक्समाबाट नै आउट भयो भने चाहिँ गाह्रो पर्छ।
2: एक्ज्याक्टली एक्ज्याक्टली, टप सिक्सबाट आउट भयो भने ओडिएसहरू घुम्न सक्ने चान्स हुन्छ, र तपाईँको टप फोरमा परेन भने फेरि त्यो वर्ल्ड कप क्वालिफायरलाई प्लेअफबाट जानुपर्ने हुन्छ, प्लेअफमा गएर पनि चान्स त छ होइन, तर किन त्यो प्लेअफमा जाने फेरि अर्को खेल्ने, डाइरेक्ट टप फोरमा क्वालिफाई भनेको मजा अर्कै छ नि त, सिधै टेन्सन भएन, प्रेसर भएन, त्यसपछि तयारी गर्न पायो क्वालिफायरको लागि, 2027 वर्ल्ड कपको लागि क्वालिफायर खेल्नलाई प्रिपेरेसन गर्ने टाइम पायो, फेरि प्लेअफ खेल्नु पऱ्यो नि, त्यही भएर त्यो सेकेन्ड अप्सन रोज्ने नि होइन, नोमा नो जित्नु पऱ्यो।
1: अब यसबिचमा अब नेपालसँग अलि प्रतिद्वन्दीको रूपमा चाहिँ क्यानाडा छ, हुन त क्यानाडा पछाडि छ, नामिबिया पनि पछाडि छन् त
2: होइन,
1: त्योभन्दा नेपालभन्दा माथि नेदरल्यान्ड छन् अनि ओमान छ
2: हजुर,
1: अब स्कटल्यान्ड र अमेरिका त अलि माथि नै छन् सम्भावना, अब तिनीहरूलाई भेट्न अलिक गाह्रो पर्ला कि जस्तो लाग्छ मलाई।
2: स्कटल्यान्ड र अमेरिकालाई भेट्न चाहिँ गाह्रै नै छ, किन अमेरिकाको त पोइन्ट राम्रो छ, कम म्याच खेल्छ एकदमै, अझै आई थिङ्क 10 म्याच अझै बाँकी छ, 10-12 म्याच, त्यसपछि स्कटल्यान्डको पनि पोइन्ट्स राम्रै छ, 5 म्याच बाँकी छ स्कटल्यान्डको होइन। अब यहाँ अब कुरा आउँछ, अब टप 3 पनि मैले गाह्रै देखेको छु, टप 4 नम्बरसम्म पुग्न चाहिँ तपाईँको 9 जित्नु पऱ्यो होइन, 9 चाहिँ गाह्रै छ, किनभने तपाईँको तपाईँले हेर्नु छ भने उसमा तल उमानको पनि कम म्याच खेलेको जस्तो लाग्छ मलाई, तपाईँको एकदमै कम म्याच खेलेछ उनीहरूले, क्यानाडाले तपाईँको 24 म्याच मात्रै खेलेछ, 24 21 पोइन्ट छ, तपाईँको नेपालको 27 22 पोइन्ट हो,
1: उसको अझै 12 खेल्नु भएको छ,
2: अझै 12 म्याच बाँकी छ क्या, त्यही भएर चाहिँ अब हार्नु नै भएन नेपालले, गाह्रो छ 9
1: नेपालले आफूले मात्र खेर भएन, अर्का नतिजा नि भर पर्ने
2: त्यो त छँदैछ, रन रेटको कुरा पनि आउन सक्छ होइन, किन रन रेट अलिकति पुवर छ नेपालको माइनसमा देखिन्छ
1: हजुर। अब जुलाईमा नेदरल्यान्ड्सको मैदानमा
2: हजुर
1: अर्को सिरिज हुँदैछ, यो वर्ल्ड कप क्रिकेट लिग 2 अन्तर्गतकै जहाँ चाहिँ नेदरल्यान्ड, नामिबिया र नेपाल खेल्छन्, कस्तो नतिजा आवश्यक छ नेदरल्यान्ड र नामिबियासँग नेपालको?
2: अब हेर्नु, अब आफ्नो होम ग्राउन्डमा छैन होइन, नेदरल्यान्डमा हुने जस्तो लाग्छ मलाई, नेदरल्यान्डमा हुने भने त्यहाँ अलिकति जस्तो हामीले यहाँ स्पिन फेभरेबल पिचहरू छ नि, त्यहाँ नेदरल्यान्डमा त्यति स्पिन ट्र्याकहरू हुन सक्दैन होइन, सिमिङ विकेट हुन्छ क्या तपाईँको पेस बलरलाई, मिडियम पेस बलरलाई फेभर गर्ने पिचहरू हुन्छ, हाम्रो स्ट्रेन्थ पोइन्ट भनेकै हेर्नुहुन्छ भने स्पिन हो क्या, सन्दीप लामिछाने, ललित राजवंशी होइन, दिपेन्द्र, हाम्रो होम ग्राउन्ड त पाइरहेको छौँ, तर नेदरल्यान्डमा अप्ठ्यारो हुनसक्छ होइन, त्यसले गर्दाखेरि चाहिँ हामीले अलिकति अप्ठ्यारोमा हामी हुन सक्छौँ सिमिङ ट्र्याकमा, त्यहाँ नेदरल्यान्डमा कोही कन्डिसन यहाँ जस्तो हुँदैन, तपाईँको जाडो जाडो, तपाईँको सिम बलहरू मुभमेन्ट हुने, ब्याट्सम्यानलाई गाह्रो हुनसक्छ रन हान्नलाई, त्यही भएर अलिकति अप्ठ्यारो चाहिँ हुन्छ, अप्ठ्यारो भए पनि हामी जित्नै पर्नेछ, कन्डिसन त्यस्तै छ।
1: जस्तो अब नामिबियाको कुरा गर्नुपर्दाखेरि नामिबियाले 28 खेल खेलेर 22 अङ्क बटुलेको छ होइन
2: हजुर,
1: नेदरल्यान्डको चाहिँ 24 खेलमा 28 अङ्क छ
2: हजुर,
1: अब टफ चाहिँ नेदरल्यान्डसँग नै होला
2: हजुर हजुर,
1: होइन अब त्यही पनि सकेसम्म जित्ने प्रयासमा त नेपाल लाग्ने परिहाल्यो
2: एक्ज्याक्टली,
1: अब त्यहाँ हुने नतिजाले चाहिँ नामिबियालाई कहाँ पुर्याउन सक्छ र नेपाललाई कहाँ पुर्याउन सक्छ?
2: नामिबियाको पनि कन्डिसन हेर्नु भने खराब छ उनीहरूको पनि होइन, 28 म्याचमा जम्मा 22 पोइन्ट छ, नेपालभन्दा तल नै देखिन्छ नामिबिया पनि, नामिबियाले पनि एभ्री म्याच क्रुसियल म्याच भयो, अब यो जित्नै पर्छ नेपाल जस्तै कन्डिसनमा छ, नेदरल्यान्ड चाहिँ अलिकति नेपालभन्दा कम म्याच खेलेको हुनाले 24 म्याच मात्रै खेलेको छ नि त, 12 म्याच बाँकी छ, अलिकति अप्पर ह्यान्डमै देखिन्छ नेदरल्यान्ड चाहिँ हामी नेपाल र नामिबिया भन्दाखेरि।
1: त्यस पछाडि अक्टोबरमा हुन्छ अन्तिम सिरिज नेपालको लागि जहाँ ओमान र क्यानाडासँग नेपालले खेल्छ. अब यो नेदरल्यान्ड र नाम्बियासँगको एउटा नतिजा पनि आइसकेको हुन्छ, त्यसले पनि एउटा खालको चाहिँ कहाँ पुग्ने भन्ने एउटा एउटा एउटा खालको दिन सक्छ. तैपनि महत्त्वपूर्ण केही जितहरू भएको खण्डमा चाहिँ यो पछिल्लो सिरिज झन् इम्पोर्टेन्ट हुनसक्छ.
2: एक्ज्याक्टली होइन भन्यो भने यो नेदरल्यान्डको जुन सिरिज छ नि, अब नेदरल्यान्डमा हुने गरेको छ, त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ. त्यो चार म्याचमै हाम्रो थाहा भइसक्छ हामीलाई कि टप फोरमा पर्छौँ पर्दैन, बुझ्नुभयो नि. यो चार म्याचमा चाहिँ हामीले चारमा चार जित्यौँ भने चाहिँ र अब नेक्स्ट सिरिज पनि त्यत्तिकै इम्पोर्टेन्ट हुने भयो. तर हामीले चारमा चाहिँ तपाईँको दुइटा म्याच पनि हार्यौँ भने के गरी अप्ठ्यारो हुनसक्छ क्या नेक्स्ट उसको लागि. त्यही भएर अब आउने सिरिज चाहिँ जुलाईमा जुन छ त्यो चाहिँ एकदमै डिसाइडर जस्तै छ कि, त्यो चाहिँ जित्नै पर्छ.
1: हजुर, अब त्यसबाट आउने नतिजा आफ्नो ठाउँमा छ र सँगसँगै ओमान र क्यानाडा होइन.
2: हजुर,
1: अब नेपाललाई सँगसँगै अब ओमान र क्यानाडालाई पनि त्यो सिरिज इम्पोर्टेन्ट हुन्छ.
2: हो मजाले हुन्छ तपाईँको, उनीहरूलाई पनि त्यत्तिकै उछ नि त तपाईँको.
1: क्यानाडालाई पनि जस्तो नेपाललाई जुन खालको कन्डिसन छ क्यानाडालाई पनि त्यही खालको गुज्रिरहेको
2: छ. एक्ज्याक्टली, क्यानाडाको क्यानाडाको त्यही हो, अब नेपालभन्दा कम म्याच खेलेको छ उनीहरूले, त्यसले गर्दा चाहिँ अलिकति प्लस पोइन्टमा हो, नभए चाहिँ गाह्रै छ उनीहरूलाई पनि. क्यानाडाको 24 म्याचमा 21 पोइन्ट अनि तपाईँको ओमानको 28मा 31 छ.
1: त्यो हिसाबले क्यानाडालाई पनि सङ्घर्ष चाहिँ गर्नुपर्छ,
2: गर्नै पर्छ किनभने
1: जित्नै पर्ने जस्तो देखिन्छ.
2: देखिन्छ देखिन्छ एक्ज्याक्टली, किनभने 12 म्याचमा तपाईँको जित्नुपर्छ, उहाँहरूलाई पनि अप्ठ्यारै पोजिसनमा छन्. किनभने
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो.
4: प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्.
5: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
5: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
5: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
5: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
5: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
5: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ.
5: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन. मोबाइल नम्बर 9845175223 र 9806575223. पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ.
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु. बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला. पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु.
7: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु.

ಶ್ರೀ ಗಣೇಶಾಯ ನಮಃ ಅಸ್ಮತ್ ಗುರುಭ್ಯೋ ನಮಃ ಅಸ್ಮತ್ಪರಂ ಗುರುಭ್ಯೋ ನಮಃ ಶ್ರೀಮತೇ ರಾಮಾನುಜಾಯ ನಮಃ ಓ ಸಂತಾಕಾರಂ ಭುಜಗಶಯನಂ ಪದ್ಮನಾಭಂ ಸುರೇಶಂ ವಿಶ್ವಾಧಾರಂ ಗಗನಸದೃಶಂ ಮೇಘವರ್ಣಂ ಶುಭಂಗಂ ಲಕ್ಷ್ಮೀಕಾಂತಂ ಕಮಲನಯನಂ ಯೋಗವೀರಧ್ಯಾನಗಮ್ಯಂ ವಂದೇ ವಿಷ್ಣುಂ ಭವಭಯಹರಂ ಸರ್ವಲೋಕೈಕನಾಥಂ ವಂದೇ ವಿಷ್ಣುಂ ಭವಭಯಹರಂ ಸರ್ವಲೋಕೈಕನಾಥಂ नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ पारिवारिक समस्या वैदेशिक यात्रा श्रीमान श्रीमतीको दाम्पत्य जीवन निसन्तानपन सम्बन्धीका समस्या कालसर्प योगका समस्या माङ्गलिक योगका समस्या पितृदोषका समस्याहरू के कस्तो रहन्छ भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9056-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेसनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 मेगाहर्ज दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिरिबाङ्गी रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मुलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगन्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9056-75223 नम्बरमा तपाईँले आफू र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

राजमिति 2083 साल जेठ महिनाको आज 6 गते तदनुसार इसवी सन 2026 मई 20 तारिक शक संवत्सर 1948 नेपाल सम्वत 1146 अनलाथ रौद्र नामक संवत्सर उत्तरायण गृहम ऋतु आज बुधबार रहेको छ। अधिक ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज चतुर्थी। नक्षत्रमा रहेको छ आद्रा नक्षत्र। योगमा रहेको छ शूल योग। करणमा रहेको छ वणिज करण रहेको छ। चन्द्रमा आज मिथुन राशिमा, श्री सूर्यनारायण सिंह वृष राशिमा। आनन्दादि योगमा आज मुसल योग रहेको छ। आज बिहान सूर्योदय 5:15 भयो भने सदा सूर्यास्त 6:47 हुनेछ र आजको दिनमान घडी 13:32 रहनेछ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौँ। आजको काल बेला रहेको छ यानि कि अशुभ समय, बिहानको 8:36:25 विशेष गरी बिहानको 10:18:26 काल बेला रहेको छ भने आजको लागि लाभ बेला रहेको थियो। बिहानको विशेष गरी 5:12:25 बिहानको 6:54:25 लाभ बेला रहेको थियो भने अब अहिले देखेर भने शुभ बेला रहेको छ। विशेष गरी बिहानको 10:18:26 दिउँसोको 12:26 चाहिँ शुभ बेला रहनेछ। लाभ बेलाको लागि तपाईँ पर्खाउँदै हुनुहुन्छ भने लाभ बेला साँझको 5:06:27 साँझको 6:48:28 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। सूर्य वृष राशिमा, चन्द्रमा मिथुन राशिमा, मङ्गल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि आउनेछ मिथुन राशि। आद्रा नक्षत्रको चौथो चरण, नाम आउँछ छविलाल अथवा छत्र, नाम आउँछ आदिनारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नामदाम इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। शत्रु परास्त हुँदै जानेछन् भने प्रतिस्पर्धीहरू पछि हट्दै जानेछन्। अग्र तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिन्छ। गरिएका कर्मको उचित प्रतिफल समेत प्राप्त हुने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन तार्किक क्षमता बढ्दै जानेछन् भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। बोलि र विचारका प्रशंसकहरू बढ्दै जानेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुँदै जानेछन् भने सानो प्रयत्नले ठुलो काम बन्दै जानेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिया काम सम्पादन हुँदै जानेछन्। मेहनतले नामदाम इनाम समेत हात पार्न सफल हुने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन रमाइलो दिन रहेको छ। रचनात्मक काम प्रारम्भ गर्ने पनि समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिजुलीका परिवर्तनसँग भेटघाट हुने समय रहेको छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् तर अवसरका साथ केही चुनौती पनि देखा पर्ने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन आकस्मिक खर्च बढ्नाले आमदामीको स्रोत कमजोर हुन सक्छ। विशेष गरी पछिको लागि लगानी बढाउनु पर्ने परिस्थिति आउन सक्छ। फाइदाको लागि दोहोर प्रयत्न गर्नु पर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बन्ने देखेकाले होसियारीको साथ काम लिनु पर्ला। भविष्यको लागि केही वस्तु त्याग्नु पर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन पनि सक्ने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा आयस्रोत बढाउन सकिन्छ। व्यापारमा अड्किएको रकम उठ्दै जानेछन्। भविष्यको लागि रुचिका विषयमा लगानी बढाउन सकिन्छ। राम्रो फाइदा भए पनि काममा अनुमानभन्दा बढी लगानी र समय लाग्ने योग रहेको छ। भौतिक सुविधाले खर्च नियन्त्रण सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यापार व्यवहारमा ध्यान पुर्याउनु होला। केही रकम बाहिरिने समय पनि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन नयाँ कामले नामदाम इनाम दिलाउनेछन्। कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुँदै जानेछन्। मेहनतले सजिलो लक्ष्यमा पुर्याउनेछ। प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यवसाय पनि फाइदा हुनेछ। कर्मयोगले मान सम्मान समेत दिलाउने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुनसक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला। सामाजिक कामको जिम्मेवारी समेत प्राप्त हुने समय राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
4: वृश्चिक राशि
0: उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। पहिलेका समस्या दोहोरिन सक्छ। सानो घरेलु कामले उल्झन बढाउन सक्छन्, आलोचकहरू बढ्दै जानेछन् भने वाद विवादले समस्या निम्त्याउन सक्छ, लेनदेन सम्बन्धी हिसाबमा अलि सजग रहेर अगाडि बढ्दा राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन परिवारजनसँगको साथले नयाँ आशा जगाउनेछन्, मन मिल्ने साथीसँग भेट हुँदै जानेछन्, कामको चापबाट फुर्सद पाइन्छ, व्यवसायले मनका आमदामी दिलाउनेछन्, विभिन्न सहयोग र उपहार हात लागि हुने समय रहेको छ, रमाइलो यात्रा गर्ने साथी जुट्नेछ, अतिथिको रूपमा मान सम्मान प्राप्त होला, प्रेम र मित्रको बन्धन कसिलो भएर जाने समय रहेको छ, टाढिएका साथीभाइ पनि नजिकिन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन सहयोग नजुट्ने पनि आठ लक्ष्यमा पुर्याउनेछ, ईर्ष्या गर्नेहरू स्वयं पछि पर्दै जानेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ, मेहनतले काममा सफलता दिलाउनेछ, समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिन्छ, दिगो काममा जग बसाउने मौका मिल्नेछ, रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ, प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन कामको मेसो नमिल्दा पछि परिन्छ, अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ, प्रत्याशित नतिजा कमजोर देख्नाले काम दोहोऱ्याउनु पर्ला, अवसर र व्यवधानको बिचबाट कर्मयोग अघि बढ्दै जानेछन्, समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला, शुभचिन्तकले साथ दिनेछन्, लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ, चिताएका काम बिस्तारै भए पनि सम्पादन हुने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन छातीको समस्याले स्वास्थ्य कमजोर रहन सक्छ, हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु पर्ला, समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ, अरूको लागि उपयोग भइनेछ, विश्वमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ, आवेशको व्यवहार र सानो असमझदारी आफन्तजन टाढिन सक्छन्, रोकिया काम दोहोऱ्याएर प्रार्थना गर्नुपर्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपाल भर एकै साथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

नमस्ते, पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिथि पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। आज म तपाईँलाई विशेष केही कुराको जानकारी गराउँ कि भनेर पनि उपस्थित भएको छु। मैले तपाईँहरूलाई विशेष गरी हाम्रो धर्म संस्कार संस्कृतिको विषय पनि केही कुरा सिकाउन खोजिराखेको छु। क्या अब आफूले कति जानेको छु मैले त्यति कुराहरू सिकाउँछु मैले, हो कि होइन? त्यसले गर्दा हामीले वेद भनिन्छ, भागवत भनिन्छ, पुराणहरू भनिन्छ, होइन? के हो त यो वेद? कतिवटा हुन्छन्? भागवत कतिवटा हुन्छन्? पुराणहरू कतिवटा हुन्छन्? होइन, पुराणहरू कतिवटा हुन्छन्? उपपुराण कतिवटा हुन्छन्? है, उपनिषद कति हुन्छन् भन्ने विषयमा पनि हामीलाई केही पनि थाहा छैन कसैलाई। कसैलाई थाहा होला, कसैलाई थाहा छैन। आज म तपाईँहरूसँग वेदको विषयमा अलिकति छोटो वर्णन लिएर उपस्थित भएको छु। वेदको विषयमा जानकारी म तपाईँलाई गर्न खोजिराखेको छु। विशेष गरी चाहिँ वेद, विशेष गरी चार प्रकारका वेद हुन्छन्। तपाईँले यो कुरा तपाईँलाई पनि थाहा होला। हामीले विशेष गरी चाहिँ शुक्ल यजुर्वेद हामीले अध्ययन गर्ने गरेका छौँ। हामीले शुक्ल यजुर्वेद हाम्रा गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चाहिँ। अब के सिकाउँछ त ऋग्वेदले? ऋग्वेदको सारांशको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको जन्मस्थान पनि हामीले भन्न सकिन्छ। मुख्य कुरा तपाईँले खुलेर भन्दाखेरि ब्रह्माण्ड कसरी सुरु भयो, प्रकृति स्वयं देवत्व हो, यो के रहेका छन् त भन्ने विषयमा पनि चर्चा हुन्छ यसमा चाहिँ ऋग्वेदमा। ऋग्वेदको नासतीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा वर्णन भने गरिएको छ। यसमा तपाईँले अध्ययन पनि गर्न सक्नुहुन्छ। शून्यबाट ऊर्जा, ऊर्जाबाट सृष्टि र आधुनिक विग व्याग सिद्धान्तसँग नजिक पनि यो हुने गर्दछ। विशेष गरी चाहिँ ऋग्वेदमा यसको वर्णन गरिएको छ, यो भनेको छ। प्रकृति स्वयं देवत्व हो। वेदले के भनेको छ भन्दा अग्नि, वायु, सूर्य, वरुण, इन्द्र आदि प्राकृतिक शक्तिहरू ईश्वरका रूप हुन्। प्रकृतिलाई सम्मान र संरक्षण गर्नुपर्दछ भनेर वेदले सिकाएको छ। यस्तै गरी सत्य एक हो तर त्यसको बोध अलग अलग तरिकाले हुन्छ। एको सत् विप्रा बहुधा भवन्ति भन्छ। यसले सहिष्णुता, विविधताको सम्मान र विशाल सृष्टि कोण सिकाउने गर्दछ शुक्ल यजुर्वेदले। विशेष गरी जीवनमा सत्य, तप, श्रद्धा र मित्रको मित्रताको महिमा पनि यसले सिकाउँछ। मन वचन कर्म शुद्ध रहनु पर्दछ भनेर भनेको छ। पूजापाठ गर्दैमा हुँदैन, मन वचन कर्म र शुद्ध रहनु पर्दछ। परिवार, समाज, छिमेकीसँग सम्बन्ध, धर्म पालन गर्नुपर्दछ। परिवारसँग पनि सम्बन्धहरू चाहिँ धर्मको आधारमा पालना गर्नुपर्ने, समाजसँग पनि छिमेकीसँगको सम्बन्ध पनि धर्म पालन गर्नुपर्दछ भनेर सिकाएको छ। मानव समाज कसरी बन्यो पुरुषोक्त? समाजमा सबै वर्णको महत्त्व रहेको छ। ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र सबै एक एक प्रकारका आवश्यक अङ्ग हुन्। जस्तै हाम्रो शरीरमा हातको पनि महत्त्व छ, टाउको पनि महत्त्व छ, खुट्टाको पनि महत्त्व छ, आँखाको महत्त्व छ, कानको महत्त्व। जस्तै गरी ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र यो एक अङ्ग हो। काम भने विभाजन फरक फरक छन् यसका। आँखाले हेर्छ, कानले सुन्छ, मुखले बोल्छ, खुट्टाले हिँड्छ, हातले के गर्छ, लेखपढ गर्ने, भोजन गर्न सजिलो हुन्छ। यसमा के भन्न खोजेको छ भन्दाखेरि चाहिँ यो शुक्ल यजुर्वेदमा, विशेष गरी त तपाईँको चाहिँ ऋग्वेदमा, यसमा हामीले चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ विशेष गरी तपाईँले म के चाहिँ भन्न चाहन्छु भने अलिकति हामीले कुनै पनि कार्य गर्दाखेरि चाहिँ विशेष गरी हामीले चाहिँ खुलेर सिक्नुपर्ने गर्दछ। ऋग्वेदले संसारको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको
जन्मस्थानको रूपमा पनि हामीले बुझ्न सकिन्छ शुक्ल यजुर्वेदलाई चाहिँ ब्रह्माण्ड कसरी सुरु भयो ऋग्वेदको ना सदीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा पनि वर्णन गरिएको छ मैले तपाईँलाई यो कुरा भनिसकेको छु हो कि होइन यस्तै गरी ऋग्वेद मानव जीवन ब्रह्माण्डको मूल दर्शन हो सबै ज्ञानको आधार यही नैबाट उत्पत्ति भएको छ ऋग्वेदबाट अब यजुर्वेद शुक्ल यजुर्वेद शुक्ल यजुर्वेद पनि हाम्रो गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चार वेदमा चारै वेद पढाइ हुने गर्दछ शुक्ल यजुर्वेद पनि हामीले हाम्रो गुरुद्वारा हामीले पढेको पहिला सानोमा के सिकाउँदा शुक्ल यजुर्वेदले भन्दा जीवनमा कसरी अनुशासन राख्ने पूजा संस्कार कसरी गर्ने समाज कसरी चलाउने यी सबै सिकाउँछ शुक्ल यजुर्वेदले यसमा अलिकति तपाईँसँग कुरा गर्नुपर्दाखेरि चाहिँ यज्ञको पूर्ण वैधानिक विधान पनि रहेको छ कुन यज्ञ कहिले गर्ने कुन आहुति के भनेर चढाउने मन्त्र कसरी चाहिँ पढ्ने बोल्ने यजुर्वेदले सबै विधि विस्तृत रूपमा बताउने गर्दछ सोह्र संस्कारहरूको आधार यही वेदमा पनि जन्म हाम्रो चाहिँ गर्न सकिन्छ यस्तै गरी जन्म नामकरण उपनयन विवाह श्राद्ध सबै विधिहरू यसमा पर्ने गर्दछन् सोह्र संस्कारहरू पर्ने गर्दछ अब सोह्र संस्कारमा के पर्दछ तपाईँलाई थाहा छ कि थाहा छैन है यो सोह्र संस्कारको विधान पनि म तपाईँलाई कुनै दिन सिकाउनेछु आज अहिले यतिखेर पनि हामी तपाईँसँग वेदको विषयमा छोटो एउटा जानकारी गरौँ अनि त्यसपछि तपाईँहरूसँग हामी कुराकानी गरौँला सोह्र संस्कारको आधार पनि यही वेदबाट नै उत्पत्ति भएको छ कर्तव्य धर्म मानवले आफ्नो कर्म कर्तव्यपूर्वक गरिरहनु पर्दछ कर्मयोगको बिउ यही वेदमा छ फलमा आसक्ति नगर्नु भनेर पनि सिकाउँदछ कर्म गर फलमा चाहिँ आसक्त नहो भनेर मैले तपाईँलाई गीता पनि भनेको थिएँ यो अस्ति दिन गीताको विषयमा पनि जानकारी गराउँदाखेरि कर्म गर फलको आश नगर धान त रोप्नु पर्यो कति फल्छ अनि आश गर्नु भएन फल्छ जति तपाईँले मिहिनेत गर्नुहुन्छ त्यसकै आधारमा धान फल्ने हो कर्मको आधारमा हो कि होइन राजा समाज परिवार चलाउने नियम पनि रहेको छ राजा कस्तो हुनुपर्दछ भनेर पनि वेदले सिकाएको छ न्याय कस्तो हुनुपर्छ भनेर वेदले सिकाएको छ परिवार कसरी सम्हाल्ने भन्ने कुरा पनि वेदले नै सिकाएको छ विशेष गरी चाहिँ सामाजिक अनुशासन र नैतिक जीवनमा पनि हामीलाई वेदले सिकाउने गर्दछ असत्य अन्याय दुराचारबाट टाढा रहनु भनेर सिकाएको छ वेदले असत्य नबोल्नु असत्य गर्नु हुँदैन सत्यको बाटो लिएर हामी हिँड्नु पर्दछ अन्याय गर्नुहुन्न कसैले पनि दुराचार पनि गर्नुहुन्न दुराचारहरूबाट असत्यबाट चाहिँ हामी टाढा पनि रहनु पर्दछ भनेर वेदले सिकाएको छ समाजमा सहकार्य दयालुता सत्य शान्तिलाई प्रमुख मान्नु पनि वेदले नै भनेको छ विशेष गरी चाहिँ विशेष गरी यजुर्वेदले कर्म पूजा विधि संस्कार र सामाजिक अनुशासन सिकाउने गर्दछ हामीहरूलाई विशेष गरी चाहिँ अब हाम्रो सामवेद सङ्गीत स्वर ध्यान भक्ति र योगको वेद हो यो के सिकाउँदछ भन्दाखेरि सामवेदले सङ्गीतको पिता पनि मानिन्छ सामवेदलाई चाहिँ भारतको शास्त्रीय सङ्गीत राग ताल र लय सबै जन्म यही वेदबाट पनि भएको छ विशेष गरी चाहिँ सामवेदले सङ्गीत सिकाउने गर्दछ मन्त्रको शक्ति स्वरमा छ मन्त्र बलियो हुन्छ जब उसको उच्चारण स्वर लय यही हुन्छ यदि मन्त्र पढ्दाखेरि स्वर सार मिलाउन सकेन लय मिलाउन सकेन भने त्यो मन्त्र काम लाग्दैन मन्त्रहीन हुन्छ शक्तिहीन हुन्छ भनेर भनेको छ सामवेदले मन्त्रलाई गाउने तरिका पनि दिन्छ विशेष गरी चाहिँ वेदका मन्त्र कस्ता हुन्छन् भने म तपाईँलाई एउटा भनेर मन लागिहाल्यो एउटा सुनाउँछु है त म तपाईँलाई हरे आमा

या कर्माण आप्याय द्वामकन्या यस्ता खालका मन्त्रहरू हुन्छन् वेदमा है। यो मन्त्र लय मिलाएर पढ्न सक्नुभयो, लय मिलाएर भन्नुभयो भने तपाईँ राम्रो हुन्छ। जस्तै हरे

शिवाय च नमः शिवाय च शिवतराय च यो जस्तै हामीले तपाईँको चाहिँ जलहरू चढाउँदा शिवजीलाई पनि यो मन्त्रद्वारा हामीले चढाउन सकिन्छ होइन अब मन्त्र पढ्दाखेरि यसरी भित्री स्वरबाट हामीले मन्त्र पढ्नुपर्छ बाहिरी स्वरले हामी बोले जस्तो तरिकाले मन्त्र पढाइ वेदका मन्त्रहरू हुँदैन कण्ठबाट निकाल्नुपर्छ भित्रीबाट निकाल्नुपर्छ स्वरलाई चाहिँ विशेष गरी मन्त्रको शक्ति स्वरमा रहेको हुन्छ यो मैले तपाईँले भनिसकेको छु ध्यान योग स्वरले मन मस्तिष्कलाई चाहिँ शान्त पार्ने गर्दछ ध्यान एकाग्रता र भक्ति बढाउँछ ध्यानले एकाग्रता भक्ति बढाउँदछ मैले तपाईँलाई भनेको छु ध्यान गर्न सिक्नुपर्छ कसैलाई मानसिक तनावहरू धेरै छन् टेन्सन धेरै रहेको छ निन्द्रा लाग्दैन भने तपाईँले ध्यानमा बस्ने गर्नुहोस् बिहान बेलुका मजाले ध्यानमा आँखा चिम्मा हल्का आँखा चिम्मा गरेर आफ्नो ईश्वरलाई सम्झेर ध्यान गर्ने गर्नुहोस् यसले पनि तपाईँलाई भक्ति बढाउँछ मानसिक यसले चिन्ताहरू कम गराउँछ मानसिक दिमागलाई यसले असर गर्दैन दिमागलाई यसले शान्त रेस्ट गराउँछ अब भक्तिको उत्कर्ष सामवेदले भक्ति मार्गलाई अत्यन्त शुद्ध रूपमा देखाउने गर्दछ ईश्वरप्रति प्रेम समर्पण र सुर तालको माध्यमबाट पुरेतले भक्ति मार्गलाई अत्यन्त शुद्ध रूपमा देखाउने गर्दछ ईश्वरप्रति प्रेम समर्पण र

भक्ति ध्यान सिकाउँछ, मन्त्रले शक्ति र स्वरमा छ भने गहिरो ज्ञान वेद पनि रहेको छ। वेद हाम्रा विशेष गरी चाहिँ मूल आधार हुन्, हाम्रो वेदहरूको लागि चाहिँ विशेष गरी मूल आधार हो। यस्तै गरेर चाहिँ अथर्ववेदमा स्वास्थ्य उपचार, गृहस्थ जीवन, सुरक्षा, यो चाहिँ जति पनि तपाईँको चाहिँ विशेष गरी यो अहिले आयुर्वेदिक पद्धतिहरू सबैलाई अथर्ववेदले सिकाउने गर्दछ। अथर्ववेदलाई जीवन विभागको वेद भनिन्छ। स्वास्थ्य, औषधि, परिवार, सुरक्षा, घर व्यवस्था, तन्त्र, वशीकरण, वास्तु सबै अथर्ववेदले सिकाउने गरेको छ। विशेष गरी चाहिँ स्वास्थ्य उपचारमा 700 भन्दा बढी तपाईँको जडीबुटीहरूको वर्णन गरिएको छ। रोग कसरी हुन्छ, कसरी निको पार्ने यो सिकाएको छ। मानसिक रोग, डर, तनाव हटाउने उपाय पनि सिकाएको छ। आजभोलि त धेरैलाई रोग लागेको छ, खानपिन आहार विहार पनि कसरी खाने, कुन आहार विहार कहिले खाने, कुन आहार विहार खाएपछि के खानु हुँदैन भन्ने कुराहरू पनि हामीलाई तपाईँहरूलाई थाहा नहुन सक्छ। यस्तै गरी खेती कसरी गर्नुपर्दछ, घर कसरी बनाउने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् भन्ने कुराहरू पनि बताएको छ। खेती कसरी गर्ने, कुन दिनदेखि खेती गर्ने, कुन नक्षत्र पारा खेती गर्ने, सुरुवात गर्ने, घर कसरी बनाउने। त्यही भएर मैले भन्छु नि, घरको जग राख्ने बेलामा हेराएर मात्रै राख्नुपर्छ। वेदले के भन्छ हो त्यसको आधारमा हामी टेकेर अगाडि बढ्नुपर्ने हुन्छ। घर कसरी बनाउने, वास्तु कसरी गर्ने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् त भन्ने विषयमा पनि विशेष हामीले ध्यान दिनुपर्छ। रक्षा र सुरक्षाको विज्ञान पनि वेदले भनेको छ। नकारात्मक शक्तिबाट कसरी बच्न सकिन्छ, दुष्ट दृष्टिबाट कसरी बच्न सकिन्छ, अशुभ प्रभावदेखि बच्ने मन्त्र सूक्तहरू के रहेका छन्, जस्तै कसैलाई लागु भएको हुन्छ नि हो त्यसमा पनि वेदका मन्त्रद्वारा फुक्नु भयो भने ती लागु भएको सन्चो हुन्छ। तर वेदका मन्त्र कन्ठस्थ बनाउनु पर्यो, त्यसलाई तपाईँले के गर्नुपर्छ भन्दा जगाउनुपर्छ, सिद्ध गर्नुपर्दछ। जप गरेर सिद्ध गर्नुपर्दछ। जस्तै सूर्यग्रहण लागेको बेलामा सिद्ध गर्न सकिन्छ, चन्द्रग्रहण लागेको बेलामा सिद्ध गर्न सकिन्छ। जस्तै गायत्री मन्त्रद्वारा पनि तपाईँले कुनै पनि मन्त्र रोगीलाई फुकिदिनु भयो भने यसले पनि सन्चो हुन्छ, राम्रो हुन्छ। जस्तै सातो गएको छ बाबु नानी बच्चाहरूको शरीरमा कसै कम्पन आइराखेका छन्, स्वास्थ्य समस्याहरू छन् भने पहिला सुरुमा मन्त्रलाई तपाईँले सिद्ध गर्नु, सिद्ध गरिसकेपछि बल्ल राम्रो हुन्छ। गायत्री मन्त्र सिद्ध गरेपछि तपाईँ दैनिक रूपमा जप पनि गर्नुपर्छ। गायत्री बिहान बेलुका सकिन्छ, 1000 नभए 108 पटक भए पनि गायत्री मन्त्र हामीले जप गर्ने गर्नुपर्दछ। गायत्री मन्त्र भनेको महामन्त्र हो। यो गायत्री मन्त्र जप गर्ने व्यक्तिलाई कुनै पनि अराजक तत्त्वले छुन सक्दैन भनेर वेदले भनेको छ। तन्त्र ज्ञान पनि यही तपाईँको चाहिँ वेदले सिकाएको छ। आध्यात्मिक शक्ति कसरी प्रयोग प्राप्त गर्न सकिन्छ, कसरी प्रयोग गर्न सकिन्छ, मन्त्र अनुष्ठान, साधना, ऊर्जा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि वेदले सिकाएको छ। विशेष गरी चाहिँ त्यस्तो गरी वास्तुका प्रारम्भिक सिद्धान्तहरू, कुन दिशामा कस्तो हुनु राम्रो हुन्छ, ऊर्जा प्रवाह कसरी राख्न सकिन्छ घरको। मैले अघि भनेको थिएँ नि तपाईँलाई, वास्तु जस्तै होटल व्यवसायहरू, अफिसहरू, कल कारखाना उद्योगहरू तपाईँको चाहिँ कुन दिशामा कस्तो हुनुपर्दछ, कस्तो हुनु राम्रो हुन्छ भन्न खोजेको, कुन दिशातर्फ के चिज राख्नुपर्दछ, कतापट्टि कुन दिशामा गरुङ्गो सामान राख्ने, कुन दिशामा हलुका सामान राख्ने, यो सबै वास्तुको लेभल मिलाउनु पर्दछ। हेर्नुहोस् है, लेभल मिल्यो भने सबै कुरा मिल्छ, नभए केही कुरा मिल्दैन भनेर सिकाएको छ वेदले। ऊर्जा प्रवाह कसरी गर्न सकिन्छ, ऊर्जा चाहिँ कसरी उत्पत्ति गर्न सकिन्छ, ऊर्जा राम्रो भयो भने हरेक कुरा राम्रो भइहाल्छ। यदि घरमा ऊर्जा छैन भने बिजुली बत्ती गएको जस्तै अँध्यारो हुन्छ, अन्धकार हुन्छ, होइन? जस्तै ऊर्जा भनेको चाहिँ बिजुली हो। जस्तै ऊर्जा तपाईँको चाहिँ राम्रो रह्यो, ऊर्जा प्रवाह राम्रो भयो भइराख्यो, ऊर्जा चाहिँ तपाईँको चाहिँ उत्पत्ति भइराख्यो भने उज्यालो मात्रै हुन्छ, अँध्यारो हुँदैन। जसरी सोलर प्यानलमा चाहिँ घामले प्रकाशको द्वारा चाहिँ त्यसले ऊर्जा उत्पत्ति गर्दछ र सोलर प्यानल 24 घन्टा बाल्नु भयो भने त बलिरहन्छ, निप्दैन कहिले पनि, न त्यसलाई चार्ज गर्नुपर्छ, न कुनै खर्च, न कुनै पर्छ, हो कि होइन? हो, त्यस्तै गरी सोलर प्यानललाई घाम चाहिन्छ, त्यस्तै गरी हाम्रो घर गृहस्थीको लागि, पसल व्यवसायको लागि, होटलहरूको लागि पनि ऊर्जा चाहिन्छ। शरीरमा ऊर्जा हुनुपर्छ, त्यो ठाउँमा ऊर्जा हुनुपर्छ, बिजुलीको ऊर्जा भएर हुँदैन, वास्तुको ऊर्जा हुनुपर्दछ भनेर वेदले सिकाएको छ। विशेष गरी चाहिँ अथर्ववेदमा हामीले सिकाएको छ स्वास्थ्य, सुरक्षा, जीवन, उपचार र तन्त्र विज्ञानको

विज्ञानको वेद हो यो, विशेष गरी अथर्व वेद हो, चार वेदको मैले वर्णन तपाईँलाई गरेँ। अब यी चार वेदको विशेष गरी सारांश के छ त, विशेष गरी चाहिँ ऋग्वेदमा प्रकृति ब्रह्माण्ड दर्शन गहिरो सार भनेको चाहिँ सत्य ब्रह्म ज्ञान जीवनको मूल भन्ने सिकाउने गर्दछ। यसमा चाहिँ यजुर्वेदले धर्म संस्कार पूजा विधि कर्तव्य र अनुशासन पनि सिकाउने गर्दछ। सामवेदले विशेष गरी चाहिँ सङ्गीत भक्ति ध्यान स्वर शक्ति मन शुद्धि चाहिँ तपाईँको चाहिँ भक्ति सिकाउने गर्दछ। विशेष गरी चाहिँ अथर्वेदले विशेष गरी व्याख्या उपचार वस्तु पनि सिकाउने गर्दछ। जीवन उपचार सुरक्षाको विषय पनि यसले चाहिँ हामीलाई गृहस्थ जीवनलाई विज्ञानलाई पनि हामीले सिकाउने गर्दछ भनेर भनेको छ। विशेष गरी यी कुराहरू रहेका छन्। वेद पढ्नु पर्दछ, घरमा दैनिक रूपमा वेदका अध्ययन गर्नुपर्ने हुने गर्दछ। वेद पढ्नाले असाध्यै राम्रो पनि हुने गर्दछ। विशेष गरी चाहिँ वेद पढ्नु अति आवश्यक चिज पनि हो। वेद हामी तपाईँ हामीले सबैले पढ्नुपर्ने गर्नुपर्छ। पढ्यो वेद पढ्ने घरमा, वेद पढेको घरमा भूत प्रेत आदि आउँदैनन्, गाई पालेको घरमा भूत प्रेत आदि आउँदैनन् भनेर शास्त्रले पनि भनेको छ। जस्तै मैले तपाईँलाई अहिले भनेको थिएँ स्वर संस्कार, हाम्रो जन्मदेखि मृत्युसम्म स्वर संस्कार हुने गर्दछ, हो कि होइन? स्वर संस्कारमा मानवलाई सुखी र व्यवस्थित बनाउन पूर्व आचार्यहरूले मानव जीवनमा 16 प्रकारका संस्कारहरूको विधान उल्लेख गर्नुभएको छ। विशेष गरी चाहिँ 16 संस्कारमा पहिलो नम्बरमा पर्छ गर्भधान संस्कार पर्दछ, दोस्रो नम्बरमा पर्छ पुंसवन पर्दछ, तेस्रो नम्बरमा पर्छ सीमन्त नयन पर्दछ है, अनि त्यसपछि चौथो नम्बरमा पर्छ जातक कर्म पर्दछ, पाँच नम्बरमा पर्छ नामकरण पर्दछ, छ नम्बर पर्छ निष्क्रमण पर्दछ, सात नम्बरमा अन्नप्राशन पर्दछ, आठ नम्बरमा चुडाकरण पर्दछ, अनि त्यसपछि नौ नम्बरमा कर्णभेद पर्दछ, दस नम्बरमा यज्ञोपवीत पर्दछ, अनि एघार नम्बरमा वेद आरम्भ पर्दछ। भनेको वेद पढ्नु पनि हाम्रो स्वर संस्कार मध्येमा पर्दछ। बाह्र नम्बरमा विशेष गरी चाहिँ केशान्त भनेको गोदान गर्नुपर्दछ, तेह्र नम्बरमा समवर्तन गर्ने, चौध नम्बरमा विवाह, त्यसपछि पन्ध्र नम्बरमा विवाहाग्नि परिग्रहण गर्नुपर्दछ, सोह्र नम्बरमा तेजाग्नि सङ्ग्रह गर्नुपर्दछ, यानि कि अन्त्येष्टि सोह्र नम्बरमा पर्दछ। हाम्रो स्वर संस्कार मध्येमा हाम्रो विशेष गरी चाहिँ यो अन्त्येष्टि एउटा। अब तपाईँले जान्नुभएको कुराहरू चाहिँ है त, एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ तपाईँले है, एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ। अनि अर्को चाहिँ तपाईँको चाहिँ नामकरण, त्यसपछि नडान गर्ने कुराहरू तपाईँले बुझ्नु भएको छ, त्यसपछि अन्नप्राशन भनेको भात खाइ गर्ने कुरा बुझ्नु भएको छ होइन त, त्यसपछि कर्णभेद भनेको कान छेन्ने हो त चाहिँ है, त्यो पनि तपाईँलाई थाहा छ, तर कर्णभेद भन्ने कुरा थाहा थिएन, कान छेन्नु पर्छ भन्ने कुरा थाहा थियो, हो कि होइन? जस्तै गरी चुडाकरण पनि तपाईँलाई थाहा थियो है, चुडाकरण पनि तपाईँलाई थाहा थियो, एक कपाल खौरिने चुडाकरण गर्ने छेवर गर्ने पनि थाहा थियो तपाईँलाई, हो कि होइन? त्यसपछि यज्ञपवित जय लाउनुपर्छ व्रतबन्ध गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, वेद पढ्नुपर्छ भन्ने कुरा थाहा थिएन तपाईँलाई, हो कि होइन? अब वेद पढ्नुपर्छ, जस्तै व्रतबन्धमा हामीले एक दुईवटा मन्त्र भए पनि वेद पढाउँछौँ क्या बटुकीहरूलाई, तर एउटा दुईवटा मात्रै पढेर होइन, अनि त्यसपछि व्रतबन्धमा के भन्छ भन्दा, ल माताजी म त अब काशी जानु पर्यो, बनारस जानु पर्यो वेद पढ्नको लागि चाहिँ होइन, काशी बनारस पनि बाबुहरू भागेर जानुहुन्छ अनि मामाले चाहिँ फकाएर लिएर आउनुहुन्छ, ल भान्जाबाबु म बिहा गरिदिन्छु यहीँ बस्नुपर्छ, दुरुले मिठो मिठो पकाएर खान दिन्छन् यहीँ बसेर पढ्नुपर्छ भनेर मामाश्रीले फकाएर लिएर आउनुहुन्छ, त्यो त तपाईँलाई थाहा छ नि, हो यसको अर्थ त्यो हो, तपाईँले यसको अर्थ थाहा नहुन सक्छ, त्यो मैले भनिदिएँ है। जसले गरी चाहिँ तपाईँको चाहिँ अर्को एउटा तपाईँलाई के थाहा थियो, विवाह गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, अनि त्रेताग्नि सङ्ग्रह भनेको चाहिँ विशेष गरी तपाईँको चाहिँ दाह संस्कार भन्ने भन्छ त्यसलाई अहिले हामीले, तर त्यो हो त्रेताग्नि संस्कार, यानि कि अन्त्येष्टि भन्ने कुरा पनि थाहा थियो तपाईँलाई। विशेष गरी यो तपाईँलाई स्वर संस्कारको विषयमा पनि जानकारी, स्वर संस्कारमा के पर्दछन्, स्वर संस्कारमा के पर्दछन् यसको व्याख्या म तपाईँलाई अवश्य नै गरेर सुनाउनेछु। विशेष गरी चाहिँ स्वर संस्कारमा के पर्दछ, स्वर संस्कार भनेको के हो, विशेष गरी पनि यो पनि म तपाईँलाई जानकारी गराउँछु। विशेष गरी चाहिँ छोटो मिठो जानकारी लिऊँ है त यो स्वर संस्कारको विषयमा पनि। विशेष गरी चाहिँ
विशेष गरी एक नम्बरमा पर्छ गर्भधान पर्छ मैले भनेको थिएँ, पति पत्नीले पवित्र मन स्थिति र शुद्ध शुभ समय धार्मिक विधिद्वारा सन्तान प्राप्तिको आरम्भिक संस्कारलाई चाहिँ विशेष गरी चाहिँ हामीले स्वरूप चाहिँ गर्भधान भनिन्छ। शुद्ध विचार, उत्तम सन्तान र पावन परिवारको ऊर्जा यसले दिने गर्दछ। त्यस्तै गरी पुंसवन भनेको चाहिँ गर्भ स्वस्थ रहोस्, बच्चाको इन्द्रिय बुद्धि स्वास्थ्य राम्रो होस् भन्ने प्रार्थना गरिन्छ। यसमा चाहिँ विशेष गरी मातृ रक्षा, भ्रूण रक्षा र मानसिक शान्तिको विधि पनि रहन्छ, यो पनि गर्नुपर्दछ हामीहरूले चाहिँ। अनि अर्को सीमन्त नयन संस्कार भनेर मैले भने तपाईँलाई, गर्भावस्थामा आशीर्वाद र मानसिक शान्तिको संस्कारलाई सीमन्त नयन संस्कार भनिन्छ। अर्थात् सिमनामा रक्षा गर्ने, गर्भवती महिलाको मानसिक शारीरिक संरक्षण तनाव कम गर्ने, शिशुको मनोविकासमा सकारात्मक प्रभाव पार्नेलाई सीमन्त नयन पनि भन्ने गर्दछ। यस्तै गरी जातक कर्म संस्कार भनेको चाहिँ शिशु जन्मिएपछि तुरुन्तै हुने संस्कार, बच्चालाई शुद्धता र रक्षा, दीर्घायु, ज्ञानको आशीर्वाद दिने, जन्मको स्वागत र मातृ पितृ कर्तव्य स्वीकार गर्ने विधानलाई जातक कर्म संस्कार पनि भनिन्छ। नामकरण भने तपाईँलाई थाहा छ के, शास्त्रीय अनुसार ग्रह स्थिति राशि नक्षत्र हेरी नाम राख्ने, नाम बच्चाको नाम राख्ने, जीवन ऊर्जाको दिशा तय गर्नेलाई पनि हामीले नामकरण भनिन्छ। यस्तै गरेर विशेष गरी निष्क्रमण संस्कार भनेको चाहिँ 3 अथवा 4 महिनामा शिशुलाई खुल्ला आकाश सूर्य किरण देखाइन्छ, विशेष गरी चाहिँ उद्देश्य ऊर्जा स्वास्थ्य र प्रतिकूलसँग जोडिनु हो। अन्नप्राशन भनेको चाहिँ 6 महिनामा खिर चामल वा शुद्ध भोजन, बच्चाको पाचन शक्ति सुरु भएको सूचक, भगवान अन्नपूर्णको कृपा प्राप्त गर्नेले अन्नप्राशन भनिन्छ। चुडाकरण भनेको जन्मसाथ एकै अपवित्र अवसर हट्छ भन्ने मान्यता हो, पहिलोपटक कपाल काट्ने मुन्डन गर्नेलाई विशेष गरी चाहिँ चुडाकरण भनिन्छ। कर्णभेद भनेको चाहिँ कान छिर्ने संस्कार भइहाल्छ। शारीरिक स्वास्थ्यका सूक्ष्म बिन्दु सक्रिय हुन्छन्, वैदिक अकुप्रेसर पनि हो यो विशेष गरी चाहिँ। उपनयन संस्कार भनेको चाहिँ यज्ञ पवित धारण, बालकलाई शिक्षा मार्गमा प्रवेश दिने संस्कार उपनयन संस्कार हो। गुरु शिष्य परम्परामा प्रवेश गराउने, आध्यात्मिक नैतिक र शैक्षिक विज्ञानको सुरुवात गर्ने। वेद अध्ययन भनेको चाहिँ विशेष गरी गायत्री मन्त्रसहित आध्यात्मिक ज्ञान प्रारम्भ, जीवनभर सत्य ज्ञान र अनुशासनमा चल्ने प्रतिज्ञा पनि यसले सिकाउने गर्दछ। केशान्त भने गोदान संस्कार भनेको चाहिँ किशोर किशोर अवस्थामा रूपान्तरणको संस्कार, केश कटन दान समय चरित्र निर्माणको शिक्षा, यौवनमा प्रवेशका संवेदनशील नियमहरू सिकाउने गरिन्छ। यसमा विशेष गरी चाहिँ समावर्तन संस्कार भनेको विद्या चाहिँ तपाईँको समाप्ति, गुरुबाट शिक्षा लिने संस्कार, विशेष गरी चाहिँ गुरुकुल जीवनमा जीवन समाप्त हुन्छ यो समावर्तनमा, अब समाज र परिवारमा जिम्मेवारीपूर्वक गृह प्रवेश चाहिँ गर्ने तयारीलाई समावर्तन संस्कार पनि हामी भनेर बुझ्न सकिन्छ। विवाह संस्कार भनेको सप्तपति र वचन, अग्निदेव साक्षी राखी, प्रेम कर्तव्य, श्रद्धा र सहायताको प्रतिज्ञालाई विवाह संस्कार पनि भन्न सकिन्छ हामीहरूले। अनि त्यसपछि वानप्रस्थ संस्कार, गृहस्थ जीवनपछि जिम्मेवारी क्रमशः हस्तान्तरण संयुक्त परिवारमा नेतृत्व सन्तानलाई दिनु, धर्म ध्यान तपस्या सेवा धर्म लाग्नेलाई चाहिँ तपाईँको वानप्रस्थ संस्कार भनिन्छ। विशेष गरी चाहिँ अघि मैले तपाईँले भनेको थिएँ नि विवाहाग्नि परिक्रमण भनेको थिएँ नि मैले, हो यो हो विशेष गरी चाहिँ। अन्त्येष्टि संस्कार भनेको चाहिँ विशेष गरी शरीर त्यागेपछि गर्ने अन्तिम संस्कार, शरीर 5 तत्त्वमा विलय हुन्छ, आत्माको मोक्ष मार्गका लागि तन्त्र विधि प्रार्थना हुन्छ, परिवारलाई मनोबल दिनु, पवित्रता बसाल्नु पनि अन्त्येष्टि संस्कारमा पर्ने गर्दछ। विशेष गरी चाहिँ स्वर संस्कारको सार एक वाक्यमा भन्नुपर्दाखेरि मानव जीवनमा विशेष गरी मानव जीवनका गर्भधारणदेखि मृत्यु पर्यन्त सबै चरणलाई पवित्र अनुशासन र आध्यात्मिक संस्कार युक्त बनाउने पूर्ण जीवन प्रणाली नै स्वर संस्कार भनेर हामीले बुझिन्छ। विशेष गरी चाहिँ यो जानकारी मैले तपाईँलाई गराएँ, तपाईँले थाहा पाउनुभयो नि स्वर संस्कार भनेको के हो, वेदले के भन्छ है भनेको थिएँ मैले, स्वर संस्कार यो वेदले के भनेको छ भन्ने विषयमा जानकारी मैले तपाईँलाई गराएको छु। यो जानकारी पनि मैले फेरि तपाईँलाई छोटो जानकारी गराएको, फेरि धेरै लामो जानकारी गराएको होइन। त्यसले गर्दाखेरि यसका व्याख्या गर्न थाल्यो भने त यहाँ तपाईँको दिन बित्छन् होइन, त्यही भएर अब रेडियोमा कार्यक्रममा हाम्रो थोरै समय हुन्छ, यसको विषयमा मैले तपाईँलाई जानकारी पनि गराएको छु। कुनै पनि जिज्ञासाहरू रहेका छन्, कुनै कुरा बुझ्नु भएन भने तपाईँले हामीलाई मेसेन्जरबाट अथवा फोन गरेर पनि सम्पर्क पनि गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तुको वर्षमा हामी अन्तिम चरणमा आइसकेका छौँ, मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने
भरतपुर आठ गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ भन्दै आजको लागि कार्यक्रम जति वास्तवको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक्क 7 बजे म फेरि कार्यक्रम लिएर उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृउद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी परदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। पूर्व मन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश। मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री डाक्टर वाग्लेको भनाई। नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चारजना नियन्त्रणमा। हुम्लाको नेम्का गाउँमा बाढीले विद्यालय र गोठमा क्षति। मोरङको विराटनगरमा ग्यास बुलेटको ठक्करबाट बाबु छोरीको मृत्यु। आज कोशी, बागमती र गण्डकी सहित मधेस प्रदेशमा वर्षाको सम्भावना। रोल्पामा सकेट बम फेला। रुकुम पश्चिमका यदु ओली भारतको सिमलाबाट बेपत्ता। खोजीको लागि सहयोग गर्न परिवारको अपिल। रुकुम पश्चिममा नयाँ प्रमुख। जिल्ला अधिकारी निराशन गौतम जैन। लागु औषध प्रयोगले बढ्दै मानसिक तथा पारिवारिक समस्या। र ट्रम्प पछि बेजिङमा पुगे पुटिन। लिग टु क्रिकेट किर्तिपुरमा आज स्कटल्यान्ड र अमेरिकाले प्रतिस्पर्धा गर्दै।
1: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना।
2: एक वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू। बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ। शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाचौँ शक्तिलाई सबल बनाउँछ। बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ।
1: स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार,
2: असार 4 गते बिहिबार र असार 31 गते बुधबार।
1: समय बिहान 36 देखि 10 बजेसम्म।
2: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी, ज्वरो, झाडा पखाला, आउ, मासी, रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858724725 र 9858770027। स्वर्ण बिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनु होला। अनुरोध, रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
0: अब समाचार सुरु गरौं। पूर्व मन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश सम्बन्धी प्रसंगबाट। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षको लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त गर्न आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी रहेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्ट जुरी सडिक्स अन्डर क्राइन्ज इक्रिन्ड मोनिटाइरिङबाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ एपिजी अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यू ग्रुप आइसिआरजी कार्ययोजना सम्बन्धी छलफलमा उहाँले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। एजीबीका प्रतिनिधि सङ्घ छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पूर्ण सामर्थ्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताउनु भएको छ। प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले जनमतको प्रमुख प्रमुख अपेक्षा सुशासन नै रहेको धारणा राख्नु भएको थियो। नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएको काम जनताले प्रत्यक्ष अनुभूति गर्न थालेको उहाँको भनाइरहेको थियो। अर्थमन्त्री डाक्टर वाग्लेले ग्रे लिस्टबाट बाहिर तत्काल र नियमित रूपमा गर्नुपर्ने कामहरू सम्बन्धित सरकारी निकायहरूले अघि बढाइरहेको तथा त्यसको निरन्तर मूल्याङ्कन भइरहेको जानकारी दिनुभएको छ। पछिल्लो समीक्षा अवधिको तुलनामा ग्रे लिस्ट सम्बन्धी सूचकमा नेपालको अवस्थामा सुधार आएको उहाँको भनाइरहेको छ। कार्यक्रममा एपिजीका कार्यकारी सचिव डेभिड इसयाननले नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको टिप्पणी गर्नुभएको छ। छलफलमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो। वित्तीय कार्यवाही कार्यदल, फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफले 2081 फागुनमा नेपाललाई 2 वर्षको लागि ग्रे लिस्टमा राखेको थियो। उक्त सूचीबाट बाहिरिन नेपालले 15 बुँदे सुधारका कार्ययोजनाप्रति प्रतिबद्धता जनाउँदै काम गरिरहेको छ। सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका 7 स्थित चागा थलीमा नक्कली ब्रान्डेड मदिरा बनाउने ठाउँमा छापा मारी 4 जनालाई पक्राउ गरेको छ। साथै उक्त स्थानबाट आज ठूलो मात्रामा नक्कली रेड लेभल, ब्ल्याक लेभल लगायत महँगा खालका रक्सी समेत बरामद गरिएको सशस्त्रका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार पक्राउ पर्नेमा रामेछाप जिल्लाको खडादेवी गाउँपालिका 2 बस्ने 30 वर्षीय मनोज खत्री र सोही जिल्लाको खिम्ती गाउँपालिका बस्ने 28 वर्षीय विनोद तामाङ र 26 वर्षीय विवेक तामाङ, सिन्धुपाल्चोक जिल्लाको 1200 नगरपालिका 6 बस्ने 22 वर्षीय छिदेन निमा तामाङ रहेका छन्। हुम्लाको चखेली गाउँपालिका 5 नेपका गाउँमा गैराती 81 आएको असिना र पानीसहितको बाढीले क्षति गरेको छ। एक विद्यालय र खेती योग्य जमिन तथा भेडा बाख्राको गोठ बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। विकट मानिने नेपका क्षेत्रमा आएको बाढीले डाफे आधारभूत विद्यालयमा क्षति पुर्याएको छ। मानवीय क्षति भए नभएको बारे विवरण प्राप्त नभएकाले हुम्ला प्रहरीले जनाएको छ। घटनापछि मेलछाम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्रतर्फ गएको छ। तर भौगोलिक विकटताका कारण घटनास्थल पुग्न झण्डै 6 घण्टा लाग्ने अनुमान रहेको छ। क्षतिको पूर्ण विवरण आउन केही समय लाग्नेछ। हुम्ला सदरमुकाम सिमकोटबाट नेपका उत्तर पूर्वमा पर्छ। मोरङको विराटनगर महानगरपालिका 14 स्थित कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा बाबु छोरीको मृत्यु भएको छ। हनुमान मन्दिर अगाडि विराटनगरबाट रानीतर्फ जाँदै गरेको AS01FC0919 नम्बरको एलपी ग्यास बुलेटले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष नेउपानेका अनुसार सडकमा गुडिरहेको ग्यास बुलेट आइसिपी तर्फ मोड्ने क्रममा साइकलमा सवारलाई ठक्कर दिएको हो। दुर्घटनामा विराटनगर 14 जतुवाका 45 वर्षीय शिवचरण ठाकुर र उनकी 13 वर्षीय छोरी गरिमा ठाकुरको मृत्यु भएको नेउपानेले जानकारी दिनुभएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि कोशी अस्पताल पुर्याएको थियो। तर चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए। दुर्घटनास्थल तनावग्रस्त बनेको थियो। स्थानीयको ठूलो भीड जमा भएपछि केही समय अवस्था तनावपूर्ण बनेको प्रहरीले जनाएको छ। प्रहरीले ग्यास बुलेट र चालक भारत घर भएका 45 वर्षीय रामलाल सोहनीलाई नियन्त्रणमा लिएको छ। अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतः सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशमा हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थान तथा मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै गरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नुको साथै बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पामा सकेट बम फेला। रुकुम पश्चिमका येदु ओली भारतको सिमलाबाट बेपत्ता खोजीको लागि सहयोग गर्न परिवारको अपिल लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: सूचना सूचना सूचना
3: रोल्पा नगरपालिकाको आयोजना विराट नेपाल मेडिकल ट्रस्ट बिएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरेद्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रोल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिबाङ स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: क्षयरोगका लक्षणहरू जस्तै लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जाने, खानामा रुचि नहुने।
3: जोखिम समूहहरू जस्तै नियमित धुम्रपान मद्यपान गर्ने व्यक्तिहरू, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग भएका, उमेर ढल्केका, ज्येष्ठ नागरिक, मधुमेह, सुगरका बिरामीहरू।
2: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म।
3: स्थान लिबाङ स्वास्थ्य चौकी भवन लिबाङ।
2: आयोजक रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: घर घर को आवाज गांव शहर को आवाज हर एक मन मुठ में गुंजी रहने रूपाली आवाज यो हो तपाईको मन को आवाज रेडियो जलजला 96.4 मेगाहर्ज
1: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिकरमा रोल्पामा सकेट बम फेला परेको छ। परिवर्तन गाउँपालिका 3 बागमारा स्थित बासाबाङ खोलामा जाली लगाउन खन्ने क्रममा सकेट बम फेला परेको हो। मंगलबार बिहान 2 सकेट बम फेला परेको हो। शंकास्पद वस्तु फेला परेपछि मजदूरले सुरक्षालाई खबर गरेका थिए। खबर पाए लगत्तै पुगेको सूर्य दलकड लिबाङको बम डिस्पोजल टोली पुगेको थियो। प्रमुख सेनानी ईश्वर थापाका अनुसार उक्त शंकास्पद वस्तु सकेट बम भएको पुष्टि भएको छ। शंकास्पद वस्तु भएको ठाउँमा पुगेर हेर्दा सकेट बम भएको देखियो। अहिले डिस्पोजल टोलीले नियन्त्रणमा लिइसकेको छ। उक्त बम माओवादी युद्धका समयमा राखिएको हुन सक्ने सुरक्षा निकायको आकलन रहेको छ। रुकुम पश्चिमका एक युवक छिमेकी देश भारतबाट सम्पर्कविहीन भएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका 6 बाठाकोटका 29 वर्षीय एदु ओली परिवार तथा आफन्तको सम्पर्कमा नरहेको पारिवारिक स्रोतले जनाएको छ। एदु गत वैशाख 14 गते रोजगारीको लागि भारतको गौरीकुण्ड जानु भएको थियो। त्यहाँ पुगेर परिवारको सम्पर्कमा रहेको र काममा लाग्नु भएको उहाँ त्यहाँबाट पनि अझ राम्रो कामको खोजी गर्न भन्दै वैशाख 18 गते भारतकै सिमला जिल्लाको ठियोग स्थित सहिच भन्ने ठाउँमा जानु भएको थियो। उहाँले त्यहाँ स्थानीय व्यवसायीको घरमा पुगेर काममा मा लागेको परिवारलाई जानकारी गराउनु भएको थियो। उक्त व्यवसायीले पनि एदु आफ्नो घरमा 1-2 काममा लागेको बताएका छन्। तर एदु सहिस नजिकै लागेको स्थानीय मेला हेर्न गएको र मेलाबाट नफर्किएको फोन गर्दा बन्द रहेको तथा झोला र कपडा भने कोठामै रहेको परिवारजनले बताएका छन्। एदु सम्पर्कविहीन भएपछि उहाँकी श्रीमती खोजीको लागि अहिले भारत पुग्नु भएको छ। एदु रहेको भनिएको ठाउँ र आसपास क्षेत्रमा खोजी कार्य गर्दा समेत श्रीमान नभेटिएपछि श्रीमानको खोजी गरिदिन श्रीमती गीता खत्री ओलीले स्थानीय प्रशासन र आफन्तहरूलाई आग्रह गर्नुभएको छ। यदुलाई फेला पार्नुहुनेले भारतमा रहेको श्रीमतीको मोबाइल नम्बर मा सम्पर्क गरिदिन र नेपालमा रहेकी यदुकी आमाको मोबाइल नम्बर 97 82 59 723 723 मा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ। रुकुम पश्चिममा रहनुभएका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीलाई गृह मन्त्रालय तानिएको छ। रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीको रूपमा निशान राज गौतम आउनु भएको छ। उहाँ गृह मन्त्रालयबाट सरुवा भई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आउनु भएको हो। रुकुम पश्चिममा रहनुभएका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीलाई भने गृह मन्त्रालय तानिएको हो। प्रमुख जिल्ला अधिकारीको कार्यकाल 1 हुने भए पनि उहाँको 1 नहुँदै सुरुवा भएको हो। उहाँ गत भदौमा प्रमुख जिल्ला अधिकारीको रूपमा आउनु भएको थियो। पछिल्लो समय भूकम्पपछिको विस्तृत क्षति आकलन पुनर्निर्माण लगायत विषयमा प्रमुख जिल्ला अधिकारी नै गैर जिम्मेवार बनेकाले काम अगाडि बढ्न नसकेको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूले थानीको आलोचना गर्दै आएका थिए। पछिल्लो समय बढ्दो लागु औषध दुर्व्यसनका कारण मानसिक तथा पारिवारिक समस्या बढ्दै गएको भन्दै एक कार्यक्रममा सहभागीहरूले बताएका छन्। राप्ती आयुर्वेदिक अस्पताल चिकित्सालय तुलसीपुरको आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन्। निर्णय पुनर्स्थापना केन्द्र घोराईको समन्वयमा मानसिक समस्या व्यवस्थापन सम्बन्धी दुई दिने योग तथा ध्यान शिविर घोराईमा सम्पन्न भएको छ। सोमबार र मंगलबार सञ्चालन भएको शिविरमा पुनर्स्थापना केन्द्रमा उपचाररत पूर्व दुर्व्यसनी तथा उपचारथीहरूलाई मानसिक रूपमा सशक्त बनाउने, समाजमा पुनर्स्थापना गर्न सहयोग पुर्याउने तथा क्षमता विकास गर्ने उद्देश्यले राखिएको संस्थाको कार्यालय प्रमुख गणेश ओलीले जानकारी दिनुभएको छ। कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख टिभी गुरुङले मानसिक समस्या व्यवस्थापनको विषयमा प्रशिक्षण दिनुभएको थियो। त्यसै गरी राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डाक्टर मदन कुमार बिसीले स्वस्थ जीवनशैली तथा आहार विहारको बारेमा प्रशिक्षण दिनुभएको थियो। यस्तै मोटिभेटर स्पिकर विनोद केसी तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका शाखा अधिकृत सरोज भण्डारीले सकारात्मक सोच चिन्तन र व्यवहारका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। योग प्रशिक्षक निमानन्द रिजाल र अन्जु रेग्मी नेउपानेले योग तथा ध्यान अभ्यास गराउनु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु ओलीको अध्यक्षता तथा स्वास्थ्य कार्यालय दाङका प्रमुख टिभी गुरुङको प्रमुख आतिथ्यता रहेको थियो। राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डाक्टर मदन कुमार बिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्णय पुनर्स्थापना केन्द्रका कार्यालय प्रमुख गणेश ओलीले गर्नुभएको थियो। अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण पूरा गरेर स्वदेश फर्के लगतै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ पुगेपछि विश्व राजनीति तरङ्गित भएको छ। युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका चीन सम्बन्ध र पश्चिम एसिया तनाव बीच भइरहेको यो भ्रमणलाई विश्व शक्ति तुलना सन्तुलनसँग पनि जोडेर हेरिएको छ। राष्ट्रपति पुटिन मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय वार्ताको लागि बेजिङ पुग्नु भएको हो। क्रेमलिनका अनुसार दुवै नेताले रुस चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढाउने र बदलिँदो विश्व व्यवस्थामा साझा धारणा निर्णय गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ। ट्रम्पले झन्डै एक दशकपछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा गत साता बेजिङ पुगेर अमेरिका चीन सम्बन्धलाई स्थिर बनाउने प्रयास गरेको पृष्ठभूमिमा पुटिनको भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ। ट्रम्पको भ्रमणबाट ठोस उपलब्धि हासिल नभएको विश्लेषण भइरहेको बेला पुटिनको चीन भ्रमणले मस्को बेजिङ सम्बन्ध मजबुत रहेको सन्देश दिने आकलन गरिएको छ। सन् 2022मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी मुलुकहरूले मस्कोलाई कूटनीतिक र आर्थिक रूपमा अलग्ग्याउने प्रयास गर्दै आएका छन्। त्यसै त रुसको चीनसँग निर्भरता बढ्दै गएको छ। विशेष गरी चीन रुसी तेलको प्रमुख बजार बनेको छ भने पश्चिमी प्रतिबन्धका कारण मस्कोले आर्थिक सहायताका लागि बेजिङमाथि निर्भरता बढाएको छ। भ्रमण अघि नै दुवै नेताले रणनीतिक साझेदारीको 30 वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश आदान प्रदान गरेर सम्बन्धको घनिष्ठ प्रदर्शन गरेका छन्। चिनिया सरकारी सञ्चार माध्यमहरूका अनुसार राष्ट्रपति सीले रुस चीन सहकारी निरन्तर गहिरिँदै गइरहेको उल्लेख गर्नुभएको छ। अन्त्यमा खेल समाचार। क्रिकेट विश्वकप लिग दुईका श्रेष्ठ दुई टोली स्कटल्यान्ड र अमेरिका आज प्रतिस्पर्धा गर्दैछन्। किर्तिपुर स्थित त्रिवे क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान 9:30 बजे सुरु हुन लागेको खेलको विजेता टोलीले प्रतियोगिता नै जित्ने सम्भावना बलियो बनेछ भने स्कटल्यान्ड 31 खेलमा 38 र अमेरिका 26 खेलमा 36 अङ्क जोड्दै पहिलो दुई स्थानमा रहेका छन्। स्कटल्यान्डले 5 खेल अमेरिकाले 10 खेल खेल्न बाँकी रहेको छ। सन् 2024बाट सुरु भएको लिग दुईको 3 वर्षे साइकलमा एउटा टोली ले 36 खेल खेल्ने सर सर्वाधिक अङ्क जोड्ने टोली विजेता बन्नेछ। उपाधिको लागि हाललाई स्कटल्यान्ड र अमेरिका मात्र दावेदार देखेका छन्। ओमान 28 खेलमा 31, नेदरल्यान्ड्स 24 खेलमा 28, नेपाल 27 खेलमा 22, नामिबिया 28 खेलमा 22, क्यानाडा 24 खेलमा 21 र युएई 24 खेलमा 14 अङ्क जोडेर क्रमशः तेस्रोदेखि आठौं स्थानमा रहेका छन्। शीर्ष चार टोलीले सोझै एक दिवसीय विश्वकप छनौटमा प्रवेश पाउने प्रावधान रहेको छ। स्कटल्यान्डले पहिलो दुई खेलमा नेपाल र अमेरिकालाई समान 2 रन अन्तरले पराजित गरेको थियो। त्यसपछि टोली बिहिबार नेपालसँग 6 विकेटले पराजित भएको थियो। स्कटल्यान्ड पछि अमेरिका अर्को खेलमा नेपालसँग 9 विकेटले पराजित भएको थियो। किर्तिपुर मैदान अमेरिकाको लागि लिग दुईमा दुसम्न बन्दै आएको छ। सन् 2020मा पछिल्लो पटक काठमाडौँ आउँदा पनि अमेरिका नेपाल र ओमानसँग 2-2 गरी 4 खेलमा पराजित भएको थियो। लिग दुईका कुल 6 खेलमै अमेरिकाले किर्तिपुरमा खेल्दा पराजय भोगेको स्थिति रहेको छ। शीर्ष स्थानका साथ नेपाल आएको अमेरिका 2 खेलमा हारपछि दोस्रो स्थानमा झरेको छ। स्कटल्यान्डले भने सुरुको 2 खेल जितेर अङ्क तालिकामा अमेरिकालाई उछुनिएको थियो। सन् 2023मा पछिल्लो पटक काठमाडौँ आउँदा नेपाली भूमिमा लिग दुईको पछिल्लो सर्कलको उपाधि जितेको स्कटल्यान्डको आज बुधबारको श्रृङ्खलामा अन्तिम खेल रहेको छ। अमेरिकाले भने शुक्रबार अन्तिम खेलमा नेपालसँग खेल्नेछ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। पूर्व मन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश। मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री डाक्टर वाग्लेको भनाई। नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, 4 नियन्त्रणमा। हुम्लाको नेम्का गाउँमा बाढीले विद्यालय र गोठमा क्षति। मोरङको विराटनगरमा ग्यास बुलेटको ठक्करबाट बाबु छोरीको मृत्यु। आज कोशी, बागमती, गण्डकी सहित मधेस प्रदेशमा वर्षाको सम्भावना। रोल्पामा सकेट बम फेला। रुकुम पश्चिमका येदु ओली भारतको सिमलाबाट बेपत्ता खोजीका लागि सहयोग गर्न परिवारको अपिल। रुकुम पश्चिममा नयाँ प्रमुख जिल्ला अधिकारी निशा नराज गौतम चयन। लागौसद प्रयोगले बढ्दै मानसिक तथा पारिवारिक समस्या। र ट्रम्प पछि बेजिङमा पुगे पुटिन। लिग टू क्रिकेट किर्तिपुरमा आज स्कटल्यान्ड र अमेरिकाले प्रतिस्पर्धा गर्दै। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 8 समाचार प्रभात पूरा भएको छ। 9 थाहा संसार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: सूचना सूचना सूचना
1: रोल्पा नगरपालिकाको आयोजना विराट नेपाल मेडिकल ट्रस्ट बिएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरे द्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रोल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिबाङ स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: लक्षणहरू जस्तै लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जाने, खानामा रुचि नहुने।
1: जोखिम समूहहरू जस्तै नियमित धूम्रपान मद्यपान गर्ने व्यक्तिहरू, श्वास प्रश्वास सम्बन्धी दीर्घरोग भएका, उमेर ढल्केका, ज्येष्ठ नागरिक, मधुमेह, सुगरका बिरामीहरू।
0: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म।
1: स्थान लिबाङ स्वास्थ्य चौकी भवन, लिबाङ।
0: आयोजक रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: नगरौं बिना सिती दुखमा नपरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना।
3: एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू। बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ। शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाँचौँ शक्तिलाई सबल बनाउँछ। बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ।
2: स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार,
3: असार 4 गते बिहिबार र असार 31 गते बुधबार।
2: समय बिहान 36 देखि 10 बजेसम्म।
3: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी, ज्वरो, झाडा पखाला, आऊ, मासी, रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858724725 र 9858770027। स्वर्णबिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध, रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनाव प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ।

0: सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
1: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
4: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
5: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घन्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
4: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
5: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पुरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
4: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: डिभिजन वन कार्यालय रोल्पाको अपील।
7: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
8: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
9: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
8: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
7: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
8: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
7: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। त्यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
1: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनु पर्दछ।
0: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
1: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
0: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
1: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
0: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानु पर्छ।
1: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरुभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
3: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौँ, रोपेका बिरुवा हुर्काऊ, वन जङ्गलको संरक्षण गरौँ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: सुनौला हजार दिनका आमालाई पोषण के हो थाहा छ।
1: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
5: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
5: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
1: गर्भवती भएको 3 महिना पुरा भएपछि 1 मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पुरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक चक्की आइरन खानु पर्छ।
5: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिउ र लागिहालेमा सबै मिली निभाउ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौँ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौँ। व्यवस्थित तवरले पार्किङ गरौँ। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौँ। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौँ। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौँ। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौँ। याद राखौँ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रुगा 9841-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
3: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: खै, जन्म दर्ता दिनुस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
11: खै योमा त दाना चाहिँ छैन, कहिलेदेखि भन्दैछु दाना छैन, कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
10: ओहो, भुसुक्कै बिर्सेछु, जाऊ जाऊ दिमागको टुरी खेल्न नजिकै रुपा स्टोरबाट दाना लिएर आऊ त।
12: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ टुडीखेल, रोल्पा।
13: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्त्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
14: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
13: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौँ।
14: तरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
13: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
14: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: नमस्कार, म गायक बद्री पङ्गनी। अहिले तपाईँहरू सुन्नुहुन्छ रेडियो जलजला 96.4 मेगाहर्ज।
1: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: अचुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
5: थाहा खबर थाहा सञ्चार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
4: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
5: प्रतिनिधि सभाको बैठक आज पनि बस्दै निर्वाचन सम्बन्धी 2 विधेयक प्रस्तुत हुने।
4: हुम्लामा बाढीले स्कुल र गोठहरू बगायो, भेडा बाख्रा र खेतीयोग्य जमिनमा पनि क्षति, विवरण सङ्कलनमा समस्या।
5: भारतले ट्रकै पछि परीक्षण अनिवार्य गरेपछि नेपाली चिया निर्यात ठप्प, उद्योग संकटमा परेको भन्दै किसानहरू चिन्तित।
4: रुसी राष्ट्रपति पुटिन र चिनिया राष्ट्रपति सी बीच भेटवार्ता, रुसी ग्यास चीन पुर्याउने पाइपलाइन बारे महत्वपूर्ण सम्झौता हुने।
5: र विश्वकप लिग टूका 2 शीर्ष टोली स्कटल्यान्ड र अमेरिकाको खेल आज।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको

0: थाना त्यसतर्फ पठाइएको बताउनुभयो। नेपका गाउँ दुर्गम भएकोले क्षतिको यकिन विवरण आउन समय लाग्ने उहाँले बताउनु भएको छ। चंखेली गाउँपालिकाको केन्द्रसम्म पुग्न अप्ठ्यारो बाटोमा ज्यानकै जोखिम मोलेर पैदल हिँड्नुपर्ने बाध्यता छ। प्रहरीको टोली पुग्न 6 देखि 7 घण्टासम्म लाग्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो।
1: भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पिच्छे प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत 2 सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतको यो नीतिगत कडाईका कारण वार्षिक 5 देखि 6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो संकटमा परेको व्यवसायीहरूले बताएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गत वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्टाण्डर्ड अपरेटिङ प्रोसिडर एनओपी जारी गरेको हो। नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ। अहिले चिया निर्यातको मुख्य याम हो। करिब 5 लाख किलोग्राम चिया निर्यातका लागि तयारी अवस्थामा रहेको अध्यक्ष पराजुलीले बताउनुभयो। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो। तर नयाँ नियम अनुसार काकरभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानी ट्याङ्की भन्सार प्रवेश गर्ने बित्तिकै प्रत्येक ट्रकको चियाको नमूना अनिवार्य रूपमा भारत सरकारले मान्यता प्राप्त प्रयोगशालामा पठाउनुपर्ने भनिएको छ।
0: मोरङको विराटनगर नगरपालिका महानगरपालिका 14 स्थित कोशी लोकमार्गमा ग्यास बुलेट साइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ। हनुमान मन्दिर अगाडि विराटनगरबाट रानीतर्फ जाँदै गरेको AS01FC0919 नम्बरको ग्यास बुलेटले साइकललाई ठक्कर दिँदा विराटनगर 14 जतुवाका 45 वर्षीय शिवचरण ठाकुर र उनकी 13 वर्षीय छोरी गरिमा ठाकुरको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख सन्तोष नेपालीले जानकारी दिनुभयो। दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनालाई उपचारको लागि कोशी अस्पताल पुर्याइएको थियो, तर चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्। प्रहरीले ग्यास बुलेट चालक भारत घर भएका 45 वर्षीय रामलाल सहनीलाई नियन्त्रणमा लिएको जनाएको छ।
1: कञ्चनपुर कमला सड़क आयोजनाको लागत झण्डै 3 अर्ब रूपियाँले बढ़ने भएको छ। तोकिएको समयमा सम्पन्न नहुने भएपछि चौथो पटक म्याप थप गर्ने तयारी गरिएको छ। एसियाली विकास ब्याङ्क एडीबीको ऋण सहयोगमा नेपालको गौरव र रणनीतिक महत्वको एसियन हाइवे अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको 86.83 किलोमिटर सड़क विस्तार तथा स्तरोन्नतिको विगत 6 वर्षदेखि अल्पत्र परेको छ। नेपाल सरकार र निर्माण कम्पनी बीच 2077 साल असार 11 गते सड़क विस्तार र स्तरोन्नतिका लागि सम्झौता भएको थियो। सम्झौता अनुसार 2080 कार्तिक 11 गते भित्रै सम्पन्न भइसक्नुपर्ने हो, तर निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुपको ढिलासुस्ती र आन्तरिक कारण निर्धारित समयमै काम हुन सकेको छैन। आयोजनाको म्याद पहिले 14 महिना त्यसपछि 12 महिना र पछिल्लो पटक 6 महिना थपेर आगामी असार 16 सम्म पुर्याइएको छ। अन्तिम म्याद सकिन अब करिब 1 महिना मात्र बाँकी रहँदा हालसम्मको समग्र भौतिक प्रगति जम्मा 68% सीमित छ, जसले गर्दा चौथो पटक म्याद थप गर्नुपर्ने अवस्था देखिएको छ। आयोजनाका पूर्वी खण्ड योजना कार्यालयका प्रमुख नीरज साकेका अनुसार उक्त खण्डमा 39.42 किलोमिटर मध्ये हालसम्म 24.58 किलोमिटर मात्र कालोपत्र सम्पन्न भएको छ। विगतमा काम सुस्त हुनुमा कोरोना महामारी रोग कटानमा ढिलाइ बिजुलीका पोल नसारिनु र ठेकेदार कम्पनीको आन्तरिक वित्तीय तरलता मुख्य कारण थिए। साथै पश्चिमी खण्डका सूचना अधिकारी अनुप कुमार शाहका अनुसार 47.41 किलोमिटर मध्ये 35.61 किलोमिटरमा कालोपत्र भएको छ। मुख्य बजार क्षेत्रमा विद्युतका ट्रान्समिटर सार्न ढिलाइ हुनु र बिजुलीको पोल समयमा नहटाउँदा मुख्य बजार क्षेत्रमा कालोपत्र गर्न समस्या भएको छ। नेपाल स्थित एडीबी निर्देशनालयका सूचना अधिकारी ध्रुव कुमार श्रेष्ठका अनुसार 2.97 अर्ब रूपियाँले सड़कको लागत वृद्धि भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको परिवर्तन
3: मार्बलका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा गर्छ।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मस्ताङमा एआई ड्रोन प्रविधिबाट वन गस्ती शुरू गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्च लेख खर्कर पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न शुरू गरिएको जनाएको छ। मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्व लगायतका श्रव्य दृश्यहरू छायांकन गरिने गरिएको भए तापनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो पटक एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याएको हो। कठिन भूगोल र उच्च स्थानका न्यून मानव बस्ती रहेका स्थानमा वन अनुगमन गर्नको लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याइएको हो। एक्याप संरक्षित वन तथा वन पैदावारको संरक्षण तथा वन्यजन्तुको चोरी शिकारी लगायत वन क्षेत्रमा हुने विभिन्न प्रकारका अवांछित गतिविधि नियन्त्रणको लागि उक्त प्रविधि प्रयोगमा ल्याइएको एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिनुभयो। थकालीका अनुसार बाराकुङ मुक्ति क्षेत्र एकको लुप्रा लेक र घरबजोङ गाउँपालिकाको भ्राप्सा र नम खुलेङ्क लगायतका स्थानमा गस्ती गर्ने कार्य भइसकेको छ। एक्याप जमसमले यार्सा गुम्बा टिप्नी सिजन चलिरहेको अवस्थामा एआई ड्रोन प्रविधिद्वारा छट्के अनुगमन गरिरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्ष शी जिनपिङ बीच भेटवार्ता भएको छ। आज बिहान ग्रेट हल अफ दि पीपुलमा भेटवार्ता भएको हो। अहिले उनीहरू शिखर वार्ताका लागि हल प्रवेश गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उच्च स्तरीय चीन भ्रमण सकिएको केही दिनभित्रै भएको यो भ्रमणले पश्चिमा देशहरूबाट एक्लिँदै गएको रूसका लागि चीनको साथ कति महत्वपूर्ण छ भन्ने कुरालाई प्रश्न पारेको बीबीसीले उल्लेख गरेको छ। दुई दिनको यस भ्रमणका क्रममा पुटिनले शी जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने र रणनीतिक सहयोगलाई सुदृढ बनाउने विषयमा संयुक्त रूपमा वक्तव्य जारी गर्ने कार्यक्रम छ। दुई देशबीच करिब 40 अन्तर सरकारी, अन्तर विभागीय तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको रूसी समाचार संस्था तासले बताएको छ। तीमध्ये 21 सम्झौतामा दुई राष्ट्रपतिको उपस्थितिमै हस्ताक्षर गरिने बताइएको छ। भ्रमणको मुख्य एजेण्डामा पावर अफ साइबेरिया 2 पाइपलाइन निर्माणको विषय रहेको छ, जसले वार्षिक 50 अर्ब क्यूबिक मिटर रूसी ग्यास चीन पुर्याउने लक्ष्य राखेको छ। यस आयोजनाले चीनको ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास गरिएको छ। युक्रेन युद्ध जारी रहेकै समयमा भएको यस भेटवार्तामा युद्ध र यसमा चीनको भूमिका लगायतका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा पुटिनले चिनिया प्रधानमन्त्री ली च्याङसँग भेट गर्ने र विभिन्न सहयोगका दस्तावेजमा हस्ताक्षर गर्ने तालिका रहेको छ। पछिल्ला महिनाहरूमा विश्वका धेरै नेताहरूले चीनसँगको व्यापार विस्तारका लागि बेजिङको भ्रमण गरिरहेका छन्।
1: अब खेल समाचार। आईसीसी विश्वकप लीग टूका शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिका आज प्रतिस्पर्धामा उत्रदैछन्। केतिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान 9:30 शुरू हुने खेलको विजेता टोलीले प्रतियोगिता नै जित्ने सम्भावना बलियो बन्नेछ। अहिले टस जितेको स्कटल्याण्डले पहिले ब्याटिङ गर्दैछ। स्कटल्याण्ड 31 खेलमा 38 र अमेरिका 26 खेलमा 36 अंक जोड्दै पहिलो दुई स्थानमा छन्। स्कटल्याण्डले 5 खेल, अमेरिकाले 10 खेल खेल्न बाँकी छ। सन् 2024 शुरू भएको लीग टूको 3 वर्षीय साइकलमा एउटा टोलीले 36 खेल खेल्नेछ र सर्वाधिक अंक जोड्ने टोली विजेता बन्नेछ। उपाधिको लागि हाललाई स्कटल्याण्ड र अमेरिका मात्र दावीदार देखिएका छन्। स्कटल्याण्डले पहिलो दुई खेलमा नेपाल र अमेरिकालाई समान 2 रनको अन्तरले पराजित गरेको थियो। त्यसपछि टोली बिहिबार नेपालसँग 6 विकेटले पराजित भयो। स्कटल्याण्डपछि अमेरिकाले अर्को खेलमा नेपालसँग 9 विकेटले पराजित भएको थियो।
0: अब मौसम। आज कोशी, बागमती, गण्डकी सहित मध्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पश्चिमी वायु र स्थानीय वायु
2: के तपाईको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
3: हजुर हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार छालामा चाउरी पर्ने छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
2: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो निर घोराहीदाङ बुद्ध हस्पिटलको नजिकै थप जानकारीका लागि सम्पर्क 082-591-6770 98-478-076-77 98-588-43-123 समयमै उपचार गरौ स्वस्थ जीवन बाँचौ सुपरिजित फार्मेसी नेशनल बाथ रोग एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराहीदाङ
0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
4: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
4: जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
0: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरे जरिवाना समेत हुन सक्दछ
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जङ्कोट जलजला पदयात्रा स्याकाई र ओखरेनी छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट सहित गेट खुमेल सहित गेट लिबाङ टुडीखेल मार्डीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस् खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं
4: तपाईँ आफू पनि हिंसा नगर्नुहोस् यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस् सभ्य समाजको निर्माण गर्नुहोस्
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस् यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ
4: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ
5: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा
6: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
7: अनि सर हाम्रो बाजे त डाँट दुखेर आया आया गर्नुहुन्छ र
6: के गर्ने रे सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
2: हजुर हाम्रा सेवाहरू
7: दाँत बाँध्ने
2: दाँत सफा गर्ने
7: दाँतमा सिमेन्ट भर्ने
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने
7: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
2: फिक्स दाँत लगाउने
8: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
9: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
2: सम्पर्क नम्बर 9867-0067-467 एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरिचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
8: साथै तार बाँध्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, त्यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: लौ न लौ लौ चटाङ पर्न आँटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाजे के भयो, किन जालामा हात
5: दुखेको छ? त खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाइ दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
4: 9805-14652।
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
9: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
10: हजुर हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
9: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
10: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
9: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
10: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
9: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
10: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
9: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
10: सम्पर्क मोबाइल 9857821105,
9: 9479702,
10: 9805682, 9089924040
9: र 9103349040।

यस सुनसहरी गाउँपालिका पाँच नराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी

0: सम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
7: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावी, मावी र शिक्षक लाइसेन्स,
7: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: आइया मम्मी दाजु, के हो, म त खाना खान नि सक्दिन।
9: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
10: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
9: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
10: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
9: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
10: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
11: हेलो, म हजुरको बैंकबाट

0: तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी छोरी,
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
2: हेलो, हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो मेसेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्छु?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
3: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
5: होइन, के भाषा र तपाईँलाई
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन चार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
4: बाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
5: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
6: कैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
7: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
8: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
7: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
8: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तर्काउने, पोलिस गर्ने, दाँत हातमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
8: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक, घोराही दाङद्वारा जारी सन्देश।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना। झुङ बेला खेम्रिदे गरम ओबोटिरी ज्याउ बेला सुन फुरी कतास ओचुगुरी ज्याउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउए गुमी प्राकृतिक सम्पदा र त खेप्त ज सक्षम्ना रे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुन चाउसो खेलगेमा दुख जिन्दगीको ठयल मेलागी नाते जन धनी मे खेता छेती ताउदु हो फोकाई
4: गेछो छानेला बल्ल मेलागीले पुरो रङ्गे नौ पुराले चौसो ख्याल गिरिए
3: वन जङ्गल सर मेरा आरिमरी बानी एमएल एमए ओ छानेला लिउ सोकर पोतराले पार जगे रहते
4: सलाई लाइटर स्याउला मे सचाउने चिज्राले जबाङजा र यामारेले पोल गेले या इतौ चिज्र रहिदे वन जङ्गल याले के भाबाय
3: पिकनिक वन भोज बाको मे सचाउसु छिन्ने मेले चौसो सैदे कि खेनाले वन जङ्गले ओसो छान्ने दैके बानीको चुरोद विधि ओरे बनै
4: नान्थर नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने च अनुगमन दिने व्यवस्था चाउसर गिरिए
3: गेछो छामेला खोले ल चाउसी पोलिए हरिदे तरिम गाई गेजम निकेलाई जु अब नजिरे बनाए गेम ये ल गेजम निके नलाए औले लायो के नाइए
4: वन जङ्गल स जुडिसी हो गेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउसु छिने ने चाउसो सहिले के खेले यहाँ
3: वन जङ्गल मेला दुगे माइए
4: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
3: अनुरोधक सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला? मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
10: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
9: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
10: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
9: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात, मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराहीदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
9: नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराहीदाङ।
11: FM जल जला
12: आवाजको संसारमा रोल्पाली आवाज, यो रेडियो जलजला एफएम 96.4 MHz।
13: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
14: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली, तिलोतमा 5 मणिग्राम, रूपन्देही।
15: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बिहान 10 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले निर्वाचन सम्बन्धी दुई विधेयक प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ। हिजोको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिनुभएको थियो। यसैबीच आज संघीय संसद अन्तर्गत दुई संसदीय समितिको बैठक बस्दैछ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक अहिले केही बेरमा बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल गर्ने कार्यसूची छ। यस्तै अहिले प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बसिरहेको छ। बैठकमा परराष्ट्र मन्त्रालयको नीति योजना र चालू कार्यक्रमबारे छलफल भइरहेको संसद सचिवालयले जनाएको छ। हुम्लाको चंखेली गाउँपालिका 5 नेपका गाउँमा गैराती आएको बाढ़ी पहिरोले ठूलो क्षति पुर्याएको छ। असिना पानीसहितको बाढ़ीले विद्यालय भवन स्थानीय गोठ र खेती योग्य जमीन बगाएको छ। स्थानीय अनुसार डाँफे आधारभूत विद्यालयको 5 कोठे भवन बगाएको छ। गोठहरू बगाउँदा पशु चौपायमा क्षति पुगेको छ। गोठ पुरिँदा 60 भेडा र 1 बाख्रा मरेको स्थानीय पत्रकार नर्जन तामाङले जानकारी दिनुभयो। रातिको घटना भएकोले क्षति एकिन हुन अझै नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बाढ़ी पहिरोले क्षति पुर्याएको स्थानीयले जानकारी गराएपछि मेलछाम प्रहरी चौकीको टोली आज बिहान त्यसतर्फ पठाएको बताउनु भएको छ। नेपका गाउँ दुर्गम भएकोले क्षतिको एकीन विवरण आउन समय लाग्ने उहाँले बताउनुभयो। चंखेली गाउँपालिकाको केन्द्रसम्म पुग्न अप्ठ्यारो बाटोमा ज्यानकै जोखिम मोलेर पैदल हिँड्नुपर्ने बाध्यता छ। प्रहरीको टोली पुग्न 6-7 घण्टासम्म लाग्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पछि प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत 2 सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतको यो नीतिगत कडाईका कारण वार्षिक 5-6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योगको ठूलो संकटमा परेको व्यवसायीहरूले बताएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गत वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर एसओपी जारी गरेको हो। नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपिएको छ। अहिले चिया निर्यातको यो मुख्य याम हो। अहिले करिब 5 लाख किलोग्राम चिया निर्यातको लागि तयारी अवस्थामा रहेको अध्यक्ष पराजुलीले बताउनुभयो। यसअघि नेपाली चिया निर्यातको लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सही प्रमाणपत्रको आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो। तर नयाँ नियम अनुसार काँकाभेटा नाकाबाट भारतीय सीमावर्ती पानी ट्याङ्की भन्सार प्रवेश गर्ने बित्तिकै प्रत्येक ट्रकको चियाको नमूना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनु पर्ने व्यवस्था गरिएको छ। मोरङको विराटनगर महानगरपालिका 14 स्थित कोशी लघुमार्गमा ग्यास बुलेटले साइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ। हनुमान मन्दिर अगाडि विराटनगरबाट रानीतर्फ जाँदै गरेको AS01FC0919 नम्बरको ग्यास बुलेटले साइकललाई ठक्कर दिँदा विराटनगर 14 जतुवाका 45 वर्षीय शिवचरण ठाकुर र उनकी 13 वर्षीय छोरी गरिमा ठाकुरको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख सन्तोष न्यौपानेले जानकारी दिनुभयो। दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि कोशी अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए। प्रहरीले ग्यास बुलेट र चालक भारत घर भएका 45 वर्षीय रामलाल सहनीलाई नियन्त्रणमा लिएको जनाएको छ। र कञ्चनपुर कमला सड़क आयोजनाको लागत झण्डै 3 अर्बले बढ़ने भएको छ। तोकिएको समयमा सम्पन्न नहुने भएपछि चौथो पटक म्याद थपको तयारी भएको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा नेपालको गौरव र रणनीतिक महत्वको एसियन हाइवे अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको 86.83 किलोमिटर सड़क विस्तार तथा स्तर उन्नति विगत 6 वर्षदेखि अलपत्र छ। नेपाल सरकार र निर्माण कम्पनी बीच 2077 असार 11 गते सड़क विस्तार र स्तर उन्नतिको लागि सम्झौता भएको थियो। सम्झौता अनुसार यो आयोजना 80 कार्तिक 11 गते सम्पन्न भइसक्नुपर्ने थियो, तर निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुपको ढिलासुस्ती र आन्तरिक कारण निर्धारित समयमै काम सम्पन्न हुन नसकेको हो। आयोजनाको म्याद पहिले 14 महिना त्यसपछि 12 र पछिल्लो 6 पटक 6 महिना थपेर आगामी असार 16 गतेसम्म पुर्याइएको छ। अन्तिम म्याद सकिन अब करिब 1 महिना मात्र बाँकी छँदा हालसम्मको समग्र भौतिक प्रगति जम्मा 68% सीमित छ, जसले गर्दा चौथो पटक म्याद थप्नुपर्ने अवस्था देखिएको छ। आयोजनाका पूर्वी खण्ड सड़क आयोजना कार्यालयका प्रमुख निरज साकेका अनुसार उक्त खण्डमा 39.42 किलोमिटर मध्ये हालसम्म 24.58 किलोमिटर मात्र कालोपत्री भएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: कमिंग अप नेक्स्ट
3: कार्यक्रम सुशेली।
4: सारङ्गीको तारदेखि टुङ्नाको झुनसम्म हाकपारे र पालमदेखि देउरा र टप्पासम्म
5: कार्यक्रम सुशेली।
4: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
6: कार्यक्रम सुशेली।
4: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
6: कार्यक्रम सुशेली।
7: AIO?
8: Yes, AIO, all in one mart, the best place for shopping.
7: के छ र हो खास त्यहाँ
8: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
8: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
9: All in one mart, helping make your life easier.
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
14: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
15: एक्काइसौं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात,
16: फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
17: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
17: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
17: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
17: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड,
18: रेडियो थाहा संचार 99.4, निष्पक्ष सक्रियताको अभ्यास।
19: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
18: कार्यक्रम सुशेली।
20: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हाकपारे र पालमदेखि देउरा र टप्पासम्म।
21: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
22: कार्यक्रम सुशेली सुशेली।
23: पानी है पर्यो रिमी र झिमी, घाम लाग्दा घमाइलो, जता र जान्छन् संगी र साथी, उतै छ रमाइलो। नमस्कार, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम सुशेलीमा। सुशेली लिएर आइपुगे म ओम भण्डारी, नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुशेली बिहान यही बेला प्रसारण हुन्छ। हामी रेडियो थाहा संचारको काठमाडौँ स्टुडियोबाट बोलिरहँदा कार्यक्रम सुशेली काठमाडौँमा रेडियो थाहा संचारसँगै रूकुम पश्चिममा रेडियो सानो भेरी र आफ्नो एफएम, रूकुम पूर्वमा रेडियो पूर्वी रूकुम, सल्यानमा रेडियो शारदा, सुर्खेतमा प्रदेश एफएम, अर्घाखाँचीमा रेडियो अर्घाखाँची र सन्धिखर्क, रूपन्देहीमा रेडियो तिलोत्तमा, दाङमा रेडियो तुलसीपुर, उदयपुरमा रेडियो बेलुका एफएम, सिन्धुलीमा रेडियो विजय किल्ला र रेडियो मरिन, रोल्पामा रेडियो जलजलासँगै माडी आवाज, अनि मुगुमा रेडियो मुगु र सौर्य दय, बैतरीमा रेडियो निङ्गला सैनी र बझाङमा रेडियो सेती, थलरा र जनमुखीबाट सँगसँगै प्रसारणमा छ। कार्यक्रममा तपाईँले थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनि अनलाइनमा थाहा संचार .com, थाहा खबर .com सुन्दै गर्नुभएको रेडियोको अनलाइन प्रसारण नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न सुनाउन सक्नुहुन्छ। तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही सुशेली बोकेर भाका सुनाउन, गीत सुनाउन हाजिर भएका छौं। आज कार्यक्रम सुशेलीमा हामी आइपुगेका पछिल्ला रेकर्डेड लोकलयका गीत पनि सुनाउन हाजिर भएका छौं। त्यसकारण आजको कार्यक्रम पूर्णत लोक संगीतमय हुनेछ। कार्यक्रमभरि सँगै रहनुहोला। कार्यक्रमको शुरूमा चाहिँ हाम्रो फरमाइशमा, हाम्रो अनुरोधमा एउटा दोहोरी सुनाउँछौ, एउटा हाम्रो रेकर्डेड गीत सुनाउँछौ। धेरै पटक सुनेको आज पुनः एकपटक त्यसपछि हामीलाई प्राप्त भएका नयाँ रेकर्डका गीतहरू तपाईँको जानकारी हेतु सुनाउनेछौ। कार्यक्रमको आजको पहिलो कोसेली आजको खेवारा गीत छ नारायण रायमाझी, लक्ष्मी नेउपाने र कलाकारहरूको यो समूह स्वर, गेटमा बेली जाई त्यही फुल टिपेर लाइदिउ मायालाई।

गेटमा बेली जाई त्यही फुल टिपेर लाइदिउँ मायालाई नारायण रायमाझी लक्ष्मी न्युपाने र सम स्वर हामीले सुनायौं। लोकगीतले दोहोरी गीतले हामीलाई गीतसँगै राखिरहन्छ, जसरी फूलले मौरी भमराहरू आफैसँग राख्दछ अनि फूलले बासना वरिपरि छरेपछि हामी सबै सुवासित भएको अझ आनन्दित भएको महसुस गर्ने गर्छौं। गीतहरू त सुन्ने साधन मात्रै होइनन्, यसले मनोरोग पनि निको गर्दछ भनिन्छ। कतिपय मान्छेहरूले अहिले कतिपय विद्वानहरूले वैज्ञानिकहरूले गीतलाई जीवन निरोग गर्ने ओखतीको रूपमा पनि प्रयोग गरेका छन्, जसलाई संगीत थेरापीको रूपमा हामीले धेरै ठाउँ देखेकै छौं। त्यसकारण तपाईँको मनमा जे कुरा छ त्यसलाई एकछिन ढाकी छोपिकन गीतसँग लहसिन हामी सविनय निवेदन गर्छौ। सुशेलीमा आज हामीले पछिल्ला समय प्राप्त भएका लोकदोहोरीहरू गीतहरू बोकेर आएका छौं। लोकलयमा थुप्रो गीतहरू रेकर्ड हुने गर्दछन्, तीनमध्ये धेरै त लोकप्रिय हुने पनि गरेका छन्। आजको संचार प्रविधिको व्याप्तिले छिनभरका कुरा छिनभर नेपाली समाजमा पुगिरहेकै हुन्छ। राम्रो कुरालाई राम्रा प्रस्तुतिहरूलाई त तपाईँले पनि समेटेर मनभित्र राखिरहनुहोला। आजको कार्यक्रमको नयाँ रेकर्डको पहिलो कोसेली छ, फेरि हामी आधी खोलाको गीत सुन्न पाएका छौं। बसन्त थापा, सुमन थापा मगर र साथीहरूको स्वरमा सीपी मगरले लेखेको गीतमा भाका संयोजन सुमन थापाकै छ।

बाटो छ भिरालो आधी खोलाको सुनिनौनी सुनिननी मायालु तिमीले बोलाको बसन्त थापा र सुमन थापा मगरको स्वर सुनायौं। सीपी मगरले लेखेको यो गीतमा सुमन थापाको संगीत भाका संयोजन थियो। अतिल लोकलयका गीत पनि संकलित भन्दा बढ़ी रचित हुने गर्दछन्। कल्पनाशील हाम्रा शुद्धिबुद्धिका कुरा शब्दमा उत्रिन्छन्। तिनलाई भाका र संगीत भरेपछि बाजा भरेपछि गीत जीवन्त बन्ने गर्छ। कुनै बेला गीत रेकर्ड गर्न नेपालदेखि भारतको कलकत्ता पुग्नु पर्थ्यो रे, त्यसपछि काठमाडौँ हुँदै अहिले त विभिन्न शहरमा रेकर्डिङको प्रविधि विस्तार भएको छ। त्यो सँगै अहिले त हातमा भएका ससाना यन्त्र उपकरण मोबाइल जस्ता साधनले पनि गीत रेकर्ड गर्न सक्ने अवस्था सिर्जित भएको छ। तैपनि मान्छेहरूको ध्यान काठमाडौँ अझ विशेष राम्रा गीतहरू रेकर्ड गर्नु पर्यो भने बम्बई जानु पर्दछ भन्ने धारणा मरिसकेका त कहाँ छ। तैपनि आएका अनगिन्ती गीतहरू नेपाली बस्ती बस्तीबाट आएका हुन् जसमा मौलिकता र हाम्रै जीवन्त सांस्कृतिक चेत रहेको छ। त्यो सँगै प्राकृतिक सुन्दरताका कुरा पनि गीतले समेटेकै छ। हिजोदेखि आजसम्म गीतको यही रहनी बहनी छ। यही घेरोभित्र हाम्रा गीत उम्रिरहेका छन्, बढ़िरहेका छन्, हुर्किरहेका छन्, फुलिर फक्रिरहेका छन्, जसमा प्राकृतिक रस स्वाद प्रशस्ति पाउन सकिन्छ। कार्यक्रमको अर्को कोसेली यहाँलाई पूर्वी नेपालको लोकलय सुनाउन खोज्दैछौ। कम रेकर्ड भएर आउने गर्दछन् तिनी मध्ये यो साता हामीलाई प्राप्त भएको यो गीत छ। सुमन राई र बैबिना राईको स्वरमा, जानु कामबाङ लिम्बुको रचना, सुमन राईको संगीतमा बुकी हे खुल्यो।

हाम्रो गीतमा गाथा हुन्छ, कथा हुन्छ, जीवनका यही उकाली ओह्राली आएकै हुन्छ। अझ ढोल झ्याम्टा बजाएर पूर्वेलीहरूले नाचिसकेपछि, गाइसकेपछि खोटाङको हलेसीदेखि ताप्लेजुङको उतै पाथीभरासम्मका विभिन्न किम्बदन्तीका कथा आउने गर्छन्। अनि बुढा सुब्बा बाजेर सुब्बिनी बजेको कथा गाथा त झन् विराट छ। त्यसो त खुवालुङ र चोमोलुङमाका गाथाहरू, किम्बदन्तीहरू साह्रै मर्म भेदन गर्ने, मनमै छुने किसिमका छन्। त्यसैमा पूर्वेलीहरूका गीत मिसिएपछि अझ हाम्रा भेटघाट र उत्सवहरू महोत्सवमय हुने गर्छन्। ढोल झ्याम्टा बजाएर साकेला सिली अथवा उम्भौली उँधौली ननाच्दासम्म पूर्वेलीहरूका कार्यक्रम कहाँ पूर्ण हुन्छन् र त्यसैमा प्रेम पिरतीका अरू बेलाका सन्दर्भ पनि बेला बखत जोडिने गर्छन्। मेसो मिलाएर दुःख साट्ने माध्यम होइन, एक किसिमले हाम्रो थकान मेटाउने माध्यम र जीवनलाई रस लय प्रदान, लय प्राप्त गर्ने माध्यम पनि हाम्रा गीत बनेका छन्। हामी कार्यक्रम सुशेलीको गीतै गीतको श्रृंखलामा छौं। पछिल्ला समय रेकर्ड भइआएका हामीले पाएका गीतहरू सुनाउँछौ। यति नै बेला आदरणीय गायक शक्ति चन्द, अनु चौधरी र साथीहरूको शर्मा, प्रकाश पराजुलीले लेखेको गीतमा गोविन्द पंगेनीको भाका छ, बतासै सर सर।

बतासै सरसर तिमी बिना मेरो कोनै छ र शक्ति चन्द र अनु चौधरीको स्वर सुनायौं। कार्यक्रम सुशैलीमा अब चाहिँ हामी एउटा त्यस्तो गीत सुनाउँछौ बारम्बार सधैँ विवादित बन्ने गर्छ, तीजको गीत र रत्यौले गीत छुट्याउन सकिएन। कतिपय रत्यौलेका गीतहरू तीजका गीत बने भन्ने गुनासो त हामीले जानेकै छौ, सुनेकै छौ, अझ तपाईँसँग पनि हुन सक्छ। बरु आज तपाईँलाई एउटा रत्यौलीको गीत सुनाउँछौ। अचेल त्यसरी परिबन्ध मिलाएर विवाह गर्ने, बरिया जाने, रात बस्ने, रत्यौली खेल्ने त्यो नेपाली पुरानो मौलिक चलन पातलिँदै गएको छ। त्यही बेला सम्झेर कलाकारहरूले रत्यौली गीत बनाउनु भएछ, हामी सुनाउँछौ। राजु सुनामले लेखिएको यो गीतमा जमुना सनमको संगीत संयोजन छ, जमुना सनम र देवी आचार्यको यो संयुक्त स्वर।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: Kya sara ho, khas pya?
0: Kya chaina bhana na? Nunde ki sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastaharu, ekai thau ma. Tyo pani, sulabh mulya ma, ani gunastariya restaurant haru, tesmathi prashasta parking area.
1: Wow, kaha chha re yo?
0: Yahi Min Bhavan ma, Shantinagar gate sangai, yatayat byabastha karyalaya ko chheuai ma.
2: All in one mart. Helping make your life easier.
3: गुणस्तरीय प्लम्बिंग को पर्पज नाम
4: मार्बल
5: मार्बल कास्टिंग कृषि प्रोडक्ट हरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरु भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाट ब्रांड साथै मार्बल का यूपीवीसी प्रोडक्ट हरू लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
3: सुरक्षा घरको साथ जीवन बाँच्नु
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
6: रेडियो थाहा संचार 99.4 मा तपाईं सुन्दै हुनुहुन्छ
2: कार्यक्रम सुशेली

कार्यक्रम सुशैली सुनिरहनु भएको छ। हामी आज हामीसम्म आएका पछिल्ला रेकर्ड भई हामीले पाएका गीतहरू बोकेर तपाईँलाई कार्यक्रममा सुनाउन आएका हौं। सुशैली तपाईँको आफ्नो कार्यक्रम जसलाई सुनेर र कार्यक्रमसँग रहेर यो समयलाई लोक संगीतमय बनाउन सक्नुहुन्छ। हामीले भर्खरै सुनायौं सुदूरपश्चिमको यो देउडा लय अनिता साउत र तेजराज भण्डारीको स्वरमा, अनिता साउतको भाका र शब्द थियो। गीतै गीतको श्रृंखलामा हामी अर्को कोशेरी यहाँलाई सुनाउँछौ। गोपाल पुन मगर र जुना श्रीष मगरको स्वरमा राजकुमार बगरले लेखेको गीतले त्यही मायाको परिभाषा सुनाउँदैछ। माया रहेछ ठूलो, यो संसारमा धेरै पटक लेखिएको बोलेको र यसै विषयमा ठूलो संवाद भएको। फेरि गीतबाट सुनाऊ यो मायाकै परिभाषा।

धनबन्नु त हातको मैलो माया रहेछ ठूलो हामीले सुनायौं गोपाल पुन मगर र जुनाश्री मगरको स्वर राजकुमार बगरको गीत थियो हामी सुशेलीमा गीतै मात्रै सुनाइरहेका छौं जस्ता पाएका हौं त्यस्तै सुनाउँछौ यहाँले गीतहरू मन परेका गीत मनमै राख्नुहोला र अझ हामी अपेक्षा गर्छौं हाम्रा कलाकारहरूले नेपाली मौलिक गीतहरू जो थुप्रो भाका रेकर्ड हुने बाँकी छन् तिनलाई पनि यसै गरी रेकर्डमा आए तिन भावी पुस्ताको निम्ति पठनीय र संग्रहणीय सामग्री अवश्य हुन्थ्यो संस्कृतिको कुरा त जति अपनायो जति प्रयोग गर्यो त्यो उति विस्तारित हुन्छ र विस्तृत हुने गर्दछ त्यसकारण हाम्रो संस्कृतिका हरेक अवयवलाई यसै गरी जीवनको सकारात्मक पक्षमा उपयोग गरिरहौ कार्यक्रमको अर्को कोशेली यहाँलाई आदरणीय नरहरी प्रेमीको भाका संयोजनमा संगीत संयोजनमा अनिल खन्नाले लेखेको गीतमा स्वर छ रामचन्द्र चन्द लालुमाया गुरूङ र लालुमाया कुमारको स्वर

तिम्रो मेरो माया जार्थे कसको धेरै हुँदो रामचन्द्र चन्द, लालमाया गुरूङ र लालुमाया कुंवरको स्वर सुनायो। अनिल खनालको गीतमा नरहरि प्रेमीको संगीत संयोजन थियो। हामी सुशैलीमा क्रमिक गीत सुनाइरहेका छौं। कार्यक्रममा एउटा सुदूरपश्चिमको काली कर्णालीको देउडा गीत नै छ। उमेश मुस्कान र रेखा जोशीको स्वरमा दिलबहादुर विश्वकर्माको रचना अनि उमेश मुस्कानको संगीत संयोजन।

रेखा जोशी र उमेश मुस्कानको स्वर थियो। आज नै हामी कार्यक्रम सुशैलीको लगभग अन्त्यतिर आइपुगेका छौं। कार्यक्रम सँगै बसेर सुनिदिनु हुने तपाईँलाई हार्दिक धन्यवाद छ। आज बजेका गीत संगीतका सबै सर्जक स्रष्टाहरूप्रति सम्मानुभाव प्रकट गर्छौं र तपाईसँग सुशैली सुहाउँदीलाई कुनै सम्झना सामग्रीहरू छन्, पुराना नयाँ रेकर्डका लोकगीतहरू छन्, लोक संस्कृतिको बारेमा, हाम्रो नेपाली लोक साहित्यको बारेमा, नेपाली सामाजिक जीवनको बारेमा तपाईलाई थाहा भएको त्यस्ता प्रासंगिक प्रसंगहरू छन् भने हामीलाई लेखेर पठाइदिनुहोला। तपाईलाई सँग भएका गीतहरू पठाइदिनुहोला। तपाईँका सांस्कृतिक जानकारी पठाउने हाम्रो ठेगाना तपाईँले सुनिरहनु भएको रेडियोको स्टेशन ठेगानामा अथवा हामीलाई सिधै अहिले त इन्टरनेटले जोडिदिएको छ इमेल आईडीमा पनि पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो suseli.program@gmail.com। तपाईँले पठाएका हर सामग्री हामीले सिधा प्राप्त गर्नेछौ। तपाईँबाट यिनै सहयोगको अपेक्षा गर्दै आजलाई कार्यक्रमबाट छुट्टिने बेला राजु परियार, शान्तिश्री परियार र साथीहरूको स्वर सुनाउँदैछौ। सन्तोष गुरूङको भाका र शब्द हो यो पनि लमजुङ, अझ विशेष त गण्डकीका माथिल्ला ग्रामीण भेगका त्यो क्षेत्रको भाका हो। यही सँगै आजको सुशैली सकिन्छ। तपाईँको समय शुभ होस्। हामी सम्झिरहनेछौ, यसै गरी सुशैलीमा भेट भइजानेछ। भोलि भेटौंला। नमस्कार।

0: तपाईको मनको आवाज यो हो रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोस्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78 232।
4: उथाहा अपडेटमा धर्मराजको नमस्कार। सर्वोच्च अदालतकी न्यायाधीश तपना प्रधान मल्ल विदामा बस्नु भएको छ। चौथो वरियताका डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशका रूपमा काम शुरू गरेसँगै मल्ल 20 दिने विदामा बस्नु भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल विदामा बसेको बताउनुभयो। मल्ल हिजो शर्माको शपथ ग्रहण कार्यक्रममा पनि उपस्थित हुनुभएको थिएन। प्रकाशमान सिंह राउत 65 वर्ष उमेर हदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले गत चैत 18 गतेदेखि कायम मुकाम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। तर संवैधानिक परिषदले आफूभन्दा जुनियर डाक्टर शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो। दुई तिहाईको सरकारसँगको लड़ाई बाँकी रहेको लगायतका अभिव्यक्ति विवादमा तानिएका थिए। उच्च न्यायिक सक्रियता देखाएको र स्वार्थको द्वन्द हुने मुद्दा दर्ता गराउन दवाब दिएको आरोप पनि लागेको थियो। आज प्रधानको इजलास तोकिएको छैन। शर्मा भने श्रीकान्त पौडेलसँगको संयुक्त इजलास तोकिएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। केही बेरपछि बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निर्वाचन सम्बन्धी दुई विधेयक प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। हिजोको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल भएको थियो भने छलफलमाथि उठेका प्रश्नको अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले जवाब दिनुभएको थियो। यसैबीच आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बसिरहेको छ। बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल भइरहेको छ। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पिच्छे प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतको यो नीतिगत कडाईका कारण वार्षिक 5-6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो संकटमा परेको व्यवसायीले बताएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गत वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर एसओपी जारी गरेको छ। नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ। अहिले चिया निर्यातको मुख्य समय हो। करिब 5,00,000 किलोग्राम चिया निर्यातका लागि तयारी अवस्थामा रहेको अध्यक्ष पराजुलीले बताउनुभयो। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो। तर नयाँ नियम अनुसार काँकड भिट्टा नाकाबाट भारतीय सीमावर्ती पानी ट्याङ्की भन्सार प्रवेश गर्ने बित्तिकै प्रत्येक ट्रकको चियाको नमूना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनुपर्ने भएको छ। विगत करिब 50 वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षणमा सुरक्षा कार्यमा पुर्याएको योगदानको कदर स्वरूप विश्व वन्यजन्तु कोषले नेपाली सेनालाई सम्मान गरेको छ। कोषको 33 औं स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरिएको नेपाली सेनाले बताएको छ। यसअघि पनि सन् 2011-13, 2015, 2016, 18 र 19 शून्य ट्रकको चियाको नमूना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनु पर्ने भएको छ। विगत करिब 50 वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षणमा सुरक्षा कार्यमा पुर्याएको योगदानको कदर स्वरूप विश्व वन्यजन्तु कोषले नेपाली सेनालाई सम्मान गरेको छ। कोषको 33 स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरिएको नेपाली सेनाले बताएको छ। यसअघि पनि सन् 2011-13, 2015, 2016, 18 र 19 शून्य
5: के भयो? केको हल्ला खल्ला हो यो?
6: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
9: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना। 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू। बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ, शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाचन शक्तिलाई सबल बनाउँछ, बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ।
10: स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार,
9: असार 4 गते बिहिबार र असार 31 गते बुधबार।
10: समय बिहान 6:30-10 बजेसम्म।
9: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी, ज्वरो, झाडा पखाला, आउ, मासी, रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858-24425 र 9858-77-0-27। स्वर्ण बिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध, रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
11: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि?
12: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
11: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
12: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
13: होइन, रात दिन खत खत के को झगडा हो यो?
12: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
13: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
11: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
12: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
13: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847-19719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
14: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
15: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
16: 3 दिन भयो।
15: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
16: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु? हाम्रो पालामा जस्तो कहाँ हुन्छ र?
18: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
21: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
20: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
22: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
24: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
25: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
24: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
25: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
24: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटर को नियमित रूप में निरीक्षण गरौं।
25: चुरोट बिड़ी को प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौ, वन जंगल, पेट्रोल पंप तथा ग्यास डिपो को वरीपरी सलाई लाइटर तथा आगो को प्रयोग नगरौं।
24: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ, नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूचना
2: रोल्पा नगरपालिकाको आयोजना विराट नेपाल मेडिकल ट्रस्ट बीएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरे द्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रोल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिबाङ स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: क्षयरोगका लक्षणहरू जस्तै लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जाने, खानामा रुचि नहुने।
2: जोखिम समूहहरू जस्तै नियमित धूम्रपान मद्यपान गर्ने व्यक्तिहरू, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग भएका, उमेर ढल्केका, ज्येष्ठ नागरिक, मधुमेह, सुगरका बिरामीहरू।
1: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म।
2: स्थान लिबाङ स्वास्थ्य चौकी भवन लिबाङ।
1: आयोजक रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: बम्फू र सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
1: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
0: वरिष्ठ हाडझुली तथा नसारोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोडीमा समस्या, हाड जोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
1: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
0: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि राखेको छ।
1: मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-79, 98-2-29-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दाङ।
2: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महापर्वको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: सूचना सूचना सूचना
2: रोल्पा नगरपालिकाको आयोजना विराट नेपाल मेडिकल ट्रस्ट बीएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरे द्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रोल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिबाङ स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: क्षयरोगका लक्षणहरू जस्तै लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जाने, खानामा रुचि नहुने।
2: जोखिम समूहहरू जस्तै नियमित धूम्रपान मद्यपान गर्ने व्यक्तिहरू, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग भएका, उमेर ढल्केका, ज्येष्ठ नागरिक, मधुमेह, सुगरका बिरामीहरू।
1: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म।
2: स्थान लिबाङ स्वास्थ्य चौकी भवन लिबाङ।
1: आयोजक रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना। एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू। बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ। शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाँचौं शक्तिलाई सबल बनाउँछ। बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ।
2: स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार,
1: असार 4 गते बिहिबार र असार 31 गते बुधबार।
2: समय बिहान 6:30 देखि 10 बजेसम्म।
1: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी, ज्वरो, झाडा पखाला, आऊ, मासी, रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858-74725 र 9858-77027। स्वर्णबिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध, रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
3: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
2: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्सहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र छुटकेरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ।
1: संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादन

0: चार प्रकारका खानेकुराहरू एक अन्न तथा कन्दमूलहरू गेडागुडी तथा दालहरू सागपात तथा फलफूल पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध अण्डा माछा र मासु समेटिने गरी खानुपर्छ।
1: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: एज सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
3: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
4: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
3: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
3: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
3: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
4: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा,

0: मोमबत्ती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात।

0: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
3: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 082-591-670, 98-478-076-77, 98-578-43-123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।
4: सम्पूर्ण सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराही दाङमा।
2: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
4: वरिष्ठ हार्जुली तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोर्नीमा समस्या, हाड जोर्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
2: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
4: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
2: मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-79, 98-229-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दाङ।
5: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
6: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
7: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
8: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
6: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
7: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
8: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
7: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
8: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप रोग बढाउँछ।
7: वन डढेलो

0: मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यावसायिक तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि थपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
2: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
3: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
2: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
3: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
2: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रुका 9481-68-697।
3: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
2: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाफ्रे,
4: अब चाहिँ के हुने हो?
6: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
11: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
10: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
11: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
10: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
11: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
10: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
11: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा तुलसीपुर दाङ,
10: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
11: सम्पर्क मोबाइल 98578211105,
10: 98479802,
11: 98095826605
10: र 98103940।
12: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना,
1: यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाको कि, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँझको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसदमा आज पनि श्रम संस्कृति पार्टीको विरोध, सरकार गैर जिम्मेवार बनेको आरोप, सुकुम्बासीहरूको व्यवस्थापन गर्न माग।
0: कनिष्ठ न्यायाधीश प्रधान न्यायाधीश बनेर आएपछि सर्वोच्चमा खटपट, सपना प्रधान मल्ल 20 दिन विदामा।
1: ठोस कार्यतालिकाको अभावमा दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन अलपत्र, अन्तिम परीक्षणको लागि स्थानीय तहले दबाव बढ़ाउँदै।
0: पुटिनको भ्रमणले रूस र चीनको सम्बन्ध नयाँ उचाइमा पुगेको सीको दावी, पश्चिमाको विश्वव्यापी एकतर्फी प्रभुत्व विरूद्ध एक ठाउँमा उभिन सहमत।
1: र मलेसियासँग नेपाली महिला क्रिकेट टोलीको संघर्षपूर्ण जीत।
2: मार्बलको पाइप जलन गरेको घरलाई पनि के भन्नुभएको छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसै त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विदामा बस्नु भएको छ। प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल विदामा बस्नु भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल 20 दिनका लागि विदामा बसेको बताउनुभयो। यसअघिका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत 65 वर्षे उमेरले अवकाश पाएपछि वरिष्ठतम न्यायाधीश मल्लले 2082 चैत 18 गतेदेखि कामु प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। तर संवैधानिक परिषदले आफूभन्दा जुनियर शर्मालाई प्रधान नियुक्तिका लागि सिफारिश गरेपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो। शर्माले हिजो संसदीय सुनवाईको प्रक्रिया सकेर हिजो नै पदभार ग्रहण गरिसक्नु भएको छ।
1: श्रम संस्कृति पार्टीका सांसदहरूले आज पनि सदनमा विरोध जनाएका छन्। प्रतिनिधि सभाको बैठक शुरू हुन साथ अध्यक्ष हर्क साम्पाङ सहित सबै सांसदहरू उठेर विरोध जनाएका हुन्। त्यसपछि सभामुख डोलप्रसाद अरियालले बोल्न समय दिँदा साम्पाङले सरकार गैर जिम्मेवार बनिरहेको भन्दै ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री र सरकारका अन्य मन्त्रीहरूलाई प्रश्न सोध्न पाउनुपर्ने भन्दै उहाँले आज पनि रूलिङको माग गर्नुभयो। बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको तत्काल उचित व्यवस्थापन गर्न माग गरेका छन्। विपदको पूर्व तयारी गर्न पनि सरकारको सांसदहरूले ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले निर्वाचन सम्बन्धी 2 विधेयक प्रस्तुत गर्नुहुने कार्यसूची छ। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। हिजोको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफलका साथै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिनुभएको थियो।
0: दैलेखको भैरवी गाउँपालिका एक जलजले क्षेत्रमा जमीन मुनि ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भइसके पनि उत्खनन अन्यलमा परेपछि स्थानीय तहले दबाव थालेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौंसम्म पुग्ने ग्यासको सम्भावना देखिएपछि एक समय राष्ट्रिय चर्चामा रहेको यो आयोजना अहिले ठोस कार्यतालिका अभावमा सुस्ताएको छ। हालै दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखले उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गरेका छन्। महाबुलेकमा बसेको संयुक्त बैठकले जलजलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो। बैठकले पेट्रोलियम पदार्थको उत्खननका साथै 6 बुँदे ऐतिहासिक साझा प्रतिबद्धता पनि पारित गरेको छ। परियोजनाका सूचना अधिकारी प्रकाश लुइटेलका अनुसार अहिले पहिलो चरणको प्राविधिक प्रतिवेदन चिनिया पक्षले बुझाएको छ, तर अबको मुख्य काम भनेको ग्यासको उत्पादकत्व र व्यावसायिक भण्डारणको अन्तिम परीक्षण गर्नु हो। यो दुई देशको सरकार G2G तहको परियोजना भएकाले आगामी प्रक्रियाका लागि चिनिया पक्षलाई अनुरोध पत्र पठाइए पनि उत्ताबाट आधिकारिक जवाब र स्पष्ट कार्यतालिका आउन बाँकी हुँदा काममा ढिलाइ भएको छ। चीन सरकारको करिब 2 अर्ब 17 करोड़ अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले सन् 2019 त्यहाँ अध्ययनको काम गरिरहेको छ। चिनिया प्राविधिक टोलीले नेपाल सरकार सरकारलाई बुझाएको प्रतिवेदन अनुसार जलजले क्षेत्रको जमीन मुनि 80 अर्ब 70 करोड़ घनमिटर प्राकृतिक ग्यासको भण्डार छ। यो परिमाण नेपाललाई 50 देखि 60 वर्षसम्मका लागि पुग्ने अनुमान गरिएको छ।
1: आफ्नै श्रीमती 33 वर्षीय उर्मिला भण्डारीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको हल्दीबारी गाउँपालिका 5 कञ्चन श्री बस्ने 44 वर्षीय गोकर्ण भण्डारीलाई पक्राउ गरेको छ। उनलाई गैराती प्रहरीले पक्राउ गरिएको जनाएको छ। गोकर्णले धारिलो हतियार प्रहार गरी उर्मिलाको हत्या गरेको खबर पाएपछि प्रहरी चौकी कञ्चन श्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
0: नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न भागबाट लागू औषध सहित 17 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट 4, सिराहा र कैलालीबाट 3 तथा मकवानपुर र ललितपुरबाट 2, उदयपुर कपिलवस्तु र पर्साबाट 1 जना पक्राउ परेका छन्। लागू औषध ब्यूरोको टोलीले उनीहरूको साथबाट लागू औषध खैरो हिरोइन तथा गाँजा र चिकित्सकको सिफारिशमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको बताएको छ।
1: कञ्चनपुर कमला सड़कको आयोजनाको लागत झन्नै 3 अर्बले बढ़ने भएको छ। तोकिएको समयमा सम्पन्न नहुने भएपछि चौथो पटक म्याद थपको पनि तयारी गरिएको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा नेपालको गौरव र रणनीतिक महत्वको एसियन हाइवे अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको 86.83 किलोमिटर सड़क विस्तार तथा स्तर उन्नति विगत 6 वर्षदेखि अलपत्र छ। नेपाल सरकार र निर्माण कम्पनी बीच 77/11 सड़क विस्तार तथा स्तर उन्नतिको लागि सम्झौता भएको थियो। सम्झौता अनुसार यो आयोजना 80/11 सम्पन्न भइसक्नुपर्ने थियो तर निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुपको ढिलासुस्ती र आन्तरिक कारण निर्माण निर्धारित समयमै काम सम्पन्न हुन नसकेको हो। आयोजनाको म्याद पहिले 14 महिना त्यसपछि 12 महिना र पछिल्लो पटक 6 महिना थपेर आगामी असार 16 गतेसम्म पुर्याइएको छ। अन्तिम म्याद सकिन अब करिब 1 महिना मात्र बाँकी छँदा हालसम्मको समग्र भौतिक प्रगति जम्मा 68% सीमित छ जसले गर्दा चौथो पटक म्याद थप्नुपर्ने अवस्था देखिएको छ। आयोजनाका पूर्वी खण्ड सड़क आयोजना कार्यालयका प्रमुख नीरज साकेका अनुसार उक्त खण्डमा 39.42 किलोमिटर मध्ये हालसम्म 24.58 किलोमिटर मात्र कालोपत्रे भएको छ। विगतमा काम सुस्त हुनुको कारण कोरोना महामारी रोग कटानमा ढिलाइ बिजुलीका पोल नसारिनु र ठेकेदार कम्पनीको आन्तरिक वित्तीय तरलता भएको बताइएको थियो। साथै पश्चिम खण्डका सूचना अधिकारी अनुपम कुमार शाहका अनुसार 47.41 किलोमिटर मध्ये 35.61 किलोमिटर कालोपत्र भएको छ। मुख्य बजार क्षेत्रहरूमा विद्युतका ट्रान्सफर्मर चार्न ढिलाइ हुनु र बिजुलीको पोल समयमा नहटाउँदा मुख्य बजार क्षेत्रमा कालोपत्र गर्न ढिलाइ भएको हो। नेपाल स्थित एडीबी निर्देशनालयका सूचना अधिकारी ध्रुव कुमार श्रेष्ठका अनुसार 2.97 करोड़ 22 लाख रूपियाँ लागत वृद्धि हुने भएको छ।
0: नेपाली बजारमा आज सुनको मूल्य ओह्रालो लागेको छ। नेपाल सुनचादी व्यवसाय महासंघका अनुसार छापावा सुन प्रतितोला 3,300 रूपियाँले घटेको छ। हिजो प्रतितोला 2,95,300 रूपियाँमा कारोबार भएको सुन आजका लागि भने प्रतितोला 2,92,000 रूपियाँ निर्धारण गरिएको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा 125 रूपियाँ घटेको छ। हिजो प्रतितोला 5,085 रूपियाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला 4,960 रूपियाँ निर्धारण गरिएको छ। संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो सञ्चार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि

0: चलिरहेको बताउँदै चीन र रूसले अझ न्यायपूर्ण र समतामूलक विश्वव्यापी शासन प्रणाली निर्माण गर्नुपर्ने बताउनुभयो। पुटिनले रूस र चीनको सम्बन्ध अभूतपूर्व रूपमा उच्च स्तरमा पुगेको बताउनु भएको छ। पुटिनले ब्रिक्स लगायतका ठूला समूहहरूतर्फ संकेत गर्दै सहकार्यको प्रस्ताव गर्नुभएको छ। दुवै नेताहरूले आज विभिन्न 21 समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। यो सहित 40 भन्दा बढ़ी सम्झौता गर्ने तयारी छ। सीले मध्य पूर्वको अवस्था महत्वपूर्ण मोडमा पुगेकोले द्वन्द पुनः शुरू गर्ने कुरा अस्वीकार्य हुने बताउनुभयो। यो तनावको बीचमा पनि रूस भरपर्दो ऊर्जा आपूर्तिकर्ता भएको बताउनु भएको छ। यो भ्रमणका क्रममा पावर अफ साइबेरिया 2 पाइपलाइन निर्माणको विषय रहेको छ, जसले वार्षिक 50 अर्ब क्यूबिक मिटर रूसी ग्यास चीन पुर्याउने लक्ष्य राखेको छ। यस आयोजनाले चीनको ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास गरिएको छ। यसबारे पनि आज सम्झौताको तयारी गरिएको छ। पुटिनले सीलाई आगामी वर्ष रूस भ्रमणको निम्तो दिनुभएको छ। यसैबीच पुटिन र सीबीच भेट भइरहेकै बेला चीनले अमेरिकाबाट 200 बोइङ जेट किन्ने भएको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार अमेरिकाले इन्जिन पार्ट पूर्जा र कम्पोनेन्टहरूको आपूर्तिको ग्यारेन्टी दिएको छ। साथै गत अक्टोबरमा सहमति भएको कर युद्ध विरामको विस्तार गर्ने दिशामा पनि काम गर्ने उल्लेख गरिएको छ।
1: र अब खेल समाचार। एसियन गेम्स छनौट खेल्न मलेसियामा रहेको नेपाली महिला टोलीले घरेलु टोलीलाई पराजित गरेको छ। आज बिहान भएको खेलमा नेपालले मलेसियालाई 2 विकेटले पराजित गरेको हो। मलेसियाले दिएको 68 रनको लक्ष्य नेपालले 17.3 ओभरमा 8 विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि सम्झना खड्काले 32 र रूबी होतारले 15 रन जोड़े। अन्य खेलाड़ीले दोहोरो अंकको रन जोड़न सकेनन्। त्यसअघि पहिला ब्याटिङ गरेको मलेसिया 16.5 ओभरमा 67 रन बनाएर अलआउट भएको थियो। नेपालले यही 23 मेदेखि एसियन गेम्स छनौट खेल्नेछ। नेपालले चीन र इण्डोनेसिया प्रतिद्वन्दी पाएको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संसदमा आज पनि श्रम संस्कृति पार्टीको विरोध। सरकार गैर जिम्मेवार बनेको आरोप। सुकुम्बासीहरूको व्यवस्थापन गर्न माग।
0: कनिष्ठ न्यायाधीश प्रधान न्यायाधीश बनेर आएपछि सर्वोच्चमा खटपट। सपना प्रधान मल्ल 20 दिन विदामा।
1: ठोस सरकारी तालिकाको अभावमा दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन अलपत्र। अन्तिम परीक्षणको लागि स्थानीय तहले दबाव बढ़ाउँदै।
0: पुटिनको भ्रमणले रूस र चीनको सम्बन्ध नयाँ उचाइमा पुगेको दावी। पश्चिमाको विश्वव्यापी एकतर्फी प्रभुत्व विरूद्ध एक ठाउँमा उभिन सहमत।
1: र मलेसियासँग नेपाली महिला क्रिकेट टोलीको संघर्षपूर्ण जीत।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
2: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरतीमा

0: सूचना सूचना सूचना
1: मेरो साथै आइसन्तोले
2: रोल्पा नगरपालिकाको आयोजना विराट नेपाल मेडिकल ट्रस्ट बीएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरे द्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रोल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिबाङ स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: क्षयरोगका लक्षणहरू जस्तै लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जाने, खानामा रुचि नहुने।
2: जोखिम समूहहरू जस्तै नियमित धूम्रपान मद्यपान गर्ने व्यक्तिहरू, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग भएका, उमेर ढल्केका, ज्येष्ठ नागरिक, मधुमेह, सुगरका बिरामीहरू।
0: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म।
2: स्थान लिबाङ स्वास्थ्य चौकी भवन लिबाङ।
0: आयोजक रोल्पा नगरपालिकाको कार्यालय।

0: बाजे के भयो किन गालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेका छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा
1: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
5: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
1: अब के गर्ने रे यी त सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
2: हजुर हाम्रा सेवाहरू
0: दाँत बाँध्ने
2: दाँत सफा गर्ने
0: दाँतमा सिमेन्ट गर्ने
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
2: फिक्स दाँत लगाउने
4: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
2: सम्पर्क नम्बर 9867067467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
4: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
6: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
7: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
6: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
7: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
6: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
7: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
6: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
5: आई आया मम्मी दाजु
8: सक्यो, म त खाना खान नि सक्दिन।
9: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
10: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
9: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
10: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
9: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक दाँत गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, हल कुमारी बैंक अगाडि, दाङ शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 98578343122 र 98578343123।
10: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
11: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओगोत्री जेऊ बेला सुनो फुरी कता ओचुगुरी जेऊ आउ बेला क वन जंगल ल भे लागिने मस्तक सम्भावना चाहिए। आउए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नारी वातावरण मिले बेला खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा धुप
12: वन
11: जङ्गल सज मेरा आइरिङ्गे बाली एमएल एमए ओछ छानेला लिउसोकर पोतोराले पार जगेर हटे
12: सलाई लाइटर स्याउला मे सचाउने चिज्राले हिजा बाङ्जा र यामा देने पोल गेने या पिटौ चिज र रहे वन जङ्गल याल के भए
11: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउ सोसै देखि खेनाले वन जङ्गल ओछ छान्ने दैके बारीको चुरोद विधि ओरे बने कोबाजे
12: नाङथार नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
11: गेछो छामेला खोरेल चाउसी खोरिए होइदे तरिम गाई गेजम निकेलाइ छु अब नजिरे बने गेम येल गेजम निके मालाए औले मलायो के मालिए
12: वन जङ्गल छ जुडिसी हो गेम बारी ल बाली नाली कुचिउला चुली यात्रा हो सताउँछु छिनी ने चाउसो सहिले के खेले यहाँ
11: वन जङ्गल मेला दुखे माइए मेला
12: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हर्जिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-04-670।
0: नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किटकी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
2: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार

0: मिले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
3: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खसखस के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
2: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, छमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा।

0: तुलसीपुर दाङ
1: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलनचोक घोराहाई दाङ।
0: सम्पर्क मोबाइल 9857821105,
1: 9479802,
0: 9805982605
1: र 9910939940।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
3: होइन, के भाछ र तपाईलाई
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल शिर साह्रै दुःख दिया छ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
4: हो, यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
5: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिराउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 0825638003, 9865443383।
4: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
6: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
7: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
8: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
7: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
8: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो धब्बाको उपचार गर्ने,
8: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
9: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
9: लौ उसो भए म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
5: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
4: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
10: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
11: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
12: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
11: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
13: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
11: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
12: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
11: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
13: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
11: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
12: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
11: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
13: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
12: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन्त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा छैन,
2: कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, तिमुराले सुन्ने काम नहुन्न भने
1: बुनु जाऊ दाना लिनु।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9858 24171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, दिबाङ चुडीखेत रोल्पा।
4: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
5: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा चियापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर, घोराही दाङ बुद्ध।

0: रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना। 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू। बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ। शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाचौ शक्तिलाई सबल बनाउँछ। बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ।
4: स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार,
3: असार 4 गते बिहिबार र असार 31 गते बुधबार।
4: समय बिहान 6:30 देखि 10 बजेसम्म।
3: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी: ज्वरो, झाडा पखाला, आऊ, मासी, रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98578-24725 र 98578-77027। स्वर्णबिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
5: सूचना
6: रोल्पा नगरपालिकाको आयोजना विराट नेपाल मेडिकल ट्रस्ट बीएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरे द्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रोल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिबाङ स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: क्षयरोगका लक्षणहरू जस्तै लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जाने, खानामा रुचि नहुने।
6: जोखिम समूहहरू जस्तै नियमित धुम्रपान, मध्यपान गर्ने व्यक्तिहरू, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग भएका, उमेर ढल्केका, ज्येष्ठ नागरिक, मधुमेह, सुगरका बिरामीहरू।
3: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म।
6: स्थान लिबाङ स्वास्थ्य चौकी भवन लिबाङ।
3: आयोजक रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
1: सुनसहरी गाउँपालिका पाँच नराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
0: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: बाजे के भयो, किन गालामा हात?
3: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू,
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7341-98-095-14-652।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
3: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ, अनि अरू के गर्नु पर्छ?
7: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ,
3: अब के गर्ने रे? विविध सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
0: हजुर हाम्रा सेवाहरू,
2: दाँत बाँध्ने,
0: दाँत सफा गर्ने,
2: दाँतमा सिमेन्ट भर्ने,
0: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
2: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
0: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
2: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
0: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरुचौर बजार रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
9: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: आया मम्मी दादु क्यो म त खाना खान नि सक्दिन।
10: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर भुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
11: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
12: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना। झुङ बेला खेम्रिदे गरम ओगोतिरी जेऊ बेला सुनो, फुरी कदास ओचुदुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउए गिमी प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने लघ्यता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, माखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख जिन्दगीको ठेल भेला किनाटे जन धनी खेप्पा छिटी ताउ हो फोकाई।
13: गेछो छाल्याला बल्ल रेलाकिने पुरो रङ्गे नौ पुराले चौसो ख्याल गिरे
12: वन जङ्गल सर मेरा आइडेन्टी बानी एमएल एमए ओसो छाल्याला युसोतर पोतर राले पार जगेर हटे
13: सलाई लाइटर स्याउला मे सचाउने चिज राले जबाङजा र यामाडेने पोल गेने या इतो चिज र रहिदे वन जङ्गल याल के भबा या
12: पिकनिक वनभोज बाक मे सचाउसो छिन्ने मेले चाउसो सहिदेकी खेनाले वन जङ्गल ओसो छाल्ने दैके बानीको चुरोद विधि ओरे बनै कोबाजेनके माथि
13: नान्थर नामलो लिजेउ वन उपभोक्ता समूह राय सामुदायिक बने हो नि ढाल्ले छ अनुगमन दिने व्यवस्था चाउसो गिलुए
12: गेछो छामेला खोरेल चाउसी पोदिए होइदे करिम गाई गेजो मेके लाइजु अब नजरे बनै गेन येल गेजो मेके नालाए औलेम लायो के माइजे
13: वन जङ्गल छ जुडिसियो घेङबारी ल बालिनाली कुचुला चुली झ्याप्रा र सताउसो छिनि मे चाउसो सहिदेके खेले या
12: वन जङ्गल मेला दुगे माइजे मेला दिकिनि पाँच जना खरनामदार मिली दिएको नै सानो जन घेसे
13: बतास उचुलिजु बेलाको घिजिङ्गे कोटल मेके सताङ्गिने हेनौखेम छिन्ने मे चाउसो घेसे
12: मे लागि निताई गे मने गे बसि सुन अरूले भने गे बस या
13: के छ थामला पोयाल मे लागि किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478607670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर काली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खचखच के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रमेश, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: हो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भन्या सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलेै फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
12: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोझोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
11: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ।
12: सम्पर्क मोबाइल 98578121105,
11: 98479802,
12: 98095826005
11: र 98103940।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
6: होइन, के भाषा र तपाईँलाई
7: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, काया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
6: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 0825638003, 98654383।
6: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
13: भैया बद्दी मेरो त दादु खिलो, के गर्ने होला अब?
14: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
15: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल ठोट घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
14: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
15: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
15: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
16: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
17: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
16: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
17: लौ उसो भए, म सामान लिन गइहाले।
16: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
17: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578-30504।
16: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
17: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
18: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
19: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
20: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
19: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
18: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
19: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
20: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
19: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
18: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
19: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
20: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
19: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
18: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
19: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
20: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
19: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ,
18: बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।

अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ, अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं, व्यवस्थित तवरले पार्किङ गरौं, आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं, घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं, फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि थपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही दालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा त छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
0: दिमाग खराब हो दाना लिएर आऊ त।
2: दाना पाइने रहेछ,
1: बुनु जाऊ है दाना लिनु।
2: ल ल।

0: हजुर, यदि तपाईँ पनि पशु पन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, दिबाङ थुडीखेल रोल्पा।
1: के तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
2: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, थार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 9848076770, 9558843123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्र फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सेती क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रति

प्रथा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनु पर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई फुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुरी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अण्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: खाना

0: को लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँझको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: बाजे के भो किन गाला नहास
1: यहाँ दुखेको छ त खाने दिन न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3318 9095 94 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: यस सुनसहरी गाउँपालिका पाँच नराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट गर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
2: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
6: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
2: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: आया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
10: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ? भन्नुहोस् त के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15।
11: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्त जरुरी सूचना। जो बेला खिमरिदे गरम ओबोत्री जेउ बेला सुनो फुरी कता ओचुगुरी जेउ आउ बेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना ताई आउ ये गिनी प्राकृतिक सम्पदा र त खेत ज सखेम नारे वातावरण मिलेने ल खेपा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको थैल निलागी नाटे जन धनी नि खेपा छिपी ताउजु होकाई वन जङ्गल सज मेरा आदिवरी बानी एमएल एमए ओछो छानेला लिउसोतर पोतरालै पार जगे रहतै
12: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालै जा बाङ्जा र यामाडेने पोल गेने या इतौ चिज र रहिदे वन जङ्गल याल के भाबाय
11: पिकनिक वन भोज बाको मे सचाउसु छिन्नी नेले चाउसु सैदे कि खेनाले वन जङ्गल ओछो छान्ने दैके बानीको चुरोद विधि ओरे बनै कोबाज
12: नानथर नामलो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसन गिरिए
11: गेछो छानेला खोरेल चाउसी खोलिए हरिदे तरिम गाई गेजो निकेलाई जु अब नजिरे बनाए गेम एल गेजो निके नलाए अरूले लायो के लाइए
12: वन जङ्गल छ जुडिसी हो ढेङ बारी ल बाली नाली चिउला चिउली यात्रा रस चाउसो छिमी ने चाउसो सहिले के खेले
11: वन जङ्गल मेला दुखे माइए
12: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
11: अनुरूप सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070-670.
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम हेलो जलजलामा स्टुडियो प्राविधिकका साथ साथीसँगै आवाजमा उपस्थित भइसकेका छु म तपाईँहरूकै कार्यक्रम प्रस्तुता टेकमान मिश्रा। हजुर आदरणीय श्रोता मित्र तपाईँ तिखेरको समयमा के कस्तो अवस्थामा रहनु भएको छ? दिउँसोको समय छ क्यारे आफ्नै कामकाजमा बिजी व्यस्त सुस्त रहनु भएको छ होला। उकाली ओह्राली भन्ज्याङका चौतारी गाई गोठालो घाँस दाउरातिर रमदैनी रमाउली रहनु भएको छ होला। गाई गोठालो जानुभएको छ होला होइन घाँस दाउरा गर्न। कतिपय ठाउँहरूमा बिउ छर्ने काम पनि भइरहेछ होला क्यारे। अब त होइन कोरोहरू छर्ने, आलु लगाउने, मकै छर्ने, होइन गहुँ काट्ने, जौ काट्ने, भित्राउने काम पनि भइरहेछ होला कतिपय ठाउँहरूमा। र त कतिपयले कार्यक्रम कतिखेर आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षामा बस्नुभएको थियो होला। ती तपाईँहरूको प्रतीक्षाको घडीलाई मेटाउन एकैसाथ उपस्थित भइसकेका छु क्यारे। तपाईँहरू भने जे जस्तो अवस्थामा रहे तापनि सुरुदेखि अन्तिमसम्म सुनेर अनि सक्रियता सहभागिता जनाएर भरिपूर्ण साथ अनि शपथ प्रदान गर्नुहुनेछ भने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालिएको छु। हजुर आदरणीय श्रोता मित्र तपाईँ कार्यक्रम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलचुला एफएम 96.4 मेगाहर्ज लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रहरूमा भने इन्टरनेट अनलाइनमा जलचुला प्रेस डट कम हाम्रो पात्र एप्स नेपाली पात्रो लगायत विभिन्न सामाजिक सञ्जालको माध्यमबाट देश तथा विदेशमा रहेर पनि एकैसाथ सुनिरहनु भएको छ हामीलाई होइन। साथमा हामीलाई प्रिय मगर टिकटक आइडीबाट पनि म भिडियो लाइभमा जोडिएको छु क्यारे। त्यहाँबाट तपाईँले प्रत्यक्ष रूपमा भिडियो लाइभ देख्न सक्नुहुनेछ। त्यहाँ आइसकेपछि होइन कमेन्ट साथै जानुहोला। र त हामी आउने गर्दछौँ हप्ताको सातै बार तपाईँहरू सँगसँगै रहिरहन्छौँ होइन। र त आज हामी मङ्गलबारे नभएर होइन आज कुन बारे श्रृङ्खलामा छौँ भनेपछि आज बुधबारै श्रृङ्खलामा छ क्यारे। आज बुधबारै श्रृङ्खला हो। आज के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा त यहाँले पक्कै पनि जानकारी भइसकेको छ होला होइन। र त कति पहिले पहिले पटक र भर्खरै मात्रामा पनि रेडियो खोलेर सुन्दै रहनु भएको छ होला। म तपाईँले अवश्य पनि जानकारी गराउने हुन्छु क्यारे। आज भनेको बुधबारे श्रृङ्खला हो। आज तपाईँले सहभागी जुनाइसकेपछि तपाईँ आफ्नो मुखार बिन्दुबाट जुनसुकै प्रतिभा पनि सुनाउन सक्नुहुनेछ होइन। त्यस्तै त्यस्तो लाग्छ क्यारे अब भनेर भन्दिनँ म। आज तपाईँले जुनसुकै प्रतिभाहरू पनि सुनाउन सक्नुहुनेछ जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 97 45 89 36 20 है 97 45 89 36 20 को नम्बरमा फोन डायल गरेर सहभागिता जनाउने गर्नुहोला भन्दै अब भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छु। त्यसपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। रेडियो सुन्दै गर्नुहोला साथमा हामीसँगै।

ए हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन् तिमी त मन परेको।

हजुरलाई धर्ममा यो गीत वर्ग माझमा राखिसक्या सुग्यारे अब भने पालो तपाईँको रहनेछ उठाउनुहोस् मोबाइल डायल गर्नुहोस् 97 45 89 36 26 होइन आज तपाईँ सहभागी चुनाइसकेपछि आज तपाईँले जुनसुकै विधाबाट पनि गीत गाउन सक्नुहुनेछ क्यारे आधुनिक गीत पप गीत फ्यामिली गीत सालैजो लोकगीत होइन लगायतका आजको यो विधामा तपाईँले समावेश गर्न चाहनुहुन्छ 97 45 89 36 20 नम्बरमा फोन डायल गरिहाल्नुहोला तपाईँहरू यतिखेरको समयमा विद्यार्थी साथीहरू स्कुल जानुभएको छ होला क्यारे होइन कतिपय ठाउँहरूमा विद्यालय पनि खुलिसकिया छ प्राय ठाउँहरूमा अब 11-12 मात्रै खुल्न बाँकी छ क्यारे 11 मात्रै खुल्न बाँकी छ होइन ठिक छ 97 45 89 36 20 नम्बरमा फोन डायल गर्नुभयो भने आज तपाईँ हाम्रो बिचको कुराकानी रहनेछ साथमा तपाईँले आज जुनसुकै भिडाबाट पनि गीत सुन्न सुनाउन सक्नुहुनेछ यो कुरा म तपाईँहरूको माझमा जानकारी गराउन चाहन्छु क्यारे टिकटक आइडीमा पनि धेरै साथीहरूले हेरिरहनु भएको छ कहाँदेखि हेरिदिनुहुन्छ कमेन्ट छार्दै जानु होला यो कुराहरू म तपाईँहरूको माझमा जानकारी गराउन चाहन्छु क्यारे 97 45 89 36 20 नम्बरमा फोन डायल गर्नुहोला हजुर तपाईँले यो नम्बरमा फोन डायल गर्नुभयो भने तपाईँ हाम्रो बिचको कुराकानी रहनेछ होइन साथमा तपाईँले आज जुनसुकै भिडाबाट पनि गीत गाउन सक्नुहुनेछ क्यारे होइन सजिलो छ आज त अन्य दिन अन्य अवसरमा पनि सजिलै छ सर त होइन कहिले आधुनिक गीत मात्रै गाउने हुन्छ भने आज भने जुनसुकै प्रतिभा जुनसुकै भिडाबाट पनि गीत गाउन सक्नुहुनेछ नि त तपाईँ सहभागी जानु मात्रै पर्यो होइन 97 45 89 36 20 नम्बरमा फोन डायल गर्नुहोला तपाईँहरू यतिखेरको समयमा जहाँ जे जस्तो अवस्थामा रहे तापनि आरामै सकुशल नै रहनुहुन्छ होला भन्ने मलाई पूर्ण आशा त्यो मनभरि सङ्घालिएको छु क्यारे 97 45 89 36 20 नम्बरमा फोन डायल गर्नुहोला देखि हाम्रो टेलिफोनमा अलिकति समस्या आएको जस्तो पनि भइरहेछ क्यारे म अब भने यता गीत राख्छु होइन त्यसपछि तपाईँको माझमा पुनः उपस्थित हुनेछु फोन डायल गर्दै जानु होला।

0: हजुर पानी खायो झुरेलीले होइन यहाँ गेटापारको माझमा राखिसकेका छु क्यारे हामी कार्यक्रम हेलो झलझलामा छौँ तपाईँ कार्यक्रम हेलो झलझला सुन्दै रहनु भएको छ होइन सामुदायिकको लागि सामुदायिक रेडियो झलझला 91.4 मेगाहर्जबाट उत्पादित कार्यक्रम हेलो झलझला सुनिरहनु भएको छ तपाईँ घरको समयमा के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जे जस्तो अवस्थामा रहे तापनि आरामै सकुशल नै हुनुहुन्छ होला भन्ने कामना गर्न चाहन्छु क्यारे होइन खण्डाल गर्नुहोला 97 45 89 36 24 को नम्बरमा आज तपाईँ सहभागी जनाउनु भयो भने आज तपाईँले जुनसुकै बिदाबाट पनि गीत गाउन सक्नुहुनेछ होइन त्यसै कारणले गर्दा 97 45 89 36 20 को नम्बरमा फोन डायल गरिहाल्नुहोला होइन 97 45 89 36 20 को नम्बरमा फोन डायल गर्नुहोला प्रिया मगर टिकटक आइडीमा पनि जोडिँदै गर्नुहोला क्या अरे होइन त्यहाँ गइसकेपछि लाइक गर्दै गर्दै जानुहोला सेयर गर्नुहोला के गर्नुपर्छ होइन तपाईँको जिम्मा भयो कमेन्ट गर्नुहोला म यहाँबाट तपाईँको कमेन्ट पनि भाषण गर्ने प्रयास गर्नेछु होइन 97 45 89 36 20 को नम्बरमा पनि फोन डायल गर्नुहोला क्या अरे होइन सीता भण्डारीले सुन्दै रहेको जानकारी गराउनु भएको छ होइन हेलो नमस्ते दादा भन्नुभएको छ यहाँबाट नमस्कार फर्काइहालेँ मैले 97 45 89 36 20 को नम्बरमा पनि फोन डायल गर्नुहोला क्या अरे यसै गरी बहादुर बुढा मगर पनि जोइन हुनुभएको छ तपाईँले पनि स्वागत गर्न चाहन्छु यसै गरी साथीहरू धेरैभन्दा धेरैले हेरिरहनु भएको छ होइन कमेन्ट छार्नु होला क्या अरे होइन 97 45 89 36 20 को नम्बरमा पनि फोन डायल गर्नुहोला यतिखेरको समयमा सहभागी आउनु भएको छैन होइन आउनुहुन्थ्यो आज किन हौ पहिला माया मार्नुहुन्छ त हौ सहभागीहरूले पनि गाह्रो छ त साथीहरूलाई मलाई पनि होइन 97 45 89 36 20 को नम्बरमा फोन डायल गर्नुहोला तपाईँ अहिलेको समयमा के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जे जस्तो अवस्थामा रहे तापनि आरामै सकुशल नै हुनुहुन्छ होला भन्ने कामना मैले यहाँबाट गर्न चाहन्छु ग्यारे यतिखेरको समयमा सहभागी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर फनकलको साथी नमस्ते हजुर
1: हजुर
0: नमस्कार हजुर नमस्कार शुभ नाम गुण्डाबाट रुल्पाबाट शुभ नाम भन्नु त
1: बिना थापा मगर
0: बिना थापा मगर
1: हजुर
0: के छ बिनाको हालखबर
1: ठिकै छ हजुर अब गोठाल जाँदैछु
0: ए गोठाल पो जान लाग्नु भएको छ
1: जानु पर्यो के गर्ने
0: जानु पर्यो पानी परिया छ
1: हजुर
0: पानी परिया छ भने के
1: परेको छैन नगरपालिकाबाट हो क्या
0: नगरपालिका
1: हो हजुर
0: नगरपालिका त कति नम्बरबाट हो भने के
1: हजुर वडा नम्बर 2
0: ए वडा नम्बर 2 होइन
1: हजुर
0: अनि के छ खाजा नास्ता खानु भयो कि खानु बाँकी छ
1: बाँकी गोठाल जाँदै रोटी लगाएको छु केही खान्छ होला
0: ए रोटी लगाउनु भएको छ एउटा हामीले पनि राखिदिउँला क्यारे सँगसँगै खाउला है
1: ल ल जङ्गल गएपछि
0: काफल पाकेको छ
1: हजुर
0: काफल टिपेर पठाइदिनु होला कि अहिले बाङतिर है
1: टिप्न सकिन्न होला बिगा बाख्रा छन् हजुर वडा नम्बर 2
0: ए वडा नम्बर 2 होइन
1: हजुर
0: अनि के छ खाजा नास्ता खानु भयो कि खानु बाँकी छ
1: बाँकी गोठाल जाँदै रोटी लगाएको छु

0: भन्नु त कुण्डा हो
1: माथि काफ्री गरेर क्याम्पस मिर
0: ए माथि जलजला बहुमुखी क्याम्पस मिर
1: हजुर
0: ल एउटा हामी आएको छौ सँगसँगै खाऊ नि त त्यसो भए होइन
1: भेट भएपछि खाने गर
0: ओके ओके ओके भइहाल्छ नि त अनि आज के सुनाउनुहुन्छ
1: के सुन्ने नि हो खै
0: एउटा गीत गाउनुहोस् है
1: गीत गाउनै पर्ने हो
0: गीत गाउनु पर्यो त नियमको पालना त गर्नु पर्यो त होइन र
1: हजुर हुन त हो
0: ल एउटा पुरानो भाका गाइदिनुहोस् कि है आउँछ क्या आउँदैन
1: हजुर
0: पुरानो भाका गीत गाउनु आउँछ कि आउँदैन तपाईँलाई
1: त्यस्तो त आउँदैन दाजु के गर्ने
0: हुन्छ तपाईँले जस्तो आउँछ त्यस्तै गीत गाउनुहोस् है
1: अब खै त के गर्ने हो दाजु
0: एउटा गीत गाइदिनुहोस् के
1: उता म यतारुने सोचे जस्तो भेट कहिले नहुने छौ मायालु आउन आउन भेट हुँला सँगै बसी खाउन मायालु भइसक्यो दाजु
0: हुन्छ आउनुभयो राम्रो गीत गाउनुभयो धेरै खुसी लाग्यो होइन
1: हजुर दाजु
0: हुन्छ भोलिका दिनहरूमा पनि सहभागिता चुनौती गर्नु होला क्या अरे नाम के भन्नुभयो सीता भन्नुभयो होइन
1: बिना थापा मगर
0: ए बिना थापा मगर
1: हजुर
0: हुन्छ बिनाजी धेरै धेरै धन्यवाद दिन चाहन्छु भोलिका दिनहरूमा पनि सहभागिता चुनौती गर्नु होला अब भने छुट्टिन्छौ क्या अरे आफ्ना सङ्गसाथी इष्ट मित्र छरछिमेक कसलाई सम्झिनुहुन्छ सम्झिनुहोस् है
1: मेरो छोरी घोराईमा बस्ने छोरीलाई पहिलो वर्ष हजुरलाई नि त्यहाँ घोराईमा बस्ने छोरीलाई नि
0: धन्यवाद
1: अनि मेरो आमा
0: अनि
1: श्रीमानलाई
0: अनि अनि
1: अरू अब मलाई बिना थापा भन्ने चिन्ने मान्छे यो रेडियो सुन्ने सब त्यसलाई सम्झरी बिदा हुन्छु दाजु
2: मन सन्चो
0: हजुर बिना थापा रोल्पा नगरपालिका दुईबाट जोडिनु भएको थियो उहाँसँग कुराकानी भइसकेको छ होइन कपाल खाना आउनुहोस् भन्दै हुनुहुन्थ्यो क्या अरे अब समय भयो छ भने खाना आउँछौँ हामी होइन 97 45 89 37 20 पन्डाली गर्नुहोला अब भने पालो तपाईँको रहनेछ होइन आज तपाईँ सहभागी जानु भयो भने आज तपाईँले आफ्ना सङ्घ साथीलाई सम्झिनु पनि पाउनुहुनेछ होइन साथमा तपाईँले आज के गर्नुपर्छ भनेपछि जुनसुकै विधाबाट पनि गीत गाउन सक्नुहुनेछ 97 45 89 36 24 को नम्बरमा फोन डायल गर्नुहोला अनि हामीसँग कुराकानीमा जोडिनुहोला र पहाडको गाउँठाउँतिरको मौसमको अवस्था के कस्तो छ त्यो पनि जानकारी गराउनु होला क्या अरे होइन यतातिर जेउस ठिक ठिकै छ घाम पनि खासै घाम पनि लागेको छैन होइन अनि मौसम ठिक ठिकै छ भनौँ क्या अरे मध्यम मध्यम नै छ यसै गरी सङ्गम मगरले पनि सुन्दर रहेको जानकारी गराउनु भएको छ तपाईँले पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु गुड इभिनिङ गुड इभिनिङ सर मलाई पनि सुन्दैछु है रोल्पा सुन्छ हरि छाट जेलबाङबाट हो जेलबाङको मान्छे हो हाल भनी पोखराबाट ल भन्नुभएको छ तपाईँले पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु क्या अरे हाम्रो सङ्गम मगरजीलाई टिकटक आइडीमा उहाँले कमेन्ट छार्नु भएको छ तपाईँले कमेन्ट छार्नु होला म यहाँबाट तपाईँको नाम वाचन गरिदिनेछु यसै गरी तेरो मन मेरो मुटु रोल्पाले हुम् भन्ने पनि नाम पनि के खर्ता खर्ता छ र साथीहरूको होइन उहाँले पनि सुन्दै रहेको जानकारी गराउनु भएको छ क्यारे 97 45 89 36 20 को नम्बरमा फोन डायल गर्दै गर्नुहोला अब भने फेरि पनि अर्को गीत एउटा गीत राख्छु त्यसपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छ

0: नसन्छु कहाँ छ र योगी तपाईँको माझमा राखिसकेको छु। हामी कार्यक्रमको मध्य भागमा छौँ क्यारे 97.45 99.36.20 नम्बरमा फोन डायल गर्नुहोला। यसै गरी हाम्रो टिकटक आइडीमा साथीहरू जोडिनु भएको छ होइन, दल्ली क्युनले पनि हेलो गुड आफ्टरनुन सर नाइस प्रोग्राम म पनि सुन्दैछु है सुन्छु हरिका उपालिकाबाट भन्नुभएको छ। तपाईँले पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै गरी छेत्री निरिता हुनुहुन्छ ग्यारे उहाँले पनि सुनिरहेको जानकारी गर्नु भएको छ। उहाँले लेख्नु भएको छ हेलो मैले पनि सुन्दैछु है रोल्पा सुन्छु हरिपा चजैमा खेल्नु भएको छ जैमाको मान्छे हो हाल भने पोखराबाट भन्नुभएको रहेछ ख्यारे। तपाईँले पनि धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु। यतिखेरको समयमा सहभागी हुनुहुन्छ म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार।
0: नमस्ते नमस्कार शुभ नाम कुण्डबाट सुन्छ हरिगाउँ पालिकाबाट कमला बिक कस्तो कमलाको हालखबर हाम्रो पनि एकदम ठिक ठाक छ हाम्रो कमलाको मायाले गर्दा है। अनि कमलाजी यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो? गाई गोरु चराउन जानु भएको छ त्यसो भए गोठालो जानु भएको छ होइन। अनि के छ काफल पाकेको छ कि पाकेको छैन के गाउँतिर? असिनाले झारिसक्यो पो हिजो राम्रो कमलाले खाना पाउनु भएन त्यसो भए होइन हिजो र अब। अनि के छ ऐसेलो छ कि छैन गाउँतिर? अलिअलि मारे छ तन्नै हुनुपर्ने होइन र के झार्दैछ असिनाले सबै झारे पो बिचार राम्रो कमला होइन। अनि कस्तो छ कमला चाहिँ सुन्छ हरिगाउँपालिकातिरको मौसम?
1: मौसम अलिअलि घाम लागिरहेछ भन्नुपर्छ।
0: अलिअलि घाम लागिरहेछ पानी त परेको छैन नि? परेको छैन। पानी कतिको पर्छ हिजो अस्तिका दिनहरूमा कतिको पर्यो सुन्छ हरिगाउँपालिकातिर? ए आउने आउने मात्रै भन्छ तर आउन सक्दैन। लौ ठिक छ ठिक छ। अनि के छ कमलाको खाजा नास्ता भयो के हुनु बाँकी छ? तपाईँको भइसक्यो हाम्रो कहिले हुने हो? तपाईँले पठाए मोटा कमलाले ल्याएर आउनुहुन्छ होला भनेर यहाँ बसिया छु कहिले लिएर आउनुहुन्छ हौ हाम्रो कमला? कहिले हो कहिले हो आफूले आफूलाई थाहा छैन रहेछ होइन। अनि कमला सुन्छ हरिगाउँपालिका कुन ठाउँबाट? जैमा। जैमाबाट कि जैमा कसला? जैमा कसलाको पनि कुन ठाउँ भने के? जैमा कसलाको कुन ठाउँबाट भन्यो? जैमाबाट। अनि कमला के गर्ने मान्छे अन्य दिन अन्य बसरमा? के गर्नुहुन्छ अन्य दिन अन्य बसरमा भने के? अध्ययन गर्नु हुँदैन? आज स्कुल जानु भएन? ढिला भयो अनि जानु भएन? जानै मन लाग्यो भएन होला अनि ढिला भयो होइन? टाइम नपुगेर पो। अनि आज के सुनाउनुहुन्छ हाम्रो कमलाले?
1: एउटा गीत सुनाउँछु।
0: एउटा गीत? मैले तपाईँलाई धेरै गीत सुनाउनुहोस् भनेको छु र। ल हुन्छ कमलाजी एउटा गीत सुनाउनुहोस्। कति सुनाउनुहुन्छ सुनाएको सुनाइ भए पनि गर्नुहोस् होइन, तर सुरु गर्नुहोस् है।
1: खरा कत्तिकै ता छैन रे हो छैन कत्तिकै ता छैन रे हो छैन यति नै
0: पोखरा पृथ्वी चोकैमा
1: हजुर
0: मिसर तपाईँ देखेर सब केटा ढले आयो त्यसो होइन गीतमा मात्रै भन्नुहुन्छ होइन होला तपाईँ त साक्षी पनि हुन सक्नुहुन्छ हुन्छ कमलाजी आइदिनु भयो धेरै खुसी लाग्यो कि अरे अब भने छुट्टिनु पर्ने हुन्छ होइन भोलि पर्सिका दिनहरूमा पनि सहभागिता जनाउँदै गर्नु होला अब भने आफ्ना सँगसाथी सम्झिनुहोस् है
1: सर्वप्रथम त हजुरलाई अनि प्राविधिक मित्रलाई मेरो साथीहरूलाई र मनपुरा पुनगर उजली पुनगर कमला पिक भन्ने चिन्ने नचिन्ने साथीहरूलाई र मेरो आमाजुलाई सम्झिँदै बिराइन्छु नमस्ते
0: हजुर यतिखेरको समयमा कमला जोडिनु भएको थियो सुन्छ हरि गाउँपालिका जैमाबाट उहाँसँग कुराकानी भइसकेका छ उहाँ छुटेर पनि भइसक्नु भएको छ क्यारे अब भने पालो तपाईँको रहनेछ हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइपुग्न आँट्या छौँ अब भने केही साथीहरूसँग कुराकानी गर्छौँ आउनुभयो भने होइन आउनु भएन भने हामी पनि छुटेर जानुपर्ने हुन्छ क्यारे 97 42 36 26 को नम्बरमा फोन डायल गर्नुहोला तपाईँ टिकटको समयमा के कस्तो अवस्थामा रहनु भएको छ जहाँ चाहिँ जस्तो अवस्थामा रहे तापनि आरामै सकुशल नै हुनुहुन्छ होला भन्ने कामना म यहाँबाट गर्न चाहन्छु क्यारे होइन आज तपाईँ सहभागिता जनाइसकेपछि आज तपाईँले होइन आज तपाईँले जुनसुकै भिडियोबाट पनि गीत गाउन सक्नुहुनेछ आधुनिक गीत पप गीत फ्यामिली सालेजो लोकगीत लगायतका भिडियोहरूमा आजको यो विषयमा समावेश गर्न चाहनुहुन्छ 97 42 89 36 20 को नम्बरमा फोन डायल गरिहाल्नु होला हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेका छौँ 2 बजेर पनि अब 53 मिनट गइसकेका छौँ अब हामी एकै मिनट रहन्छौँ बढीमा बढी होइन त्यसपछि हामी पनि छुटेर जानेछौँ किनभने समय भइहाल्छ नि त होइन छुटेर जानुपर्छ 97 42 89 36 20 को नम्बरमा फोन डायल गर्नुहोला गर्नुभयो भने कुराकानी रहनेछ गर्नु भएन भने हामी छुटेर जानेछौ हुन्छ अब भने 2 बजेर अब 54 मिनट जानु आत्या छ हामी पनि छुटेर जानुपर्ने हुन्छ होला ठिक छ 97 42 89 36 20 को नम्बरमा फोन डायल गर्नुहोला भन्दैनौ अब भने हामी पनि तपाईँहरूबाट छुटेर जानुपर्ने हुन्छ क्यारे होइन हुन्छ यति जेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने सहभागिता जनाउने जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु फोन लागेन होला निराश नहुनुहोला भोलिका दिनहरूमा तपाईँको फोन अवश्य पनि लाग्ने नै छ तपाईँसँग कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छ भने दिन सक्नुहुनेछ जसको लागि मेरो व्यक्तिगत नम्बर 97 68 32 81 84 होइन र हाम्रो स्टुडियोको फोन नम्बर 97 42 89 36 20 को नम्बरमा फोन डायल गरेर दिन सक्नुहुनेछ भन्दै आजलाई भने छुटेर जानुपर्ने हुन्छ तपाईँ सुनेर साथ दिने फोन डायल गर्न प्रयास गर्ने तपाईँ सम्पूर्णलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु अझै विशेष धन्यवाद दिनु बाँकी नै छ तपाईँ र म बोलेको आवाजलाई तपाईँहरूको घरमा रहेको रेडियो क्षेत्र इन्टरनेट अनलाइनसम्म पुर्याएर साथ सपोर्ट प्रदान गर्नुहुने स्टुडियो प्राविधिक मित्रलाई विशेष विशेष विशेष धन्यवादका शब्दहरू बोल्ने आजको लागि कार्यक्रम प्रस्तुत टेकमन छेत्री पनि भोलिसम्मको लागि छुट्टिन्छु नि हजुर तपाईँको बाँकी पाला सुख र स्वस्थमय बितोस् नमस्कार

0: شمازم چطوره منو رمزم را کلا یوهو شمده فردیو جلجلا جلجلا جلجلا
1: जोजोला ट्राइब चेक यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हात जोड्ने मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: महासंचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सैनासँगै अप्सरा बोखराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। प्रतिनिधि सभामा निर्वाचन सम्बन्धी दुईवटा विधेयक प्रस्तुत, हर्क सन्तानलाई मर्यादामा बस्न सभामुखको आग्रह।
0: तिलगंगा क्षेत्रको बस्ती हटाएको विरोधमा कोष परिसरमा धरना, खानेपानी र विद्युत महसुल छूटको माग गर्दै उपभोक्ता अधिकारवादीको प्रदर्शन।
1: बुद्ध एयरको नेपालगंज पोखरा सीधा उडान केही समयका लागि स्थगित, चालू आर्थिक वर्षमा चितवनमा 13 जनामा औलो संक्रमित बिरामी भेटिए।
0: चीन रूस र साझेदारी थोप बलियो बनाउने दुवै देशको प्रयास, पावर अफ साइबेरिया 2 मा सम्झौता हुँदै।
1: र अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठकमा दुईवटा विधेयक प्रस्तुत गरिएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालिन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निर्वाचन सम्बन्धी दुईवटा विधेयक पेश गर्नुभएको हो। सांसदहरूले आकस्मिक र शून्य समयमा आफ्नो धारणा राखेपछि कानून मन्त्री गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पेश गर्नुभएको हो। दुईवटा विधेयक पेश भएसँगै प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित भएको सभामुख डीपी अटियाले जानकारी गराउनुभयो। आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड देखाएर विरोध जनाएका थिए। बैठक शुरू हुन साथ अध्यक्ष हर्क साम्पाङ सहित सबै सांसदहरू उठेर विरोध जनाएका थिए। सभामुखले बोल्न समय दिँदा साम्पाङले सरकार गैर जिम्मेवार बनिरहेको भन्दै ध्यानकर्षण गराउनुभयो। प्रधानमन्त्री र सरकारका मन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्ने भन्दै उहाँले आज पनि रूलिङको माग गर्नुभयो। त्यसपछि संचार मन्त्री र श्रम मन्त्रीले संसदमा उठेका प्रश्नको जवाब दिएका छन्।
1: सिंहदरबार स्थित निर्माणाधीन संसद भवनभित्र प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ। आगामी जेठ 15 गतेको बजेट भाषण यही नयाँ सभाकक्षबाट गर्ने तयारी गरिएको बताइएको छ। हाल हलभित्र साउण्ड सिस्टम, क्यामेरा जडान, कुर्सी राख्ने तथा बत्ती जडानको काम भइरहेको निर्माण पक्षले जनाएको छ। पटक पटक म्याद थप्दा पनि ढिलाइ भएको निर्माण कार्यलाई जेठ 15 लक्षित गर्दै अहिले तीव्र रूपमा अघि बढ़ाइएको छ। निर्माण पूरा नभएकाले प्रतिनिधि सभा बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। नयाँ सभाकक्ष तयार भएपछि संसद बैठक नियमित रूपमा यही सञ्चालन गरिने तयारी छ।
0: यस्तै उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख पूर्वी नाका सांगामा निर्माण भइरहेको अण्डरपासले तीव्रता पाएको छ। अरणीको राजमार्ग अन्तर्गतको सूर्य विनायक धुलीखेल सड़क विस्तार आयोजना अन्तर्गत भक्तपुर र काभ्रे प्लाञ्चोकको सीमास्थित सांगामा अण्डरपास निर्माण कार्य भइरहेको हो। हाल सूर्य विनायक धुलीखेल सड़क 4 लेनमा स्तरोन्नति भइरहेको छ। सांगा क्षेत्रमा अग्लो पहाड़ भएकाले सड़कलाई तलमाथि छुट्टाछुट्टै 2-2 लेनमा निर्माण गरिएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनका लागि बायाँतर्फ 2 लेनको एकतर्फी अण्डरपास निर्माण भइरहेको छ। आयोजनाका अनुसार सांगा क्षेत्रमा भक्तपुरबाट बाहिरिने क्रममा सवारी साधनले लामो उकालो पार गर्नुपर्ने समस्या रहेकाले यात्रालाई सहज बनाउन अण्डरपास निर्माण गरिएको हो। साथै सांगा चोकमा सवारी आवागमनलाई व्यवस्थित र निर्वाध बनाउने उद्देश्य समेत रहेको जनाइएको छ। हालसम्म अण्डरपास निर्माणको करिब 90% काम सम्पन्न भएको आयोजनाले जनाएको छ। अण्डरपासको मुख्य संरचना र एप्रोच सड़क निर्माण सम्पन्न भइसकेको छ भने अहिले साइड सियरवाल र पेभमेन्ट सतहको काम अन्तिम चरणमा पुगेको छ।
1: सरकारले तिलगंगा क्षेत्रको बस्ती हटाएको विरोधमा त्यहाँका बासिन्दा धरनामा बसेका छन्। आफूहरूसँग भएको पूर्व सम्झौता विपरीत घर भत्काइएको भन्दै उनीहरू पशुपति क्षेत्र विकास कोष परिसरमा धरनामा बसेका हुन्। बासिन्दाले आफूहरूसँग भएको पूर्व सम्झौता विपरीत घर भत्काइएको भन्दै विरोध जनाएका छन्। प्रभावित स्थानीय बासिन्दाले नागरिकको मौलिक हक अधिकार हनन भएको र पटक पटक पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता विपरीत घर भत्काइएको बताएका छन्।
0: यस्तै खानेपानीमा लगाइएको कर र विद्युत महसुल छोटको माग गर्दै उपभोक्ता अधिकारवादीहरूले प्रदर्शन गरेका छन्। काठमाडौँको बौर महलमा आज उनीहरूले प्रदर्शन गरेका हुन्। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडरेशनको आयोजनामा प्रदर्शनका साथै सरकारले ध्यानकर्षण गराइएको हो। उपभोक्ताहरूले सन् 2030 भित्र खानेपानीको सुनिश्चितता गर्न साना खानेपानीलाई एकीकरण गरी वृहत आयोजना सञ्चालन गराउन उपभोक्ताहरूको अधिकार सुनिश्चित गर्न खोला कुला र पोखरी संरक्षण गर्न र वृक्षारोपण गर्न पनि ध्यानकर्षण गराएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलका सिकेपछि प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रडक्टहरू लिड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कभर
1: देशो खुशीको कनेक्शन
2: यो हो थाहासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौ। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगंज पोखरा सीधा उडान केही समयका लागि स्थगित भएको छ। भारतबाट आउने धार्मिक पर्यटकको संख्या न्यून भएको र इन्धन खर्च बढ़ी भएका कारण पोखरा नेपालगंज सीधा उडान एक महिनाका लागि स्थगन भएको बुद्ध एयर नेपालगंज स्टेशनका प्रमुख विनित विक्रम शाहले जानकारी दिनुभयो। महिना लामो मलमास परेकाले भारतबाट आउने भारतीय पर्यटक नआएका कारण र इन्धन मूल्य पनि महँगो भएका कारण नेपालगंज पोखरा उडान केही महिनाका लागि स्थगित भएको उहाँले जानकारी दिनुभयो। पर्यटन प्रबन्धन र भारतीय यात्रुलाई सहजता हुने उद्देश्यले विक्रम सम्म 2078 साउन 17 गतिदेखि सातामा तीन दिन नेपालगंज पोखरा उडान हुने गरेको थियो। सो उडान हिजोदेखि स्थगित भएको हो। नेपालगंज पोखरा सीधा हवाई उडान स्थगित भएपछि पश्चिम नेपालका यात्रु पर्यटन व्यवसायी र सर्वसाधारण निराश देखिएका छन्। उडान रोकिएपछि अब यात्रुले फेरि सड़क मार्गबाट कम्तीमा 14 घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ।
3: चालू आर्थिक वर्षमा चितवनमा 13 जनामा औलो संक्रमित बिरामी भेटिएका छन्। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि आएका 3093 जनाको नमूना परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्। एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेसरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन्। नेपालमा मुख्य गरी दुई प्रजातिका औलोका परजीवीहरू पाइने गर्दछ, प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम रहेका छन्। नेपालमा तीमध्ये भाइभेक्स जातको परजीवी बढ़ी देखिने गर्दछ। फाल्सिपारम जातको परजीवी औलो रोगका संक्रमित मध्ये 15-20 प्रतिशतमा देखिने गर्दछ, जसले मानिसको स्नायु प्रणालीमा समेत प्रभाव पार्ने उहाँले बताउनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। चिनिया राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेजिङमा भेटवार्ता गर्दै चीन रूस सम्बन्धलाई अडिक र रणनीतिक रूपमा बलियो भएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनमै सी र पुटिन बीच भेटवार्ता भएको हो। विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला दुई नेताले आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने संकेत दिनुभएको छ। गत साता चीन भ्रमणमा पुग्नुभएका ट्रम्पलाई बेजिङले भव्य स्वागत गरेको थियो, तर होर्मुज जलमार्ग पुनः सञ्चालनमा सहयोग गर्ने विषयदेखि अन्य आर्थिक तथा सुरक्षा मुद्दामा ठोस उपलब्धि ननिस्किएपछि भ्रमणलाई मिश्रित परिणामका रूपमा हेरिएको थियो। त्यस लगत्तै भएको पुटिनको चीन भ्रमणलाई भने दुई देशबीच व्यावहारिक सहकार्य विस्तार गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ। पश्चिमी देशहरूले लगाएको प्रतिबन्धका कारण ऊर्जा क्षेत्र प्रभावित भएपछि मस्कोले बेजिङसँगको सम्बन्धलाई आर्थिक तथा रणनीतिक सुरक्षाका लागि महत्वपूर्ण मानेको देखिन्छ। यसैबीच इरान विरूद्ध जारी अमेरिका इजरायल युद्धका कारण मध्यपूर्वबाट तेल तथा ग्यास आपूर्तिमा अवरोध उत्पन्न भएपछि रूसले आफूलाई वैकल्पिक ऊर्जा आपूर्तिकर्ताका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आरटीलाई जानकारी दिए अनुसार रूस र चीनले पावर अफ साइबेरिया 2 परियोजनाका मुख्य मापदण्डहरू मार्ग र निर्माण दुवैका विषयमा सहमति जुटाउन प्रयास गरिरहेका छन्। उक्त परियोजनालाई मध्यपूर्वबाट समुद्री मार्ग हुँदै आउने ऊर्जाको स्थलीय विकल्पका रूपमा हेरिएको छ।
3: अब खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत आज भएको खेलमा स्कटल्याण्डले अमेरिकालाई जीतको लागि 170 रनको लक्ष्य दिएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्डले 43.3 ओभरमा सबै विकेट गुमाउँदै 169 रनको योगफल तयार पारेको हो। स्कटल्याण्डका लागि मार्क वाटले सर्वाधिक 66 रनको योगदान दिए, त्यस्तै ब्रान्डन म्याकमुलनले 32 रन जोड़दा म्याथ्यू प्रसले 20 रन बनाए। अन्य ब्याटरले सम्झना लायकको प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ अमेरिकाका रुसिल उगारकरले 4 विकेट लिए भने सौरभ नेत्रावलकरले 3 विकेट हात पारे। यस्तै शुभम रञ्जनेले 2 विकेट लिँदा हरमित सिंहले 1 विकेट लिए। अमेरिका अहिले जवाफी ब्याटिङमा उत्रिएको छ। ताजा अवस्थामा अमेरिकाले 26.3 ओभरको खेल सकिँदा 4 विकेटको क्षतिमा 61 रन बनाएर खेलिरहेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रतिनिधि सभामा निर्वाचन सम्बन्धी दुईवटा विधेयक प्रस्तुत। हर्क सम्पाङलाई मर्यादामा बस्न सभामुखको आग्रह।
3: तिलगंगा क्षेत्रको बस्ती हटाएको विरोधमा कोष परिसरमा धरना। खानेपानी र विद्युत महसुल छुटको माग गर्दै उपभोक्ता अधिकारवादीको प्रदर्शन।
4: बुद्ध एयरको नेपालगंज पोखरा सीधा उडान केही समयका लागि स्थगित। चालू आर्थिक वर्षमा चितवनमा 13 जना आउनु संक्रमित बिरामी भेटिए।
3: चीन रूस र साझेदारी थप बलियो बनाउने दुवै देशको प्रयास। पावर अफ साइबेरिया 2 मा सम्झौता हुँदै
4: र अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा बिदा हुन्छौ। नमस्कार।
5: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना। 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू। बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ। शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाचन शक्तिलाई सबल बनाउँछ। बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ। स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार, असार 4 गते बिहिबार र असार 31 गते बुधबार। समय बिहान 6:30 देखि 10 बजेसम्म। स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी: ज्वरो झाडा पखाला आउ मासी रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858724725 र 9858777027। स्वर्ण बिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी? उपप्रमुखलाई देख्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाजे के भयो, किन जालामा हात?
10: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
9: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
11: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
12: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
9: हजुर आउनुहोस्, 24 घंटा तपाईकै सेवामा तत्पर छौ।
11: हजुर हाम्रा सेवाहरू
9: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
13: नदुखाई दाँत निकाल्ने,
9: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
13: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
9: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
13: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
9: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
13: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318 9095 14 1452।
12: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
14: रोल्पा नगरपालिकाको आयोजना विराट नेपाल मेडिकल ट्रस्ट बीएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरे द्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रोल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिबाङ स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: क्षयरोगका लक्षणहरू जस्तै लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जाने, खानामा रुचि नहुने,
14: जोखिम समूहहरू जस्तै नियमित धुम्रपान मद्यपान गर्ने व्यक्तिहरू, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग भएका, उमेर ढल्केका, ज्येष्ठ नागरिक, मधुमेह, सुगरका बिरामीहरू।
15: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म।
14: स्थान लिबाङ स्वास्थ्य चौकी भवन लिबाङ।
15: आयोजक रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्यामा त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड। सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरूरी सूचना।

यस सुनसहरी गाउँपालिका पाँच नारबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका सात

0: जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्तनपान को महत्व र स्तनपान सम्बन्धी तीन नियम।
1: शिशु जन्मिए सके चाँडो एक घंटा भित्र आमा को पहिलो पहिलो पिगौती दूध खुवाउनु पर्छ। यो शिशु को लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमा को दूध में शिशुलाई आवश्यक पर्ने सबै प्रकार का पौष्टिक तत्वहरू हुने हुँदा जन्मेदेखि 6 महीना पूरा नभएसम्म शिशुलाई आमा को दूध मात्र खुवाउनु पर्छ। आमा को दूध में नै शिशुलाई आवश्यक पानी को मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशु को माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमा को दूध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमा को दूध खुवाउन सकिन्छ। जति धेरै दूध चुसाए त्यति धेरै दूध उत्पादन गर्न सहयोग हुन्छ। 6 महीना पूरा भएपछि बाल बालिकालाई स्तनपान को साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नु पर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमा को दूध नियमित खुवाइराख्नु पर्छ। 6 महीना पूरा भएपछि बाल बालिका को पूरक तथा थप खानामा 4 समूह को खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छ। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दूध र दूधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि

0: छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ला तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेशनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर सतर्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेशनल बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: नेशनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: सुनौला हजार दिनका आमालाई
3: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
4: अन्न तथा कन्दमूलहरू, गेडागुरी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
3: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
4: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
3: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानुपर्छ।
4: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
3: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: खाना

0: यतै यतै पख्नुहोस् त पख्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् भाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
1: हाल्नु त पर्यो नि
0: सुन्नुहोस् भाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता

0: नेपाल सरकार विज्ञापन हो।
1: निशुल्क पढ़ाई हुने बारे अत्यंत जरूरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
0: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
0: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रासव शिक्षक गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
0: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: त्यो तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
3: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो निर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 9848076770, 9558843123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।
4: मानसिक समस्याबाट बच्ने उपायहरू,
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
5: असल साथीहरूसँग मात्रै संगत गरौं,
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानु पर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
1: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
0: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
1: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
2: होइन, रात दिन खचखच के को झगडा हो यो?
1: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
2: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
0: ओहो, यस्तै घर हामीलाई चाहिएको।
1: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भन्यो सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
2: ल सिधै फोन गर न।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
3: होइन, के भएको छ र तपाईँलाई?
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिएर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
3: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुति, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3, 98-65-44-83-83।
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
4: के तपाईँ चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको दिवाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा शुरू हुँदैछ। निर्माता जनक घटेद्वारा निर्मित कथानाक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
5: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
6: हामी पो मिटमेट भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो। त्यसरी अब मिटिङ जिउलाई बिचमा ल्याउने कुरा त भएन नि, मिटिङ त अति नै भएन होइन र।
4: चर्चित नृत्यङ्गना तथा नायिका फेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
5: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
4: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
5: टिकट शुल्क ₹200 मात्र।
4: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह 4 बजेदेखि साँझ 7 बजेसम्म।
5: टिकट आजै रोक्नुहोस्।
4: थप जानकारी को लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य मोबाइल नम्बर 98 4 72 62 42
5: र टेकेन्द्र सेन सम्पर्क नम्बर 98 66 93 95

0: के गर्ने होला अब
1: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
1: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
2: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
4: के तपाईँ चलचित्र मिज्यु रोल्पामा हेर्न चाहनुहुन्छ यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको निवाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात हिजेट 8 गतेबाट सनिस्तार युवा क्लबको समन्वयमा शुरू हुँदैछ निर्माता जनक घतेद्वारा निर्मित कथानाक चलचित्र मिज्योका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ
5: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल
6: चर्चित
4: नृत्यङ्गना तथा नायिका फेरिया मगरको साथमा हास्य कलाकार खबु चञ्चल मगर सँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।

0: रायपुलाजी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज जलजला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98645 78232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौं तपाई सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोकसारथीमा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा भानु भएको छ जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई पारीबाट यति बेला प्रिया मगरको साथ मिलिराखेको छ आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ हामी यति बेला सामुदायिक रेडियो जलचला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा jaljalapress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलचला सर्च गरेर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ यति मात्र होइन सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुभयो भने त्यहाँबाट फेसबुक एकाउन्टबाट पनि हामीलाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम लोकसारथीको फेसबुक एकाउन्टबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ विभिन्न साझेदार रेडियोहरूबाट देशैभरि एकैसाथ सुनिरहनु भएको छ अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी रेडियो पाडी न्यू 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी रेडियो मालारानी 95.7 MHz रेडियो नेरसिम्हा 107.1 MHz अर्घखाँचीबाट कोपिला आचार्य सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गल्मीबाट सुषमा मल्ल सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौथियाम राई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट तिलक घरती मगर रेडियो पाडिनी रेडियो मोती 88.4 MHz छापस्याङ्जाबाट कृष्णा बस्याल रेडियो मुक्ति 95.5 MHz बुटबलबाट सरू मरासिनी सामुदायिक रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गोडियाभर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट मीना गुरूङ दमौली एफएम 94.2 MHz दमौली तनहुबाट सन्देश जदाई रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाकेबाट सुदीप कुमार थारू रेडियो भोटेउटा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोक कोसीपारीबाट नकुल घरती रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का रेडियो आफ्नै एफएम 104.8 MHz उखलढुङ्गाबाट यति बेला बिनु राई रेडियो आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिमबाट यति बेला मनिषा डागेले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो मेनश्याम तेराथुमबाट आजबाट कार्यक्रम प्रसारण भएको छ रेडियो मेनश्याम तेराथुमबाट हामीलाई सुन्दै हुनुहुन्छ जहाँबाट हामीलाई शारदा बासकोटाले साथ दिइरहनु भएको छ रेडियो म्यानश्याम तेराथुमबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट इन्टरनेटको समस्याको कारण कार्यक्रम प्रसारण नभएको कुरा हामीलाई जानकारी प्राप्त भएको छ रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट यति बेला एलिजा श्रेष्ठ हुनुहुन्छ रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट हामीलाई साथ मिलिराखेको छ प्राविधिक साथी आकाश बस्नेत खड्गराज बस्नेत आकाशको भने हामीलाई यति बेला रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारी रेडियो सरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुङ्गानाले साथ दिइरहनु भएको छ रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री रेडियो मध्यपहाड 88.2 MHz सल्यानबाट गोरख
डागी रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुर जम्पर पुलामी रेडियो भरूसा 104.9 मेगाहर्ज दांगोराई दीपक पुन रेडियो मूर्तिचुला 93.5 मेगाहर्ज डोल्पा मंगला कुमारी बुढ़ा रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पा हामीलाई साथ मिलिराखेको छ। विभिन्न साथीहरूको मेनुका पौडे मेनुका बुढ़ा लगायतका साथीहरूको साथ मिलिराखेको छ। कार्यक्रम लोकसारथी प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुने गर्छ र कार्यक्रम लोकसारथी प्रसारण हुँदै गर्दा आज हामी के गर्छौ कसो गर्छौ भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। आज 2071 सालदेखि आजसम्मका नयाँ नयाँ लोकभाकाहरू तपाईँले गाउनु पर्ने हुन्छ। पुराना लोकभाकाहरू गाउन पाइने छैन यो कुरा म तपाईँलाई जानकारी गराए। 9868309040 नम्बरमा फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा पूर्वेली लोकभाका राख्छौ। पूर्वेली लोकभाकापछि तपाईँको माझमा फेरि आउनेछौ। ठिक छ, जुनसुकै एउटा लोकगीत भए पनि बजाउनुहोला। नत्र मैले हिजो पठाएको हुन सक्छु, हिजो प्रश्न उत्तरको क्रममा पठाएको हुन सक्छु। पूर्वेली लोकसंग त्यही होला, त्यहीबाट एउटा बजाइदिनुहोला। 9868309040 फोन डायल गर्दै गर्नुहोला। हामी तपाईँको माझमा लोकभाका राख्छौ। लोकभाकापछि रोइला लोकभाका परेछ ल। ठिक छ, रोइला लोकभाका राख्छौ। लोकभाकापछि फेरि आउँछौ।

0: शिशिर देवकोटा शिशिर देवकोटा र हाम्रो देवी घरतीको आवाजमा रहेको गीत तपाईको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथी सँगै छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा तपाई पनि फोन गर्न सक्नुहुन्छ। 9868 7340 40 को नम्बरमा फोन डायल गर्न सक्नुहुन्छ। यति बेला साथी हुनुहुन्छ आउनु भएको छैन भन्ने कुरा आयो होइन। 9868 7340 40 मा फोन डायल गर्नु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्ते नमस्कार, कहाँदेखि को बोल्नु भयो हजुर? भगवती मगर खोटाङको बारा पोखरीबाट। अनि के छ खोटाङको बारा पोखरीतिरको हालखबर के छ हजुर? हाम्रो पनि एकदम ठिकठाक छ। कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ हजुर? गोरतिर जाँदै हुनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौँ तपाईँलाई थाहा छ नि होइन? ल आज नयाँ नयाँ गीत गाउनु पर्छ, नयाँ नयाँ गीत गाउनु पर्यो है त। तपाईँले कार्यक्रम बुझेर सुरुदेखि सुन्नु भएको छ कि भर्खरदेखि? मैले के भनेको छु, 2071 सालदेखि आजसम्मको गीतहरू मात्रै गाउन पाइन्छ भनेको छु है। कार्यक्रमको बारेमा बुझेर मात्र आइदिनुहोस् न हजुर, विदा गर्छौ। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी। मैले भनेको छु कार्यक्रमको बारेमा बुझेर मात्र आइदिनु होला, सुनेर मात्र आइदिनु होला, म तपाईँलाई आग्रह गर्छु। किनभने आज 2071 सालदेखि 2082 सालसम्मका गीतहरू मात्रै गाउनु होला, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। यति बेला 9868 7340 40 मा अर्का सहभागी हुनुहुन्छ। नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? गोर्खाबाट। नाम के भन्नुभयो? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ नानु मायाजी। कुन रेडियोबाट सुन्नुभयो हामीलाई? रेडियो बन्दीपुर एफएमबाट सुन्नुभयो होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ तपाईँले?
1: हुन्छ, म गीत गाउन सुरु गर्छु नि त है।
0: हुन्छ, ल सुरु गर्नुहोस्।

0: तारे यति नै
1: कहाँ छ देखाइदेऊ अग्लो तारे भीर हैन
0: हजुर
1: तपाईलाई तारे भीर हेर्न मन लाग्यो हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउँदै गर्नु होला अहिलेको लागि विदा गर्छौ नमस्ते
0: नमस्ते
1: आउनु भएको थियो नानी माया कोइराला उहाँसँग कुराकानी गरिसकेका छौं रेडियो मेमस्याम 103.4 मेगाहर्जबाट पनि आज कार्यक्रम प्रसारण भइराखेको छ तेह्रथुमको रेडियो अनि बुटवलको रेडियो मुक्ति 95.5 मेगाहर्जबाट पनि कार्यक्रम प्रसारण भइराखेको छ अब तेह्रथुममा रहनुभएका साथीहरूलाई र बुटवलमा रहनुभएका साथीहरूलाई कार्यक्रम सुन्नका लागि सहज हुनेछ यो कुरा म तपाईँलाई जानकारी गराए र रेडियो मेनस्याम रेडियो मेनस्यामका रेडियो मेनस्याम एफएम 103.4 मेगाहर्जको अनलाइन लिंक सुन्न मिल्ने अनलाइन लिंक छ भने कृपया पठाइदिन जानकारी गराउनको लागि म प्राविधिक मित्र हाम्रो शारदा बास्कोटालाई म आग्रह गर्छु रेडियो मेनस्याम बाट पनि आजबाट कार्यक्रम प्रसारण भइराखेको छ हामी यति बेला अर्को साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छौ नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन भन्ने कुरा आयो 98 60 39 40 मा फोन गर्नुहोला यति बेला साथी नमस्कार हजुर गुड आफ्टरनुन नमस्ते कहाँदेखि को बोल्नुभयो झरना जी लाउड स्पिकर बन्द गर्नु ल हुन्छ कार्यक्रममा आउनु भएको छ अनि झरना जीले यति बेला के गर्दै हुनुहुन्छ कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत सुनाउनुहुन्छ हामीलाई हुन्छ ल सुरु गर्नुहोस्
0: डालीको सुना हल्लौ हल्लाइ तिमी बसेको मन नाज छैन सानो जन्दसिर पर्छ हो जन्दसिर पर्छ यति नै
1: तिमी बसेको मन नदुखाउन सानोले ज्यानलाई पिर पर्छ होइन त्यही त नि ज्यानलाई पिर पर्छ तिमी बसेको मन नदुखाऊ भन्नुभयो होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनुहोला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते आउनु भएको थियो झरना राई उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 98 68 39 40 को नम्बर तपाईको लागि खुला गरेका छौ फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौ यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट अञ्जना सुनार सुनिल स्मृति रोल्पाबाट होइन के छ अञ्जनाजी हालखबर तपाईँको एकदम हाम्रो पनि एकदम ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ लगाउनुहोस्

0: माथि अन्धारो नै गरे उलाई माया गरेको ओइले र गरे जुनलाई माया गरेको बादल भित्र गयो उनलाई माया गरेको हुँदै पर्यो उनलाई माया गरेको ओइलिएर गयो जुनलाई माया गरेको बादल भित्र गयो उनलाई माया गरेको हृदय पर्यो उनलाई माया गरेको हृदय पर्यो यति नै
1: हुन्छ। एकदम मिठो गीत गाइदिनु भयो, गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद अञ्जनाजी। फेरि फेरिको बसाईमा आउनु होला, अहिलेको लागि तपाईँहरूलाई बिदा गर्छौ। नमस्ते। अञ्जना सुनार आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। अब मैले भर्खरै हाम्रो एउटा दुईटा गीत पठाएको छु, अन्तिमको पछ्यौरीको गीत हामी बजाउँछौ, पूर्वेली गीत तपाईँको लागि राख्छौ। हामी अघि नै डोइला गीत बजायौं, त्यसपछि पूर्वेली गीत बजाउँछौ, त्यसपछि हेरे चियारा हियारे भन्ने गीत बजाउनेछौ। यस्तै यस्तै गीत आज आजको गीत हामी छनौट गरेका छौं र यति बेला गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

योगी प्रसादबाबुलाई फेरि पनि स्वागत गर्छौं। हामी कार्यक्रम लोकसारथी सँगै छौं। www.radiomfm.com.np मा तपाईले चाहिँ रेडियो मनस्याम तपाईले अनलाइनबाट सुन्न सक्नुहुन्छ। यो क्रममा तपाईलाई जानकारी गराए हामी कार्यक्रम लोकसारथी सँगै छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। त आजबाट रेडियो मुक्ति बुटवल अनि रेडियो मेन्चेयाम तेह्रथुमबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। त्यहाँबाट जोडिनु भएका साथीहरूले पक्कै पनि फोन गर्नुहुनेछ। 9868309440 फोन गर्नुहोला। अझ नयाँ नयाँ गीत गाउने बसाई हो। आज 2071 सालदेखि 2083 आजसम्मका गीतहरू गाउन पाइन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, नमस्कार। हजुर, को बोल्नु भुकाबाट? पाँच थरबाट सपना लिम्बु, होइन? के छ सपनाजी, अलि टाठो आवाजमा बोलिदिनु न है। अनि सपनाले के गर्दै हुनुहुन्छ? कार्यक्रम कुन रेडियोबाट सुन्नुभयो? ए, मेन्स्यामबाट सुन्नुभयो होइन? रेडियो मेन्स्यामबाट सुन्दै गर्दाखेरि तपाईँले अब यो कुरा मैले भन्नै पर्छ, किनभने तपाईँले मलाई फोन गर्नुभयो। फोन गरिसकेपछि रेडियो मेन्स्याम हाम्रो गाउँमा राम्रोसँग टिप्छ, यतातिरबाट पनि प्रसारण गर्नु पर्यो भनेर तपाईँहरू तपाईँले भन्नुभयो। त्यसपछि आज हेर्नुहोस् त, कार्यक्रम मजाले प्रसारण हुँदैछ रेडियो मेन्स्यामबाट, होइन? कतिको खुसी लागेको छ तपाईँलाई? खुसी नै हुनुहुन्छ होइन? खुसी नै हुनुहुन्छ होइन? ल हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कस्ता खालका गीतहरू गाउन पाइन्छ, जानकारी छ तपाईँलाई? आज नयाँ नयाँ गीत गाउनुपर्छ। 2071 सालदेखि 83 सालसम्म कुन गीत गाउनुहुन्छ? ल हुन्छ, सुरु गर्नुहोस्।

0: 你不仅如呀大你你们分担呀
1: हुन्छ राम्रो गीत गाउनु भएको छ तपाईले धेरै धेरै धन्यवाद छ तपाईलाई हैन जलीको गीत गाउनु भएको छ हैन तपाईलाई गीतको लागि धेरै धेरै धन्यवाद अहिलेको लागि तपाईलाई बिदा गर्छौं फेरि फेरिको बसाइमा आउनु होला नमस्कार हजुर टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईको हो फोन गर्नु होला 9868-3940-40 को नम्बर तपाईको लागि हामी खुला गरेका छौं हामी सामाजिक सञ्जाल फेसबुकबाट पनि छौं र त्यहाँबाट पनि कार्यक्रम सुन्न सक्नुहुन्छ यो कुरा म तपाईलाई जानकारी गराउँछु अहिले एकैछिनपछि हामी शेयर गर्ने साथीहरुको नाम र कमेन्ट गर्ने साथीहरुको नाम पनि वाचन गर्ने छौं कार्यक्रम लोक सारथी नेपाली अक्षरमा सर्च गर्नुभयो भने तपाईले त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ यतिबेला साथी हुनुहुन्छ नमस्कार हजुर
2: हजुर नमस्कार हजुर
1: को बोल्नुभयो कहाँबाट
2: सुनबाट आकाश खड्का बोलेको हजुर
1: आकाश खड्का बोल्नुभयो हैन
2: हजुर
1: अनि के छ आकाश जी हालखबर
2: हजुर
1: के छ तपाईको हालखबर
2: सबै ठीक छ हजुर
1: अनि यति बेला के गर्दै हुनुहुन्छ
2: यति बेला ठक्कै सोला सोर्दै कार्यक्रम सुन्दै बसिरहेको छ
1: आहा ल ठीक छ कार्यक्रममा आउनु भएको छ अनि के छ आज कुन गीत गाउनुहुन्छ तपाईले
2: म गीतबाट नै सुनि गर्छु हुन्छ
1: हुन्छ ल सुरु गर्नुहोस्
2: जातर धर्मा को ठुलो के सानो माया गर्ने छ बुटुले हो सानो झापै ए झापै ए झापै आई मगर मिलर चोरेरा हिले खबर भनी हालिन मुखै खोरेर पुलिस दाजै भन्न थालिन हातै झरेर पुलिस दाजै भन्न थालिन हातै झरेर हजुर कि नै
1: मुनिस दाजै भन्न थालिन हातै झरेर होइन हुन्छ कार्यक्रममा आउनुभयो राम्रो गीत गाउनुभयो गीतका लागि तपाईँलाई धन्यवाद अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते
2: नमस्ते
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौं आकाश बस्नेत आउनु भएको थियो पालो तपाईको हो फोन गर्नुहोला 9868-3940-40 को नम्बर तपाईको लागि अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट सानु तामाङ कति धेरै दिनपछि आउनुभयो सानु किन हो तपाईँ
3: केही समयको अन्तरालपछि म अलिकति बाहिर छु त्यही भएर

0: त्यस्तै त्यस्तै छ, केही गर्ने गाह्रो छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ तपाईँलाई जानकारी होला क्या अरे?
1: आज नयाँ भाका गाउने, आज चाहिँ म पूर्वेली भाका गाउनु पर्यो नयाँ गीत केही समय अगाडि आएको।
0: ओहो, लगाउनुहोस् त।
1: हुन्छ,
0: लगाउनुहोस् गाउनुहोस्, मजाले पूर्वेली त गाउन पाइयो नि। पूर्वेली गीत को बारेमा थाहा नभएर हो, नत्र हामी पूर्वेली गीत पनि बजाउँथ्यौँ होइन? थाहा भएसम्म बजाइ पनि राखेका छौँ होइन?
1: मलाई पानी, मलाई पानी हो त्यसै गाईराले, देसी गाईको गोठ, देसी गाईको गोठ दाजाई, देसी गाईको गोठ झन् हाँस्यो झन् राम्रो, शीतल पाते ओठ झन् हाँस्यो झन् राम्रो, शीतल पाते ओठ। यति नै त है आज,
0: झन् हँस्यो झन् राम्रो, पिपल पाटो ओठ होइन?
1: हो त,
0: त्यो पिपल पाटे ओठ फेरि कसको होला, त्यति राम्रो देखिने?
1: मेरै भन्नु पर्यो दाइ,
0: तपाईँकै, त्यही त मैले मन लागिरहेको थिएँ कि होइन?
1: हो त,
0: हाम्रो सानोको पिपल पाटे ओठ असाध्यै राम्रो भएर होला, हाँस्दाखेरि राम्रो देखिने होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अहिलेको लागि हामी तपाईँहरूलाई विदा गर्छौँ, नमस्ते। अब हामी हियारे भन्ने गीत बजाउँछौँ, हेरे चियारा हियारे, अनि शान्तिश्री परियार र विनोद बाजुरालीको आवाजलाई हामी यहाँबाट स्थान दिन्छौँ, त्यसपछि तपाईँको माझमा आउनेछौँ यो गीत तपाईँको लागि।

0: जहाँ माथा दिखाई दे तारे भी माँ बात नहीं करती जहाँ दिखाई दे तारे भी
1: यति नै हो। वर्षजीले राम्रो गीत गाउनु भएको छ, गीतको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। फेरि फेरिको बसाईमा आउनुहोला, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। अब म केही कार्यक्रमलाई शेयर गर्ने साथीहरूको नाम वाचन गर्छु। सामाजिक सञ्जाल फेसबुकबाट हामी लाइभ छौं, त्यहाँबाट पनि धेरै साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ हामीलाई। कृष्ण प्रसाद शर्माले कार्यक्रमलाई शेयर गर्नुभएको छ, बिन्दु कुवरले कार्यक्रमलाई शेयर गरेर साथ दिनुभएको छ, विश्वासी जनक आर्यमले कार्यक्रमलाई शेयर गरेर साथ दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। पूर्ण बहादुर मगरले कार्यक्रमलाई शेयर गरेर साथ दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। विश्वासी जनक आर्यमले धेरै ठाउँमा कार्यक्रमलाई शेयर गर्नुभएको छ, मनिषा आरसीले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ, दिवेश खत्रीकोले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ भने हामीलाई दिवेश खत्रीले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार, को बोल्नुभयो, कहाँबाट? सरिता राई, उदयपुरबाट। के छ उदयपुरतिरको हालखबर सरिताजी? हाम्रो पनि एकदम एकदम ठिक ठाक छ, कार्यक्रममा आउनु भएको छ। यति बेला के गर्दै हुनुहुन्छ नि?
2: यति बेला ठ्याक्कै भन्नुपर्दा कोठालो गरिरहेको छु भन्नुपर्छ, कार्यक्रम सुन्दै यो लाली गुराँसमा चाहिँ किन पर्दैन दादा?
1: लाली गुराँसको नेट बिग्रिया छ, अनलाइन भनौँ न, नेट को कनेक्सन कता कता के भएको छ भन्नुहुन्थ्यो होइन? त्यो भएको कारणले गर्दाखेरि बजार छैन, अब दुई तिन दिन लाग्छ बन्न भन्नुभएको थियो हाम्रो जानुजीले, दुई तिन दिन पछि मात्रै कार्यक्रम प्रसारण हुन्छ। तपाईँको उतातिर के छ, तेह्रथुमको रेडियो मेन श्याम टिप्छ कि टिप्दैन? टिप्दैन नि,
2: भोजपुर एफएमबाट सुनिरहेको छु, त्यो पनि घरिघरि काटिँदै आउँदैछ।
1: भोजपुर एफएममा पनि घरिघरि काटिँदै आउँदैछ होइन? हाम्रो एलिजाजीलाई त्यति त्यस्तो हो भने फेसबुक लाइभबाट बजाउनको लागि म आग्रह गरेँ, फेसबुक लाइभबाट बजाउनु भयो भने अड्किँदैन, नेट सोलो भयो भने वेबसाइटबाट अलिकति अड्किने सम्भावना हुन्छ। मैले फेसबुक लाइभबाट बजाउनको लागि आग्रह गरेँ। हुन्छ, आज कुन गीत गाउनुहुन्छ?
2: माया नमारा गाउँछु ल दादा।
1: हुन्छ, लगाउनुहोस्।

0: कति राम्रो गीत गाउनुभयो तपाईले, धेरै धेरै धन्यवादको आह्वान गर्छौ है। हुन्छ, फेरि फेरि व्यवसायमा आउनु होला, अहिलेको लागि तपाईलाई बिदा गर्छौ, नमस्ते।
1: नमस्कार।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ, पालो तपाईँको हो, फोन गर्नु होला। अब हामी एकैछिन बसि एउटा गीत बजाउनेछौ होइन, त्यो गीत के हो भने हाम्रो यो हामी हाम्रो प्राविधिक मित्रले गीत खोज्दै हुनुहुन्छ र उहाँहरूले एउटा कुनै पनि गीत बजाउनु हुनेछ, यो कुरा म तपाईँलाई जानकारी गराए र अब म कमेन्ट वाचन गर्छु।

हामीलाई यति बेला बिन्दु कुवरले कार्यक्रम सुन्दर रहेको जानकारी दिनुभएको छ। मिस यू अल, सबैलाई सम्झेको छु भन्नुभएको छ। धेरै धन्यवाद ज्ञापन गर्छौ। कृष्ण प्रसाद शर्माले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको

कार्यक्रमलाई सुनेर साथ दिइरहनु भएको छ। विलय साइनले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। कर्णप्रिय केसी संगीतले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सन्तोष गुरुङले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई यसै क्रममा हिमन्त राज अधिकारीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। हुन्छ, कार्यक्रममा अब तपाईँ कमेन्ट गर्दै गर्नुहोला, फोन कल गर्दै गर्नुहोला। हामी पनि एउटा गीत राख्छौ, गीतपछि फेरि आउँछौं।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट देशैभरि एकै साथ प्रसारण भइराखेको छ कार्यक्रम लोकसारथी। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार छु।
1: हेलो दादा, सेवाहरू
0: सेवाहरू नमस्कार। कहाँदेखि को बोल्नुभयो? कल्पना याखुम्बा है, अनि कल्पनाले कुन रेडियोबाट पास्तर फिदिममा हामीलाई सुन्नुभयो?
1: म चाहिँ
0: मेन्स्यामबाट सुन्दै हुनुहुन्छ होइन?
1: पक्कै पनि भन्नुपर्छ।
0: पहिलोचोटि सुन्नुभयो होला कार्यक्रम?
1: पक्कै पनि आज पहिलैचोटि।
0: अब नियमित सुन्न पाउनुहुन्छ, ढुक्क आउनुहोस् है।
1: हजुर, आशा के भइहाल्छ नि दादा।
0: अनि कस्तो लागिराखेको छ आज पहिलोचोटि कार्यक्रम रेडियो मेन्स्याममा सुन्दै गर्दाखेरि कस्तो लागिराखेको छ तपाईँलाई?
1: एकदम मलाई एकदम मनपर्छ है यो प्रोग्राम चाहिँ होइन, अब गाना मात्रै हो कि गजल मुक्त पनि भन्नुपर्ने त्यो ठाउँमा गाना गाउनुमा चाहिँ एकदम मनपर्छ है।
0: त्यही त नि, आज त नयाँ नयाँ लोकगीतहरू मात्रै गाउन पाइन्छ, फेरि पुरानो पुरानोको बसाई फेरि शनिबार छ होइन?
1: हजुर।
0: के छ आज कुन गीत गाउनुहुन्छ कल्पनाजीले?
1: आज चाहिँ म चाहिँ उदित नारायण झाको गाउँछु त।
0: नयाँ नयाँ गीत मात्रै गाउन पाइन्छ, पुरानो गीत गाउन पाइँदैन, लोकगीत मात्रै गाउन पाइन्छ त्यसमा पनि है?
1: लोकगीत भन्दा पनि अब जे छ पुरानो भन्दा पनि

0: अब त्यो ठ्याक्कै लोकधोरी चाहिँ आउँदैन रङ्गेडा गाइदिन्छ है त
1: होइन लोकदोरी आउँदैन भने अन्य विधाका गीतहरू नगाउनुहोस् हामी अन्य विधाको गीतहरू गाउन दिँदैनौ फेरि फेरिको बसाइमा आउनुहोला अहिलेको लागि छुट्ट्यौं है त टेलिफोन सम्पर्कमा कल्पना आउनु भएको थियो पहिलो चोटि भएर हो बिस्तारै बिस्तारै बानी पर्छ है लोकगीत मात्रै गाउन पाइन्छ कार्यक्रमको नाम के हो लोकसारथी है कार्यक्रमको नाम लोकसारथी भइसकेपछि लोकसारथी अन्तर्गत लोक भनिसकेपछि लोकगीतलाई मात्र हामी प्राथमिकता दिन्छौं अन्य विधाका गीत संगीतहरूलाई हामी प्राथमिकता दिँदैनौ यो कुरा म तपाईँलाई जानकारी गराए अब 53 मिनट गइसकेको छ अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौं हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो झलझलाबाट प्रिया मगर अनि सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष विशेष धन्यवाद ज्ञापन गर्छौं र अन्तिममा जाँदा जाँदै आज पहिलोचोटि रेडियो मेन्छेआम अनि रेडियो मुक्ति बुटवलबाट रेडियो मेन्छेआम तेराथुमबाट कार्यक्रम सुन्दै गर्दा तपाईँलाई कार्यक्रम कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ जसका लागि मेरो आफ्नै मोबाइल नम्बर हो जति बेला फोन गरेर पनि सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ 9896 17 298 6447 1928 मा फोन गरेर सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ भन्दै तपाईँ हाम्रो भेट अब कार्यक्रम गुड नाइटमा हुनेछ राति 9 बजेदेखि 10 बजेसम्म प्रसारण हुने कार्यक्रम गुड नाइटमा हुनेछ आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

बेलुकी 5 बजेको थाहा अपडेटमा माधवको नमस्कार। बाँकेकी निर्मला कुर्मीको अपहरण, शहीद बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत 23 दिनदेखि अनशनरत अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच आज 5 बुधे सहमति भएको छ। सहमति भएसँगै उहाँले आफ्नो 23औं दिनको अनशन अन्त्य गर्नुभएको छ। खानलाई प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाउनु भएको हो। बाँकीको नेपालगंज स्थित संजीवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगंज अस्पतालमा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो। उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्रे र प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दाहाल हुनुहुन्थ्यो। उक्त टोलीले हिजोदेखि नै अधिकार कर्मी खानसँग निरन्तर वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा 2077 चैत 20 गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ। त्यस्तै अनशनरत खानले उठाउनुभएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट छानबिन गराउने र त्यस क्रममा कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारीहरू उप प्रहरी नियमावली बमोजिम कानूनी कार्यवाही गर्ने लगायतका प्रतिबद्धता सरकारले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको शिक्षा तथा

0: स्रोत विकास केन्द्रले कक्षा एघारको पठन पाठन असार एक गतेदेखि थाल्न सबै शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ। सरकारले असार एकबाट पठन पाठन थाल्ने निर्णय गर्दै परिपत्र जारी गरेपछि विकास केन्द्रले आज यस्तो निर्देशन दिएको हो। यसपटक राष्ट्रिय परीक्षा बोर्डले एक महिना अर्थात वैशाख भित्र 2082 एसईईको नतिजा प्रकाशित गरेपछि कक्षा एघारको पठन पाठन चाँडै थाल्ने सरकारले निर्णय गरेको हो। गत सोमबार एसईईको नतिजा प्रकाशित भएको थियो, जसमा 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। चैत 19 गतेदेखि शुरू भई 29 गते सकिएको एसईईमा 5,12,421 विद्यार्थी सहभागी भएका थिए। यसअघिसम्म एसईई नतिजा प्रकाशित हुन करिब 3 महिना समय लाग्ने गरेको थियो। प्राय असार तेस्रो सातामा नतिजा प्रकाशित भई असार मसन्तबाट मात्रै कक्षा एघारको नयाँ भर्ना खुल्ने गरेको थियो। यसपालि भने एक महिनामै नतिजा निकालेपछि असार एकदेखि नै पठन पाठन शुरू हुने भएको छ। बाजुराको हिमाली गाउँपालिका स्थित रानी सैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चारजनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हिमाली गाउँपालिका तीन लामपाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेका बेला हुम्लाको खारपुनाथ गाउँपालिका दुई थालीका बासिन्दाहरूले आक्रमण गरेका थिए। सो आक्रमणबाट 6 जना घाइते भएका छन्। आक्रमणमा परि हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, वडा नम्बर 3 का वडा सदस्य पेमा गारा गुरूङ, उहाँकी श्रीमती लक्ष्मी गुरूङ, स्थानीय मिनु कुंवर र नरबहादुर गुरूङ तथा प्रहरी चौकी बिछ्यामा कार्यरत प्रहरी सहायक हवलदार महेश धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर साईले जानकारी दिनुभयो। घाइते भएका मध्ये 4 जनालाई हेलिकप्टर मार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल लगिएको छ। यसअघि यही जेठ 3 गते पनि दुवै पक्षबीच विवाद भएको थियो। र उपत्यका भित्रिणी तथा बाहिरिने प्रमुख पूर्वी नाका सागामा निर्माण भइरहेको अण्डरपासले तीव्रता पाएको छ। अरणीको राजमार्ग अन्तर्गतको सूर्य विनायक धुलीखेल सड़क विस्तार आयोजना अन्तर्गत भक्तपुर र काभ्रे प्लाञ्चोकको सीमा स्थित सांगामा अण्डरपास निर्माण कार्य भइरहेको हो। हाल सूर्य विनायक धुलीखेल सड़क 4 लेनमा स्तर उन्नति भइरहेको छ। सांगा क्षेत्रमा अग्लो पहाड़ भएकाले सड़कलाई तलमाथि छुट्टा छुट्टै 2-2 लेनमा निर्माण गरिएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनका लागि बायाँतर्फ 2 लेनको एकतर्फी अण्डरपास निर्माण भइरहेको छ। आयोजनाका अनुसार सांगा क्षेत्रमा भक्तपुरबाट बाहिरिने क्रममा सवारी साधनले लामो उकालो पार गर्नुपर्ने समस्या रहेकाले यात्रालाई सहज बनाउन अण्डरपास निर्माण गरिएको हो। साथै सांगा चोकमा सवारी आवागमनलाई व्यवस्थित र निर्वाध बनाउने उद्देश्य समेत रहेको आयोजनाले जनाएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। माधव बिदा हुन्छु, नमस्कार।
1: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना। 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू। बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ। शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाचन शक्तिलाई सबल बनाउँछ। बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ। स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार, असार 4 गते बिहिबार र असार 31 गते बुधबार। समय बिहान 6:30 देखि 10 बजेसम्म। स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी, ज्वरो, झाडा पखाला, आऊ, मासी, रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858724725 र 9858877027। स्वर्णबिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध, रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
2: सूचना सूचना सूचना।

0: वर्षको समन्वयमा शुरू हुँदैछ। निर्माता जनक घतेद्वारा निर्मित कथनाक चलचित्र मिज्योका विभिन्न शोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
1: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
2: हामी पो मिसमिस भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो। त्यसरी अब मिटिङ जिउलाई बिचमा ल्याउने कुरा त भएन नि, मिटिङ त अति नै भयो नि होइन र।
0: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
1: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गते देखि।
0: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
1: टिकट शुल्क रु 200 मात्र।
0: टिकट सो हुने समय बिहान 8 बजे देखि 11 बजे सम्म, दिउँसो 12 बजे देखि 3 बजे सम्म र अपराह्न 4 बजे देखि साँझ 7 बजे सम्म।
1: टिकट आजै रोक्नुहोस्।
0: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 72 62 42
1: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 6693 95 95।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
2: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
1: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
2: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
1: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय।

0: व्यक्तिगत फार्म लगाई आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फार्म लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9878722775, रेणुका रोका 9481868697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9585822275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा त छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले शून्य काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाउन चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894850571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेत रोल्पा।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: के हुन मुआ, सुनै नहुने होइन के, सफा गरे भइहाल्यो नि।
3: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पाइतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्, सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
9: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम, उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 9848076770, 9558743123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम, उकालो जाने बाटो लिएर घोराही दाङ।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा
4: तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ
10: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
3: हुन्छ
4: हुन्छ।
2: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, केटी क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: बा जे के भयो किन जालामा हात
1: यहाँ दुखेको छ त खाने दिन न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7340 3918 9905 94 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

एक सुनसहरी गांव पालिका पांच नारबांग क्षेत्र भित्र रहेका पूर्वमा माबांग र जयमाको सीमाना उत्तरमा सुनसहरी गांव पालिका सात जेलबांग खिबांग स्यारीको सीमाना पश्चिममा सुनसहरी गांव पालिका छ।

0: भौतिक पूर्वाधार बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
1: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
2: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
3: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रात भर सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
2: अब के गर्ने रे सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
4: हजुर हाम्रा सेवाहरू
5: दाँत बाँध्ने
4: दाँत सफा गर्ने
5: दाँतमा सिमेन्ट भर्ने
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
4: फिक्स दाँत लगाउने
6: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
4: सम्पर्क नम्बर 98-67-67-467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरुचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
6: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
8: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
9: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
8: शिक्षक सेवा आयोगका प्रावी निमावी मावी र शिक्षक लाइसेन्स
9: लोक सेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
8: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98-490-20-754 र 98-479-93-412
8: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
10: के भयो के को हल्ला खल्ला हो यो
11: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
12: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
10: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
12: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
11: हो त है हामीले त ध्यानै नदिएको
0: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
1: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: के पर्यो तपाईलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने हैन
0: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरु कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिक म जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ
1: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
0: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858443122 र 9858443123
0: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
2: Music Nepal. Stop the music, darling.

0: दीदी फोन आयो
1: दीदी
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।

0: परिवर्तन र असर सके हुन्छ न नखर नामेला मेला गिनी सज जिनी गिनी लापरवाही सुन चाउस खेल गेमा दुख गे जिन गे कोठेल मेला गिना दे जन धनी मे खेता छिपी ताउ दुगो फोकाई
1: वन
0: जङ्गल सर मेरा आइरिबारी एमएल एमए छा मेला दिउँसो पोतरालाई पार्दिएर हटे
1: सलाई लाइटर्सी आउला मे सचाउने चिज रालाई जा बाङ्जा र यामा देने पोल घेने या इतौ चिज र रहे वन जङ्गल याल के भए
0: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेलै चाउसो सहीदेखि खेनाले वन जङ्गल ओछो छाम्ने दाइके बारीको चुरोट विधि ओरेको नै कोबार
1: नाङथार नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले चाहिँ अनुगमन दिने व्यवस्था चाउसन गिरिए
0: गेसो छानेला खोरेल चाउसी खोरिए हरिदे तरिम गाई गेज मेकेलाई जु अब नजरे बनाए गेम एल गेज मेकेमा लागे अरूले लाइयो कि लाइए
1: वन जङ्गल जुडिसी घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा जस्तो चाउसो छिनी ने चाउसो सहिरेकी खेले
0: वन जङ्गल मेला दुखेमाइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: नमस्कार स्वयंसेविका दिदी नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
2: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
2: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
4: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
5: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
4: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
5: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
4: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा खोक्रो भए बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भए कुहिना खोजेमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ एलर्जी

0: सन्धि समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेशनल बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43123 98478-07-670
1: नेशनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
2: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
3: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
3: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खचखच के को झगडा हो यो?
3: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479-1919 मा जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
0: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
5: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँझको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना खड्तीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न सरकारको निर्देशन। सरकार र अधिकार कर्मी रूबी खाँड बीच 5 बुधे सहमति। 2300 दिन मानसन तोडियो। काठमाडौँ महानगरले 8 वटा पार्कमा मौरीका घार राख्यो। शेयर बजार 30 अंकले बढ़्यो। सबै समूहका सूचक उक्लिए। एआई एक्सरे प्रविधिबाट रोल्पामा क्षयरोगको खोज अभियान सञ्चालन। जंकोट विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण। हटबिस्कोटमा जीव चालकमाथि कुटपिट। दुवै मोबाइल र झोला लुटेर फरार। झूठ र पूर्वाग्रहबाट ग्रसित व्यक्ति प्रति प्रजेको कटाक्ष गर्दै रूकुम पश्चिमबाट विदाई। र पुनः आक्रमण भए क्षेत्रीय युद्ध झन फैलिने इरानको चेतावनी। अमेरिकाले स्कटल्याण्डलाई हरायो।
1: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट, वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरो मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न सरकारको निर्देशन सम्बन्धी प्रेस संघबाट। सरकारले असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्राचार गर्दै असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्ने बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई को नतीजा प्रकाशन भइसकेकाले असार एक गति देखि नै पढ़ाई शुरू हुने भनिएको छ। विगतमा एसईई नतीजा प्रकाशन हुन 3 महीना समय लाग्थ्यो, यसपाली भने 1 महीनामै नतीजा आइसकेको छ। यसअघि असारमा नतीजा प्रकाशन गरेर साउनपछि मात्रै कक्षा 11 को पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष 1 महीना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसै बीच यो वर्ष एसईई को ग्रेड वृद्धि परीक्षा पनि असार 1 गतेदेखि नै हुँदैछ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य अभियान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत 23 दिनदेखि अनशनरत अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधि बीच 5 बुँदे सहमति भएको छ। सहमति भएसँगै उहाँले आफ्नो 23औं दिनको अनशन अन्त्य गर्नुभएको छ। खानालाई प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोड्नु भएको हो। बाँकीको नेपालगंज स्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्स नेपालगंज अस्पतालमा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो। उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफले र प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल रहनुभएको थियो। उक्त टोलीले सोमबारदेखि नै अधिकार कर्मी खानसँग निरन्तर वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिपछि खानले प्रधानमन्त्री शाह र सरकारका प्रतिनिधिप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा 2077 चैत 20 गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्ञान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लागिनेछ। त्यस्तै अनशनरत खानले उठाउनुभएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट छानबिन गराउने र त्यसक्रममा कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारी उप प्रहरी नियावली बमोजिम कानूनी कार्यवाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ। खान विरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको सार्वजनिक शान्ति विरूद्धको कसुर मुद्दामाथिको अनुसन्धानलाई पनि तत्काल टुंग्याउन निर्देशन दिने सहमति भएको छ। खान विरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको सुनवाई पनि सार्वजनिक शान्ति विरूद्धको कसुर मुद्दामाथिको अनुसन्धान पनि तत्काल टुंग्याउने निर्देशन दिइने सहमति भएको छ। यस मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक लगायतका कर्मचारीहरूको भूमिका सम्बन्धमा प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने र कमजोरी पाइएमा कार्यवाही प्रक्रिया अघि बढ़ाइने समेत सहमति भएको छ। यसै गरी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकार कर्मीहरूको सुरक्षाका लागि बाँके स्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिन सहमति भएको छ। उक्त सहमति पत्रमा मानव अधिकार र महिला अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले रोहोबरका रूपमा हस्ताक्षर गरेका छन्। रोहोबरमा हस्ताक्षर गर्नेमा इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महत, एडभोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक बसन्त गौतम, महिला अधिकार मञ्चका प्रवक्ता मोहम्मद शेर वागवान, अध्यक्ष मन कुमारी गुरताल र सदस्य गीता रैदास रहेका छन्। काठमाडौँ महानगरपालिकाले 8 वटा पार्कमा मौरीको घार राखेको छ। महानगरले झण्डै 9 लाख रूपियाँको लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर पार्कहरूमा राखेको हो। यो जातका मौरीहरू उच्च पहाड़ी, मध्य पहाड़ी र तराईका क्षेत्रमा पाइने मौरी हुन्। यी मौरीहरूले सृष्टिको सन्तुलन र बोट बिरूवाको वंश जोगाउने काम गरिरहेका हुन्छन्। यी मौरीका घारहरू महानगरपालिकाले नमूना कार्यक्रमका रूपमा राखेको हो। यसबाट प्राप्त हुने नतिजाका आधारमा थप कार्यक्रम सञ्चालन हुनेछन्। कार्यक्रमको पहिलो चरणमा शंकर धन उद्यान रत्न पार्क में दुई वड़ा नंबर तीन को रानी बारी सामुदायिक वन भित्र चार वड़ा नंबर सोलह को बालाजू बाईस धारा उद्यान भित्र पांच र गुरु नानक पार्क में दुई वड़ा नंबर चार को शंकर पार्क में दुई वड़ा नंबर छह को लाखे पोखरी पार्क में दुईवटा घर राखिएका छन्। यस्तै वड़ा नंबर चौदह को भुवनेश्वरी पार्क में चार वड़ा नंबर बत्तीस को मदन भंडारी पार्क में दुईवटा घर राखिएको आयोजना का इंजीनियर सराकार दीप श्रेष्ठ ने जानकारी दिनुभएको छ। उहाँले घर को सुरक्षा का लागि फलामे बार राखिएको बताउँदै पार्क में रैथाने बिरुवा र फूल रोप्ने कामलाई बढ़ाउने बिरुवामा प्राकृतिक मल राख्ने बिरुवा जोगाउन प्राकृतिक उपचार विधि अपनाउने विषादीको प्रयोग रोक्ने योजना समेत सुनाउनु भएको छ। लगातार दुई दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 30.08 अंकले बढ़ेर 2754.48 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा होटल तथा पर्यटन जलविद्युत समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 248 कम्पनीको शेयर बढ़ेकोमा 21 घटेको छ। एनएलजी इन्सुरेन्सको शेयर भने गडबड़ भएको छैन। आज अपर लोहर खोला जलविद्युतको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर 13.26% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.08 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 1.06 करोड़ कित शेयर 3.82 अर्ब रूपैयामा किनबेच भएको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। वैकेशन विश्रामपछि एआई सरी प्रविधिबाट रोल्पामा क्षयरोगको खोज अभियान सञ्चालन, जंकोट विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भयो? किन जलामा हात?
4: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3918 98095 14652।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
8: घर हरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईको मनको आवाज।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पा नगरपालिका चार स्थित हेल्थ पोस्टमा एआई एक्स रे प्रविधि मार्फत क्षयरोगको सक्रिय खोज तथा शिविर सञ्चालन गरिएको छ। समुदाय स्तरमै क्षयरोगका सम्भावित बिरामी पहिचान गरी समयमै उपचार ल्याउने उद्देश्यले शिविरको आयोजना गरिएको हो। शिविर उद्घाटन कार्यक्रम रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका कृष्ण क्षयरोग नियन्त्रणका लागि एआई प्रविधिको प्रयोग प्रभावकारी बन्दै गएको बताउँदै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भएको थियो। कार्यक्रम सञ्चालन रोल्पा नगरपालिकाका प्रभात केसीले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा विभिन्न स्वास्थ्यकर्मी जनप्रतिनिधि तथा सरकारवालाको सहभागिता रहेको थियो। हेल्थ पोस्टमा सञ्चालन भइरहेको शिविरमा स्थानीय सेवाग्राहीको उल्लेख्य सहभागिता देखिएको छ। शिविर मार्फत छातीको एक्सरे परीक्षण गरी एआई प्रविधिबाट क्षयरोगको प्रारम्भिक पहिचान गरिने व्यवस्था गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। स्वास्थ्यकर्मीका अनुसार समयमै परीक्षण र उपचार गर्न सके क्षयरोग पूर्ण रूपमा निको हुने भएकाले लक्षण देखिएका अनिवार्य परीक्षण गराउन आग्रह गरिएको छ। शिविर तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ। रोल्पाको जंकोट विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ। स्वर्गीय माता पिता मनवीर पुन र तिरसु पुनको स्मृतिमा आयोजित कार्यक्रममा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय जंकोट रोल्पामा अध्ययनरत 13 जना जेहन्दा तथा विपन्न विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण गरिएको छ। साथै विद्यालयलाई शैक्षिक सांस्कृतिक तथा खेलकुद सामग्री समेत हस्तान्तरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वडा तथा वडा नम्बर 8 का प्रतिनिधि तुलराम बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समाजसेवी शैक्षिक अभियन्ता तथा नेरेश्वर रोल्पाका जिल्ला सभापति नौल सिंह पुन रहनु भएको थियो। उहाँले आफूले प्राथमिक शिक्षा हासिल गरेको विद्यालयको शैक्षिक उन्नयनका लागि स्वर्गीय आमा बुबाको सम्झनामा रू 1,51,100 अक्षय कोष स्थापना गरिएको जानकारी दिनुभएको छ। उक्त अक्षय कोषको ब्याजबाट प्रत्येक कक्षा 8 को परीक्षामा विद्यालय प्रथम हुने विद्यार्थी र उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरिने तथा कोषलाई क्रमशः वृद्धि गर्दै लगिने उहाँले बताउनु भएको छ। साथै विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना, पठन पाठनको गुणस्तर सुधार तथा टाढाबाट अध्ययन गर्न आउने कक्षा 6 देखि 8 सम्मका विद्यार्थीका लागि छात्रावास व्यवस्थापन गर्न सुझाव दिनुभएको थियो। कार्यक्रममा विद्यालयको समग्र अवस्थाबारे प्रकर्ण सिंह घरती मगरले जानकारी गराउँदै विद्यालयलाई अक्षय कोष स्थापना गरी सहयोग गर्न सम्पूर्ण सहयोगदाताप्रति आभार व्यक्त गर्नुभएको थियो। समापन मन्तव्यका क्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुलसीराम बुढा मगरले 5,00,000 भन्दा बढ़ी सहयोग गर्ने व्यक्तिहरूलाई विशेष सम्मान गरिने तथा हालसम्म अक्षय कोषको स्थापना गर्ने दाताहरूको नाम शिलालेखमा उल्लेख गरी सम्मान कार्यक्रम आयोजना गरिने बताउनुभयो। विद्यालयका शिक्षक वसन्त बुढा मगरको सञ्चालन र शिक्षिका अस्मिता बुढा मगरको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक वसन्त बुढा मगरले गर्नुभएको थियो। रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 1 रोका स्थित भित्री सड़क खण्डमा बोलेरो जीप चालकमाथि अज्ञात समूहले कुटपिट गरेको छ भने 2 वटा मोबाइल फोन र झोला लुटेर फरार भएका छन्। मंगलबार साँझ करिब 7:30 बजे राणीबाट खेततर्फ जाँदै गरेको बाटी रक्ष 2957 नम्बरको डबल क्याब बोलेरो जीपलाई सड़कमा ढुंगा राखेर रोकिएको र चालकको ढुंगा हटाउने क्रममा अज्ञात 4-5 जनाको समूहले चालकमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। घटनामा जीप चालक 8 बिस्कोट नगरपालिका वडा नम्बर 1 फिलिङ्गेका अन्दाजे 25 वर्षीय मुकेश विक घाइते भएको बताइएको छ। कुचबिचबाट उहाँको शरीरको भित्री भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभएको छ। उहाँका अनुसार गाडीमा सवार सोही स्थानका 39 वर्षीय पुने बुढाले छुटाउन खोज्दा उहाँको दाहिने हातको पन्छामा चोट लागेको छ। कुटपिट गर्ने अज्ञात समूहले चालकका दुईवटा मोबाइल र एउटा झोला समेत लिई फरार भएको उहाँको भनाइ छ। घटनाको खबर राति 9:15 बजे प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट स्याला खदीबाट प्रहरी सहायक निरीक्षक डम्बर बहादुर चन्दको नेतृत्वमा 4 जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। दुवै घाइतेको स्थानीय बुढा उपचार क्लिनिक आज बिस्कोट नगरपालिका एक ओखेल्लेमा उपचार भइरहेको र उहाँहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको प्रहरी निरीक्षक पुरले जानकारी दिनुभएको छ। कुटपिटका क्रममा बोलेरो जीपको साइडको सिसा फुटेको भए पनि अन्य क्षति नभएको तथा गाडीलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य भइरहेको छ। अज्ञात शवले लुटेर लगेको झोलामा नगद रकम रहेको भन्ने खबर प्राप्त भए पनि एकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। करिब 9 महिनासम्म रूकुम पश्चिम जिल्लाको प्रमुख जिल्लाधिकारीको जिम्मेवारी सम्हाल्नुभएका प्रमुख जिल्लाधिकारी दिनेश प्रसाद थानी गृह मन्त्रालयमा सरुवा हुनुभएको छ। विधायिका क्रममा उहाँले आज सार्वजनिक गरेको सन्देश फेसबुकमा राजनैतिक तथा व्यक्तिगत आग्रह पूर्वाग्रहबाट प्रभावित भई झूठ बोलेर जनतालाई भ्रममा पार्ने व्यक्तिहरूप्रति कटाक्ष गर्नुभएको छ। उहाँले राष्ट्र र नागरिक सेवामा आफूलाई साथ दिने व्यक्ति तथा संस्थालाई सधैँ सम्झिरहने उल्लेख गर्दै म सम्झिन चाहन्न ती व्यक्तिहरू जो राजनैतिक र व्यक्तिगत आग्रह पूर्वाग्रहबाट गरुषित रहेका थिए अनि झूठ बोलेर जनतालाई झुक्याइरहेका थिए भन्नु उहाँले टिप्पणी गर्नुभएको छ। उहाँको उक्त अभिव्यक्तिलाई जिल्लाको प्रशासनिक तथा राजनैतिक वित्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। गृह मन्त्रालयको निर्णय अनुसार सुरुवा भएपछि उहाँले प्रमुख जिल्लाधिकारीको भूमिकाबाट औपचारिक विदाई लिनुभएको हो। विदाई सन्देश मार्फत उहाँले जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुरक्षा निकाय विभिन्न कार्यालय प्रमुख स्थानीय तहका जनप्रतिनिधि राजनीतिक दलका माओवाद व्यक्तिहरू तथा पेशागत संगठनका प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। सरुवा नियमित प्रक्रिया भए पनि कार्यकालमा आत्मीय बनेका व्यक्ति ठाउँ र सम्बन्धहरू छोड्नु पर्दा मनमा नरामाइलो लागेको उहाँले बताउनु भएको छ। म तपाईहरूसँगै छु, केवल भौगोलिक दूरी मात्र बढ़ेको छ भन्दै उहाँले जिल्लाप्रति आत्मीयता व्यक्त गर्नुभएको छ। जिल्लामा भूकम्पपछिको विस्तृत क्षतिको आकलन पुननिर्माण लगायतका काममा गैर जिम्मेवार बनेको भन्दै उहाँले स्थानीय तहका जनप्रतिनिधिहरूले आलोचना गर्दै आएका थिए। थानीको सरुवा भएसँगै रूकुम पश्चिममा नयाँ प्रमुख जिल्लाधिकारी रूपमा निशान राज गौतम जानुभएको छ। उहाँले हिजोदेखि पद बहाली गरिसक्नु भएको छ। अब देश बाहिरको समाचार। इरानको रिभोल्युसनरी गार्ड्सले अमेरिका र इजरायलको पुनः आक्रमण शुरू गरेमा मध्य पूर्वमा जारी तनाव क्षेत्रीय सीमाभन्दा बाहिर फैलिने चेतावनी दिँदै कड़ा प्रतिक्रिया दिने वाचा गरेको छ। सम्भावित पुनः संघर्षबारे बढ़दो आशंका बीच तेहरानले यस्तो कठोर सन्देश सार्वजनिक गरेको हो। रिभोल्युसनरी गार्ड्सले आफ्नो वेबसाइट सेपाहा न्यूज मार्फत जारी गरेको विज्ञप्तीमा यदि इरान विरूद्ध आक्रमण दोहोरियो भने यस पटकको क्षेत्रीय युद्ध अझ टाढासम्म फैलिनेछ र प्रतिशोधात्मक कार्यवाही अत्यन्त विनाशकारी हुनेछ भनिएको छ। विज्ञप्तिमा अमेरिकालाई लक्षित गर्दै कठोर शब्दमा चेतावनी दिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा दीर्घकालीन सम्झौता नभए वाशिङटनले इरानमाथि पुनः सैन्य कार्यवाही गर्न सक्ने संकेत गरेका छन्। पछिल्लो समय दुवै पक्षबीच वार्ता प्रयाससँगै धम्कीपूर्ण अभिव्यक्तिहरू पनि तीव्र बनेका छन्। फेब्रुअरी 28 शुरू भएको भनिएको युद्धपछि दुवै पक्षले आफ्ना प्रस्ताव आदान प्रदान गर्दै आएका छन्। अप्रिल 8 अस्थायी युद्ध विराम लागू भए पनि अस्थायी समाधान अझै टुंगोमा पुगेका छैनन्। रिभोल्युसनरी गार्ड्सले जारी विज्ञप्तिमा अमेरिकी जायो नीतिस सूत्रलाई सम्बोधन गर्दै उनीहरूले सम्पूर्ण सैन्य क्षमताको पूर्ण प्रयोग गरेर आक्रमण गरे पनि इरानले अझै आफ्नो पूर्ण शक्ति प्रदर्शन नगरेको दावी गरेको छ। करिब 40 दिन लामो संघर्षमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी लगायत शीर्ष नेताहरू मारिएको दावी गरिएको छ। जसपछि तेराहरूले विभिन्न क्षेत्रमा प्रतिकार स्वरूप क्षेप्रास्त्र ड्रोन आक्रमणहरू गरेको उल्लेख गरेको छ। अमेरिकी पक्षबाट मंगलबार सार्वजनिक भनाइ अनुसार यदि सम्झौता नभए केही दिनभित्र पुनः आक्रमण शुरू हुन सक्ने चेतावनी दिएको छ। राष्ट्रपति ट्रम्पले एक दिन अघि खाड़ी मुलुकका नेताहरूले उनलाई निश्चित समयमा आक्रमण रोक्न आग्रह गरेको दावी पनि गरेका थिए। उनले दुई तीन दिन सम्भवतः शुक्रबार वा आइतबार वा अर्को हप्ताको शुरूआतभित्र निर्णय हुन सक्ने बताएका छन्। इरानका विदेश मन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा लेख्दै युद्धमा पुनः फर्किनु परेमा अझै ठूलो र अप्रत्याशित परिणाम देखा पर्ने चेतावनी दिनुभएको छ। अन्तिममा खेल समाचार। आईसीसी विश्वकप लीग दुई अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ। कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराए पराजित गरेको हो। जीतका लागि स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछाएको अमेरिकाले 271 ओभरमा 4 विकेट गुमाएर लक्ष्य पूरा गरियो। यो अमेरिकाका लागि ओपनर स्मिथ पटेल र साहान जहागिरले सम्मान 37 रन बनाएका छन्। कप्तान साई तेजा मुकामल्लाले 35 रन बनाएका छन्। मिलिन्द कुमार 24 रनमा अवजित रहँदा शुभम रन्जानेले 11 रन जोडेका छन्। त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको स्कटल्याण्डले 433 ओभरमा सबै विकेट गुमाउँदा 169 रनको एक फल बनाएको थियो। स्कटल्याण्डका लागि मार्को वाटले सर्वाधिक 66 रनको योगदान दिएका छन्। उनले 85 बलमा 4 चौका र 3 छक्काको मदतमा 66 रन बनाएका हुन्। त्यस्तै स्कटल्याण्डका अर्का खेलाडी ब्रान्ड म्याकोमुलनले 32 रन जोड्दा म्याथ्यु क्रफ्टले 20 रन बनाएका छन्। त्यस्तै जर्ज मुन्सेलले 19 रन बनाएका छन्। बलिङतर्फ अमेरिकाका रुसिल उगारकर एकलैले 4 विकेट लिए भने सौरभ नेत्रावलकरले 3 विकेट झरेका छन्। त्यस्तै शुभम रञ्जनले 2 विकेट लिँदा हरमीत सिंहले 1 विकेट लिएका छन्। जीतसँगै अमेरिका 38 अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ। सम्मान 38 नै अङ्क रहेको स्कटल्याण्ड रन रेटका आधारमा दोस्रो स्थानमा छ। त्रिकोणात्मक श्रृंखलामा अब नेपालले शुक्रबार अमेरिकासँग खेल्नेछ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न सरकारको निर्देशन। सरकार अधिकार कर्मी रूबी खाँडबीच 5 बुधे सहमति। 300 दिनमा अनसन तोडियो। काठमाडौँ महानगरले 8 वटा पार्कमा मौरीका घार राख्यो। शेयर बजार 30 अङ्क नै बढ्यो। सबै समूहका सूचक उक्लिए। एआई एक्सरे प्रविधिबाट रोल्पामा सेरोको खोज अभियान सञ्चालन। जलकोट विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण। अठबिचकोटमा जीप चालकमाथि कुटपेट। दुबई 2 मोबाइल र झोला लुटेर फरार। झुट र पूर्वाग्रहबाट ग्रसित प्रति व्यक्ति प्रति परिचयको कटाक्ष गर्दै रूकु पश्चिमबाट विदाई। र पुनः आक्रमण भए क्षेत्रीय युद्ध झन फैलिने इरानको चेतावनी। अमेरिकाले स्कटल्याण्डलाई हरायो। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। राम्रो वेबसाइट जलझलापेस.com तथा facebook.com/radiojalzhala संसारभरिकै साथ प्रसारण भइरहेको। बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: संयुक्त सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष।

0: जेरो एवं नमस्कार कार्यक्रम थबाङको टिभी लिएर आएका छौं। यो कार्यक्रम सुनेर बस्नुभएका थबाङवासी लगायत रेडियो पूर्वीलकुम सँगै रेडियो मार्सलेर रेडियो जलजला सुन्दै बस्नुभएका तपाईँ सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत गर्दछु। कार्यक्रम लिएर उपस्थित भएको छु म जयमान बुढा मगर र मलाई रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज रुकुम प्रमुख स्टुडियोमा प्राविधिक सावित्री खत्री हुनुहुन्छ भने रेडियो मालसरी 100.5 मेगाहर्ज रोल्पाको स्टुडियोबाट रितिका मगर र रेडियो जलजला 96.4 मेगाहर्ज रोल्पाको स्टुडियोबाट रिता गाहा मगरले साथ दिइराख्नु भएको छ। श्रोता यो कार्यक्रम रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्जले रुकुम पूर्वमा उत्पादन गर्ने गरेको छ। त्यसको प्रसारण प्रत्येक साताको बुधबार बेलुका 6:30 बजेदेखि करिब 7 बजेसम्म रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज रुकुम पूर्व रेडियो मालसरी 100.5 मेगाहर्ज रोल्पा र रेडियो जलजला 96.4 मेगाहर्ज रोल्पाबाट एकैसाथ प्रसारण हुने गर्दछ। साथै तीनवटै रेडियोका फेसबुक पेजहरूबाट साथै तीनवटै रेडियोका अनलाइन इन्टरनेटमा रेडियो पूर्वी रुकुम .com.np मालसरी खबर .com र जलजला प्रेस .com पनि हाम्रो आवाजलाई विश्वभर एकैसाथ सुनिराख्नु भएको छ। श्रोता यो कार्यक्रममा हामीले थबाङ गाउँपालिकाका विभिन्न शाखाहरू थबाङ गाउँपालिकाका वडाहरूले गरेका विभिन्न कामहरूको जानकारी सँगै हरेक हप्ता थबाङ गाउँपालिकाका विभिन्न ताजा गतिविधिहरू साथै गाउँपालिका स्थित सफल व्यक्ति तथा व्यवसाय संघको उत्पीर्ण कुराकानी गर्ने गर्दछौ भने पालिकावासीका गुनासा तथा सुझावहरू लिएर उपस्थित हुने गर्दछौ। यस्तै गरी थबाङ गाउँपालिका वडा र विभिन्न शाखाहरूबाट भइ गरेका कामहरूको कहाँ कसरी हुँदैछन् भन्ने बारे पनि जनप्रतिनिधि कर्मचारीबाट के कस्ता सेवा प्रभाव भइराखेको छ भन्ने बारे जानकारी दिने गर्दछौ। आजको कार्यक्रम हामीले रोल्पा थबाङ गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष अभिलाषा रोका मगरसँग वडाका समग्र विकास र विभिन्न चुनौती लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरेका छौ। अब सुनौ रोल्पा थबाङ गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष अभिलाषा रोका मगरसँग गरेको यो कुराकानी। कार्यक्रम थबाङ गतिविधिमा स्वागत छ।
1: धन्यवाद नमस्कार।
0: अहिले चाहिँ वडाको कामहरू कसरी भइरहेछन् के छ गतिविधिहरू के भइरहेछन् बताइदिनुहोस् न।
1: वडामा बजेटिङ भएका विकास निर्माणका

0: यो चालु आर्थिक वर्षमा वडा नम्बर 2 ले कस्तो योजनाहरूलाई प्राथमिकता राख्नु भएको थियो?
1: यो आर्थिक वर्षमा हामीले योजना तर्जुमा गर्दै गर्दाखेरि त मुख्य प्राथमिकता चाहिँ अब कृषि क्षेत्रलाई अगाडि बढाउनु पर्छ भन्ने चाहिँ हामी त्यसरी लिएका थियौँ। तर विडम्बना के भइदियो भने अब हरेक ठाउँहरूमा बाटोको अभाव पनि, हरेक ठाउँहरूमा खानेपानीका अभावहरू पनि, त्यसले गर्दाखेरि हामीले यो वर्ष चाहिँ भौतिक निर्माण चाहिँ पहिलो प्राथमिकतामा राखे जस्तो चाहिँ देखिन्छ। तर हामीले गर्न खोजेको चाहिँ त्यसरी थिएन, तर पनि धेरै ठुलो बजेट चाहिँ अब भौतिक निर्माणतिर लागेको छ।
0: भौतिक निर्माण भन्नाले चाहिँ कस्ता कस्ता योजनाहरू समेट भएको छ भन्नाले, सडक छ कि अथवा भवन निर्माण, के चाहिँ प्राथमिकता राख्नु भएको छ?
1: हामीले चाहिँ मुख्य गरेर सिडीहरूलाई प्राथमिकतामा राख्यौँ। छेर्लोगङ सिडी, अनि चाहिँ कोइरोगङ सिडी, गुलिगाँडा सिडी, प्याङ सिडी भनेर चाहिँ सिडीलाई नै पहिलो प्राथमिकतामा लिएको छ। बाटोहरू चिप्नुहुने, चिप्नु बाटो अनि साउनु बाटो, त्यसले गर्दाखेरि अलिक चौडा बनाएर त्यसमा सिडी राख्दाखेरि कुन्ठ होला भनेर चाहिँ हामीले त्यसरी लिएका छौँ। सिडीलाई पहिलो प्राथमिकता राखेका छौँ। र अब हिलोबाट बस्न अनि र अर्को कुरा चाहिँ तपाईँको चिप्लिने, अब चिप्लेर चाहिँ धेरै जसो समुदायमा त्यो अलिकति क्षतिपूर्ति भएको हुँदाखेरि अन्त त्यसलाई मात्रै गर्नुहोला।
0: हजुरको ओडामा जस्तै अहिले एउटा शहीद मार्ग पनि छ, राष्ट्रिय योजना, त्यो शहीद मार्ग पनि यो लामो समय भयो ट्रेक ओपन गरेको, तर चाहिँ पिसको बाटो पिस गर्न अथवा स्तरोन्नति गर्न अलिक ढिला सुस्ति जस्तो चाहिँ भइरहेको छ, यहाँले चाहिँ कसरी खेल्नु भएको छ यो शहीद मार्ग?
1: खास गरेर त मेरो वडा क्षेत्रभरि नै यो शहीद मार्गले छोएको छ। त्यसले गर्दाखेरि मलाई पनि केही जिम्मेवारी थपिएको जस्तो हुन्छ। त्यसो हुँदाखेरि मैले शहीद मार्गलाई, अहिले शहीद मार्गको यो छवाङ ठुलो बजारदेखि येबाङ खोला, येबाङ खोलासम्मको बाटो पिचको काम थियो, तर त्यो शहीद मार्गले त्यो काम पनि अझै पुरा गरेको छैन। र अर्को कुरा चाहिँ यो शहीद मार्ग भन्ने बित्तिकै एउटा गौरवको योजनाभित्र पर्छ। यो साहित्य चाहिँ सङ्घीय उसमा हेर्दाखेरि यो अलिक ठुलै योजना पर्छ, तर पनि यहाँ धेरै ढिला सुस्ती गरेको छ। मैले पनि मेरो तर्फबाट शहीद मार्गको अफिसलाई चाहिँ बारम्बार चाहिँ मैले केही कुराहरू राख्ने गर्छु, तर यहाँहरूले पनि अलि नसुने जस्तो त्यस्तो समस्याहरू चाहिँ देखा परिरहेको छ।
0: यसको चाहिँ मुख्य समस्या के हुन सक्छ? आयोजना कार्यालयले व्यवस्था गरेको अथवा ठेकेदारले चाहिँ काम गर्न नसकेको के जस्तो लागिरहेको छ, अथवा संघीय सरकारले?
1: यहाँ चाहिँ संघीय सरकारबाट परेका बजेटहरू पनि अब ढिला सुस्ती हुने कार्यान्वयनको क्रममा चाहिँ ठेकेदारको लापरवाहीले ठेकेदारले पनि समयमा काम नगरिदिने। अर्को कुरा, यो शहीद मार्गले बाटोहरू पिच गर्दै गर्दाखेरि जहाँसम्म मलाई लागेको के हो भने, जहाँ जोखिम छ, जहाँ चाहिँ अलिकति समस्या हुने खालका ठाउँहरू छ, तिनी ठाउँहरूलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर त्यो बाटोलाई पिचको काम अगाडि बढाएको भए सुने थिए। तर त्यसो देखिएन, त्यसो नदेखिएको हुँदाखेरि थोरै समस्या छ यहाँ त, अलिकति गाह्रोकै विषय छ। अस्ति मात्रै मैले शहीद मार्गको अफिसलाई के जानकारी दिएँ भने, तपाईँहरूको यो बर्खा आउन लाग्यो, हाम्रो वडामा चाहिँ एउटा घर चाहिँ जोखिममा छ, त्यो जोखिममा परेको घरलाई चाहिँ हामीले कसरी चाहिँ त्यसलाई उ गर्न सकिन्छ, त्यसलाई चाहिँ हामीले कसरी सेवा दिन सकिन्छ त्यहाँहरूलाई, त्यहाँहरूलाई त्यहाँबाट हटाउने हो कि त्यहाँको अगाडि चाहिँ वाल लगाइदिने हो कि भनेर अस्ति मात्र पनि मैले कुरा राखेको छु। र अर्को भर्खरै चाहिँ यो वर्ष मात्र चाहिँ कम्प्लिट भएको साइनी माइली मोडमा माथिबाट ठुलो ढुङ्गा खसेको छ र त्यहाँ गाडी पनि सिङ्गल वे मात्र बनेको छ, त्यसले गर्दाखेरि मैले त्यहाँ पनि हेरिदिनु पर्यो भनेर मैले त्यसरी कुरा राखेको छु। तर चाहिँ अझैसम्म सुन्नु आएको छैन, त्यसले गर्दाखेरि यहाँ समस्या छ। शहीद मार्गले स्थानीय सरकारलाई, सरकारले भनेका स्थानीय सरकारमा देखिएका समस्याहरू, शहीद मार्गसँग जोडेर देखिएका समस्याहरूलाई चाहिँ अहिले सम्बोधन गर्न नसक्दाखेरि यो अलि समस्या नै मान्छु म।
0: यो त शहीद मार्ग भयो उदाहरणको लागि, यो जस्तै शहीद मार्ग संघीय सरकारको भयो अनि त्यस्तै

0: प्रदेश सरकार मार्फतको योजनाहरू पनि आउने गर्दछन्, तर चाहिँ स्थानीय तहसँग समन्वय सहकार्य अथवा स्थानीय तह हजुर वडावासी हुनुभयो अथवा गाउँ पञ्चायत प्रदेशका अथवा सङ्घका योजनाहरू यसरी चाहिँ राम्रोसँग कार्यान्वयन गर्नुहोस् अनि समयमा आउनु भएन अथवा घुमस्तरीय चाहिँ काम गर्नुहोस् भन्ने भनिराख्दाखेरि यहाँ आउने कुरा कतिको चाहिँ सुनवाई भइराखेको छ महसुस कसरी गरिरहेको छ?
1: यो खास गरेर त्यो कुरा पनि सही नै हो। कस्तो देखिन्छ भने प्रत्येक सरकारले आफै कार्यान्वयन गर्ने केही बजेटहरू हुन्छ। कुनै कुनै बजेटहरू चाहिँ खबाङ गाउँपालिकाले स्थानीय सरकारले कार्यान्वयन गर्ने बजेटहरू हुन्छ, तर केही केही बजेटहरू यस्ता देखिन्छन् कि अब जुन उसले अफिसले बजेट पे गर्यो त्यही अफिसबाट कार्यान्वयन हुने कुराहरूमा चाहिँ धेरै लापरवाही देखिन्छ। यो गत वर्ष मात्र यो वर्ष त त्यस्तो थिएन, गत वर्ष मात्र के थियो भने यो बजार एरियामा यो थरङ्गु बजार एरियामा चाहिँ विकास सहितको स्टोन पेमेन्ट थियो। स्टोन पेमेन्ट चाहिँ मैले र यहाँको स्थानीयको गुनासो अनुसार चाहिँ मैले अफिसलाई जानकारी गराएँ, तर अफिसलाई जानकारी गराउँदा गराउँदै पनि यो गुणस्तर हिँड्यो, यो यसको गुणस्तर छैन, यसलाई चाहिँ अलिक राम्ररी बोर्ड नबनाउँदासम्म चाहिँ यहाँले चाहिँ रोकिने काम गर्नु होला भनेर मैले पनि यसरी अनुरोध गरेँ। तर चाहिँ भित्र चाहिँ त्यो कुराहरूलाई उहाँले व्यवस्था गरेर केही आफ्नै तरिकाले भुक्तानी दिन आफ्नै तरिकाले अनुगमन गरेर यहाँको जनगुनासोहरू चाहिँ नसुन्ने त्यस्तो चाहिँ देखिन्छ। अनि प्रदेश सरकारबाट कुनै सडकहरू लाई पनि अब सडकहरू त्यहाँबाट कार्यान्वयन हुने सडकहरू पनि त्यस्तै देखिन्छ, अहिलेसम्मको अनुभवमा त्यस्तै देखिरहेको छ। त्यसले गर्दाखेरि हामी सबै चाहिँ अलि एकले अर्कालाई चाहिँ आत्मनिर्भर बनेर काम नगर्दासम्म यो गुनासो पनि रहिरहने र
0: त्यो त यो हाम्रो नेपालकै प्रख्यात धार्मिक स्थल चाहिँ भनौँ होइन, जलजला खबाङदेखि चाहिँ जलजला जाने गर्छ सडक चाहिँ खनिरहेको छ, त्यसमा जलजला पूजा छ नि त नजिक नजिकको पूजा रहेछ। अस्ति भर्खर मात्र दुःखद घटना चाहिँ घट्यो, त्यसमा एउटा कारण सडक पनि होला, सडक चाहिँ त्यहाँ चौडाइ रहेछ साङ्ग्रो रहेछ अथवा चाहिँ उकालो रहेछ, त्यहाँ राम्रोसँग चाहिँ रोड ठेकदारले चाहिँ खन्न सकेका रहेनछ भन्ने कुरा पनि आइरहेको थियो। यसमा चाहिँ फेरि के जोडियो भने जनप्रतिनिधिहरूले किन चाहिँ पाकेटा गर्न सकिरहेको छैनन् चाहिँ यो सडक स्थलीय मुक्तिमा अथवा सडक चाहिँ राम्रो बनाउनु पर्ने भए त यो चाहिँ जनप्रतिनिधिहरू हेर्नुपर्ने होला, उहाँहरू किन चाहिँ ध्यान दिनु भएको छैन भन्ने आवाज पनि उठिरहेको छ, यसमा चाहिँ के देख्नुहुन्छ तपाईँ?
1: त्यो चाहिँ अब त्यो हिसाबले ठिकै पनि हो। मैले त्यो घटनाको बारेमा र त्यहाँको बाटोको बारेमा त एक नम्बर वडामा भएको हुँदाखेरि मैले त्यसरी नै प्रभाव गर्न त मिल्दैन होला, तर पनि के देखिन्छ भने म आफू स्वयं पनि त्यो घटना भएको दिन यहीँबाट प्रहरी र स्वास्थ्य कर्मीको टिम लगेर म आफै पनि पुरुषका स्थानमा पुगेको र त्यो सबै मुसहरूमा खटेको हुँदाखेरि मलाई के लाग्छ भने त्यो बाटो पनि साग्रो चाहिँ हो, बाटो पनि साग्रो छ र अलिकति त्यहीँनिर चाहिँ कस्तो देखियो भने हुन त भौगोलिक विपक्षता भौगोलिक अवस्थाले गर्दा पनि कहीँ कहीँ बाटो त्यस्तो हुन आउँछ, अलिकति उकालो र त्यहीँनिर फेरि अलिकति मोड देखियो, त्यसले गर्दाखेरि त्यो हो त्यो समस्या देखिन्छ। र अर्को कुरा चाहिँ यो ठेकेदारहरूलाई पाकिस्तान नलाउने भन्ने कुरा चाहिँ यो अहिले चाहिँ प्रदेश सरकारले सरकारबाट 5 लाख सडकहरूमा राख्नुहोस् भनेर त त्यसरी सडकमा राख्न पाउने गरेर त्यसरी बुलेटिन भएको थियो, त्यो त्यसको बारेमा अब त्यो ठाउँमा 5 लाख रुपियाँले बाटोलाई अलिकति सरसफाई गर्ने भन्ने कुरा चाहिँ थियो, तर साथीहरूले अब त्यो ठेक्का आह्वान भइसकेको या थियो या थिएन त्यस बारेमा त मलाई उयो थाहा भएन, त्यो एक नम्बर वडा त्यसलाई थाहा होला र गाउँपालिकालाई थाहा होला।
0: उदाहरण दियो होइन, तर त्यस्ता खालको सडकहरू जो बाटो खनिएको जो चाहिँ अब अलि चौडाइ नगरेको अलि चाहिँ राम्रोसँग चाहिँ जो चाहिँ जहाँ अप्ठ्यारो त्यहाँ झनै सडकहरू पनि त्यस्तै खालको खनिएको अवस्था चाहिँ देखिन्छ कि त्योमा जस्तै जनप्रतिनिधि यहाँ ओडामा कसरी चाहिँ त्योलाई हेरिरहनु भएको त्यस्ता खालका सडकहरू चाहिँ खनिँदाखेरि यहाँहरूले खबरदारी हामीलाई अथवा चाहिँ माथिल्लो सरकारले कति चाहिँ यहाँले जानकारी गराउनुहुन्छ भन्ने प्रश्न छ।
1: त्यो हामीले त अब त्यसरी त अब यो ठेकेदारहरूलाई पनि हामी आफ्नो तर्फबाट त अब पिलेरै गएको हुन्छ। बाटोको क्वान्टिटी क्वालिटी त हुनुपर्छ भनेर त हामीले बारम्बार भनिरहेको अवस्था छ। र अर्को चाहिँ हामी यस्ता सडकहरू कहीँ कहीँ अघि पनि मैले भने भौगोलिक अवस्थालाई चेन्ज गर्दा पनि कहीँ कहीँ बाटोहरू त्यस्तै पर्दो जाँदो रहेछन्। त्यसले गर्दाखेरि हामीले यो दुई नम्बरवटामा त्यो खासै टिस्टा बाटोहरूको छैन, एउटा बाटो मात्र अलिकति सानो साँग्रो छ। त्यसले गर्दाखेरि त्यस्ता साँग्रो बाटोहरूलाई चाहिँ सुधार गर्ने चाहिँ प्रयास लाग्छ के अरे
0: जनप्रतिनिधि ओडाको हुनुहुन्छ, कार्यपालिकाको एक सदस्य पनि हुनुहुन्छ होइन। यो पहिला हजुरले हजुर चाहिँ एउटा बजेटहरू माग गर्ने योजना माग गर्ने पहिला चाहिँ यो जनप्रतिनिधि हुनुभन्दा अगाडि माग गर्ने छैन भन्नुहुन्थ्यो भने अहिले चाहिँ जो चाहिँ सम्बोधन गर्नुपर्ने अथवा बजेट योजना तर्जुमा छनौट गर्ने सम्मान हुन्छ अथवा योजना दिने सम्मान हुन्छ, यहाँको अनुभव चाहिँ कस्तो लागिरहेको छ?
1: अब यो बारम्बार कुरा गरिरहेको विषय पनि हो र प्रत्येक पब्लिकलाई प्रत्येक समुदायलाई भनिरहेको विषय पनि हो। खास गरेर हामीले बजेट माग्दै गर्दाखेरि अघि तपाईँले भन्नुभएको जस्तै म पहिला बजेट माग्ने थिएँ र अहिले त दिने ठाउँमा छु। तर कस्तो देखिँदो रहेछ भने मेरो अनुभवमा हामीले जनताका हरेक इच्छाहरू चाहिँ पुरा गर्न सकिन्छ गर्ने अब गर्नुपर्छ भन्ने हिसाबले त आएका हुन्छौ। तर अनिगिन्ती जनताका अनिगिन्ती योजनाहरू हुन्छ, तिनी योजनाहरू चाहिँ पुर्याउन नसकिँदो रहेछ। यो यसको बारेमा यसमा चाहिँ म क्षमा पनि चाहन्छु कि फेरि कुरा गर्दै जाँदाखेरि त्यही बजेटकै कुरा आउँछ, बजेटको अभाव हुने, बजेट सानसानो मात्रामा आउने, तपाईँ गाउँपालिका जस्तो ठाउँमा धेरै कम बजेट आउने, यहाँको राजस्व पनि धेरै कम हुने, त्यो हुँदाखेरि हामीले भने अनुसारको चाहिँ बजेटहरू चाहिँ विनियोजन गर्न सकिन्न। अर्को कुरा चाहिँ मलाई कस्तो लाग्छ भने प्रतिफलमुखी योजनाहरू चाहिँ आम पब्लिकबाट प्रतिफलमुखी योजनाहरू चाहिँ खासै नआउने। त्यसले गर्दाखेरि अब जहाँ पनि अब पूर्वाधारका कुराहरू मात्र धेरै आउने भएको हुँदाखेरि पनि हामीले बजेट गरे अनुसार हामीसँग भएको थोरै बजेटलाई पनि प्रतिफलमुखी बजेट योजनाहरूमा चाहिँ राख्न पाइएको खण्डमा धेरै राम्रो हुन्थ्यो। त्यसरी चाहिँ मेरो अनुभवमा त्यसरी बजेटिङ पनि भइरहेको छैन र त्यसरी चाहिँ प्रतिफलहरू पनि आइरहेको छैन भन्ने कुरा नै हो।
0: जनताको माग चाहिँ अझै धेरै चाहिँ आउने, त्यसपछि हामीसँग स्वरोत साधनको चाहिँ सीमित भएको कारणले कमी भएको कारणले अपरेसन काम गरिसकेको चाहिँ सकिरहेको छैन भने अझै थप चाहिँ स्वरोत साधनहरूलाई चाहिँ वृद्धि गर्न जो चाहिँ स्थानीय अथवा नागरिकले चाहिँ उठाइरहेको योजनाहरू सम्बोधन गर्न यसको चाहिँ केही विकल्पहरू अथवा उपायहरू के देख्नुहुन्छ? हजुर
1: संघीय सरकारसँग छुट्टिन जान्छ। संघीय सरकारले पनि अघि मैले भने जस्तै प्रतिफलमुखी कामहरूलाई अगाडि बढाउने हो भने हाम्रै नेपालको चाहिँ आयुष बढ्ने हो। आयुष बढिसके पछाडि अब हाम्रो अर्थतन्त्र वृद्धि हुने हो, वृद्धि भइसके पछाडि अब अलिकति ठुलो भोल्युममा चाहिँ बजेटहरू वितरण गर्ने हो। त्यसले गर्दाखेरि संघ सरकारले अलिक ठुलो भोल्युममा चाहिँ हामीलाई पनि बजेट दिनु पर्यो। जस्तै काठमाडौँ महानगरपालिकातिर एउटै वडाहरूले चाहिँ 35-36 करोड भन्दा माथि एउटै वडाहरूले परिचालन गरिरहेको र त्यसरी चाहिँ वितरण भइरहेको र पहाडतिरका गाउँपालिकाहरूमा धेरै भनेको चाहिँ 35-36 करोड मात्र आउने। यसरी यो माथि संघीय सरकारले हेर्ने दृष्टिकोण जुन छ, बजेटिङ गर्ने दृष्टिकोण जुन छ, यसलाई यहाँहरूले चाहिँ अलिकति सबैलाई समानान्तर हुने तरिकाले चाहिँ विनियोजन गरेको खण्डमा धेरै राम्रो हुन्थ्यो। त्यसले गर्दाखेरि त्यो सङ्घबाट आउने बजेटको मात्रा बढ्नु पर्यो र यहाँ आइसकेका बजेटलाई पनि हामीले प्रतिफलमा केन्द्रित गरेर पटिठल भए पो जनताले पनि कर तिर्नु कन्डिसाइ नगर्ने हो नि त. हामीले कर ल्याउने कर उठाउनुको लागि त जनताले भने अनुसारको त हामी पुर्याइदिनु पर्यो. पुर्याइदिइसके पछाडिको जनताले कुरु कुरु कर तिर्न त्यसो हुँदाखेरि हामीले प्रतिफलमुखी योजनाहरूलाई अलि अगाडि बढाउने र करको दायरालाई थोरै अगाडि बढाउने हो भने चाहिँ ठुलो भोल्युममा चाहिँ स्थानीय सरकारको बजेट हुन्छ. त्यो बजेट भइसकेपछि मात्र चाहिँ के गर्न सकिन्छ भने हरेक टोलहरूले भनेका हरेक बस्तीहरूले भनेका योजनाहरू चाहिँ पुर्याउन सकिन्छ होला.
0: हुन त वडा चाहिँ एउटा स्थानीय नागरिकसँग दैनिक वृद्धिको सेवा प्रवाह अथवा सेवा दिने चाहिँ स्थान हो. यसमा हजुरले भन्नु अगाडि चाहिँ संघीय सरकार मार्फत चाहिँ आउनुपर्ने, उसले चाहिँ सोच्नुपर्ने नीतिगत कुराहरू उनीहरूले ध्यान दिइराख्नु भन्ने कुरा भयो. अर्को कुरा ल बजेट आयोजना आयो अथवा स्वर साधन भए पनि यसमा चाहिँ सबभन्दा चाहिँ चलायमान्य अथवा चलाउने भनेको त मानवीय स्वर साधन हो. यो भन्नाले चाहिँ फेरि चाहिँ कर्मचारी चाहिँ अलिक अभाव भइराखेको खिचिराखेको अवस्था चाहिँ छ. यहाँको ओडामा अथवा यहाँको पालिकामा कस्तो छ यो जनसङ्ख्या
1: चाहिँ? यो मानव अहिले चाहिँ वडा सचिवहरू प्रत्येक वडामा वडा सचिवहरू छैनन्. हाम्रो चाहिँ कहीँ पनि एउटा वडामा पनि वडा सचिव छैनन्. अहिले चाहिँ कोही वडाहरूमा स्वास्थ्य कर्मीहरूले चलाइरहेको, कोही वडाहरूमा चाहिँ पशु सेवा शाखाले, कोहीमा चाहिँ कृषि सेवा शाखाले, यसरी चाहिँ हाम्रो वडाहरूको प्रशासनिक कामहरू चाहिँ यसरी चलिरहेको छ. खास गरिकन त प्रशासनबाट आएको टिम भएपछि उहाँलाई चाहिँ सबै कुरा नै थाहा हुन्छ भन्ने त हुँदैन. तर आफ्नो उसले प्रशासनबाट आएकोले प्रशासनकै काम गर्दाखेरि अलिक सहज हुन्थ्यो होला भन्ने हो. तर त्यसरी चाहिँ कामहरू अच्किने खट्किने त्यस्तो त हुँदैन. तर भने जस्तो अब उसले प्रशासनको काम प्रशासनकैले गर्ने, पशुको काम पशुले गर्ने र कृषिको काम कृषिले गर्ने हो भने मात्र चाहिँ अलिकति राम्रो देखिन्छ. प्रति के अरे त्यसमा चाहिँ पछि आउने कामहरूमा सजिलो हुन्छ. अब हामीले त पशु सेवा कार्यालयलाई नै खाली गरेर एकजना मात्र राखेर सबै वडाहरूमा वितरण त्यहाँको मानव स्वरूपलाई वितरण गरेका छौँ. स्वास्थ्य संस्थाहरूमा अब त्यसरी वितरण गरेका छौँ. त्यसले गर्दाखेरि हामीसँग मानव संसाधन चाहिँ धेरै कम छ. कर्मचारी पनि
0: अभाव भइराख्दाखेरि हजुरले कार्यपालिका बैठकमा पनि यहाँहरूले चाहिँ माथि संघीय सरकार अथवा प्रदेश सरकारसँग यो कर्मचारी माग गर्ने कति कति गरिन्छ?
1: हाम्रो कार्यकालमा लगभग चाहिँ दुई या तिन चोटि फर्मल रूपले दुई तिन चोटि नै पत्र पठाइसकेको पनि हो. कार्यपालिका निर्णय गरिसकेको पनि हो. लोक सेवा आयोगमा पनि पठाइन् र प्रदेश सरकार संघ सरकार सबैमा पठाइन्. तर उहाँहरूबाट त्यसरी चाहिँ सुनवाई भएन.
0: यो कर्मचारी पूर्ति गर्न सकेको के कारण जस्तो लाग्छ? अथवा दुर्गममा यो त कुरा चाहिँ के भन्छ, दुर्गममा चाहिँ कर्मचारी आउन चाहिँ मानिरहेको छैन भन्ने कुरा तर्क पनि आएको छ. यो जस्तो यो नै तर्क साँचो हो कि अथवा अरू केही प्राविधिक समस्या हुन सक्छ?
1: के गरेर त मलाई लागेको त के हो भने यहाँ कर्मचारी आउन नसकेको कारण, यहाँ कर्मचारी अभाव हुनुको कारण त के गरेर त उनै हो. त्यहाँको अहिले पाउने सेवा सुविधा नै हो. एउटा कुरा ठुलङ गाउँपालिका कस्तो छ भने अब उसले चाहिँ सुगम क्षेत्रतिर राखिदिएको छ तर ठाउँ चाहिँ दुर्गम, ठाउँ धेरै विकट पर्ने अनि उयोलाई चाहिँ यस्तो ठाउँलाई चाहिँ सुगम क्षेत्र मानिदिएको. त्यसले गर्दाखेरि यहाँ आउने कर्मचारी यता आउनुभन्दा पूर्वी रुकुमतिर धेरै जस्तो चाहिँ त्यतातिर जान्छन् किनभने त्यहाँ त दुर्गम छ, दुर्गम ठाउँ भन्ने चाहिँ भनेर चाहिँ भनिएको छ र त्यहाँ दुर्गम भत्ता पनि पाउने गर्छन् साथीहरूले. र हाम्रो ठाउँतिरका साथीहरूले चाहिँ त्यसरी चाहिँ त्यो दुर्गम भत्ताहरू पाउने सुविधाबाट वञ्चित हुन्छन्. त्यसले गर्दा पनि कर्मचारी साथीहरू त एका आउन नमान्ने एका यो थगन गाउँपालिका जस्तै सुनसरी गाउँपालिका यस्ता यस्ता गाउँपालिकाहरूमा यी स्थानीय तहहरूमा चाहिँ त्यही दुर्गम क्षेत्र भएकै कारण हो मुख्य गरेर त.
0: तर चाहिँ के भन्नुभयो माग चाहिँ गरिराख्ने तर सङ्घीय सरकार अथवा जनप्रतिनिधि माथि माथिको तहका जनप्रतिनिधि हो अलि चाहिँ ध्यान नपुगेको हुन सक्छ त्यो पनि तपाईँले आकलन
1: गर्नु त्यो त हो त्यो अन्त अर्को अर्को दोस्रो पक्ष त के पनि हो अब हामीले लोकसेवामा पठाउँछौँ लोकसेवा आयोगले पनि माग अनुसारको चाहिँ दरबन्दीहरू चाहिँ छिटो पठाइदिनु पर्यो छिटो खोलिदिनु पर्यो हुन्छ आफ्नै सिस्टम होला आफ्नै ऊ होला र अर्को चाहिँ हामीले इन्फर्मल रूपमा आयोजित पनि मैले भने नेताजीहरूलाई पनि बारम्बार भनिसकेका छौँ प्रत्येक वडामा वडा सचिव छैन स्वास्थ्यले चलाइरहेछ कृषिले चलाइरहेछ यो अवस्थामा चाहिँ अब कुनै बेला बिग्रिएको अवस्थामा चाहिँ उहाँहरूलाई जोखिम हुन्छ भनेर चाहिँ हामी बारम्बार भनिरहेको कम्तीमा पनि दुई तिनजना मात्रै वडा सचिव पठाइदिएको भएपछि पनि राम्रो हुन्थ्यो भनेर चाहिँ हामीले बारम्बार त्यो भनिरहेका हुन्छौँ उहाँहरूको पनि एउटा दोष उहाँहरूले चाहिँ हामीलाई हेर्ने दृष्टिकोण हामीलाई हेर्ने उनी चाहिँ अलिक गलत पनि हो उहाँले यसरी न कर्मचारी नभएको ठाउँमा कर्मचारी पुर्याइदिएको अब सुशासन होला अब सेवा प्रवाहमा राम्रो होला यसरी त कर्मचारी नभएको त सेवा प्रवाह त कसरी गर्न सकिन्छ भन्ने पनि हो
0: कार्यक्रमको लगभग अन्त्यमा आइसकेको छ अब चाहिँ हजुर अन्त्यमा कोडावासीलाई के भन्नुपर्ने सन्देश छ भन्ने छोटोमा भन्नुहोस् है
1: अब खास गरेर त अब हामीले वडामा भइगरेका कामहरू मैले वडावासीलाई भन्नुपर्दाखेरि वडामा भइगरेका कामहरू चाहिँ लगभग लगभग पुरा भइसकेका छन् र केही 50% जति भुक्तान पुगिसकेको छ र मैले अब भन्नै पर्ने कुरा के हो भने वडावासीलाई भन्नै पर्ने कुरा चाहिँ अब हामी चाहिँ यो ज्येष्ठको अन्तिम सातातिर चाहिँ प्रत्येक टोल बस्तीमा चाहिँ हामी हाम्रो वडा समिति चाहिँ आइपुग्नेछ र त्यहाँ चाहिँ यहाँहरूले बिहारसँग भएका योजनाहरू माग गर्ने योजनाहरू चाहिँ सायद अहिलेदेखि अलिक दीर्घकालीन रूपले चाहिँ सोचेर चाहिँ ती योजनाहरू चाहिँ बनाउ सोच बनाउँदै हुनुहुनेछ गर्नुहुनेछ भन्ने पनि मलाई लागेको छ र अर्को कुरा मैले बारम्बार भनिरहेको कुरा चाहिँ के हो भने हामीले बस्ती स्तरमा गरिने योजनाहरू के अरे बस्ती स्तरमा गरिने छलफल भेला बैठकहरूमा चाहिँ यहाँको धेरै अनुपस्थित देखिन्छ त्यसले गर्दाखेरि यहाँहरू चाहिँ तिन कुराहरूलाई पनि खेल गरिदिनु होला भन्ने पनि गरे र यहीँबाट मैले यो रेडियो कुम्भ मार्फत नै के जानकारी गराउन चाहन्छु भने हामीले वडाबाट चाहिँ लोकसेवा तयारी कक्ष सञ्चालनको लागि शैक्षिक सहायता बजेट चाहिँ राखेका छ त्यो दुईजनाको त्यसको लागि चाहिँ हामीले अब यो हप्तामै चाहिँ अब विज्ञापन पास गर्ने भनेको छ र त्यो विज्ञापन पनि हेर्नुहुनेछ खबाङ गाउँपालिका वडा नम्बर 3 पेज चाहिँ हेर्नुहोला भन्ने कुरा राख्दै
0: यस्तो तपाईँले व्यस्तबाट यो चाहिँ महत्वपूर्ण घनाइहरू चाहिँ
1: हुन्छ धन्यवाद
0: अहिले भर्खरै हामीले सुन्यौं रोल्पा थबाङ गाउँपालिका वडा नम्बर 2 वडा अध्यक्ष अभिलाषा रोका मगरसँग गरिएको कुराकानी यिनै कुराकानी सँगै आजको कार्यक्रम थबाङ गतिविधिको लागि छुट्याएको निर्धारित समय सकिएको छ हामी कार्यक्रमबाट विदा माग्नु पर्ने हुन्छ विदा माग्नु भन्दा पहिले तपाईँलाई कार्यक्रम थबाङ गतिविधि कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला भन्दै आजको कार्यक्रम थबाङ गतिविधि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद त्यस्तै गरी हाम्रो आवाज तपाईँको रेडियो सेट र मोबाइल सेटसम्म पुर्याएर सहयोग गर्नुहुने रेडियो पूर्वी रूकुमका प्राविधिक सावित्री खत्री रेडियो मालसरीका प्राविधिक रितिका मगर र रेडियो जलजलाका प्राविधिक रिता गाहा मगरलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता जयमान बुढा मगर एकसाताको लागि छुट्टिन्छु रुकुम पूर्वको रेडियो पूर्वी रुकुम रोल्पाका रेडियो मालसरी र रेडियो जलजला सुन्दै गर्नुहोला बिदा हुन्छौं जिरो नमस्कार शुभ साता

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना झुङ पेला खेमृदे गरम ओबोतिरी जेऊ पेला सुनो फुरी कता ओचुगुरी जेऊ आउ पेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप ज सक्षम नादे वातावरण मिलेने ल खेपा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चासो खेलगेमा दुख जिनके कोठेल नेला किनाते जन धनी ने खेता छिपी ताऊ हो खोकाई
2: गेछो छानेला बल्ल नेला किने पुरो रङदे नौ पुराले चौसो खेल गिरी
1: वन जंगल सर मेरा आदिमी बानी एमएल एमए ओ छानेला लि उसो कर पोतर राले पार जगेर हटे
2: सलाई लाइटर सियाला ले सताउने चीज राले जा बांजा र यामा देने पोल गेने या इतो चीज र रहिदे वन जंगल याल के बाबा या
1: पिकनिक वन भोज बाको ने सचांसु छिनी नेले चौसो सैदे के खनाई वन जंगल ले ओसो छामि दै के बारी पर चुरोद बिदी ओरे बनै कोबा
2: नान्थर नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
1: गेछो छानेला खोरे ल चाउसी पोलिए हरिदे तरिन गाई गेज नेके लैजु अब नजिरे बने गेम ये ल गेज नेके मालाए औलेम लायो के लाइए
2: वन जंगल छ जुडिसियो गेम बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउसु छिनि ने चौसो सहिदे के खेले या
1: वन जंगल नेला दुके माइए
2: ओडा कार्यालय प्रहरी कार्यालय सज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
3: ए लौ न लौ लौ चटाङ पर्न आटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेदमा बसौ
4: हुन्न हुन्न चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
5: हो र
4: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
8: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
7: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
8: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
7: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू नीलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ नेशनल बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 985-78-43-123 984-78-07-670
10: नेशनल बाथरोग एन्ड स्किन केयर सेन्टर काली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ
11: खै जन्मदाता दिनुहोस् त
12: जन्मदर्ता गरेको छैन नि म्याडम
11: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
12: हो र मलाई त थाहा नै थिएन म्याडम
11: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
12: पहिला कसैले भनेन
13: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: नेपाल सरकार विज्ञापन बोर्ड
14: दिनदिनै एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कतिलो घर चाहियो नि
15: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन
14: तपाईँको प्रयास नै कमजोर छ नत्र त अहिलेसम्म घर भइसक्यो
15: ल अब तैले नै हेर म त घर खोज्दा खोज्दै दिक्क भइसके
16: होइन रात दिन खचखच के को झगडा हो यो
15: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ म त हेरेको हेरै छु राम्रो घर पाइने होइन
16: ए रामे त्यसो भए सुन हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा 7 दूर जग्गामा बनेको 2 तलाको पक्की घर बिक्रीमा छ नि नजिकै वडा कार्यालय खेल मैदान स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि
14: ओहो यस्तै घर हो हामीलाई चाहिएको
15: ओहो साँच्चै यस्तो घर पाइन्छ र भन्या सम्पर्क कसरी गर्ने कहाँ सम्पर्क गर्ने हो ल भन् त भन्
16: ल सिधै फोन गर्न मोबाइल नम्बर 98479719 मा

0: नभनेर मैले कसलाई भनौँ त
1: अंकल अंकल आउनुहोस् म आफूलाई बाटो कटाइदिन्छु
2: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
3: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
4: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
9: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
8: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार

0: अर्पा तुलसीपुर कंचन आयुर्वेद क्लिनिक एण्ड फिजियोथेरापी सेन्टर जेसी चोक देखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसादी पसल सँग सटेको घरमा तुलसीपुर डाङ
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ
0: सम्पर्क मोबाइल 9857821105
1: 9847028002
0: 9905982605
1: र 9103939940
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
7: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजुपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
6: वरिष्ठ हाडजोली तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोडीमा समस्या, हाड जोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
7: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
6: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि राखिएको छ।
7: मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 0825900779, 9829454555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दाङ।
8: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
8: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
9: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
10: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
10: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
10: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
10: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी, घोराही दाङ।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाप रे, अब चाहिँ के हुने हो?
13: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नाति न, यस्तो त जल्दै लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा

0: किन
1: थाहा थिएन?
0: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: नेपाल सरकार विज्ञापन हो।
5: हैया बद्दी मेरो त दादुखिलो के गर्ने होला अब?
6: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
7: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले।
6: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
7: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
7: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908570 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
8: फागुनदेखि वैशाखसम्म आग लागे बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
9: चुरोट बिडीको
10: प्रयोग।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सभामुख अर्यालद्वारा सम संस्कृति पार्टीका संसदीय दलका नेता साम्पाङलाई संसदीय मर्यादा राख्न निर्देशन, अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन चेतावनी, जवाफ नआएसम्म विरोध गर्ने साम्पाङको अडान,
1: शुक्रवासीको बारेमा होइन, लिपुलेकको बारेमा, विदेशी ऋणहरू कुराहरू छन् त्यसको बारेमा हामीले प्रश्नहरू उठाछौं।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमद्वारा व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश, नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवापक्षीय नेताहरूको भनाई, विधिसम्मत तरिकाले आफ्नो सदस्यता अध्यावधि गर्न संस्थापन पक्षको आग्रह,
2: यति गर्दाखेरि पनि अझै हामी चाहिँ एउटा सभापतिसम्म नै पुगौँ भन्दा आगामी
0: असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन, अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधि बीच पाँच बुझे सहमति, हुम्ला र बाजुरा बीच प्रहरी चौकी राख्ने विषयमा विवाद,
3: प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिकामा कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संसद विचार र बहसको सर्वोच्च थलो हो जहाँ असन्तुष्टि पनि संसदीय मर्यादाभित्रै अभिव्यक्त हुनुपर्दछ। हिजो सम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले संसदभित्रै प्लेकार्ड मार्फत विरोध जनाउनु र जनभावना उठाउने प्रयास गर्नु राम्रै होला, तर त्यसले संसदीय अभ्यास र अनुशासनमाथि कस्तो प्रश्न गर्यो त्यसको पनि चिन्तन हुनुपर्दछ। सभामुखले मर्यादा कायम गर्न सांसदहरूलाई निर्देशन दिनुले संसदको गरिमा जोगाउने आवश्यकताको स्मरण हुन्छ। लोकतन्त्रमा विरोध आवश्यक हुन्छ तर त्यसको शैली संस्थाको गरिमा र प्रतिष्ठासँग पनि जोड़िएको हुन्छ, त्यसमा सबैले ध्यान दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: प्रतिनिधि सभा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद सहित संसदीय दलका नेता हर्ख साङपाङलाई संसदीय मर्यादा राख्न चेतावनी दिनुभएको हो। सांसद साङपाङ सहित श्रम संस्कृति पार्टीका सांसदले नियमित रूपमा संसदमा प्लेकार्ड र अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन नियम 30 अनुसार सभामुखले चेतावनी दिनुभएको हो।
6: प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 नियम 20 को खण्ड 6 बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 मा रहेको व्यवस्थातर्फ पनि म ध्यानाकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
5: सभामुखको चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदले संसदमा प्ले कार्ड देखाएर विरोध प्रदर्शन गरेका थिए। प्रतिनिधि सभा नियमावली 2079 नियम 30 अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था रहेको छ। त्यसपछि तुरन्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड 6 बमोजिम आग्रह गर्नुभएको थियो। यस्तै नियम 30 को व्यवस्थातर्फ ध्यानाकर्षण गराउनु भएको थियो। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ। साङपाङले आफूहरूले सरकारका मन्त्रीहरूको जवाब खोजेकाले जवाब नआउँदासम्म विरोध कायम राख्ने बताउनुभयो। संसदबाट बाहिरिएसँगै संचारकर्मीसँग कुरा गर्दै साङपाङले भन्नुभयो,
1: हामी गरिरहन्छौ 5 वर्ष गर्छ जनताको लागि, जनताको तपाईँको सार्वभौम संसदको लागि, संसदको विधि र विधानका लागि होइन, व्यवस्थाका लागि निलम्बन हुन हामी तयार छ। गर्नु भने आज गर्नु भने त खोइ गर्नु उहाँहरूले नजानेको हो है. हाम्रो नियमावलीको 15-2 मात्रै मागे हामीले. हामीले उठाएका प्रश्नहरूको एक हप्ताभित्र सरकारको सम्बन्धित मन्त्रीले जवाब दिने भन्ने छ. गृह मन्त्री पनि वहीँ हुनुहुन्छ अहिले. विशेष गरी सुकुम्बासीको बारेमा होइन, लिपु लेकको बारेमा, यो चाहिँ विदेशी ऋणहरू होइन, तपाईँको चाहिँ के रेको बारेमा या कुराहरू छन् त्यसको बारेमा हामीले प्रश्नहरू उठाएछौँ. त्यसको उत्तर हामीले पाएको छैनौँ.
5: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा दुईवटा महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएको छ. बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश गर्नुभएको थियो. त्यसै गरी मन्त्री गौतमले नै मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पनि सदन समक्ष प्रस्तुत गर्नुभयो. बैठक भोलि 11 बजे पनि पुनः बस्नेछ. नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा तोकेको छ. देशभरका 6,743 वडा कार्य समिति समय सीमाभित्र अध्यावधिकमा सहयोग नगर्ने वडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी सहित समय सीमा तोकेको हो. पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दोलालले आज परिपत्र जारी गर्दै जेठ 21 गते भित्र अनिवार्य रूपमा सदस्यता अध्यावधि गरिसक्न निर्देशन दिनुभएको हो. दोलालले परिपत्रमा वडा सभापतिहरूलाई आफ्ना सदस्यहरूको विवरण जेठ 21 गते भित्र अध्यावधि गर्न निर्देशन दिँदै यस कार्यको अनुगमन पालिका कार्य समितिले गर्ने उल्लेख गरेको सीआईएनलाई जानकारी दिनुभयो.
2: पाउने छ भन्ने व्यवस्था गरेको छ. यसले गर्दा यो समय अवधिभित्रै सबैले गरिसक्नुहोस् विधानको चाहिँ पालना गर्नुपर्छ भन्ने हिसाबले आज चाहिँ वडा सभापतिलाई नै स्पेसल फोकस गरी हामीबाट 166 उहाँहरूलाई नै पुग्ने गरी परिपक्ने गरेका हुन्. निरन्तर अगाडि जिल्ला प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समितिलाई चाहिँ अध्यावधिकमा तल्लो तहलाई चाहिँ निर्देशन गरिदिनु हुन भनेर तरिकाले गरिराखेका थियौँ. तर यति गर्दाखेरि पनि अझै हामी चाहिँ वडा सभापतिसम्म नै पुगौँ भन्दा आज एउटा सन्देश हामीले चाहिँ प्रयोग गरेको छ.
5: सदस्यता अध्यावधिकमा चासो नदिने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्य समितिलाई कांग्रेसले निर्देशन दिएको छ. आन्तरिक विवादका कारण कांग्रेसभित्र सदस्यीय अध्यावधिक अन्यलमा परेको छ. नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने पूर्व सभापति शेरबहादुर देवा पक्षीय नेताहरूको भनाई छ. सरकारले असार 1 गतेदेखि कक्षा 11 पठन पाठन शुरू गर्न निर्देशन दिएको छ. शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्रचार गर्दै असार 1 गतेदेखि कक्षा 11 पठन पाठन शुरू गर्न निर्देशन दिएको हो. शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भइसकेकाले असार 1 गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको छ. यसअघि असारमा नतिजा प्रकाशन गरेर साउन पछि मात्रै कक्षा 11 पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष 1 महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो. यसैबीच यो वर्ष एसईईको ग्रेड वृद्धि परीक्षा पनि असार 1 गतेदेखि नै हुँदैछ. बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सीमा विवाद र अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर भएको झडपमा घाइते भएका 6 जना मध्ये 4 जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ. घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ. जिल्ला प्रशासन कार्यालयका अनुसार हुम्लाको नामखा, ताजाकोट, सर्केगाड र खार्पुनाथ क्षेत्रको सीमासँग जोड़िएको लामपाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न खोजिएपछि विवाद चर्किएको हो. स्थानीयले कवारी खोला भन्दा वारीपट्टि चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध जनाएपछि दुई जिल्लाका स्थानीयबीच झडप भएको बाजुराका प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरोलाले जानकारी दिनुभयो.
7: धेरै टाढा भयो प्रहरी चौकी भन्ने एउटा सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा उम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर अझै उहाँहरूले दोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर आजको स्थिति आयो. त्यसमा 5 जना घाइते हो. 5 जना मध्ये 4 जनालाई आज सुरखेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ.
5: यस विवादलाई सत्य तथ्य र प्रमाणका आधारमा समाधान गरी थप दुर्घटना हुन नदिन स्थानीय

0: माएर भेटाएको हो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भयो। यो जितसँगै अमेरिका 27 खेलमा 38 अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
1: बाँदर आतंकले किसान हैरान, तेह्रथुमको लाली गुराँसका किसानलाई खेती जोगाउने मुस्किल।
2: रुँदा रुँदै पनि नाश गर्ने र त्यसले चाहिँ हामीलाई बहुत कष्ट बनाइदिएको छ र बैलाली पनि नष्ट गरिरहेको छ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
1: स्थानीय सरकारद्वारा बाँदर लखेटी अभियान सञ्चालन रिपोर्टसँगै संवाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सास्तै फेर्न गाह्रो भयो।
4: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
5: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छ, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
3: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
4: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
5: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसान यति बेला अनौठो समस्यासँग जुधिरहेका छन् बाँदर आतंक। खेतबारीमा राम्रोसँग फलेको अन्न बाँदरले मासिदिने डर त्रासमा किसानहरू बाँच्न बाध्य छन्। यही समस्या समाधानका लागि स्थानीय सरकारले पनि बाँदर लखेटी अभियान शुरू गरेको छ।
8: मकै, आलु, कोदोदेखि तरकारीसम्म बाँदरले नष्ट गर्न थालेपछि अहिले तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसानको दैनिकी नै फेरिएको छ। बिहानदेखि साँझसम्म खेतबारी जोगाउन बाँदर धपाउनु नै उनीहरूको मुख्य काम बनेको छ। किसानलाई दिनभरि आफ्नै खेतबारीका अन्न जोगाउन बाँदर हेरेर बस्नुपर्ने बाध्यता रहेको छ। आफूले उत्पादन गरेको तरकारी, अन्न बाली र फलफूल बाँदरले नष्ट गर्दा ठूलो मारमा परेको लालीगुराँस नगरपालिका छका किसान चन्द्र बहादुर कार्की बताउनुहुन्छ।
2: बाँदरले पहिलेको भन्दा पनि अहिले धेरै धेरै उसको बसान हुलहरू आएर हामीलाई दिउँसोभरि त्यसलाई रुङ्गको हैरान खुवाइराखेका छ। अब त्यसलाई मात्रै रुँगेर पनि नहुने, अब त्यो नरुँदा पनि अब यहाँतिर बाल्यान जोगाउन नपाइने, रुँदा रुँदै पनि नाश गर्ने र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बाल्याली पनि नष्ट गरिरहेको छ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
8: यो समस्या खेतीमा मात्रै सीमित छैन, बालबालिका विद्यालय जान डराउँछन् भने कतिपय बालबालिका विद्यालय समयमा बाँदर हेरेर बस्नुपर्ने बाध्यता छ। बाँदर धपाउनै समय खर्चिनु पर्दा शिक्षा र अन्य काम प्रभावित भएका छन्। स्थानीय भोगेन्द्र खड्का, वर्षमा एक पटक मात्रै हुने खेती पनि नजोगिने हुँदा वर्षभरि खाने अन्न पुर्याउनै मुस्किल परिरहेको बताउनुहुन्छ।
9: अब यहाँ एकपल्ट खेती गरेर सालमा छ महिना आठ महिनामा त एउटा बाली पाक्छ भनेपछि

0: वर्षमा एक बाली हुने ठाउँमा बाली खुल्न थालेदेखि फल्न थालेदेखि र फलिसकेर उठाउन नउठाउँदैछन् बाँदरहरूको समस्या अत्याधिक छ। अब कुन मेला बाँदर आउँछ त थाहा हुँदैन, सबै विदेशी प्रचलनले गर्दाखेरि प्रत्येक घर खाली छन्, तर खेती किसान पनि नगरी भएको छैन, मान्छेलाई गर्नु परेको छ बाँच्नको लागि। त्यसैले बाँदरले सामान्य परिवारमा एकपल्ट मानिलिउँ सब्जी खेती इस्कुस एकपल्ट पसिदियो भने 150-200 बाँदरहरू आउँदाखेरि त्यो परिवारलाई लगभग पीड़ित नै बनाइदिन्छ। त्यसले वर्षदिन गरेको सब्जीहरू उत्पादन गरेर राख्न पाउँदैन, बेच्न पाउँदैन, फेरि तरकारी पनि खान पाउँदैन। भनेपछि सामान्य गाउँघरमा बस्ने किसानहरूलाई चाहिँ बाँदरले मार एकदमै दुःख समस्या दिएको छ।
1: जंगल नजिकका बस्तीमा समस्या अझ गम्भीर छ। केही किसानले त खेती नै छोड्न थालेका छन्। बाँदरको बिगबिगी बढेपछि नगरपालिकाले नै विशेष अभियान शुरू गरेको छ। स्थानीय मोहन सिंह माबुहाङ:
2: बाँदर छेडाउने अभियानलाई चाहिँ लालीगाँस नगरपालिकाले गत सालदेखि नै अलिकति अभियानकै रूपमा सञ्चालन गरेको चाहिँ हो। यसलाई दीर्घकालीन गर्नलाई चाहिँ त्यसले नियमितता दिनु पर्यो। मेन बाँदर आउने बाँदरले क्षति गर्ने ठाउँमा चाहिँ त्यो रुँगालोहरूलाई चाहिँ परिचालन गर्नु पर्यो। त्यसो गर्दाखेरि चाहिँ कुनै समय गर्यो कुनै समय छोड्यो, त्यसो गरेर पनि दीर्घकालीन हुँदैन। दीर्घकालीन गर्नलाई चाहिँ नियमित त्यसलाई बाली लाउने सिजनभरि चाहिँ रुँगालो अनिवार्य चाहिन्छ।
1: लालीग्रास नगरपालिकाका प्रमुख अर्जुन माबुहाङका अनुसार जेठ 1 र 2 गते बाँदर लखेटी अभियान सञ्चालन गरिएको थियो, जसका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै सार्वजनिक विदा समेत घोषणा गरिएको थियो।
3: जेठ 1 गतेदेखि भने 3 ठाउँमा 4 जना कर्मचारी तुलसी पनि बनाइसकेका छन्। 4 जना कर्मचारी चाहिँ राखेर हामीले बाँदर चाहिँ हेर्ने बाँदर उनीहरू राखेका छौँ। सार्वजनिक विदा दिनको कारण चाहिँ के हो भन्दाखेरि बाँदर व्यवस्थापनको विषयलाई चाहिँ होइन संघीय सरकार भयो, प्रदेश सरकार भयो होइन, र अलिकति चाहिँ जुन एउटा मध्यम वर्ग र जुन एउटा एलिट छ नि ती वर्गहरूमा एउटा चासोको विषय बनाउनलाई चाहिँ सार्वजनिक विदा दिए।
1: पालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेट मार्फत कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण कार्यक्रम अघि बढाएको छ। वाडा नम्बर 8 को मेगा पुछार, वाडा नम्बर 6 र 8 को संगम स्थल नागेश्वरी तथा वाडा नम्बर 5 को सिंह थापा पुछार क्षेत्रमा अस्थायी संरचना सहित बाँदर हेरालो राख्ने तयारी गरिएको छ। नगरपालिकाले बाँदरको मुख्य क्षेत्र छुट्याएर त्यहाँ बाँदरलाई आकर्षित गर्ने फलफूल रोप्ने योजना अघि सारेको छ। विकास गुरुङ, CIN रेडियो तिन्जुरी, बसन्तपुर 13 धुम।
4: साझा खबरमा अब हेलो CIN सन्तोषी रावलबाट।
5: नमस्कार, मेरो नाम नन्द सिंह बुढा, पाल्पा जिल्ला नगरपालिका वार्ड नम्बर 7। पहिला टेलिफोन चाहिँ सेवा राम्रै थियो, अहिले त्रिवेणी नगरपालिका वडा नम्बर 5 किनी भन्ने ठाउँमा टेलिफोनको एउटा वडा नम्बर 6-15 का लागि टावर बनाइएको थियो। अब त्यो टावरले गर्दाखेरि अहिले हाम्रोमा न फोन लागिराखेको छ न नेट चलिराखेको छ।
6: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ दूरसञ्चार कार्यालय बाजुराका कार्यालय प्रमुख ईश्वर सिंह।
7: त्यतातिरको चाहिँ ADSS लिङ्कै टोफोर भएको भएर लाइन डिस्टर्ब भएको भएर त्रिवेणीतिर पनि समस्या आएको हो। अहिले चाहिँ त्यो शक्ति चाहिँ बनाइसकेर मर्मत गरिसकेका भएर अहिले चाहिँ खासै त्यस्तो समस्या छैन, सुधार भइसकेका छ। अब त्यस्तो समस्या त आउँदैन, अब त्यस्तो कसैले अब टोफोर गर्यो भने अब त्यो सामानै बिगारेको खालको भने त्यस्तो गरेर त्यो समस्या आउने हो होइन। अहिले चाहिँ त्यस्तो समस्या केही पनि छैन, त्यतातिर भएको सबै टावरहरू राम्रोसँग चलिरहेको छ, लिङ्क पनि राम्रै पाइरहेको छ, त्यसैले त्यस्तो खासै समस्या छैन। अहिले त
8: नमस्ते, म नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नम्बर 3 बाट विनोद कुमार बोल्दैछु। मैले 2022 सालमा SE दिएको हो। सरकारी सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा, विद्यार्थीको ठेगाना र विद्यार्थीको लेखेको सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा चाहिँ कहिले पाउने हो?
6: तपाईँको प्रश्नको जवाब दिँदै हुनुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड कार्यालयकी प्रवक्ता जयन्ती सत्याल।
9: स्कुलमा आउँछ, जान थालिसकेको छ, मेरो शङ्कर आफ्नो इकाइमा छ, त्यो स्कुलमा जान थालिसकेको छ। बानी भन्दा बानीहरू चाहिँ यहाँबाट लिएर सिन्टहरू हुन थालिसकेको छ, उताबाट बानी स्कुलमा सम्पर्क आएको नजिकको आफ्नो स्कुलमा।
6: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो IVR नम्बर 01-5268-66 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। असिना पानीसँगै आएको बाढीले हुम्लाको नेपका गाउँमा विनाश,
10: खेती गरेको अन्न बालीहरू किन छैन, अनि दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको घरमै खान्थ्यो।
4: रिपोर्ट सँगै मौसमी विपदका कारण क्षति भएका घरहरूको पुननिर्माणमा ढिलाइ र सरकारको पहल बारेको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल।

0: खेतयोग्य जमिन बगाएर लगेपछि किसान चिन्तित छन्। असिनासँगैको बारी पहिरोले खेतबारीमा लगाएको सबै बारी नष्ट गरेको र बचेका घर नै जोखिममा परेको बताउँदै स्थानीय हिरोकला तामाङ
1: धेरै खेती गरेको हाम्रो ठाउँमा हाम्रो यहाँको अवस्था धेरै नाजुक छ। खेतयोग्य जमिन एउटा नि रहेको छैन। हामीले खेती गरेका थियौँ, खेती गरेको अन्न बालीहरू केही छैन। दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको घरमै खान्थ्यौँ।
0: मध्यरातमा आएको बारी सँगैको पहिरोले लेप्चा गाउँका स्थानीय धनसिंह तामाङको गोठभित्र राखेको 70 भेडा बाख्रा सबै पहिरोमा पुरिएका छन्। गाउँमै भएको डाँठे आधारभूत विद्यालय र खेतीयोग्य जमिन पुरै क्षेत्र विक्षेत अवस्थामा पुगेको छ। अर्का स्थानीय रामचन्द्र तामाङ
2: भवनभित्र कुनै कागजात पनि स्कुलको कुनै केही पनि छैन। कम्प्युटर चाहिँ जब स्कुलवटा टोटल कम्प्युटर हल अनि अफिस हल तिनवटा भवन चाहिँ कुनै केही पनि राखेको छैन। पुरा केही छैन, त्यो पानी सनातन छ।
0: पशु चौपाया खेतीयोग्य जमिन तथा विद्यालयमा बाढीले क्षति पुगेको छ। तत्काल राहत तथा उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताउँदै जिल्ला विपद व्यवस्थापन समिति हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी
3: विद्यालयमा क्षति भएको छ। केही व्यक्तिहरूका चौपायाहरूमा क्षति भएको छ र त्यहाँको खेतीबारीमा क्षति भएको छ। मानवीय क्षति भएको छैन। हामीले टङ्खली गाउँपालिकाका अध्यक्षसँग समन्वय गरिरहेका छौँ र उहाँहरूले अब छिटो भन्दा छिटो विपद व्यवस्थापन समितिको बैठकबाट परीक्षा दिन भइसकेपछि के गर्न सकिन्छ भनेर सोध्नु भएको छ।
0: यो वर्षको मनसुनको प्रारम्भमै आएको बाढीले थप ठूलो घटनाको संकेत गरेको भन्दै स्थानीयवासी चिन्तित छन्। बेलुमाया महतारा, सीआईएन रेडियो प्रणाली अवर, चिनकोट हुम्ला।
4: मौसमी विपदका कारण क्षति भएका घर पुननिर्माणको जिम्मेवारी तीनै तहका सरकारले लिएका छन्। तर बाढ़ी पहिरो र अन्य विपदबाट प्रभावित नागरिकले सुरक्षित रूपमा आवास पाउन वर्षौं समेत धाउनुपर्ने अवस्था छ। घर पुननिर्माणमा भएको ढिलाइ र सरकारको पहलको बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग हामीले कुराकानी गरेका छौं।
5: अब यो डीडीए भइसकेपछि फेरि कस्तो छ प्रोसेस भन्दा अब स्थानीय पालिकाले चाहिँ सिडियो कार्यालयलाई फरवर्ड गर्नुपर्ने हुन्छ होइन? त्यसो समुदायको लागि हामी यो चाहिँ लाभग्राहीहरू कायम गर्नको लागि चाहिँ भन्दा पठाउनुहुन्छ। सिडियो कार्यालयले पनि फेरि हामीलाई यहाँ माथि केन्द्रमा जुन प्राधिकरणले हेर्छ त्यहाँ पठाउँछ र हामीले पनि अब भेरिफाई गरेर प्राविधिकहरू गरेर नमुना सबै त भेरिफाई गर्न सकिँदैन होइन? स्याम्पलको रूपमा नमुना परीक्षण गरेर उहाँहरूको ठिक छ भने उहाँहरूलाई पनि ओके गरेपछि
6: प्रक्रिया भयो। प्रक्रियागत कुरा गर्दाखेरि तर प्रक्रिया पूरा भएका र अब चाहिँ घर बन्छ भनेर आशामा बसेका जो प्रभावितहरू हुन्छ वर्षौंदेखि बस्या बसे हुनुभयो नि त।
5: त्यो बसेको कारण चाहिँ दुई तिनवटा छ सबैतिर होइन। यहाँले भने जस्तो अब बनेको त मेरो बन्यो भनेर त खासै कोही आउनुहुन्न, नबनेकै आउनुहुन्छ होइन? समस्या नै हो यसरी उजागर गरेर आउने विषय। एउटा चाहिँ कस्तो छ भन्दा एउटा स्थानीय पालिकामै पनि प्राविधिक जनशक्ति हुनुहुन्न होइन, डिडिए गर्नको लागि पनि हुनुहुन्न। अर्को कुरो चाहिँ स्थानीय पालिकाबाट सिफारिस भएर गएको विषय पनि फेरि सिडियो कार्यालयमा गएर पनि रोकिन्छ। अब हामी प्राधिकरणकै यहाँले गर्नुहुन्छ भने हामीले फेरि टन्न प्राविधिक हटाएर ल गएर डिडिए गरौँ त भन्ने अवस्था पनि छैन। एकदमै केही औला गरिने प्राविधिक हुनुहुन्छ होइन, नियत छ भन्दा नि अलिअलि त्यो प्राविधिक जनशक्तिको बाटो छ। अर्को चाहिँ कस्तो पनि छ भन्दाखेरि अब यहाँलाई अलि फ्रेङ्कली भन्नुपर्दा स्थानीय पालिकामा भएका विषयमा पनि कोहीको घर पर्यो कोहीको घर परेन भनेर त्यहीँ पनि विवाद हुने र उजुरी एकअर्कालाई उजुरी गर्ने, स्थानीय पालिकालाई उजुरी गर्ने, डीडीए गर्ने, निकायलाई गर्ने होइन, मेरो छिमेकीको पर्यो मेरो परेन भन्ने खालका। अनि कहिलेकाहीँ चाहिँ कोही कोही है सबैलाई मैले भन्न हुँदैन, कोही कोही स्थानीयवासीहरूको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक फेक क्लेम पनि गरेको हुन्छ कि उहाँहरूले पहिला इन्ट्री गर्दा स्थानीय पालिकाले गर्दाखेरि चाहिँ लाभलाई कायम गर्ने तर केन्द्रबाट हेर्दाखेरि चाहिँ कुनै कुनै केसमा चाहिँ उहाँहरूको डबल घर भएको होइन वा छुट्टेर बसेका परिवारहरू पनि सिङ्गल क्लेम गरेको लगायतका अलिकति प्राविधिक जटिलताहरू भएर काहीँतिरको त्यसरी पनि रोकेको छ भने यो गुनासो सुन्ने
6: भनेपछि जति सक्दो पालिकाले सबै विषयहरू टुङ्ग्याएर केन्द्रमा पठायो त्यति छिटो प्रभावितको घर बन्ने भयो।
5: एउटा पालिकाले पनि हो, अर्को चाहिँ जिल्ला प्रशासन कार्यालयले पनि भेरिफाई गरेर केन्द्रमा पठाउनु पर्ने, भेरिफाई गरेर त्यहाँ उहाँहरूको के गर्नुपर्ने काम हो त्यहाँ पनि अर्कै
6: केन्द्रमा आइसकेपछि पनि ढिला सुस्ती हुन्छ नि त.
5: हाम्रो चाहिँ मैले अहिले बुझेसम्म मैले धेरैबाट म अहिले अब सूचना अधिकारी प्रवक्ता पनि भएको भएर हजुरलाई आउने गुनासाहरू त हामीलाई मलाई पनि आइरहेको हुन्छ नि. मैले आफू त्यही निकाय काम गर्ने भएपछि सम्बन्धित प्राधिकलाई सम्बन्धित शाखाहरूमा मैले भनि पनि राखेको हुन्छु. त्यो हेर्दाखेरि त्यसरी अड्केको जस्तो चाहिँ देखिएको छैन. हामीले अड्काएका छैनौँ. प्राधिकरणमा आइसकेपछि र सबै मिलेको छ भने कहीँ कहीँ कुनै विषय नमिलेकोमा त अड्केको हुन सक्ला. उहाँहरूलाई पनि फेरि रिले गरिसकेका हुन्छ हामीले यो विषय तपाईँहरूको पुगेको छैन भनेर. न त सबै कुराहरू कागजात पुगेका विषयहरूमा त्यसरी अड्काइएको छैन.
4: सभामुख ढोल प्रसाद आर्यले साम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहित सांसदहरूलाई संसदीय मर्यादा राख्न निर्देशन दिनुभएको छ. कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले व्यवस्थापन कार्य अन्तर्गत विधेयकहरू सदनमा पेश गर्नुभएको छ. नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा कायम गरेको छ. नेतृत्वले अध्यावधिका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने व्यवहारपक्षीय नेताहरूले बताएका छन्. असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न सरकारले निर्देशन दिएको छ. र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धिताललाई धन्यवाद. भोलि जेठ 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: जलजला ट्राइल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिगोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चुहिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: फर्क साम्पाङको पर्सा विरोधले संसदमा हंगामा, कार्यवाहीको चेतावनी, बोल्ने समय नपुगेको गुनासोले सभामुखसँगको चर्का चर्की रोकिएन।
0: बाजुरामा सीमा विवाद हुँदा कर्मचारी र जनप्रतिनिधि नै स्थानीयको आक्रमणमा, घाइते भएका छ मध्ये चारजनालाई हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत लगियो।
1: सरकार र अधिकार कर्मी रूबी खान बीच पाँच बुटे सहमति, 23 दिनमा अनसन तोडियो।
0: रूस चीन ग्यास सम्झौता अनिश्चित, बहुचर्चित पावर अफ साइबेरिया 2 परियोजनालाई पत्ता।
1: र लिट्टोमा स्कटल्याण्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा, आईपीएलमा टस हारेर मुम्बई ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङ सहितका सांसदहरूले संसद बैठकमै पर्चा देखाएर विरोध गरेपछि प्रतिनिधि सभाको बैठक प्रभावित हुँदै आएको छ। आजको बैठकमा पनि शुरू हुने बित्तिकै श्रम संस्कृति पालिका सांसदहरू उठेर पर्चा देखाउँदै हो हल्ला गर्न थालेका थिए। सभामुखले निकै समय अवरोध नगर्न आग्रह गरे पनि उनीहरूले मानेनन्। समय पनि नमागेको र माइक नदिए पनि बोलिरहेको भन्दै सभामुख डोल प्रसाद अर्यालले साम्पाङलाई मर्यादामा बस्न पटक पटक आग्रह गर्नुभयो। अवरोध जारी राखेपछि सभामुखले साम्पाङतर्फ लक्षित गर्दै संविधान, ऐन, नियम र नियमावली विरूद्ध गतिविधि गरिरहेको भन्दै कार्यवाहीको चेतावनी समेत दिनुभएको छ।
3: मान्य सदस्यहरूले हरेक दिन मान्य सदस्यहरूले सदनमा गरेको व्यवहार, हाम्रो संविधान, हाम्रो कानून, हाम्रो नियमावली भन्दा फरक छ, मर्यादा भन्दा विपरीत छ। सदन सञ्चालन गर्ने नियमावली भन्दा फरक व्यवहार, अभद्र व्यवहार यहाँहरूले गरिरहनु भएको छ। यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
0: संसद नियमावलीको नियम 20 को खण्ड झ र नियम 21 खण्ड क तर्फ ध्यानाकर्षण गराउँदै उहाँले सभामुखको अधिकार सम्झाउनु भएको छ। नियमावलीको 20 को खण्ड झमा कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कार्य गर्न नहुने भनिएको छ।

0: भन्थ्यो रामलाल। त्यो पनि फेरि उत्तर के अरे प्रश्न राख्न नपाउने भन्ने हिसाबले सभामुखीले रुलिङ गर्नु हो, त्यसको विरोध गर्यौँ हामी। हामी गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ।
1: संघीय संसदका पूर्व महासचिव भरतराज गौतमले पर्चा देखाउने र कपड़ा फुकाल्ने जस्ता गतिविधि नेपालको संसदीय अभ्यासमा नौलो भएको बताउनु भएको छ।
0: हामीले तोडफोड़ गर्यौं कि होइन, तपाईँ त अपशब्द बोल्यौं कि होइन,
1: माफ गर्नुहोला, सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै हल्कले निरन्तर फेसबुकमा स्टाटस समेत लेख्नु भएको छ। अभद्र व्यवहार भन्नेलाई साम्पाङले यस्तो जवाब दिनुभएको छ।
0: हामीले तोडफोड़ गर्यौं कि होइन, तपाईँको अपशब्द बोल्यौं कि होइन, कसैमाथि केही गर्यौं कि, हामीले एउटा पर्चा देखाएर हाम्रो यो छ माग, यो छ विरोध, यो यहाँनिर असहमति छ भन्न पाइँदैन। के हो यो, यो सदन भनेको हाम्रो तपाईँको चाहिँ के अरे सार्वम नेपाली जनताको आवाज उठाउने सदन होइन। यो कहाँ लेखाएको छ त पर्चा नलगिजाने भनेर चाहिँ ल्याउनु पाउँदैन भनेर, त्यो नचाहिने नियम लगाएर हुन्छ गोजीको।
1: संघीय संसदका पूर्व महासचिव भरतराज गौतमले भने पर्चा देखाउने र कपड़ा फुकाल्ने जस्ता गतिविधि नेपालको संसदीय अभ्यासमा नौलो भएको बताउनु भएको छ।
2: आफ्नै कुराहरू संसदमा भोइसबाट भनौँ बोलेर राख्ने ध्यानाकर्षण गराउने हो। अब दिएको समय दिएकै समय भयो, अरू बेला आफ्नो चित्त नबुझेको छ भने नियमावलीगत प्रक्रियाबाट गर्ने हो। त्योभन्दा अब अहिनी संसदीय अब प्ले कार्ड भन्नुहोस् अथवा डुगा पुगाउने भन्नुहोस् अथवा के भन्नुहोस् हुन्छ नि विभिन्न तरिकाहरू, त्यो चाहिनेलाई त्यति चाहिँ संसदीय अभ्यासको परम्परा मान्न सकिँदैन।
1: अघिल्लो संसदमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले बोल्न नपाएको भन्दै सदनमै लुगा फुकाल्नु भएको थियो। सिंह अहिले सत्तारूढ़ राष्ट्रपाका सांसद हुनुहुन्छ।
3: लोकतान्त्रिक व्यवस्थावाद संसद जनताको प्रतिनिधिमूलक संस्था हो। हाम्रो जस्तो वेस्ट मिनिस्टर संसदीय प्रणालीमा कानून बनाउने मात्र होइन, जनताका आवाज सरकारसम्म पुर्याउने काम पनि सांसदकै हो। तर तिनी सांसदले तोकिएको समयमा संसदमा आफ्नो कुरा राख्न नसक्दा पटक पटक सभामुखसँग रिसाएको, अन्तसन्त बोलेको र माइक काटिएपछि झर्केका दृश्य दोहोरिरहन्छ। यस्तो किन हुन्छ त? एक सामग्री
4: सभामुख महोदय, अब यति समय पछाडि बल्ल बल्ल यो प्रस्ताव पेश गर्नुपर्छ 7 महिना, त्यो भन्दा त बरु मलाई चाहिँ त्यो ढ्याप ढ्यापै नै समय ढ्याप भइहाल्छ नि
5: मान्य सदस्य, 10 मिनटमा 2 मिनट
4: भन्ने मैले बेग्लै कुरो छ। सार्वजनिक महत्वको म प्रस्ताव पेश गरिरहेको छु, मलाई 10 बाट 12 मिनट जाँदा के हुन्छ?
5: मैले 12 मिनट दिइसकेँ मान्य
4: सभामुख महोदय,
5: यो तपाईँ हामीले बनाएको नियम हो मान्य सदस्य, आधी मिनटमा
4: सभामुख महोदय कुन ठाउँमा चाहिँ भन्नुहोस् चाहिँ 10 मिनटमा दिनुपर्छ भन्ने।
3: 12 वर्ष अघि 2071 साल साउन अन्तिम सातातिर राप्रपाका तत्कालीन संसदीय दलका नेता कमल थापाले सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न खोज्दा तत्कालीन सभामुखको सुभाष चन्द्र निमोनले नियमवारी अनुसार दिएको 10 मिनट समय सकिएपछिको अवस्था यस्तो थियो। थापा त्यतिमा मात्र रोकिनु भएन, रोसनबाट वेलमा पुग्दासम्म सभामुखमाथि आक्रोश पोख्दै पार्टीले संसद बहिष्कार गरेको घोषणा गर्नुभएको थियो। सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन गरेपछि थापाले माफी माग्नु भएको थियो। त्यो घटना नेपालको संसदीय अभ्यासमा निकै प्रचलित बनेको थियो। त्यस्तै दृश्य त्यसपछिका संसद बैठकहरूमा पनि पटक पटक देखिने गरेका छन्। यही बैशाख 31 गते प्रतिनिधि सभाको बैठकमा पनि एमाले सांसद राजेन्द्र कुमार राईले समय नपुगेकै गुनासो गर्नुभयो। सभामुख डीपी अर्यालले नीति तथा कार्यक्रममाथि धारणा राख्न दिएको 5 मिनटको समय सकिन लागेको जानकारी गराएपछि राईले थप समय माग्नु भएको थियो। थपिएको समय पनि सकिएपछि राईको घुर्की यस्तो थियो।
4: सभामुख महोदय, तपाईँले यो काट्न पाउनुहुँदैन मान्छे, म उठ्छु यहाँबाट जान्न, ल छोरी मुखले नरेसी म यहाँबाट छोडिदिनु, ल तपाईँ के गर्नु, तपाईँ काट्ने, तपाईँ हेर्ने, तपाईँ कसरी हेर्नुहुन्छ, ल हेर्नुहोस् त म यहाँबाट जान्न जान्न, ल के गर्नु।
3: संसद बैठक कति समय चलाउने भनेर कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा कुल अवधि, दलहरूको सीट संख्या र सभामुखको स्वविवेकका आधारमा निर्धारण गरिन्छ। संसदमा सबैका लागि घण्टौको समय उपलब्ध गराउन नसकिने भएकाले तोकिएको समयमै आफ्नो भनाई राखिसक्नु राम्रो मानिन्छ। तर संसदमा समयको सधैँ समस्या आइरहने गरेको संघीय संसदका पूर्व महासचिव मनोहर प्रसाद भट्टराई बताउनुहुन्छ।
6: राख्न पाउने अवसर दिने हो, अब त्यो दिएको छोटो समयमा आफ्नो भनाइहरूलाई गहन ढङ्गले कम्प्रिहेन्सिभ ढङ्गले त्यसलाई एड्रेस गर्ने गर्न सक्ने हुनु पर्यो. त्यो सबैलाई पुर्याउनु पर्छ, सबैलाई दिनुपर्छ. सबै पुनछानीहरू इच्छुकहरू सांसदहरूलाई चाहिँ छलफलको लागि समय उपलब्ध गराउनु पर्छ. अब समय दलीय आधार उपलब्ध गराइन्छ. ठुलो दलले धेरै समय पाउँछ, सानो दलले कम. अब सानो दलको सदस्यले पनि उनी एमाउन्ट अफ टाइम क्लेम गर्नुहुन्छ. अब जो ठुलो दलको लागि उपलब्ध हुन्छ, अब ठुलो दलका सबै सदस्यहरू नै पनि हुन सक्नुहुन्छ. कम सदस्यले गर्ने उहाँहरूको लागि पर्याप्त समय हुन्छ. अब सबैभन्दा ठुलो कुरो मुख्य चाहिँ के हो भने बस सर्कलमा भाग लिने सभासदहरूले आफ्नो भनाइहरूलाई छोटो समयमा सठिक ढङ्गले सक्ने हुनुपर्छ. अनलिमिटेड समय बस सर्कलको लागि उपलब्ध गराइने भन्ने कुरा
3: संसदमा बोल्ने समय जति छोटो भयो उति नै गहन बहस हुने मान्यता छ. संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी पनि निर्धारित समयमै आफ्नो कुरा सक्नुपर्ने दायित्व वक्ता सदस्यकै हुने बताउनुहुन्छ.
7: समय बढाउँदाखेरि हाउस अथवा संसद लामो चल्ने हुन्छ. लामो भन्नाले अब जस्तो सानो दलहरू थोरै समय पर्छ, त्यसको डबल गर्दा नै समय मात्रै पर्ने हुन्छ. अनि कति

0: तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np
1: गुणस्तरीय प्लम्बिङको
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन
3: यो हो खास संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
5: बाजुराको हिमाली गाउँपालिका स्थित रानी सैनबा सीमा विवाद हुँदा कर्मचारी र जनप्रतिनिधि नै स्थानीयको आक्रमणमा परेका छन् हिमाली गाउँपालिका 3 लामपट्टामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खारपुनाथ गाउँपालिका 2 थालीका वासिन्दाले प्रमुख प्रशासकीय अधिकृत लगायत स्थानीय जनप्रतिनिधिमाथि नै आक्रमण गरेका छन् हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका 6 मध्ये 4 जनालाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको छ आक्रमणमा परि हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा वडा नम्बर 3 का वडा सदस्य पेमा गारा गुरूङ उहाँकी श्रीमती लक्ष्मी गुरूङ स्थानीय बिनु कुमार र नरबहादुर गुरूङ तथा प्रहरी चौकी बिछियाका कार्यरत प्रहरी सहायक हवलदार महेश धामी खाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर साईले जानकारी दिनुभयो घटनाबारे हामीले बाजुराका प्रमुख जिल्ला अधिकारी दोरेन्द्र निरोलालाई सोधेका छौं
6: त्यहाँ अस्थायी प्रहरी पोस्टको लागि भवन बनाउन थाल्ने क्रममा हुम्लाबाट चाहिँ त्यहाँ आएर निर्माण सामग्रीहरू फ्याँक्ने भन्ने काम अनि त्यहाँ वडा सदस्य हुनुहुन्छ हाम्रो हिमाली गाउँपालिका वडा नम्बर 3 को उहाँको परिवारलाई अलिकति धाक धम्की दिने र शारीरिक आक्रमण गर्ने काम भएछ
7: तर यस्तो विषयमा जिल्ला प्रशासनमा यस बारेमा पूर्व जानकारी त्यस्तो कुनै केही थिएन यो घटना
6: हाम्रोमा पूर्व जानकारी केही पनि थिएन किनभने त्यहाँ त नेटवर्कै हुँदैन त्यहाँ फोनै लाग्दैन त्यहाँ केही पनि त्यो सम्पर्कै हुँदैन क्या तत्काल सम्पर्क हुँदैन ओरा गुम्बा भन्ने ठाउँमा मात्रै फोन लाग्छ अन्त हाम्रो अब प्रहरी बितेहरू पनि केही पनि छैन नि अहिलेसम्म
7: द्वन्द व्यवस्थापनका लागि जिल्ला प्रशासनको पनि एउटा कार्यक्षेत्रभित्र कि काम
6: एकदम
7: यसका लागि यहाँको प्रयास के छ के गर्नुहुन्छ
6: अहिले शान्तिपूर्ण भइसकेको पनि छ घाइतेहरूको उपचार भइरहेको छ हुम्ला पक्षबाट भएका के अरे घाइते हुनुभएका यताका बासिन्दाहरूको उपचार भइरहेको छ होइन आज हेलिलिफ्ट गरेर उपचार पनि भइरहेको छ अहिले क्रियाको प्रतिक्रिया केही गरेको छैन हामी शान्तिपूर्ण रूपमा यहाँका राजनीतिक दलहरू सर्वपक्षीय रूपमा संस्थाहरू मिलेर यसलाई चाहिँ राजनीतिक सिमानाका कुराहरूमाथि संघीय तह र राजनीतिक तहबाट टुङ्ग्याउनुपर्छ चाँडै भन्ने हाम्रो अनुरोध र आशा हो अन्य यहाँका शान्ति व्यवस्थाका सम्बन्धमा हामी सर्वपक्षीय र हुम्लासँग पनि समन्वयात्मक बैठक गर्ने कुराहरू गर्ने फोन सम्पर्क गर्ने त्यसमै छ
7: अब यो चाहिँ मिलन बिन्दु यहाँको बुझाइमा खास के हुन सक्छ सर विकल्पहरू द्वन्द समाधान
6: मिलन बिन्दु त अन्तिममा त यो सिमाना विवाह छ त्यसलाई ऐतिहासिक प्रमाणहरू दस्तावेजहरू आधिकारिक प्रमाणहरू सरकारी कागजातहरू हेरेर टुङ्ग्याउने विषय रह्यो एउटा मैले भनेको त्यो हाम्रो तहको विषय भएन त्यो हामीभन्दा तालुक निकाय वा तालुकाको कुरा भयो अहिले हामीले शान्ति व्यवस्था कायम गर्ने र सहज रूपमा आवाज जावतको वातावरण बनाउने काम भएको
7: त्यो प्रयास
6: एकदमै नि हामी त्यसैमा लागिरहेको
7: यो टुङ्गिन्छ सर कति समय जेला यसले
6: होइन केही टुङ्गिएकै छ लगभग त्यस्तो अहिले अब केही छैन शान्ति व्यवस्था फर्किसकेको छ होइन तर अब अरू मिलाउनु पर्ने एक दुईवटा विषय त छ नि ती कुराहरूमा हामी लागिरहेको आरपसी समन्वयमा
7: जिल्ला तहमै मिल्न सक्ने कुरा पनि रहेन सर
6: जिल्ला तहमा त नमिलेको त्यस्तो के छ र होइन अहिलेसम्म पनि मिलेकै हो अस्थायी प्रहरी चौकी बनाउने कुरा पनि अहिलेलाई रोक्नको लागि माथिबाट आदेश भएको हुनाले त्यो रोकिसकेकै अवस्था हो कारण अब अलिकति बासिन्दाहरूको बीचको तनावको वातावरण कम गर्ने चाहिँ हो
4: प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 37 थान राहदानी पासपोर्ट सहित 1 जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ सिराहाको धनगढ़ीमाई नगरपालिका 13 घर भएका 38 वर्षीय अजित श्रेष्ठलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपेक्षक राजकुमार सिरवालले जानकारी दिनुभयो नेपाल एयरलाइन्सको उडानद्वारा हिजो काठमाडौँबाट भारतको दिल्ली जान लागेका श्रेष्ठले कुनै पनि आधिकारिक स्वीकृति एवं पत्र नलिई नेपाली पासपोर्ट 37 थान रोमानियाको भिजा लगाउने भनी त्यसैतर्फ लैजान लागेको अवस्थामा पक्राउ गरिएको श्रेष्ठलाई आवश्यक कार्यवाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको छ। विदेश पठाइदिने बाहनामा विभिन्न व्यक्तिहरूले सर्वसाधारणलाई ठगी गर्दै आएका छन्।
5: बाँकेकी निर्मला कुर्मीको अपहरण शरीर बन्दर तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगाएका माग राख्दै विगत 23 दिनदेखि अनशनरत अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच आज 5 बजे सहमति भएको छ। सहमति भएपछि उहाँले आफ्नो 23 दिनको अनशन अन्त्य गर्नुभएको छ। खानलाई प्रधानमन्त्री वीरेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपादाहालले पानी खुवाएर अनशन तोडाउनु भएको हो। नेपालगंज स्थित संजीवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगंज अस्पतालमा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो। उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्रे र प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दाहाल हुनुहुन्थ्यो। उक्त टोलीले अस्तिदेखि नै अधिकार कर्मी खानसँग निरन्तर वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा 2077 चैत 20 गते दर्ता भएको निर्मला कुर्मीको अपहरण शरीर बन्दक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ। त्यस्तै अनशनरत खानले उठाउनु भएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट छानबिन गराउने र त्यसक्रममा कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारीहरू उप प्रहरी नियमावली बमोजिम कानूनी कार्यवाही गर्ने लगायतका प्रतिबद्धता सरकारले जनाएको छ।
4: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: आपको एकमात्र डीटीएच के बाद
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
2: सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विदामा बस्नु भएको छ। चौथो वरियताका डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशका रूपमा काम शुरू गरेसँगै मल्ल 20 दिने विदामा बस्नु भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल विदामा बसेको बताउनुभयो। मल्ल हिजो शर्माको शपथ ग्रहण समेत उपस्थित हुनुभएको थिएन। प्रकाश मानसिंह राउत 65 वर्ष उमेर हदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले गत चैत 18 गतेदेखि कायमुकायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। तर संवैधानिक परिषदले आफूभन्दा जुनियर डाक्टर शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो। दुई तिहाईको सरकारसँगको लड़ाई बाँकी रहेको लगायतका अभिव्यक्ति विवादमा तानिएका थिए। उच्च न्यायको सक्रियता देखाएको र स्वार्थको द्वन्द हुने मुद्दा दर्ता गराउन दबाव दिएको आरोप लागेको थियो।
1: आज सर्वोच्च अदालतले घुस लिएको आरोपमा पक्राउ परेका पूर्व मन्त्री राजकुमार गुप्तालाई 50 लाख धरौटी वा सो बराबरको ब्याङ्क ग्यारेन्टीले थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश द्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले धरोटी दिएर गुप्तालाई थुनामुक्त गर्न भनेको हो। आदेश आज सार्वजनिक गरिएको छ।
2: मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरण रेटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले पक्राउको लिखित कारण पेश गर्न आदेश दिएको हो। यसै आदेशमा अनुसन्धानको फाइल पेश गर्न पनि भनिएको छ। प्रसाईले सोमबार वीरगंज प्रहरीले पक्राउ गरेको थियो। उनलाई विद्युतीय कारोबार ऐनको कसुरमा पक्राउ गरिएको हो।
1: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी डोकाका काफल बेच्दै हिँडेकी धमिला चौला गाईलाई नगर प्रमुख मोहन माया ढकालले क्षतिपूर्ति उपलब्ध गराउनु भएको छ। उहाँलाई आज आफ्नै कार्यकक्षमा बोलाएर नगर प्रमुख ढकालले 10,000 रूपियाँ राहत र प्रोत्साहन रकम प्रदान गर्नुभएको हो। हिजो बेलुकी वीरेन्द्रनगर छस्थित सिटी बस पार्क क्षेत्रमा फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले चौला गाईको काफलको डालो जबरजस्ती घोक्काइदिएको थियो।
2: सरकारले तेलगंगा क्षेत्रको बस्ती हटाएको विरोधमा त्यहाँका बासिन्दा धरनामा बसेका छन्। आफूहरूसँग भएको पूर्व सम्झौता विपरीत घर भत्काइएको भन्दै उनीहरू पशुपति क्षेत्र विकास कोष परिसरमा धरनामा बसेका थिए। बासिन्दाले आफूहरूसँग भएको पूर्व सम्झौता विपरीत घर भत्काइएको भन्दै विरोध जनाएका हुन्। प्रभावित स्थानीय बासिन्दाले नागरिकको मौलिक हक अधिकार हरण भएको र पटक पटक पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता विपरीत घर भत्काइएको जनाएका छन्।
1: लागेको छ। परिसूचक 30.08 अंकले बढ़ेर 27.54 बिन्दुमा कायम भएको छ। आज 346 कम्पनीको शेयर खरिद बिक्री हुँदा 3,82 अर्ब रूपियाँको कारोबार भएको छ।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। चीन भ्रमणमा रहनुभएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन समकक्षी सी जिनपिङसँग का विभिन्न उच्चस्तरीय बैठकमा सहभागी हुनुभएको छ। हिजो बेजिङ पुग्नुभएका पुटिनले आज बिहान चीनीय राष्ट्रपति सीले ग्रेट हल अफ द पीपलमा धूमधामका साथ स्वागत गर्नुभएको थियो। त्यसपछि उहाँहरूबीच उच्चस्तरीय वार्ता पनि भएको छ। यस वार्तामा बहुचर्चित पावर अफ साइबेरिया 2 प्राकृतिक ग्यास पाइपलाइन परियोजनामा सहमति हुन सक्ने आकलन गरिएको थियो। तर केही प्राविधिक प्रगति भए पनि अन्तिम सम्झौतामा पुग्न नसकेको क्रेमलिनले जनाएको छ। उहाँहरूबीच बेजिङमा भएको उच्चस्तरीय वार्तापछि पनि अर्बौं डलरको उक्त ऊर्जा परियोजना निष्कर्ष बिन बनेको छ। सन् 2022 युक्रेनमाथि आक्रमणपछि पश्चिमी देशहरूको प्रतिबन्धका कारण आर्थिक रूपमा चीनमाथि निर्भरता बढ़ाएको रूसले लामो समयदेखि यो ग्यास पाइपलाइन अघि बढ़ाउन दबाव दिँदै आएको छ। तर चीनले भने परियोजनाप्रति सावधानीपूर्ण र सीमित रूचि मात्र देखाउँदै आएको विश्लेषण गरिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रूसी राज्य संचार माध्यमले जनाए अनुसार दुवै पक्षबीच पाइपलाइनको मार्ग र निर्माण प्रक्रियाबारे आधारभूत समझदारी बनेको छ। यद्यपि स्पष्ट समयसीमा तय नभएको र केही प्राविधिक तथा व्यावसायिक विषयमा अझै छलफल बाँकी रहेको जनाइएको छ। पुटिन सी वार्तापछि सार्वजनिक गरिएको सम्झौताहरूको सूचीमा भने उक्त ग्यास पाइपलाइन परियोजनाको औपचारिक उल्लेख गरिएको छैन, जसले परियोजनाको तत्काल भविष्यबारे अनिश्चितता कायम रहेको संकेत गरेको छ।
1: चीनकै विभिन्न भागमा यसै हप्ता परेको मुसलधारे वर्षा र त्यसपछिको बाढ़ीले कम्तीमा 12 जनाको ज्यान लिएको छ। 10,000 मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ। लगातारको वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेपछि व्यापक उद्धार र निकासी अभियान सञ्चालन भइरहेको चिनिया संचार माध्यमले जनाएका छन्। चीनको मध्यभाग स्थित हुनान प्रान्त अन्तर्गत सिमेन काउन्टी सबैभन्दा बढ़ी प्रभावित बनेको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत फेरि अमेरिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। किर्तिपुर स्थित त्रिवी मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा पुगेको हो। पहिले ब्याटिङ गरेको स्कटल्याण्ड 43.3 ओभरमा 169 रनमा अलआउट भयो। लक्ष्य पछ्याउने क्रममा अमेरिकाले 27.1 ओभरमै 4 विकेटको क्षतिमा 170 रन पूरा गर्दै जित निकाल्यो। अमेरिकाका लागि स्मिथ पटेल र सयान जहाँगीरले समान 37 रनको बनाए। यस्तै सैतेजा मुकमल्लाले 35 रन, मिलिन्द्र कुमारले अभिजित 24 रन जोड़े। बलिङतर्फ स्कटल्याण्डका ज्याक हार्भिस, ओलिभर डेभिडसन र माइकल रिक्सले समान 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डका लागि मार्क वाटले सर्वाधिक 66 रन बनाए। ब्रान्डन म्याकमुलेनले 32, म्याथ्यू क्रसले 20 तथा जर्ज मुन्सीले 19 रन जोड़े। अन्य खेलाड़ीले समतलाई प्रदर्शन गर्न सकेनन्। अमेरिकाका लागि रुसिल उगारकर एक्लैले 4 विकेट लिए। सौरभ नेत्र वालकरले 3, शुभम रंजानीले 2 तथा हरमित सिंहले 1 विकेट हात पारे। आजको जीतसँगै अमेरिकाले 27 खेलबाट 38 अंक जोड्दै शीर्ष स्थान पुनः हासिल गरेको छ। यसै सिरिज अन्तर्गत नेपाल अमेरिका र स्कटल्याण्ड बीचको अन्तिम खेल पर्सि नेपाल र अमेरिका बीच हुनेछ।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा भइरहेको छ। कोलकाताको घरेलु मैदान इडेन गार्डनमा कोलकाताले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले ताजा अवस्थामा 7.4 ओभरसम्म 4 विकेट गुमाएर 56 रन जोडेर खेलिरहेको छ। प्लेअफ सम्भावना कायम राख्न कोलकातालाई आजको खेल जित्नै पर्ने दबाव छ। मुम्बई भने यसअघि नै प्लेअफ दौड़बाट बाहिरिसकेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: अर्थ सम्पाको पर्सा विरोधले संसदमा हंगामा, कार्यवाहीको चेतावनी, बोल्ने समय नपुगेको गुनासोले सभामुखसँगको चर्का चर्की रोकिएन।
1: बाजुरामा सीमा विवाद हुँदा कर्मचारी र जनप्रतिनिधि नै स्थानीयको आक्रमणमा, घाइते भएका 6 मध्ये 4 जनालाई हेलिकप्टर मार्फत उद्धार गरी सुरक्षित लगियो।
2: सरकार र अधिकार कर्मी रूबी खानबीच 5 बजे सहमति, 23 दिनमा अनसन तोडियो।
1: रूस चीन ग्यास सम्झौता अनिश्चित, बहुचर्चित पावर अफ साइबेरिया 2 परियोजनालाई पत्र।
2: र लिट्टुमा स्कटल्याण्डले हराउँदै अमेरिका शीर्ष स्थानमा, आईपीएलमा टस हारेर मुम्बई ब्याटिङ गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेज सँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महापर्वको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
0: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड। नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
5: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
5: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
0: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
5: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
0: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डिचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
5: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।

0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
5: हजुर
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: ल हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
8: होइन, के भाषा र तपाईँलाई
7: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यस्तो लागि त घोराही

0: शिक्षा भरपर्दो उपचार भइरहेको छ।
1: राज्य बाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिराउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुधी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
0: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
0: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
2: ओहो काकी, के को सुन्दर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छ नि, विदेश जाने बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: रहेको सुनसरी गाउँपालिका पाँच नयाबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बिना तयारी सुकुम्बासी बस्ती उठाएको विपक्षीको आरोप, सरकारले दिने भनेको राहत रकम अस्वीकार्य भएको एकजना पीड़ितको भनाई।
3: हामी चाहिँ पैसा नलिने, हामी कसै पनि नलिने भनेको छ। हाम्रो यत्रो घर खेती गर्यो, सिल्ली बिल्ली गरेर हाम्रो यति बिजोग बनाएर
2: के नेपालले अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुने समय पर धकेल्नु ठिक हो?
4: केही समय माग्दा अहिलेको अवस्थामा कमिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
2: अनि अर्बौं डलरको ग्यास पाइपलाइन बारे चीन र रूस बीच सहमति हुन सकेन। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबाका जनतासँग नयाँ सम्बन्ध स्थापना गर्ने प्रस्ताव गरेका छन्। क्युबाको स्थापना दिवसका दिन स्पेनी भाषामा भिडियो सन्देश जारी गर्दै रुबियोले उक्त टापुको दुःखको कारण अमेरिकाले लगाएको इन्धन नाकाबन्दी नभई त्यहाँका कम्युनिष्ट नेताहरू

भएको दावी गरे। आर्थिक संकटको सामना गरिरहेको हावानाले हालै देशमा इन्धन रित्तिँदै गएको घोषणा गरेको थियो। विश्व स्वास्थ्य संगठनले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि खोपको उपाय खोजी भइरहेको जनाएको छ। अहिले इबोला संक्रमण फैलिएको बुन्डी बुजो प्रजातिको भाइरसका लागि हालसम्म कुनै पनि खोपले स्वीकृति पाइसकेका छैनन्। डब्ल्यूएचओको आपतकालीन समितिले साधारण इबोलाको उपचारका लागि प्रयोग हुने अर्बिबो खोप र अक्सफर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्यूटको संयुक्त पहलमा विकास भइरहेको अर्को खोपको अध्ययन भइरहेको जनाएको छ। उक्त खोप 3 महिनामा परीक्षणका लागि तयार हुने र 9 महिनापछि आम

0: राजा पक्षमा यहाँलाई स्वागत छ। सुकुम्बासीहरूलाई प्रदान गर्ने भनेको व्यवस्थापन खर्च अपुग भएको भन्दै विपक्षी सांसदले सरकारले बिना तयारी उनीहरूलाई हटाएको आरोप लगाएका छन्। मंगलबार सरकारले प्रति परिवार एकमुष्ट 25,000 अनि 5 जनासम्म सदस्य भएका विस्थापित परिवारलाई प्रति महिना 15,000 3 महिनासम्म दिने निर्णय गरेको थियो। विस्थापितहरूमध्ये कतिपयले सो निर्णयको विरोध गरेका छन्। एक रिपोर्ट। आफू बस्दै आएको थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि हाल किर्तिपुर स्थित एउटा होल्डिङ सेन्टरमा रहेकी हरिमाया जिम्बाले सरकारले घोषणा गरेको राहत प्याकेज नलिने विचार गरेको बीबीसीलाई बताइन्। होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा उनीहरूको स्थायी बसोबासको प्रबन्ध गर्ने उद्देश्यले उक्त रकम घोषणा गरिएको अधिकारीहरूले बताएका थिए, तर त्यो आफूहरूलाई मान्य नहुने जिम्बाले बताइन्।
1: त्यहाँनिरलाई पनि खाना त्यही छ, बिमारीलाई पनि खाना। अस्ति म आफै खोप्छ चाहिँ बिल गराउँछु हो, म मेरो चाहिँ 80 जना आफै बोकेर हिँड्नुपर्ने छ। ठुलो सिलिन्डर दिलासुतले दिएको, अब 87 दिनसम्म ज्वरो आउने गरी चाहिँ अब हेर्नु त कति बिजो थियो। हाम्रो घरमा हामीले होइन जौलो पकाएर खान्थ्यो होला, त्यो ठाउँमा अब खाए खाओ नखाए झिटके मिठो महाराज भोज मिठो भनेर हामीले खानु पर्छ लाइन बसेर।
0: सरकारको राहत प्याकेज चित्त बुझ्दो नभएको सुकुम्बासी र उनीहरूको विषयमा बोल्दै आएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बताएको छ। सरकारले सुरक्षित बासको व्यवस्था नगरी सुकुम्बासीहरूको घर टहरा हटाएको भन्दै त्यस विषयमा संसदमा पनि विपक्षी दलहरूले कुरा उठाउँदै आएका छन्। गुरुवारको बैठकमा एमालेका सांसद गुरु बरालले सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाए।
2: यो सुकुम्बासीमाथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो। सरकार भन्दैछ एकमुष्ट 25,000 रुपियाँ दिन्छु अस्थायी बसोबासको लागि। सभामुख महोदय, अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यही थियो, स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जबरजस्ती त्यहाँ अस्थायी बसोबास गरेको ठाउँबाट बाहिर निकालेको छ।
0: सरकारी अधिकारीहरूले चाहिँ पछिल्लो राहत प्याकेज सुकुम्बासीलाई स्थायी रूपमा राख्नु अघि तत्कालीन व्यवस्थापनका निम्ति ल्याइएको बताउँछन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले करिब 2 साताहरूमा पहिचान गरिसकेर राहत वितरण शुरू हुने अनुमान गरिएको बताए।
3: वास्तविक सुकुम्बासीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न जग्गा लगायतका घर अपार्टमेन्ट लगायतका अहिले तत्काललाई जुन होल्डिङ सेन्टरमा राखेका छौँ उहाँहरूको घर भत्किदिएका छौँ। त्यसको राहत स्वरूप चाहिँ अहिले तत्काल उहाँहरूलाई व्यवस्थापन गर्नु पर्यो भन्ने हिसाबले घर भाडाको हिसाबले चाहिँ अलिकति रकम चाहिँ व्यवस्थापन गर्नु खोलेका हो। त्यो अनुमान चाहिँ त्यही हो, 3 महिनाभित्र चाहिँ यसको व्यवस्थापन हुन्छ भन्ने हिसाबले करिब 3 महिनासम्मको भाडा दियो भने पुग्छ होला भन्ने हिसाबले अहिले निर्णय भएको छ।
0: उपत्यकाका नदी किनारबाट हटाइएका मध्ये अहिलेसम्म 2608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर नयाँ बस पार्क र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुर स्थित 2 वटा सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर विस्थापित सुकुम्बासीहरूलाई बस्ने खाने व्यवस्था गरेको छ। अब एउटा प्रसंग छोटकरीमा। भारतसँग नेपालको सम्बन्ध चिसिएको भनेर संचार माध्यमहरूमा आएका विवरण सही नभएको आज परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री खनालले भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण नभएकै कारण यस्ता टिप्पणी गरिएका भन्दै तिनको खण्डन गरे।
4: संवादहरूमा त्यो देखिएको छैन, विभिन्न विषयहरूमा पनि हामी त्यो संवादहरू एकमुला भन्ने राखेको छ। नेपाल भारत त्यस गरी विधिका विषयहरूमा पनि हामी संवाद गरिरहेछौँ।
0: उनले भारतीय पक्षले आन्तरिक व्यस्तताका कारण भ्रमण अहिले हुन नसकेको जानकारी दिएको बताए। भारतसँगको सीमा विवादका विषयमा पनि वार्ताहरू भइरहेको उनले जानकारी दिए।

0: डेफिन्छ त्यसो भए
1: हाम्रो तयारी चाहिँ गर्नु पर्यो. विगतमा पनि कोभिड हुँदै अब अलिकति यो पोलिटिकल इन्स्टेबिलिटीबाट गुज्रिरहनु चाहिँ पर्यो. अलिकति स्टेबिलिटी हुन्छ कि भनेर अपेक्षा गर्न सकिने आधार चाहिँ अहिले दिएको छ. अब त्यसले स्टेबिलिटी भयो र यो ग्रेजुएसनको स्मुथ ट्रान्जिसन स्ट्राटेजी बनाएको छ. त्यो ट्रान्जिसन स्ट्राटेजी कार्यान्वयन गर्नु पर्यो. कतिपय बाहिरका देशहरूसँग सम्झौता गर्नुपर्ने पनि हुन्छ. त्यसको हाम्रो कूटनीतिक पहलहरू पनि गर्नुपर्ने हुन्छ. त्यो पहलहरू पनि गर्नु पर्यो. त्यो गर्यो भने हामीले अर्को केही वर्ष प्राप्त गर्न सक्यो भने ट्रान्जिसन भइसकेपछि इरिभर्सिबल केही फर्केर आउन नपर्ने खालको ट्रान्जिसन हुन्छ कि भन्ने हो. अब त्यसको लागि अब हामीले तयारी गर्नु पर्यो. सधैँ एलडिसीमा बसेर चाहिँ बाध्य राख्दैन. एलडिसीबाट अगाडि त जानै पर्ने हुन्छ, ग्रेजुएट हुनै पर्ने हुन्छ. तर त्यसको लागि तयारी हाम्रो क्षमता केही हामीलाई निर्यातमा हामीलाई केही नोक्सान पर्छ भने अहिले जति जे जति सुविधा पाएछौँ त्यो सुविधा उपयोग गर्न पनि हामीले सकिरहेको छैनौँ. हाम्रो क्षमता चाहिँ एलडिसी हुँदाका सुविधा पनि उपयोग गर्न नसकेको क्षमता चाहिँ हो. त्यस कारण क्षमता चाहिँ बढाउनु पर्ने अवस्था पनि छ.
2: यसमा चाहिँ यो एलडिसी ग्रेजुएसन गर्ने कि नगर्ने भन्ने चिजमा चाहिँ सरकारको रुचि चाहिँ कुन कुरामा हुन्छ? सरकारले चाहिँ खास गरी के कुरा हेरिरहेको हुन्छ?
1: अब सरकारले सबै विगत दृष्टिकोणबाट हेरेर गर्नु पर्यो. कुनै पक्षले भनेको हिसाबबाट गरेर भएन. मेन जिम्मेवार त सरकार हो होइन. प्राइभेट सेक्टरले पनि आफ्नो केही गुनासाहरू चाहिँ राखिरहेको स्थिति चाहिँ हो. प्राइभेट सेक्टरका कुराहरू पनि सुन्दै आफ्नो क्षमता खास गरी यो लगानी इकोनोमिक आर्थिक वृद्धि दर निर्यातमा पर्ने प्रभाव सन्दर्भमा सरकारले आफ्नो एउटा भ्यू बनाउनु पर्छ. कुनै मनोवैज आवेशमा आएर गरिने विषय चाहिँ होइन. अलिकति आर्थिक स्थितिको पर्याप्त विश्लेषण गर्ने अनि अब हामी के गर्ने हो भन्ने कुरो रणनीतिहरू स्पष्ट पारेर त्यही अनुसार काम गर्नुपर्ने हो. हामी कहाँ अलिक कार्यान्वयन पछि सधैँ कमजोर रहने गरेको अवस्था चाहिँ छ. र अहिले पनि योजना आयोगले परराष्ट्र मन्त्रालय अथवा सरकारले सिफारिस गरेको क्याबिनेटले डिभिजन गरेर अनि बल्ल त्यो पत्र पठाउनु पर्ने हुन्छ. बंगलादेशमा चाहिँ बंगलादेशको नयाँ सरकारले फेब्रुअरी 22 त्यहाँको पहिलो क्याबिनेट मिटिङबाट डिभिजन गरेर डिफरलको लागि लेटर पठाएको स्थिति हो. बंगलादेशले पठाएको हुनाले हामीलाई पनि एउटा आधार चाहिँ भएको हो. तर फेरि सबै रिक्वेस्ट गर्दा गर्दै पनि अब युएनले इभ्यालुएसन गर्छ, एसेसमेन्ट गर्छ र आउने जनरल एसेम्ब्लीसम्म, सेप्टेम्बरमा आउने जनरल एसेम्ब्लीसम्म यसको निर्णय गर्ने हो. उसले हुन्छ भन्न पनि सक्छ, हुन्न भन्न पनि सक्छ.
3: हुनुहुन्थ्यो राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ साथी पवनराज पौडेलसँग कुरा गर्दै. अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. रूसी राष्ट्रपतिको चीन भ्रमणका क्रममा बेजिङसँग हुने ठानिएको महत्वपूर्ण ग्यास पाइपलाइन सम्बन्धी सम्झौता नभएको विवरण आएका छन्. चीनी राष्ट्रपति शी जिनपिङसँगको भेटमा 20 भन्दा धेरै व्यापार र प्रविधि सम्बन्धी सम्झौता भए पनि पुटिनले वर्षौंदेखि अघि सारेको ग्यास पाइपलाइनको योजनाले भने सार्थकता नपाएको हो. दुई राष्ट्र प्रमुख बीचको भेटमा पाइपलाइन बारे पनि छलफल भएको क्रेमलिनले जनाएको छ. बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट.
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएको अर्को साता रूसी राष्ट्रपति पुटिन बेजिङ पुगेका हुन्. वाशिङटन र मस्कोबीच फरक किसिमका सम्बन्ध कायम गरेको बेजिङले पुटिनलाई पनि ट्रम्पलाई जस्तै स्वागत समारोह आयोजना गर्यो. हालसम्म 20 भन्दा धेरै चीनको भ्रमणमा पुगेका पुटिनले राष्ट्रपति शीसँग विशेष सम्बन्ध कायम राखेका छन्। पछिल्लो पटक युक्रेन युद्ध र पश्चिमा प्रतिबन्धको सामना गरिरहेका पुटिन चीनसँग धेरै कुरामा निर्भर छन्। रूसका लागि चीन अहिले सबैभन्दा प्रमुख व्यापारिक साझेदार र तेल र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता हो. तर भ्रमणपछि जारी लामो संयुक्त वक्तव्यमा पुटिनले लामो समयदेखि रुचि देखाएको ग्यास पाइपलाइन सम्बन्धी सम्झौता भएको उल्लेख छैन. भ्रमणका क्रममा चिनिया राष्ट्रपतिले युक्रेन युद्धबारे केही बोलेनन्, तर इरान युद्ध पूर्ण रूपमा अन्त्य हुनु अति जरूरी रहेको बताए.
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि पूर्ण थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनौँ भन जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9 देखि 10 बजीसम्म
1: रोल्पाली बाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइट मा कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौ। मलाई पारिबाट यति बेला प्राविधिक मित्रको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। यो रात्रिकालीन प्रहरमा तपाईँको समसाथमा रम्न अनि रमाउनका लागि उपस्थित भइसकेका छौं भने मलाई पारिबाट रिताको साथ मिलिराखेको छ। हामी यति बेला हामीलाई 96.4 मेगाहर्ज लुम्बिनी प्रदेश र आसपासका क्षेत्रहरूमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज इन्टरनेट अनलाइन जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुक रेडियो जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेजबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ भने विभिन्न साझेदार रेडियोहरूबाट यति बेला कार्यक्रम गुड नाइट तपाई सुन्दै हुनुहुन्छ। कार्यक्रम गुड नाइटको आज हामी बुधबारी अवसाईमा छौं। बुधबारी अवसाई भन्दा बित्तिकै तपाईँको मनपर्ने गीत, तपाईँलाई मनपर्ने गीत, तपाईँको रोजाईमा रहेको गीत सुन्ने सुनाउने बसाई हो आजको बसाई। तसर्थ तपाईँले आज तपाईँको रोजाईको गीत सुन्न पाउनुहुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराए 98 68 39 40 को नम्बरमा फोन गर्नुहोला। हामी कुन

थुप्रो 2 MHz धनकुटाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, जहाँबाट सञ्जिता लिम्बुले साथ दिइरहनु भएको छ भने आजबाट रेडियो 340 FM 99.1 MHz रामेछापबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। रेडियो 340 FM 99.1 MHz रामेछापबाट हामीलाई राज श्रेष्ठले साथ दिइरहनु भएको छ। हामी कार्यक्रम गुड नाइटमा छौं। 9868309940 फोन डायल गर्दै गर्नुहोला। हामी भने तपाईँहरूको संसाथमा तपाईँहरूको माझमा एउटा गीत राख्छौं। गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौ। तबसम्मका लागि तपाईँको माझमा गीत राख्छौ। गीतको बोल छ, तिम्रो यादमा कल्पी कल्पी रात बित्यो सिरानी, यस्तै यस्तै गीत छ ग्यारे, होइन? त्यो गीत तपाईँको लागि हामी राख्न चाहन्छौ। गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ। हामी यति बेला कार्यक्रम गुड नाइटमा छौ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट सुनिरहँदाखेरि तपाईँले हामीलाई फोन गर्नको लागि म फेरि पनि नम्बर जानकारी गराउँछु, किनभने नयाँ आज नयाँ रेडियोबाट सुन्दै गर्नुभएका साथीहरूलाई नम्बर जानकारी नहुन सक्छ, होइन? त्यो कारणले गर्दाखेरि 9868309940 फोन डायल गर्दै गर्नुहोला। हामी भने गीत राख्छौ तपाईँको लागि, गीतपछि फेरि आउँछौं।